0: छ अरे. अब त्यहाँ किन ब्याङ्क खाता खोल्न नमिलेको भन्दाखेरि चाहिँ जेएनजी आन्दोलन पछाडि त्यहाँ ब्याङ्क खाता खोल्न बन्द गरे गरे र अहिले नयाँ खाता चाहिँ खोल्नको निम्ति तपाईँको नेपाली पासपोर्टको नम्बर अप्लाई गरेर खाता खोल्दै गर्दाखेरि त्यसलाई चाहिँ एक्सेप्ट नगर्ने समस्या रहेछ. सबै ब्याङ्कमा गएर सोद्धाखेरि चाहिँ नेपाल चाहिँ ग्रे लिस्टमा छ त्यसैले खाता खोल्नु मिल्दैन भनेर चाहिँ त्यहाँको युवाहरूले त्यसरी दुःख पाइरहेको रहेछन्.
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवेदी,
2: मेरो निर्वाचन क्षेत्र दाङ तिनका दुःखद घटना लिएर यस गरिमा मैं सदनमा उभिएको छु. बबई गाउँपालिका चारका एकेन्द्र ओली अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहनु भएको उहाँको 22 सेप्टेम्बर 2026 दुःखद निधन भयो. त्यस्तै शान्तिनगर गाउँपालिका 5 का वीरेन्द्र चौधरीको 8 सेप्टेम्बरमा मलेसिया र शान्तिनगर 3 पाते टाकुराकी कमला विकको असोज 11 गते भारतको चण्डीगढमा दुःखद निधन भएको छ. उहाँहरू विदेश जानुभएको थियो आफ्नो परिवारको भविष्य बनाउन, तर आज परिवारले भविष्य होइन आफ्नै सन्तानको शव घर फर्काउने चिन्ता गर्नु परेको छ. शव नेपाल ल्याउन लाग्ने ठुलो खर्च धान्न नसक्ने अवस्थामा रहेका यी परिवारका लागि सरकार नै अन्तिम आशा हो. त्यसैले सम्मान्य सभामुख मार्फत परराष्ट्र मन्त्रालयको तत्काल ध्यानक्षण गराउँदै एकेन्द्र ओली, वीरेन्द्र चौधरी र कमला विकको पार्थिव शरीर यथासके नेपाल ल्याउने सम्पूर्ण आवश्यक प्रक्रिया र खर्चको व्यवस्था गर्न विशेष आग्रह गर्दछु.
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नदीजन्य पदार्थ र काठको अव्यवस्थापनका कारण तराई मधेसमा बाढी र पहिरोको जोखिम बढेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झा,
3: हालै नेपालमा आएको बाढी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौ. नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ. हामीले कतिवटा नदीमा पानीभन्दा धेरै काठ बगेको देख्यौँ. हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौँ. त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस्.
1: नेपाल राष्ट्र ब्याङ्कले नियमित कार्यालय समयमा खुद्रा नोट सारिदिने भएको छ.
4: यसपाला दशैंमा केन्द्रीय ब्याङ्कले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो. राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक अनुज दाहालले दशैंका बेला नयाँ तथा खुद्रा नोट साट्न मिति तोक्ने अभ्यास हटाएको जानकारी दिनुभयो. केन्द्रीय ब्याङ्कले दशैं मनाउने जनसङ्ख्या धेरै भएकाले नोटको माग धेरै हुने हुँदा दशैंमा नयाँ नोट बजार पठाउने गरेको छ. तर यसपालि दशैंमा कुनै जात र धर्म अनुसार चाडपर्व लक्षित भन्दा पनि बजारमा अनुसार सेवा नियमित उपलब्ध गर्ने केन्द्रीय ब्याङ्कको योजना रहेको उहाँको भनाइ छ. नोट सटही सेवा केन्द्रीय ब्याङ्कको नियमित काम भएकाले पनि यसलाई कुनै पर्व वा अवसरमा वितरण नगरी बजार आवश्यकता अनुसार दिने अभ्यास सुरु गरेको उहाँले जानकारी दिनुभयो. राष्ट्र ब्याङ्कको ब्याङ्किङ काउन्टरमा कार्यालय समयमा सेवा उपलब्ध हुँदै आएको छ. ब्याङ्क तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण थालेको उहाँको भनाइ छ. अहिले राष्ट्र ब्याङ्कमा नोट साट्न जानेले 2 बण्डलसम्म साट्न पाउँछन्। एक बण्डलमा 5, 10, 20, 50 र 100 दरका नोट सबै 100 हुन्छन्।
1: मनाङको हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप 3 जनाको शव फेला परेको छ. मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोर्खाको धार्से 2, केरौंजाका आश गुरुङ, खोटाङको ऐसिलु खर्क 3 सूरज राई र रुकुमको हुकामका कमल बुढाको शव फेला परेको हो. यसअघि 4 शव फेला परेको थियो. हिजो 3 शव भेटिएसँगै अहिलेसम्म 7 शव फेला परेको छ. अझै 9 बेपत्ता छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.

नमस्ते, बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम हो यो र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8:11 गएको छ र यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ अझै 2 घन्टा तपाईँको साथमा रहिरहनेछ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ र अर्को उपाय पनि छ, फेसबुक मेसेन्जर, त्यसबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। मैले केही समय अगाडिदेखि यहाँहरूलाई जानकारी गराउँदै आएको छु, आज ब्रिटिस फोर्सेस ब्रुनाईमा साफा क्यालेन्डर 2027 को अक्सन हुँदैछ। यो च्यारिटी अक्सन हो र यहाँहरू जस जसले अक्सनमा भाग लिनुभएको छ, बिडिङ गर्नुभएको छ, उहाँहरूको लागि अपडेट पनि हामी गराउनेछौँ र साफाका हाम्रा कर्मचारीहरू आइसक्नु भएको छ हाम्रो स्टेसनमा र इङ्ग्लिस सर्भिस अनि गोर्खा सर्भिस दुवै सर्भिसबाट आज साफा अक्सन सम्बन्धी हामी अपडेट गराइरहनेछौँ र बिहान 8 बजेको यो कार्यक्रमदेखि दिनको 4 बजेसम्म यानि कि प्रभातकालीन आवाज कार्यक्रम, त्यसपछिको मझेरी कार्यक्रम अनि त्यसपछि दिनको साङ्गीतिक तरङ्ग कार्यक्रममा समेत साफा अक्सन सम्बन्धी हामी अपडेट गराउनेछौँ। कार्यक्रममा भने पालो भएको छ आजको राशिफलको। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिएला अनि अरूको आलोचना गर्दा आफैलाई हानि हुन सक्छ। वृष राशि, प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ, सहयोगीहरूले राम्रो साथ दिनेछन्। मिथुन राशि, आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ, बलजफ्तीले पनि बाधा पुर्याउनेछ अनि घर खर्च बढ्नेछ। कर्कट राशि, प्रयत्न गर्दा आय स्रोत बढाउन सकिएला, व्यापारमा अड्किएको रकम उठ्नेछ अनि भविष्यका लागि केही लगानी बढाउन सकिएला। सिंह राशि, मेहनत परे पनि तारिफ योग्य कामको चर्चा हुनेछ, अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला अनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। कन्या राशि, अरूको सहयोगमा जुट्नु परे पनि आफैलाई फाइदा हुनेछ अनि समाजमा तारिफ योग्य काम सम्पादन हुनेछ। तुला राशि, परिबन्धले समस्या निम्त्याउन सक्छ, गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ अनि चुनौतीभित्र अवसर खोज्ने समय छ तुला राशि हुनेहरूको। वृश्चिक राशि, छोटो समयमा फाइदा उठाउन सकिएला, अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ अनि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। धनु राशि, स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ, चुनौती पछाएर पनि काम बनाउन सकिएला अनि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मकर राशि, अवसरले पछ्याए पनि परिस्थिति सङ्घर्षमय रहनेछ अनि प्रत्यक्षित नतिजा कमजोर देखिएला। कुम्भ राशि, परिस्थिति आफ्नै लागि प्रतिकूल रहन सक्छ, हडबडीले काम बिग्रन सक्छ भने सानो गल्तीले काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ। मीन राशि, छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ अनि स्रोत साधन जुट्नाले नयाँ कामको थालनी हुनेछ मीन राशि हुनेहरूको। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब एउटा गीतबाट कार्यक्रमलाई म अघि बढाउँछु। प्रताप दास र सलोमे गुरुङको यो गीत स्वीकार्नुहोस्, एको हो र।

0: यो PFBS गोर्खा रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: लासो सागर आलेको बडो निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. ब्रुनाईको समय अहिले बिहानको 8:23 गइरहेको छ. यतिखेर कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. र मैले केही समयदेखि यहाँहरूलाई जानकारी गराउँदै आएको थिएँ, आज ब्रिटिस फोर्सेस ब्रुनाईमा साफा क्यालेन्डर अक्सन हुँदैछ. साफाले 2027 क्यालेन्डर अब छिटै सार्वजनिक गर्दैछ र त्यसका लागि च्यारिटी अक्सन सुरु भएको छ र हामी लाइभ अक्सन गर्नेछौँ अथवा अपडेट गराइरहनेछौँ बिएफएस गोर्खा सर्भिस अनि इङ्ग्लिस सर्भिसबाट. र त्यसका लागि आज स्टुडियोमा आउनुभएको छ रजिना राई बहिनी. स्वागत छ बहिनी यहाँलाई कार्यक्रममा.
1: नमस्ते दाई, थ्याङ्क यू हजुरलाई.
0: अब हाम्रो श्रोता जस जसले यो बिडिङ प्रोसेसमा भाग लिनु भएको छ उहाँहरू त एकदमै एक्साइटेड भएर बसिराख्नु भएको होला. र अहिलेसम्मको अपडेट गराउनुहोस् न हामीलाई, के छ?
1: हजुर, मैले चाहिँ अब अपडेट गर्दा चाहिँ हामीसँग चाहिँ अहिले 3 चाहिँ गइसकेको छ. फेब्रुअरी, जुन चाहिँ हाम्रो डी कम्पनीले, फेब्रुअरी चाहिँ हर्नबिल स्कुलले, अनि त्यसपछि अक्टोबर चाहिँ बटालियन हेचक्यूले. हजुर, उहाँहरूले चाहिँ आफ्नो नाम पारिसक्नु भएको छ यो 3 महिना चाहिँ. अब हामीसँग रेस्ट महिनामा पनि चाहिँ बाँकी महिनामा चाहिँ जनवरी चाहिँ जिएसटीले $100 बिड गरिसक्नु भएको छ. अब हजुरहरूले चाहिँ त्योभन्दा बढी बिड गर्नु पर्यो हजुरहरूलाई त्यो महिना चाहिएको छ भने चाहिँ. अनि त्यस्तै गरेर चाहिँ मार्च र अप्रिल चाहिँ कम्प्लिटली बाँकी नै छ दाइ. अनि मे चाहिँ हाम्रो जङ्गल बेल्सले चाहिँ 150 बिड गरिसक्नु भएको छ. अब हजुरहरूले यसमा अर्को बिड गर्नुपर्ने छ, यसलाई चाहिँ हजुरहरूको नाममा पार्नुपर्छ भन्ने चाहिँ. अनि त्यस्तै गरेर चाहिँ अब जुलाई छ, सी कम्पनीले $40 बिड गर्नुभएको छ. अनि त्यस्तै गरेर अगस्त र सेप्टेम्बर चाहिँ हामीसँग खाली नै छौँ, हजुरहरूको बिड हामी वेट गर्नेछौँ. त्यस्तै गरेर चाहिँ नोभेम्बर जेडब्ल्युडीले $100 बिड गर्नुभएको छ. अनि डिसेम्बर चाहिँ नेटबल क्लबले चाहिँ $50 बिड गर्नुभएको छ.
0: ओके, हुन त सो फार यसो हेर्दाखेरि तपाईँको अपडेट सरसर्ती बुझ्दाखेरि अगस्त सेप्टेम्बर अनि मार्च अप्रिल चाहिँ अहिलेसम्म बिडिङ भएको छैन.
1: छैन
0: हगि?
1: हजुर,
0: तपाईँले अघि भनेको कुरालाई म फेरि रिक्याप गर्न चाहे.
1: हजुर,
0: फेब्रुअरी, जुन र अक्टोबर चाहिँ
1: गइसक्यो.
0: फेब्रुअरी हर्नबिल स्कुलले, अनि जुन
1: डी कम्पनी
0: टुआजियार, अनि अक्टोबर बटालियन हेडक्वार्टर्सले जितिसक्नुभयो.
1: उहाँहरूको नाम, उहाँहरूले 200 बिड गरेर चाहिँ उहाँहरूको नाममा पारिसक्नु भएको छ.
0: र अहिलेसम्म यसो हेर्दाखेरि अलि बढी अब बाँकी रहेको महिनाहरूको अलिक बढी बिडिङमा $150 मे महिनाको लागि.
1: जङ्गल बेल्स
0: ओहो, भनेपछि अरू जस्तै जनवरी महिना र नोभेम्बर महिनामा पनि $100 बिडिङ भइसकेको छ. अब तपाईँहरू अझै पनि समय बाँकी छ. आज हामी अब यो कार्यक्रम 8 सुरु भएको हो, मतलब सेकेन्ड आवर हाम्रो, र दिनको 4 हामी यो बिडिङ प्रोसेसमा सहभागी बन्छौँ. यदि तपाईँहरू अहिलेसम्म क्या हो कसो हो भनेर कुरेर बस्नु भएको छ र अरूले कति बिड गरिरहेछ भनेर सोच्नु भएको छ भने अझै पनि मौका छ. दिनको 4 हामी यो बिडिङ प्रोसेस जारी राख्नेछौँ बिएफएस गोर्खा रेडियोमा.
1: दाइ, म चाहिँ अब उहाँहरूलाई चाहिँ एउटा वाट्सएप एन्ड भाइबर नम्बर म सेयर गर्न चाहन्छु. उहाँहरूले चाहिँ अब हामीलाई इमेल मात्रै थ्रु brunaisct@safa.org.uk यसमा मात्रै उहाँहरूले बिड नगर्नु भएर चाहिँ हाम्रो वाट्सएप नम्बर र भाइबर नम्बर +673 8280 400 यो नम्बरमा पनि उहाँहरूले चाहिँ हामीलाई बिड्स दिन सक्नुहुन्छ अनि यसबाट चाहिँ हामीले उहाँहरूलाई चाहिँ अपडेट पनि गर्न सक्छौँ अगर उहाँहरूले चाहिँ यसमा उहाँहरूको नम्बरसँग हामीलाई बिड गर्नुहुन्छ भने चाहिँ
0: त्यो इमेलमा मात्र सीमित नभएर व्हाट्सएपबाट सोझै गर्न सक्नुहुन्छ
1: भाइबरबाट पनि दाइ
0: हजुर एकपटक म नम्बर दोहोऱ्याउँछु +673 828 0400 त्यो नम्बरमा पनि जे होस् बिडिङ प्रोसेसमा भाग लिन सक्नुहुन्छ र यो यहाँहरूलाई म फेरि जानकारी गराउन चाहेँ साफाको ठुलो प्रयास हो यो च्यारिटी इभेन्ट हो र साफाले आर्म्ड फोर्सेसलाई धेरै वर्ष अगाडिदेखि नै सहयोग गर्दै आएको कुरा हामीलाई थाहा भएको छ र एकदमै जगजाहिर कुरा हो अनि साफाले द आर्म्ड फोर्सेस च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछ र अहिले यहाँहरूले सुन्नुभएकै होला ब्रिटिस फोर्सेस ब्रुनाईमा थुप्रै च्यारिटी फन्ड रेजिङ इभेन्टहरू भइराखेका छन् हामी हरेक वर्ष बिएफएसको पनि आफ्नै च्यारिटी छ बिग सल्युट च्यारिटी अन्तर्गत हामीले मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्ने गर्दछौँ साफा बिगर स्केलमा आर्म फोर्सेस च्यारिटीको लागि फन्ड रेज गर्दै आएको छ र त्यसैको यो एउटा नमुना पनि हो मलाई जहाँसम्म लाग्छ आजभन्दा चार पाँच वर्ष अगाडि हुनुपर्छ यस्तै अर्को क्यालेन्डरको अक्सन भएको थियो त्यति बेला मलाई कता कता सम्झना छ र अहिले केही वर्षपछि यस्तो काम हुँदैछ र यो सबै काम के का लागि भन्दा च्यारिटीका लागि अनि आर्म फोर्सेस च्यारिटीलाई वर्षेनी साफाले अर्थ सङ्कलन गर्दै आएको छ त्यसको एउटा ज्वलन्त नमुना हो र हामी यहाँ कम्युनिटीमा रहँदा बस्दा यस्ता च्यारिटी इभेन्टहरूमा भाग लिएर हातेमालो गर्न सकियो भने अब त्यसको एउटा उदाहरण पनि प्रस्तुत हुन्छ र भावी पिँढीले त्यसलाई अनुसरण गर्नेछन् रजिना बहिनी अनि यो काम गर्नका लागि तपाईँहरू खटिनु भएको कति भयो
1: हजुर अब यो चाहिँ हामीले चाहिँ यहाँ चाहिँ सुरु भएको चाहिँ भर्खर भर्खरै हो हामीले चाहिँ लास्ट अप्रिलदेखि अब बिग ब्रु गर्न सुरु गऱ्यौँ होइन सानो सानो इभेन्ट गर्दैछौँ बिग ब्रु हामीले दुईवटा ठुलो गरिसकेको छौँ एउटा मोमोङमा एउटा हाम्रो टकलाइन्समा सो त्यसबाट पनि हामीले निकै राम्रो सङ्कलन
0: गर्यौँ यसपालिको यो अक्सनमा
1: हजुर
0: यो साफाको क्यालेन्डर अक्सनमा तपाईँहरूको एक्सपेक्टेसन कस्तो छ कति उठ्ला जस्तो लाग्छ
1: एक्सपेक्टेसन त एकदम हाई छ अनेस्टली हजुर तर अहिलेको एकदम स्टार्टिङ नै एकदम रमाइलो राम्रो हेर्दा पनि खुसी लाग्दो भएको छ त्यसैले एक्सपेक्टेसन त राम्रै छ
0: हुन त जहिले पनि हाम्रो एक्सपेक्टेसन हाई हुनुपर्छ होइन हाम्रो कम्युनिटीमा भएका मेम्बरहरूले पक्कै पनि यसमा एकदमै खुला दिलले सपोर्ट गर्नुहुनेछ र यो बिडिङ प्रोसेसमा अलि धेरै बिड गरेर सहयोग गर्नुहुनेछ र हाम्रा साफामा धेरै भलन्टियरहरू मिलेर काम गरिराख्नु भएको छ र यो भलन्टियरको काम गर्दाको अनुभव छोटकरीमा सुनाउनुहोस् न कस्तो भइरहेछ
1: मलाई चाहिँ एकदमै राम्रो र सेटिस्फाइड है एकदम आनन्द लाग्छ हाम्रो कम्युनिटीलाई चाहिँ आफूसँग भएको केही दिन पाउँदा होइन अनि यो दिँदा दिँदै दिने क्रममा चाहिँ यति सिक्छौँ पनि दाइ त्यसैले चाहिँ मैले साफामा चाहिँ 2013 चाहिँ भोलिन्टियर गरेको दाइ 2017 त्यसपछि गएर अहिले आएर फेरि सुरु गर्दैछु दाइ त्यसैले म चाहिँ एकदम थरोली इन्जोय गर्छु
0: अनि प्रोस्पेक्टिभ भोलन्टियर्सलाई तपाईँ के भन्न चाहनुहुन्छ
1: म चाहिँ सबैलाई चाहिँ एकदम इन्करेज गर्छु है मैले चाहिँ दिदीबहिनीलाई हरेक टाइम चाहिँ इन्करेज गरिरहेकै हुन्छु यसले चाहिँ हजुरलाई चाहिँ धेरै कुरा सिकाउँछ अनि धेरैजना मिल मान्छे भेट्ने यसरी इभेन्टहरू अर्गनाइज गर्दा आफ्नो दाजुभाइ दिदीबहिनीहरूसँग अरू कम्युनिटी मेम्बर्सहरूसँग चाहिँ भेटघाट हुने सिक्ने सिकाउन पाउने हुँदा चाहिँ हजुरहरूले चाहिँ पछि पनि यसबाट चाहिँ सिक्छ मेरो आफ्नै काममा चाहिँ यसको चाहिँ मलाई चाहिँ एकदम युजफुल भयो दाइ
0: एक्स एक्सलेन्ट र जुन सेवा तपाईँहरूले यो कम्युनिटीमा पुर्याउनु भएको छ त्यो सेकेन्ड टु नन र एकदमै हामी पनि खुसी छौँ र अरूले पनि यस्तै प्रकारले अनुसरण गर्नुहुनेछ। हाम्रो अब म्युजिक ब्रेकमा जानु अगाडि तपाईँ फाइनली केही अपडेट गर्न चाहनुहुन्छ?
1: हजुर, म चाहिँ यसमा चाहिँ के भन्न चाहेँ भने चाहिँ एउटा हामीले चाहिँ एभ्री आवर चाहिँ हामी सिग्नलमा पनि अपडेट गर्दै गर्छौँ, जो चाहिँ उहाँहरूले चाहिँ अब हाम्रो रेडियो सुन्न पाउनु भएन, रेडियोमा बस्न पाउनु भएन भने पनि सिग्नलमा चाहिँ हजुरहरूले मेसेज पाउनुहुन्छ।
0: ओके, चेक योर सिग्नल च्याट ग्रुपमा अब हरेक घन्टा भन्नुभयो भर्खर रजिना बहिनीले, हरेक घन्टामा अपडेट हुन्छ। यदि कथम कदाचित रेडियो सुन्न छुटाउनु भयो भने आफ्नो मोबाइल फोन चेक गर्दै गर्नुहोला। र अहिलेको लागि हामी म्युजिक ब्रेकमा जान्छौँ। मिठो गीत म प्रस्तुत गर्दैछु वर्षा कर्माचार्य अनि सुशान्त केसी, माफ गर्नुहोला, सुशान्त खत्रीको जानी नजानी। इन्जोय।

जाने नजाने मायामा फसे वर्षा कर्मचार्य फिचरिङ सुशान्त खत्रीको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। आज कार्यक्रमको यो दोस्रो घण्टामा हामीले डेली सप्लिमेन्ट प्रस्तुत गर्नुपर्ने हो टेक्नोलोजी ट्रेन्ड्स, तर आज यहाँ ब्रुनाईमा ब्रिज फोर्सेस ब्रुनाईमा साफाको क्यालेन्डर अक्सन चलिरहेको हुनाले त्यसमा हामी प्रत्यक्ष रूपमा इन्भल्भ भइरहेका छौँ, त्यही भएर अलिकति असर परेको छ कार्यक्रममा, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। हुन त अहिले ट्रेन्डिङ टेक्नोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स नै हाबी भएको छ, अब जताततै जुनै सेक्टरमा पनि आर्टिफिसियल इन्टेलिजेन्सको बिग बिगी त नभनौँ, किनभने बिग बिगीले अलिकति नेगेटिभ अर्थ लाग्छ, तर जताततै हाबी भएको छ भन्दा खासै फरक नपर्ला। AI as agents, AI that actually does things, अहिलेको यो biggest trend नै हो, किनभने simply question answer गर्ने क्वेसनको आन्सर गर्ने मात्रै नभएर AI agents-ले ठुलो रोल खेल्न सक्छ, एकदमै मल्टी स्टेप टास्क गर्न सक्छ, जस्तै रिसर्चिङ, राइटिङ, कोडिङ, म्यानेजिङ वर्क फ्लोज आदि आदि, र यो सबै एकदमै छोटो समयमा चुस्त दुरुस्त गर्न सक्ने भएकाले पनि AI agents अहिले एकदमै अग्रपङ्क्तिमा छ ट्रेन्डिङ टेक्नोलोजीमा। तर कुरा यहाँ आउँछ, प्रश्न उठ्न सक्छ, वुड यु ट्रस्ट एन AI agent टु मेक इम्पोर्टेन्ट डिसिजन्स? तपाईँको बिहाफमा कुनै डिसिजन, एकदमै इम्पोर्टेन्ट डिसिजन गर्नको लागि AI एजेन्टलाई तपाईँ पूर्ण रूपले विश्वास गर्नुहुन्छ? भन्न सकिन्न के हो अहिलेसम्म भन्न सकिँदैन, तर त्यो दिन आउला पूर्ण रूपले हामी विश्वस्त रहन सक्ने। र अहिले ट्रेन्डिङ टेक्नोलोजीमा इलेक्ट्रिसिटीको भार बढ्दैछ र आवश्यकता पनि बढ्दैछ, किनभने AI-ले ह्युज अमाउन्ट अफ कम्प्युटिङ पावर चाहिन्छ AI-लाई भनौँ, र त्यसको मतलब डेटा सेन्टर्स, इलेक्ट्रिसिटी जेनेरेसन, कुलिङ सिस्टम्स र पावर ग्रिड्सहरू आदि इत्यादिमा इलेक्ट्रिसिटीको बढी माग बढिरहेको छ भनौँ। अहिलेको ट्रेन्डिङ टेक्नोलोजीमा क्वान्टम कम्प्युटर्स पनि पर्दछन्, र एकदमै हेभी ड्युटी कम्प्युटिङ गर्नुपर्ने भएकाले पनि क्वान्टम कम्प्युटर्सको डिमान्ड बढिरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स जताततै जे गर्दा पनि कुरा पनि त्यही हुन्छ हाम्रो, र हामीले देखेको पनि त्यही नै हो, भोगेको पनि त्यही नै हो, र अहिले ट्रेन्डिङ टेक्नोलोजी पनि आर्टिफिसियल इन्टेलिजेन्स नै हो। अब गीत सुनाऊ आर्यन मगरको खुसी, इन्जोय।

0: का रेडियो हो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाई घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

सुशान्तकै सिको झ्यालबाट बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो बिएफएस गोर्खा रेडियो हो, हामी यतिखेर कार्यक्रम प्रभातकालीन आवाजमा छौँ र कार्यक्रमको यो दोस्रो घण्टा हो। ब्रिटिस फोर्सेस बन्दैमा यतिखेर साफा क्यालेन्डर 2027 को अक्सन चलिरहेको छ र बिडिङ प्रोसेसमा यहाँ कम्युनिटी मेम्बरहरूले भाग लिइराख्नु भएको छ। केही समय अगाडि हामी कहाँ जानकारी गराउनका लागि आउनुभएको थियो रजनी बहिनी, र उहाँको अनुसार अहिले अप्रिल माफ गर्नुहोला मार्च अप्रिल अगस्त र सेप्टेम्बर अझै खाली छन्। यी चार महिनाका लागि बिडिङ आएको छैन र अन्य बिडिङहरूमा फेब्रुअरी जुन र अक्टोबर भने सोल्ड आउट भइसकेको छ। फेब्रुअरी जुन र अक्टोबर सोल्ड आउट भइसकेको छ र अरू महिनाहरूमा बिस्तारै बिस्तारै बिडिङ प्रोसेस चलिरहेको छ, तर खाली महिनाहरू मार्च अप्रिल अगस्त अनि सेप्टेम्बर यी चार महिनाहरू अझै खाली छन्। त्यसको लागि तपाईँ बिड गर्न सक्नुहुन्छ र बिड गर्नका लागि उपायहरू थुप्रै छन्। इमेलद्वारा गर्न सक्नुहुन्छ, brunei.sct@safa.org.ukमा गएर बिड गर्न सक्नुहुन्छ भने व्हाट्सएप अथवा भाइबरबाट पनि बिड पठाउन सक्नुहुन्छ तपाईँले +673 828 0400। यो हो व्हाट्सएप अनि भाइबरको नम्बर। अनि तपाईँले लेटेस्ट अपडेट हेर्नको लागि हरेक घन्टा सिग्नल च्याट ग्रुप हेर्न पर्ने भयो। सिग्नल च्याट ग्रुपमा तपाईँले अपडेट एभ्री आवर पाउनुहुनेछ र आज यो बिडिङ प्रोसेस बेलुकी 4 बजेसम्म, बेलुकी त के भनौँ आफ्टरनुन नै भनौँ, 4 बजेसम्म जारी रहन्छ बिएफएस गोर्खा रेडियोमा। र यतिखेर बिएफएस इङ्ग्लिस सर्भिसमा पनि बिडिङ प्रोसेस चलिरहेको छ, अर्थात् त्यहाँबाट पनि लाइभ अपडेट्स गइराखेको छ र हामी यो साफाको क्यालेन्डर अक्सनमा हातेमालो गरिरहेका छौँ।

जति टाढा केविन ग्लान तामाङको मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ र ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ। यतिखेर ब्रिटिस फोर्सेस ब्रुनाईमा साफा क्यालेन्डर ओक्सन चलिरहेको छ र बिडर्सले बिस्तारै बिडिङ प्रोसेसमा भाग लिइराख्नु भएको होला। हरेक घन्टा सिग्नल च्याट ग्रुपमा यसको लेटेस्ट अपडेट पाउनुहुनेछ ब्रिटिस फोर्सेस ब्रुनाईवासीले। हेर्दै गर्नुहोला अनि बिडिङ प्रोसेसमा भाग पनि लिँदै गर्नुहोला। यो च्यारिटी अक्सन हो, साफाको क्यालेन्डर अक्सन 2027 र केही महिनाको बिडिङ प्रोसेस अन्त भइसकेको छ। किनभने सुन्नमा आएको छ फेब्रुअरी, जुन र अक्टोबर महिना बन्द भइसक्यो, किनभने ती 3 महिना बिक्री भइसके क्यालेन्डरका लागि र अन्य महिनाका लागि जारी छ बिडिङ प्रोसेस। र तपाईँ यो कम्युनिटीमा रहनुहुन्छ र कम्युनिटीमा केही मद्दत गर्न चाहनुहुन्छ भने यो राम्रो मौका छ। वाट्सएप भाइबरबाट पनि तपाईँले बिडिङ गर्न सक्नुहुन्छ। नम्बर हो +673 828 0400। कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु कर्म ब्यान्डको यो गीत नयाँ सपनाबाट। इन्जोय।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhannhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नुवाकोटको बारीमा आमा बाबु बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका तीन बालबालिकालाई सरकारले दीर्घकालीन सहार योजनामा समेटेको छ। योजना अन्तर्गत उनीहरू 18 वर्ष नपुगेसम्म शिक्षा, पालन पोषण, संरक्षण र आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन सहार योजना ल्याइएको छ। मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषदमा स्याहार सम्बन्धी सम्झौता गरेको हो। परिवारको गुजारा चलाउन मस्तुरीका लागि नुवाकोट पुगेका उनीहरूका आमा बुबा बाढीमा बेपत्ता भएका थिए। काठमाडौँमा यात्रुवाहक सवारी साधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। गाडीलाई बाटो इजाजत रोड पर्मिट दिँदा यन्त्र अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेले विभिन्न कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले नियन्त्रण गर्न सकिने उपकरण सवारीमै

0: सन् 27 गते यस्तो आदेश गरेको हो। यो दशैंमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ।
1: दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ बढी हुन सक्ने अनुमान गरेका छन्। प्रतिवेदन अनुसार चाडबाडमा ठूला बसले 47.8% हाराहारी यात्रुलाई गाउँ लैजानेछन्। माइक्रोबसले 42.9% र मिनीबसले 9.2% यात्रु बोक्ने अनुमान छ। प्रतिवेदन अनुसार दशैंका यात्रु बोक्न अधिकतम 65,000 सवारी साधन आवश्यक पर्नेछ। यातायात व्यवसायका अनुसार उपत्यका केन्द्रित 1.5 लाख सवारी साधन चल्छन्। यो वर्ष यात्रुको माग अनुसार सिट उपलब्ध हुने अनुमान समितिले गरेको छ।
0: बाढी पहिरोले बागलुङ र म्याग्दीमा सडक सञ्जाल प्रभावित छ। आवत जावतमा समस्या भइरहँदा पेन्सनरको अवस्था पनि चासोको विषय बनेको छ। उनीहरूको अवस्था र परेको असरबारे एरिया वेलफेयर सेन्टर बागलुङका असिस्टेन्ट एरिया वेलफेयर अफिसर लील प्रसाद गुरुङ:
2: हाम्रो पेन्सनर खास त्यस्तो उ त भएको छैन, तर यो म्याग्दी किन्दु एरिया चाहिँ किन्दु र पाउँदरमा चाहिँ अलिक रिक्स भएको हुनाले त्यहाँ हाम्रो दुईजना बेनिफिसियरी हुनुहुन्थ्यो डिसेबल सपोर्ट ग्रान्ट रेसिपिएन्ट दुईजना, उहाँहरू चाहिँ यता अलिकता रिक्स भएर सिखमा आएर बस्नु भएको छ। त्यो रिक्स भएको त्यो गाउँ नै सिफ्ट भएको छ कि त्यहाँबाट हामीले कल गर्दा चाहिँ उहाँहरू चाहिँ के अरे अलरेडी यता सेफ लोकेसन सिखमा आएर बस्नु भएको रहेछ कि आफ्नो जग्गामा। बेनिफिसियरीको त्यति नै हो, अरू ठाउँमा त बाटोहरू अब छैन छन् त, यो दर्बनतिर भयो, यो बागलुङ आउने पनि यो मालढुङ्गाको पुलको
3: छैन,
2: अनि स्वच्छधारामा पनि बाटो नै छैन कि बागलुङ आउने।
3: अनि यो हाम्रो पेन्सनरहरूलाई हामी मेडिसिनको लागि भिजिटमा जान्छौँ नि, अब बाटो नभइसकेपछि के गर्ने, अब कसरी जाने, त्यो के प्लान छ हाम्रो एडब्ल्युसीको?
2: यस्तो हो भन्नाले उहाँहरूको अब 3 महिनाको औषधि त अग्रिम लैसकेका हुन्छ होइन। हाम्रो नेक्स्ट भिजिट चाहिँ अब सेप्टेम्बरको हाम्रो जति पनि यो भल्नरेबल पेन्सनर्सहरूको हाम्रो होम भिजिट भइसकेका छ कि।
0: शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई 15 महाधिवेशनको कार्यतालिका बुझाएको छ। देउवाले आफूलाई नेपाली कङ्ग्रेसको सभापति नै दावी गरेर हस्ताक्षरसहित पत्र बुझाउनु भएको हो, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ। महाधिवेशन तयारी समितिको सचिवालय प्रमुख दीपक कुइङ्कलका अनुसार असोज 15 आजदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर 21 गते केन्द्रीय महाधिवेशन गर्ने गरी आयोगमा पेश गरिएको छ। खबर यति नै, नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पनि प्रवेश गऱ्यौँ निकै चर्चित गीत कुमार सागर एन्ड द खोपा ब्यान्डको फुरफुरीबाट। ब्रिटिस फोर्सेस ब्रुनाईमा आज साफा क्यालेन्डर ओक्सन चलिरहेको छ बिहानैदेखि, र तपाईँ यहाँ कम्युनिटी मेम्बर हुनुहुन्छ र साफाको यो कार्यक्रममा हातेमालो गर्न चाहनुहुन्छ भने कृपया आफ्नो समय केही भए पनि दिँदै गर्नुहोला, किनभने बिडिङ प्रोसेस चलिरहेको छ। तपाईँ बिड गर्न सक्नुहुन्छ। तिनवटा महिना भने गइसकेका छन्, अर्थात् तिन महिना फेब्रुअरी, जुन र अक्टोबर 2027 को बिड बन्द भइसकेको छ, किनभने तिनवटा महिनाको फाइनलाइज भइसक्यो र अरू महिनाहरू चलिरहेका छन्, बाँकी छन्। जस्तै मार्च, अप्रिल, अगस्त, सेप्टेम्बरमा तपाईँ बिड गर्न चाहनुहुन्छ, यी चार महिनामा भने खाली छन्, र त्यसका अलावा अन्य महिनाहरूमा बिडिङ चलिरहेको छ। अब बढाबढ भनौँ, एक हिसाबले लिलाम बढाबढ चलिरहेको छ। जस्तै मे महिनाका लागि जङ्गल बेल्सले $150 बिड गरिसकेको छ, त्यसै गरी जनवरी महिनाका लागि जिएसटीले $100 बिड गरिसकेको छ, र सोही अनुरूप नोभेम्बर महिनाका लागि पनि $100 बिडिङ भइसकेको छ जङ्गल बेल्सले त्यसमा सहभागिता जनाइरहेको छ। र त्यसका अलावा अन्य महिनाहरूमा पनि चलिरहेको सुन्नमा आएको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने बिड गर्दै गर्नुहोला। यो च्यारिटी इभेन्ट हो, तपाईँ यो कम्युनिटीमा रहेर च्यारिटी मार्फत केही गर्न चाहनुहुन्छ, केही दान गर्न चाहनुहुन्छ, यो राम्रो मौका छ र साफालाई तपाईँले पक्कै पनि हातेमालो गर्नुहुनेछ साफाको यो पुनित कार्यमा। हामी यो अपडेट गराइ नै रहनेछौँ, अर्थात् साफाको क्यालेन्डर अक्सन सम्बन्धी अपडेट गराइरहनेछौँ। केही क्षणमा रोजिना राई आउनुहुनेछ फेरि लेटेस्ट अपडेट लिएर, र त्यसका अलावा हरेक घन्टामा सिग्नल च्याट ग्रुप मार्फत लेटेस्ट अपडेट पाउनुहुनेछ साफा क्यालेन्डर अक्सन सम्बन्धी। र तपाईँ अक्सनमा भाग लिएर केही गर्न चाहनुहुन्छ भने वाट्सएप, भाइबर प्रयोग गरेर, वाट्सएप अथवा भाइबर दुवै प्रयोग गर्न सक्नुहुन्छ। नम्बर एउटै छ, +673 828 0400। यो नम्बरमा फोन गरेर बिडिङ प्रोसेसमा भाग लिन सक्नुहुन्छ अथवा इमेलद्वारा पनि सक्नुहुन्छ, brunei.sct@safa.org.uk। र आजको यो अक्सन दिनको 4 बजेसम्म चलिरहनेछ बिएफपिएस गोर्खा रेडियोमा, हुन त बिएफएस इङ्ग्लिस सर्भिसमा पनि अहिले चलिरहेको अवस्था छ।

सात समुद्र पारी एक्सिक्स ब्यान्डको निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घन्टामा छौँ र तपाईँ हामीसँग फलाकुसारी गर्न चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन अथवा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। अब गीतै सुनौ, बी8 को यसरी नै।

0: रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरु के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.

आवर्ण जावर्ण अरिजित सिंह र निकिता गान्धीलाई सुन्दै हुनुहुन्थ्यो. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ. तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा. ब्रिटिस फोर्सेस ब्रुनाई क्वार्टरली स्पाउसेस कफी मर्निङ आउँदो बुधबार 7 अक्टोबरमा हुन गइरहेको छ. बिहान 9:30 बजेदेखि 12 बजेसम्म हो यो कार्यक्रम. चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ. स्मरण रहोस्, यो क्वार्टरली कफी मर्निङ हो स्पाउसेसको. र तपाईँ यसमा सहभागिता जनाउनको लागि क्युआर कोड स्क्यान गरेर अटेन्डेन्स रेजिस्टर गर्नुपर्ने हुन्छ. र त्यो 5 तारिकभित्र, अब 4 दिन मात्रै बाँकी छ, 5 तारिकसम्ममा क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स दर्ता गराउन नबिर्सनु होला हाम्रा दिदीबहिनीहरू जो ब्रिटिस फोर्सेस ब्रुनाईमा हुनुहुन्छ. यो कफी मर्निङ एकदमै स्पेसल कफी मर्निङ भनिएको छ. र त्यो दिन भिआइपी भिजिटर पनि आउनुहुनेछ. स्पेसल भिजिट बाई ब्रिगेडियर जोडी डेभिस साहेब, जो डेप्युटी कर्नल रोयल गोर्खा राइफल्स हुनुहुन्छ. उहाँसँग तपाईँ भलाकुसारी गर्न सक्नुहुन्छ उक्त कार्यक्रममा. र यो कफी मर्निङ त्यसैमा पनि एकदमै स्पेसल छ. बिहान 9:30 बजे सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा. 7 तारिक अक्टोबरमा बुधबारको दिन हो.

प्रवीण सिंहको तस्विर तिम्रो बिएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रममा ब्रिटिस फोर्सेस बनाईवासीका लागि सरकारको विषय हुन सक्छ यो पनागा क्लबको समर फेस्ट 2026 आउँदो शुक्रबार 9 सेप्टेम्बरदेखि आइतबार माफ गर्नुहोला 9 अक्टोबरदेखि भन्न खोजिएको हो र 11 अक्टोबरसम्म यो जारी रहन्छ 9 देखि 11 अक्टोबरसम्म पनागा क्लबको फिल्डमा समर फेस्ट 2026 सञ्चालनमा आउँदैछ र तपाईँ सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ प्री डिपार्चर क्लिनिक को विषयमा सुन्नुभएको होला ब्रिटिस फोर्सेस बुढाइ छाडेर युकेतर्फ जो फर्काँदै हुनुहुन्छ आफ्नो पोस्टिङ असाइनमेन्ट आदि इत्यादि सकेर उहाँहरूको लागि यो अत्यन्तै जरुरी अनि उपयोगी छ प्री डिपार्चर क्लिनिक आउँदो 12 अक्टोबरमा हुनेछ चिटच्याटको हाइभ अफिसमा बिहान 10 देखि 11 बजेसम्म र यो प्री डिपार्चर क्लिनिक किन पनि जरुरी छ भने तपाईँ यहाँबाट अर्थात् ब्रुनाईबाट युके जानुहुँदाखेरि त्यो ट्रान्जिसन पिरियडमा के कुरामा ध्यान दिनुपर्ने हुन्छ जरुरी जरुरी के छन् यावत विषयमा जानकारी प्राप्त गर्नुहुनेछ प्री डिपार्चर क्लिनिकमा त्यही भएर युकेतर्फ लाग्नुहुने महानुभावले नछुटाउनुहोला यो कार्यक्रम मन्डे 12 अक्टोबर बिहान 10 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा र यसका लागि तपाईँले अपोइन्टमेन्ट बुक गरिराख्नु पर्दैन यो सिम्पली ड्रप इन क्लिनिक भएकाले सोझै जान सक्नुहुन्छ याद गर्नुहोला 12 अक्टोबर सोमबारको दिन 10 बजे बिहान चिटच्याटको हाइभ अफिसमा प्री डिपार्चर क्लिनिक ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि

0: गोरखा रेडियो फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो बीएफबीएस गोरखा रेडियो हो।

0: Prisol Nepali featuring Young Wave को गीत सुन्दै हुनुहुन्थ्यो. निकै जोसिलो गीत, रमाइलो गीत. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको तेस्रो घन्टामा छौँ र आज बिहान 8 बजेदेखि नै साफा क्यालेन्डर ओक्सन चलिरहेको छ र बिएफएस ब्रुनाईको गोर्खा एन्ड इङ्ग्लिस सर्भिस दुवै सेवाबाट हामी साफासँग हातेमालो गरिरहेका छौँ र यो क्यालेन्डर अक्सनमा हामी पनि सहभागी भएका छौँ र त्यसका लागि लेटेस्ट अपडेट लिएर आउनु भएको छ रोजिना राई बहिनी. फेरि स्वागत गरेँ यहाँलाई बहिनी.
1: धन्यवाद.
0: अब सुनाउनुहोस् हर्सेस माउथबाटै सुनाउ लेटेस्ट अपडेट.
1: हजुर, अहिले चाहिँ हाम्रो सबै महिनामा बिड आइसकेको छ है.
0: कति राम्रो,
1: एकदमै खुसी छौँ हामी चाहिँ. एकदम राम्रो बिड पनि छ सबैजनाको. अनि म चाहिँ अब सर अपडेट गर्नुपर्दा चाहिँ जनवरीमा चाहिँ जिएसटीले 100 बिड गर्नुभएको छ.
0: ओके.
1: अनि फेब्रुअरी टेकन. मार्चमा चाहिँ हाम्रो डब्लुओज एन्ड सार्जन मेसबाट चाहिँ 100 बिड गर्नुभएको छ. अप्रिलमा चाहिँ हाम्रो डब्लुओटु हेमन्त भाइले चाहिँ $80 बिड गर्नुभएको छ.
0: इन्डिभिजुअल बेड.
1: हजुर हजुर. अनि मेको चाहिँ जङ्गल बेल्सले 150. अनि जुन चाहिँ टेकन डी कम्पनीबाट.
0: हजुर
1: हजुर. अनि जुलाई चाहिँ सी कम्पनीले 200.
0: वाउ.
1: हजुर हजुर. अनि
0: सी कम्पनीको बिड जुलाईको लागि बन्द भएको छैन.
1: छैन छैन दाइ. हजुर, यो तिनवटा जुन बन्द भएको उहाँहरू चाहिँ अर्ली बिड्सहरू हो. अर्ली बर्ड बिड्स भन्छ दाइ. उहाँहरूले चाहिँ बिड गर्नु भएर उहाँहरूले सिक्योर गर्नुभएको.
0: 200 भन्दा माथि पनि जाने सम्भावना छ.
1: धेरै धेरै नै छ.
0: हजुर.
1: अनि अगस्तमा चाहिँ हाम्रो पिसिएमएफले 200 बिड गर्नु भएको छ. त्यस्तै गरेर सेप्टेम्बरमा चाहिँ हाम्रो लभली वाइफ्स कमिटी दिदी बहिनीले चाहिँ 150 बिड गर्नुभएको छ. अनि अक्टोबर चाहिँ हाम्रो बटालियन हेचक्यूले सेक्योर गरिसक्नु भएको छ. अनि नोभेम्बर चाहिँ जेडब्ल्युडीबाट चाहिँ 100. अनि डिसेम्बर चाहिँ हाम्रो नयाँ चाहिँ सिएसएस कम्पनीबाट चाहिँ 100 बिड आएको छ दाइ.
0: वाउ, एकदमै यो त इम्प्रेसिभ के अरे बिड भइराखेको छ अघि
1: बहिनी.
0: मलाई त खुसी लाग्यो. अघि तपाईँले तपाईँसँग कुराकानी गर्दाखेरि कार्यक्रमको पहिलो घन्टामा मार्च अप्रेल अगस्त र सेप्टेम्बरको कसैले बिड गरेको थिएन होइन. अहिले यो एक घन्टाभित्र जे होस् हाम्रो यो सन्देश चाहिँ प्रभाव भइरहेको छ भन्ने म बुझ्दैछु.
1: एकदम एकदम धन्यवाद हजुरलाई. अनि हजुरहरू सबैजना जो बिड गर्दै हुनुहुन्छ र गर्ने विचारमा छ सबैलाई धन्यवाद छ. हजुर
0: हजुर. बिड गर्नको लागि brunei.sct@safa.org.ukमा गएर गर्न सक्नुहुन्छ इमेलद्वारा, र वाट्सएप अनि भाइबरबाट पनि गर्न सक्नुहुन्छ. एउटै नम्बर छ +673 828 0400. यसबाट पनि तपाईँले बिडिङ प्रोसेसमा भाग लिन सक्नुहुन्छ र हरेक घन्टामा सिग्नल च्याट ग्रुप मार्फत लेटेस्ट अपडेट प्राप्त गर्न सक्नुहुनेछ. र बिड गर्दै गर्नुहोला. आज समय अझै पनि बाँकी छ. दिनको 4 बजेसम्म बिएफएस गोर्खा रेडियोमा तपाईँ बिडिङ प्रोसेसमा भाग लिन सक्नुहुन्छ. हुन त यो बिएफएस गोर्खा रेडियोद्वारा अपडेट गराइन्छ भन्न खोजेको हुँ. बिडिङ प्रोसेसमा तपाईँले इमेल अथवा वाट्सएप वा भाइबरबाट सम्पर्क गर्न सक्नुहुन्छ अनि भाग लिन सक्नुहुन्छ. एकदमै अहिले यो प्रोमिसिङ रिजल्ट्स त नभनिहालौँ, अहिलेको स्टेट हेर्दाखेरि मलाई पनि अत्यन्तै खुसी लागेको छ. तपाईँहरू जुन कामका लागि एकदमै खटिरहनु भएको छ, दुःख गर्नुभएको छ, त्यसको एकदम वर्थ वाइल होला जस्तो मलाई लागेको छ.
1: हजुर, यो सबै हाम्रो कम्युनिटीको है देन हो.
0: मलाई एउटा कुरा बताइदिनुहोस् रोजिना बहिनी, तपाईँहरूले नानी केटाकेटीहरूको ड्रइङ कम्पिटिसन राख्नुभएको थियो र हिजो 30 सेप्टेम्बर चाहिँ डेडलाइन थियो बुझाउनको लागि, आर्ट वर्क बुझाउनको लागि. र उत्कृष्ट आर्ट वर्कलाई यो साफा क्यालेन्डरको फ्रन्ट पेजमा स्थान दिइनेछ भनेर भनिएको छ. तपाईँहरूले त्यो फाइन्ड आउट गरिसक्नुभयो?
1: छैन दाइ. अब हामीले हिजो चाहिँ सबै कलेक्ट गरिसकेको छौँ.
0: हजुर.
1: अब हामीसँग त्यो छ. अब त्यसैलाई चाहिँ हामीले जज गर्छौँ. त्योबाट चाहिँ कुन चाहिँ अब हामीले सेलेक्ट गर्ने भनेर त्यसपछि चाहिँ त्यो चाहिँ प्रिन्ट हुन्छ.
0: ओके. अब नेक्स्ट अपडेट मा जानुभन्दा अगाडि तपाईँको फाइनल केही कुराहरू छन् कि?
1: हजुर, म चाहिँ त्यही अपडेट गर्छु, हजुरले गर्दै हुनुहुन्छ यो भाइबर र वाट्सएप हजुरहरूले कन्टिन्यू गर्न सक्नुहुन्छ, त्यसै सरी इमेल पनि, अनि सिग्नल चाहिँ हाम्रो कम्युनिटी ग्रुप चेक गर्दै गर्नुहोस् एभ्री आवर, त्योभन्दा चाहिँ बढी हामीले केही पनि अर्को गर्न सक्छौँ भने पनि वी आर हियर.
0: All the best for this
1: Thank
0: auction.
1: Thank you so much.
0: Now, get to know Asta B. Good team, Rosat.

समीर श्रेष्ठको थामना हात यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्त्यतिर आइपुग्यौँ. ब्रुनाईको समय बिहानको 10 बज्नको लागि अब 5 मिनट मात्रै बाँकी छ. मैले अब बिदा लिने बेला हुनै आँट्यो. जाँदा जाँदै गङ्गादेव चौधरीको एउटा गीत म सुम्पन्छु, आउँदैछु म भन्ने गीत. र यो गीत सुम्पँदै बिदाको अनुमति पनि चाहन्छु. र यो गीतको समाप्तिपछि 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हाम्रा सहकर्मी धनराज राई आउनुहुनेछ आजको मझेरी कार्यक्रम लिएर. र उहाँले साफा क्यालेन्डर अक्सन कन्टिन्यू गर्नुहुनेछ र रोजिना रायजी आएर समय समयमा हामीलाई अपडेट गराउँदै गर्नुहुनेछ. म भने बिदा हुन्छु. भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समयमा भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाई बाई.

कांग्रेसले आज क्षेत्रीय अधिवेशन सकेर निर्वाचित प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट दुई दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ। प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ। यस्तै कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवापक्षीय कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ। देउवा समूहले असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक, नागरिक लगानी कोष 3 संशोधन विधेयक र भुक्तानी तथा फर्जेउट पहिलो संशोधन विधेयकलाई दफवार छलफलको लागि प्रस्तुत गर्नुहुने कार्यसूची छ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा

0: तीस पैसा बढाएर पठाएको हो। हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ। भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। चाराली, विराटनगर, वीरगंज, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मटेतेलको भाव 197.50 रुपियाँ प्रति लिटर छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मटेतेलको भाव 179 रुपियाँ छ। यसैगरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मटेतेलको भाव 200 रुपियाँ छ। खाना पकाउने ग्यासको भाव मुलुकभर 2060 रुपियाँ छ।
1: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा 3.2 अर्ब 20 करोड 38 लाख घाटा हुने पनि निगमले जानकारी दिएको छ। नेपाल प्रहरीले भोटेकोसी बाढीमा बेपत्ता प्रहरीका सन्ततिलाई स्नातकोत्तरसम्म निशुल्क पढाउने निर्णय गरेको छ। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा परिवारजनलाई लक्षित गर्दै प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको हो। बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित 28 जना प्रहरीका कर्मचारीका सन्तानलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा निशुल्क दिने निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। फ्लाई दुवै हवाई जहाजका पाइलटबीच झडपपछि आपतकालीन अवतरणमा परेका यात्रुले आफूलाई भाग्यले बचाएको प्रतिक्रिया दिएका छन्। दुबईबाट इजरायलको तेल अभिव जान लागेको विमानभित्र सहचालकले चालक पाइलटमाथि छुरा प्रहार गरेपछि उडिरहेको विमान 14,000 फिट तल झरेको थियो। आक्रमणकारी पाइलटलाई झगेडा चालक दलका सदस्य र यात्रुले नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक हवाई अड्डामा आपतकालीन अवतरण गराएका थिए। बेलायती विदेश मन्त्री एड मिलिब्यानले घटनाप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ। यस्तै फ्लाई दुवैको जहाजमा छुरा प्रहारका बीच उडान नियमित गर्न सफल भारतीय पाइलट स्मिथ मच्छरको विश्वभर प्रशंसा भइरहेका छन्। आफूमाथि छुरा हान्ने ओमानका सहचालकको सामना गरेर विमान उडाएको भन्दै प्रशंसा गरिएको हो। मच्छरले विगतमा स्पाइस जेटमा विमान उडाउने गरेकामा विगत 4 वर्षदेखि फ्लाई दुवैमा काम गर्नुभएको थियो। इटाली मिडियाका अनुसार सहचालकले विमानलाई दुर्घटना गराउन खोजेका थिए। खबर यति नै। नमस्कार।

नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। श्रोता म धनराज राईको साथमा हुनुहुन्छ आज पनि र ब्रुनाईको स्थानीय समय बिहानको 10 बजेदेखि मध्याहको 1 बजेसम्मका लागि म तपाईँको सेवामा हाजिर भइसकेको छु। प्रत्येक सोमबारदेखि शुक्रबारसम्म यो वर्किङ डेमा सञ्चालन हुने यो कार्यक्रम लिएर सधैँ म उपस्थित हुने गर्दछु र यो बसाइका क्रममा हामी विभिन्न किसिमका मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै होइन अनि विभिन्न जानकारी कति जरुरी जानकारी यो विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि के अरे चाहिने जानकारीहरू अनि अन्य श्रोतालाई पनि केही मिल्ने खालका जानकारीहरू प्राप्त हुन्छन् भने ती सबै दिँदै अनि मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै यो कार्यक्रम सञ्चालन हुने गर्दछ। तपाईँहरू पनि यो कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने अवश्य पनि आउन सक्नुहुनेछ। विभिन्न माध्यमहरू छ तपाईँहरूलाई त्यो कण्ठस्थै छ। फोन गर्न सक्नुहुन्छ, वाट्सएप मार्फत म्यासेज पठाउन सक्नुहुन्छ, इमेल गरेर पनि पठाउन सक्नुहुन्छ भने फेसबुक म्यासेन्जर यो सबैभन्दा बढी प्रचलित माध्यमका रूपमा स्थापित भइसकेको छ, त्यहाँ मार्फत त झन् पठाउन सक्नु नै हुनेछ। आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता। 1 अक्टोबर लाग्यो, ब्रुनाईमा त 1 अक्टोबर लाग्यो सन् 2026 सालको। तदनुसार असोजको 15 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम हो श्रोता यो, र आज बिहिबारे बसाइलाई पनि अरू बेला जस्तै रमाइलो गर्ने योजनासहित उपस्थित भएको छु। तपाईँहरूले आज बिहानदेखि नै सुन्दै हुनुहुन्छ यो ब्रिटिस फोर्सेस ब्रुनाईमा साफा च्यारिटी क्यालेन्डर 2027 सालको अक्सनको लाइभ रिपोर्टिङ जस्तै सुनिराख्नु भएको छ। तपाईँहरू ब्रुनाईका रिजनका श्रोताले विशेष गरी सहभागिता जनाइराख्नु भएको छ र यो अक्सन मजाले चलिरहेको छ श्रोता। धेरैभन्दा धेरै श्रोताले चाहिँ अब प्रायःले ग्रुप अक्सन ग्रुप बिडिङ गर्नुभएको छ, इन्डिभिजुअल भन्दा पनि। यो झन् कति रमाइलो होइन, इन्डिभिजुअल राख्नुभन्दा आफ्नो ग्रुपको डिपार्टमेन्टको टिमको होइन, अब यो स्क्वाड्रन भनिन्छ, कम्पनी भनिन्छ होइन, त्यस्तो गर्दाखेरि कति त संस्थाले पनि गर्नुभएको छ। अब आफ्नो आफ्नो संस्थाले गर्दाखेरि तपाईँहरू ग्यारिजनका श्रोताहरू आउँदै गर्नुहोस्। अघि भर्खरै पनि प्रभातकालीन आवाजको अन्त्य अन्त्यतिर लाइभ अपडेट सुन्नुभयो कुन कुन महिनाका लागि चाहिँ कति कति बिड भएका छन् भनेर। अब फेरि पनि तपाईँले बिड बढाउने अथवा त्यतिकै बस्ने सोच्दै गर्नुहोला। र आज दिनभरि नै छ, मध्याह्नको 4 बजीसम्म यो कार्यक्रम सञ्चालन हुन्छ र 4 बजेदेखि चाहिँ बिड बन्द हुन्छ र विनर बिडर चाहिँ अनाउन्स हुन्छ। सन्देश सुवेदीले गाउनुभएको गीतबाट सुरु भएको छ श्रोता, बस है कान्छी भन्ने जोसिलो गीतबाट नै कार्यक्रमको सुरुवात भयो। अब ढिला नगरौँ, अर्को गीततर्फ लागिहालौँ। सुरज सिंहले गाउनुभएको छ साइली पहिला गई, किन पहिला गइरहेछ भन्ने न्यू सुनौँ है त हामी।

हजुर, उमेर ढल्किसकेपछि साइली पहिला गई छोडेर गई भन्ने कुरा थियो यो गीतमा श्रोता सुरज सिंहको आवाजमा। ब्रुनाईमा बिहानको 10:16 गएको छ, 23 डिग्री सेल्सियस रहेको छ सेरियाको न्यूनतम तापक्रम आजका लागि र 30 डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ। मेघगर्जनसहित वर्षा हुने सङ्केतहरू देखाइएको छ मन्द गतिको हावाको साथमा। आज दिनभरि जसो नै मध्याह पख भने अलि भारी बर्सात हुने सम्भावना रहेको देखाइएको छ सेरिया ब्रुनाईमा। आज श्रोता, नेपालमा बिहानको 8:01 गयो, 17-18 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ भने 27 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ। काठमाडौँमा पनि आज मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना देखाइएको छ। पानी पर्दैछ कि के छ श्रोता, काठमाडौँका श्रोताले सुनिराख्नु भएको छ भने यसो ताजा अपडेट दिनुहोस् है। मन्द गतिको हावाका साथमा आज तपाईँहरूले दिन व्यतीत गर्नुहुनेछ र आज दिन भरि जसो नै बदली नभइकन पानी परिराख्ने चाहिँ सङ्केतहरू उच्च रहेको छ। बेलायतमा बिहानको 3:17 गयो श्रोता, 15 डिग्री सेल्सियस तापक्रम रहेको छ। लन्डनको अहिले बादलले ढाकिएको छ लन्डनको आकाश र मन्द गतिमा हावा चलिरहेको छ र तपाईँहरू अहिले कति त सुतिराख्नु भएको छ, कति नाइट ड्युटीमा हुनुहुन्छ, तपाईँहरू ड्युटीमा हुनुहुनेहरूले पक्कै पनि याद गरिराख्नु भएको छ होला। आज 11 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 21 डिग्री सेल्सियस अधिकतम तापक्रम हुने अनुमान गरिएको छ भने आज घमाइला अन्तरालहरूको साथमा मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ। आज लन्डनवासी श्रोताका लागि दिन रमाइलो नै हुने देखिन्छ। यी त भए तीन ठाउँका मौसमी विवरण छोटकरीमा श्रोता। तपाईँहरू विभिन्न ठाउँमा विभिन्न समयमा सुनिराख्नु भएको छ, साथ दिइराख्नु भएको छ। तपाईँहरूकोतिर पनि मौसमी विवरणहरू के छन् ताजा अपडेट पठाउनुहोस्, होइन भने तपाईँका मनका भावनाहरू कोरेर पठाउनुहोस्। हामी अब लय हालेर पढ्न नसके पनि सुनाउन नसके पनि पढिदिन्छौँ। कसैका लागि पठाउनुहुन्छ भने सन्देश पुर्याउन हामी तपाईँलाई मद्दत गर्नेछौँ, आउँदै गर्नुहोस्। अनि त्यसका साथमा अनुरोध सङ्गीत छँदैछ, दिनेश उपाध्यायलाई सुन्न जाउँ श्रोता, नम्बरी सुन। यो देउडा गीत जस्तो लाग्यो, देउडा गीत हो भने रमाइलो गरौँ है त।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

दीपक लिम्बू अनि मान्डवी त्रिपाठीको मिठो आवाजमा यो आँखाले रोजेको गीत सुन्यो श्रोता। तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीको पहिलो घण्टामा बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष प्रसारणमा म धनराज राईको साथमा। हजुर, आज विश्वमा धेरै धेरै दिवसहरू मानिँदै रहेछ। संयुक्त राष्ट्रसङ्घको दिवसहरू अन्तर्गत आज इन्टरनेसनल कफी डे रहेछ, अनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि आज नै रहेछ, र अन्य दिवसहरूमध्येमा अब विश्व भेजिटेरियन डे। अब भेजिटेरियन श्रोताको कतिजना हुनुहुन्छ तपाईँहरूलाई पनि शुभकामना। सङ्गीत मन पराउने श्रोता, आज तपाईँहरूको लागि विश्व सङ्गीत दिवस पनि परेको रहेछ। अनि जापानिज राइस वाइन मन पराउनु हुने श्रोता, तपाईँहरूका लागि पनि वर्ल्ड साके डे परेको रहेछ। र यसो नेपाली पात्रो पनि हेर्दै गर्दैछु, राष्ट्रिय चलचित्र दिवस परेछ नेपालमा आज। तपाईँहरू नेपाली चलचित्र लाई के कति मन पराउनुहुन्छ र हामी सबैले माया गर्नुपर्छ भन्ने विश्वास हो। अब सकेको चाहेको बेलामा हामी सबैले अलिअलि हेर्दाखेरि पनि हामीले आफ्नो व्यक्तिगत रूपमा योगदान दिएको हुन्छौँ। त्यस्तै अब अर्को के रहेछ, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अघि भनिहाले नेपालमा मनाइँदो रहेछ विशेष गरी आजको दिन, अन्य देशहरूतिर अन्य दिनहरूतिर चाहिँ मानिन्छ त्यस्तै गरेर। यस्तै कुरा छ आज श्रोता। र अब यो समयमा फेरि एउटा यो प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने गरेको छ मझेरी कार्यक्रममा, साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको। उत्तरहरू पठाइराख्नु भएको छ तपाईँहरूले, तपाईँहरूको उत्तर मिलिरहेको छ पठाउनु हुनेहरू श्रोताहरूको लागि, र नपठाउने श्रोताहरू अझै पनि समय छ। भोलिको मझेरी कार्यक्रमको तेस्रो घन्टाको अन्तिमतिर हामी छिनोफानो गर्नेछौँ, र $30 सेउसेउको भाउचर छ श्रोता, क्यास भाउचर हो। तपाईँहरूले यसलाई युटिलाइज गर्न सक्नुहुन्छ। सेरिया प्लाजाको सेकेन्ड फ्लोरमा रहेको छ यो सेउसेउ पसल, तपाईँहरूलाई थाहा छँदैछ। प्रश्न सजिलो छ, धेरै सोधखोज गर्नु पनि पर्दैन। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको? बस यति, कहिले अनि कसले यति पठाउनु भयो भने तपाईँको उत्तर मिलिहाल्छ। नमिलेको खण्डमा नि पिर नगर्नुहोस्, तपाईँले जतिपल्ट भयो नि पठाउन सक्नुहुन्छ उत्तर नमिलेसम्म। नमिलेको खण्डमा हामीले फेरि प्रयास गर्नुहोस् भनेर यसो निवेदन गरिहाल्छौँ। कालीप्रसाद बास्कोटा अनि सोमिया बराइलीलाई सुनौ अब यो छोटो जानकारी पछाडि कुराउने भन्ने गीतमा।

रमाइलो गीत सुन्ने श्रोता कालीप्रसाद बास्कोटा अनि सोम्या बराइलीले गाउनुभयो कुराउने। ब्रिटिस फोर्सेस ब्रुनाईको साफाले ब्रुनाईका बिएफबी क्यालेन्डर 2027 निकाल्ने योजनासहित उहाँले केही कार्यक्रमहरू सञ्चालन गरिराख्नु भएको छ र आज लाइभ बिडिङ लाइभ अक्सन हुँदैछ र बिडिङ गर्ने क्रम जारी नै छ। लेटेस्ट अपडेटहरू तपाईँहरूले सुनि नै राख्नु भएको छ। केही क्षणमा बाहिर हुनुहुन्छ दिदीबहिनीहरू अपडेटहरू गर्दै हुनुहुन्छ, उहाँहरूसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। कसले कुन महिनाका लागि बिड गर्दैछ, कसले बिड गरेकोलाई कुन कुन महिनाको लागि जित्यो अथवा फिक्स भयो भन्ने कुराहरू हामी एकैछिनमा सुन्नेछौँ। को दिदीबहिनीहरू तयारी अवस्थामा हुनुहुन्छ, हामी एकैछिनमा उहाँहरूसँग कुरा गर्नेछौँ अवश्य पनि। तपाईँहरूले नेपालको दोधारा चाँदनी पुल पक्कै पनि सुन्नुभएको छ, निकै प्रख्यात पुल हो, महाकालीको पुल हो यो। र हिजो अस्ति आएको पछिल्लो यो बाढी पहिरोको ऊमा परेर यो पनि बगाएको छ, ढलेको छ श्रोता। कञ्चनपुर जिल्लाको यो दोधारा चाँदनीलाई देशको मूल भूभागसँग जोड्ने ऐतिहासिक झोलुङ्गे पुल महाकाली नदीको भीषण बाढीले बगाएको खबरहरू हामीले सुनेका छौँ। के कस्तो रहेछ यसको भनेर यसो हेरेको थिएँ, निकै दुःखलाग्दो सिन थियो श्रोता, मलाई पनि मन कटक खायो। करिब 2 दशक अगाडि निर्माण सम्पन्न भएको यो पुल दोधारा चाँदनीका नेपाली बासिन्दाका लागि जीवनरेखाको रूपमा लिन्थ्यो, अब लिन्थ्यो भन्नु पऱ्यो नि श्रोता, बगेपछि मानिन्छ थियो हिजोसम्म, अब मानिन्थ्यो अथवा लिइन्थ्यो। पुल बन्न अघि स्थानीयवासीले चाहिँ जिल्ला सदरमुकाम महेन्द्रनगर पुग्न भारतको बाटो प्रयोग गर्नै गर्नु पर्थ्यो। पुल निर्माणपछि आवत जावत व्यापार शिक्षा र स्वास्थ्य सेवामा पहुँच निकै सहज भएको थियो। हजुर, महाकाली नदीको तीव्र बहाव र कटानका कारण पुलमा क्षति पुगेको समाचारहरू अघिल्लो दिन नै हामीले सुनेका थियौँ र हिजो त अब ढलि नै हालेछ, पानी मुनि अब बगिहालेको चाहिँ छैन मैले हेरेको इमेजमा, अब बगिसक्यो अहिले हो भने अर्कै कुरा। तपाईँहरूले केही अपडेट पाउनु भएको छ भने यसो जानकारी गराउनुहोस् है, यो त अब त लट्ठासम्म पनि छैन, बाँकी रहेन, सबै बगेर गयो भन्ने छ भने, अपडेट पाउनु भएको छ भने त्यो पनि यसो जानकारी गराउनु गर्नुहोस् है त। अब यो केवल यातायातको साधन मात्र होइन, सुदूरपश्चिमको पहिचान अनि गौरवको प्रतीकका रूपमा पनि उभिएको थियो र अब यो नै बगेपछि अघि भन्यो नि लाइफ लाइन नै अब बन्द भएको छ, फेरि अब भारतको बाटो नै प्रयोग गर्नुपर्ने स्थितिको सृजना भएको चाहिँ हामीले बुझ्न सक्छौँ। र अब यसतर्फ नेपाल सरकारले के कति गर्न सक्छ हेर्न बाँकी छ। अब आशिष अविरल र अनु चौधरीले गाउनुभएको गीत सुन्नतर्फ लागौँ। टाढैबाट माया गरम भो भन्ने, किन के भएर टाढैबाट नजिक नआए माया गर्ने कुरा भएन, टाढाबाट गरौँ भन्दै हुनुहुन्छ, बुझिहालौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: DNX ले गाउनु भयो माइना नाचौँ छलियामा नाचौँ भन्ने गीत सुन्यो श्रोता मजेरी कार्यक्रमको पहिलो घण्टामा छौँ हामी हजुर यो समयमा हामीसँग चाहिँ यो साफा च्यारिटी अक्सन 2027 क्यालेन्डरका लागि अपडेटसहित दिदी सरिता राई स्टुडियोमा उपस्थित भइसक्नु भएको छ दिदी तपाईँलाई स्वागत छ तपाईँको अपडेटसहित
1: नमस्कार अनि धन्यवाद हजुरलाई
0: हजुर बिहानदेखि नै अपडेट दिँदै हुनुहुन्छ तपाईँ अनि तपाईँका अन्य सहकर्मी मित्रहरूले भलन्टियर्सको मित्रहरू हुनुहुन्छ साफामा र अपडेट लिनुभन्दा अगाडि अघि अलिकति कन्फ्युजन भइरहेको रहेछ भन्दै हुनुहुन्थ्यो यो विशेष गरी अर्ली बर्ड्स भन्ने तपाईँहरूको जुन छ त्यसमा चाहिँ कन्फ्युज भइरहेको रहेछ अहिले सुनेर बस्नुहुने श्रोताले अलि बुझ्नु भएको रहेनछ भन्ने कुरा हुँदै थियो अलिकति स्पष्ट पारिदिनुहोस् न दिदी यो विषयमा चाहिँ
1: हुन्छ भाइ थ्याङ्क यू अघिसम्म चाहिँ कतिजना अब श्रोताहरूले अब यहीँ कम्युनिटीमा हुनुभएका दाजुभाइहरूले चाहिँ दिदीबहिनीहरूले चाहिँ अलिकति मिसअन्डरस्ट्यान्ड अर मिसकम्युनिकेसन भयो जस्तो लाग्यो यो अर्ली बर्ड्स अफर यो चाहिँ एउटा अफरको नाम अर्ली बर्ड्स हिजोसम्म चाहिँ $200 लिनुभएको भए र $200 चाहिँ उहाँहरूले कबुल्नु भएको भए बिड हान्नु भएको भए चाहिँ उहाँहरूले चाहिँ उहाँहरूले चाहेको महिना मन्थमा चाहिँ लक हुन्थ्यो अब आज चाहिँ त्यो कुरामा चाहिँ अनि एक दुईजना तिनजनाले चाहिँ अब तिनवटा कम्पनी चाहिँ अब लक भइसकेको छ हिजोसम्म अब अरूहरूले चाहिँ फेरि कतिजनाले चाहिँ आज पनि $200 नै हामीले चाहिँ बिडिङ गर्यो भने त्यो चाहिँ हाम्रै कम्पनी अथवा हाम्रै अब एउटा उयो हुन्छ नि डिपार्टमेन्टबाट चाहिँ लक भयो भन्ने खालको सोच्नु भएको रहेछ त्यो चाहिँ अलिकति उयो भएन भनौँ न अब कम्प्लिटली हुँदैन अब उहाँहरूले जति लगाउनु भएको छ अब त्योभन्दा बिडिङ अर्कोले अलिकति बेसी लगाउनु भयो भने चाहिँ उहाँले चाहिँ फेरि अर्को महिना त्यो महिनाको चाहिँ अरूले लैजानुहुने रहेछ हजुर त्यो कुरामा चाहिँ अलिक क्लियर हुनुभएको छैन रहेछ अनि त्यसलाई अलिकति क्लियरिफाई गर्नु पर्छ
0: हजुर अब तपाईँले भन्नुभएको अर्ली बर्ड बिडर्सहरूमा चाहिँ फेब्रुअरी जुन अनि अक्टोबर महिनाका लागि अर्ली बर्ड्सले लक गरिसक्नु भएको छ
1: ज्यू हजुर उहाँहरूले चाहिँ हिजै लक गर्नुभयो उहाँहरू चाहिँ फुल्ली सेक्योर हुनुहुन्छ अनि उहाँहरूको चाहिँ म फेरि भन्नुपर्दाखेरि चाहिँ तिनवटा डिपार्टमेन्ट छ अनि एउटा चाहिँ स्कुल पनि दुईवटा डिपार्टमेन्ट एउटा स्कुल छ एउटा चाहिँ हर्नबिल स्कुलले फेब्रुअरीको लिनुभयो अनि डी कम्पनीले चाहिँ जुनको अनि यो HBHQले चाहिँ अक्टोबरको लक भइसकेको छ त्यहाँदेखि बाहेक अरू महिनाहरू चाहिँ स्टिल खुल्ला छ उहाँहरूले बिड गरिरहनु भएको छ कसैले चाहिँ $200 जस्तो दिइसक्नु भएको छ कसैको चाहिँ $100-150 त्यस्तै हुँदै बढ्दैछ हाम्रो बिडिङ चाहिँ
0: हजुर अब यो तिनवटा दुई एउटा स्कुल दुईवटा चाहिँ डिपार्टमेन्टले भन्नुभयो यी बाहेक अरूमा बिडिङ अन छ तपाईँले अक्सनमा आफ्नो बोल कबोल हाल्न सक्नुहुन्छ
1: जी हजुर यो चाहिँ स्टिल अनै छ उहाँहरूले चाहिँ ब्रुनाई टाइम 4 बजीसम्म चाहिँ उहाँहरूले चाहिँ बिडिङ गर्न सक्नुहुन्छ
0: हजुर अघि हामीले प्रभातकालीन आवाजमा लाइभ अपडेट सुन्यौँ दिदी अब अहिले तपाईँले पनि केही पक्कै लाइभ अपडेट ल्याउनु भएको छ होला नयाँ नयाँ बिडर्सहरू तपाईँहरूको हातमा आइसकेको होला केही छन् भने कुनै महिनाका लागि म यति गर्छु योभन्दा यो बढी हाल्छु भन्ने आएका छन् भने चाहिँ अपडेट दिन सक्नुहुन्छ दिदी
1: ज्यू हजुर यो चाहिँ भइहाल्छ यो चाहिँ हाम्रो चाहिँ यो हाम्रो टुवर्ड्स ग्रुप अनि अर्को चाहिँ सिग्नल ग्रुप अनि हाम्रो वाइब्स कम्युनिटी ग्रुपहरूतिर चाहिँ गइरहेछ तर पनि मैले अब यहाँबाट अरू उहाँहरूलाई चाहिँ मेसेज नहेर्नु भएको श्रोताहरूलाई चाहिँ म भन्न गइरहेछु उहाँहरूलाई अनि जनवरी GST गर्नुभएको रहेछ $100 गरिरहनु भएको छ फेब्रुअरी त लक भइसकेछ मार्चमा चाहिँ टुवर्ड्स W2N सार्जन मेसले चाहिँ $100 बिड गरिरहनु भएको छ अनि अप्रिलको चाहिँ सृजना गुरुङले उहाँले चाहिँ $100 बिड गर्नुभएको छ अनि मेमा चाहिँ जङ्गल बेल्सले चाहिँ $150 अनि जुनको चाहिँ डी कम्पनीले अलरेडी लक्ड उहाँहरूको सेक्योर भइसकेछ जुलाईमा चाहिँ सी कम्पनीले $200 दिएर बिडिङ गरिरहनु भएको छ अगस्तमा PCMFले पनि $200 बिडिङ गर्नुभएको छ सेप्टेम्बरमा टुअर्जर वाइब्स कम्युनिटीले $150 दिएर बिडिङ गर्नुभएको छ अक्टोबर अघि भने चाहिँ BSQ टिम उहाँहरूको सेक्योर भइसकेको छ नोभेम्बरमा चाहिँ BFB स्क्वास टिमले चाहिँ 110 बिट गर्नु भएको छ, त्यस्तै गरी डिसेम्बर सिएचएस कम्पनीमा चाहिँ $100 बिडिङ गरिरहनु भएको छ। अनि यहाँ चाहिँ सेक्युर नभएको जति पनि डिपार्टमेन्टहरू छ उहाँहरूले चाहिँ स्टिल अरू सबै चाहिँ 3 महिनादेखि अरू सबै चाहिँ स्टिल खुला छ, उहाँहरूले 4 बजीसम्म बिडिङ गर्न सक्नुहुन्छ।
0: हजुर पक्कै पनि। अब मैले यहाँ यसो अघि पहिलो घन्टा के अरे प्रभातकालीन आवाजमा अपडेट भएका बाहेक 2 चाहिँ बिडर्सहरू बढेको देखेँ। सृजना गुरुङ बहिनी हुनुहुन्छ, अप्रेल महिनाका लागि $100 भएको छ त्यो बिड, र नोभेम्बर महिनाका लागि बिएफपी स्क्वास टिमले $150 बिड गर्नुभएको छ, र अप्रेलमा W2 हेमन्तले $80 हाल्नुभएको थियो, बिड गर्नुभएको थियो, उहाँ पछाडि पर्नुभएको छ। भने नोभेम्बर महिनाका लागि JWDले $100 बिड गर्नुभएको थियो, अब बिएफबी स्क्वास टिमले $150। सही हो दिदी?
1: हजुर
0: हजुर। ल दिदी धन्यवाद तपाईँलाई अपडेट सहित आइदिनु भएकोमा, र अन्य अपडेटहरू चाहिँ एकैछिनमा हामी दोस्रो घन्टामा अवश्य नै कुरा गर्नेछौँ है त दिदी।
1: हुन्छ धन्यवाद।
0: हस् दिदी थ्याङ्क यू। श्रोता अब हामी गीत सुनौँ, त्यस पछाडि कुराकानीलाई अगाडि बढाउनेछौँ।

हजुर, तिमीलाई मेरो घरको रानी बनाई राखौँला भन्ने गीत सुन्यौ आयुष मगरले गाउनुभयो यो गीतलाई कान्छीमा। बिएफबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ श्रोता, म धनराज राईको साथमा हुनुहुन्छ। मझेरी कार्यक्रमको पहिलो घण्टामा छौँ र अब हामी कार्यक्रमको पहिलो घण्टाको बसाइको अन्त्य अन्त्यतिर पनि आइपुगिसकेका छौँ। अब एउटा अनुरोध गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई चाहिँ समापन गर्छौँ। श्रोता लोक सुब्बा दाजु आइपुग्नु भएको छ रेडिङ युकेबाट र नमस्कार धनराज भाइ भन्नुभएको छ। दाजुलाई पनि नमस्कार, सेवारो त टक्राएँ मैले र उहाँले चाहिँ ल ड्युटीबाटै हाजिर जनाए है, अनि समय मिले महेश थलङको आवाजमा रहेको आकाशमा चिल हो कि बेसार भन्ने गीत सम्पूर्ण मित्र र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु भनेर उहाँ विदा भइसक्नु भएको छ। र लोक सुब्बा दाजुको यो मिठो अनुरोध गीत सुन्दै हामी कार्यक्रमको पहिलो घण्टालाई बिट मारौँ श्रोता। र अब नेपालबाट समाचार सुन्नुहुन्छ यो गीत पछाडि, त्यस पछाडि हामी दोस्रो घण्टामा फेरि भेटौँ है त।

0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
1: फुटेकोसी बाढीपछिको खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लागिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले बेपत्ता भएका नागरिकको विस्तृत जानकारी सङ्कलन गर्दै पुनर्स्थापनामा जाने निर्णय गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती,
2: हामीले यो फेजबाट अब त नयाँ फेजमा जानुपर्छ भन्नेको लागि, जस्तो अब रिकभरी फेजमा हामी जानुको कारण पनि के छ भनेपछि, अहिले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ उहाँहरूको पीडा, उहाँको दुःख, त्यसलाई पनि हामीले मध्यनजर गर्दै अब चाहिँ पनि यसमा ढिला गरियो भनेपछि, अनि उहाँको अस्थायी घर पनि बन्दैन भन्ने कुरालाई मध्यनजर गर्दै पनि यसलाई चाहिँ तुरुन्तै अब अस्थायी घर बनाउनेतिर जाने र त्यसमा डेभलपमेन्ट पार्टनरहरूले पनि धेरै ठुलो इच्छा देखाइराख्नु भएको हुनाले हामी पनि यसमा सहयोग गर्छौँ भनेर भन्ने पनि उहाँको आइराखेको हुनाले, र त्यो नेपालकै नाउँमा आएको पैसा हो, फेरि डेभलपमेन्ट पार्टनरबाट आएको पैसा पनि नेपाललै आउने हो।
1: अब मुख्यत खोजी अभियान सकिएको उहाँको भनाइ छ।
2: कहीँ केही कुरा भेटिन सक्छ, कुनै मानवअङ्ग भेटिन सक्छ भन्ने किसिमले पनि त्यसलाई जारी नै राख्ने हुनाले सायद त्यो क्रम चाहिँ जारी नै रहला। त्यो हुनाले सर्च भन्ने शब्द हामीले हटाएको छैनौँ, तर रेस्क्यु गर्नुपर्ने चाहिँ अवस्था अब हामीले खोज टनेलको पनि खोजी गरिसक्यौँ र ग्राउन्डमा पनि सबैतिर चाहिँ हाम्रो तिनटै सुरक्षा निकायले सर्च गरिसकेको अवस्था र त्यसबाट चाहिँ हामीले कुनै पनि ठाउँमा अब कुनै व्यक्ति ट्र्यापमा परेको या त्यसरी चाहिँ थुनिएको अवस्थामा उद्धार गर्न पर्ने चाहिँ अवस्था नरहेको भन्ने आएको।
1: सम्भावित सुरक्षित स्थानमा अस्थायी आवास बसोबास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा काम गरिनेछ। उप्रेतीले डिएनए प्रमाणितको काम सकिने चरणमा रहेको जानकारी दिनुभएको छ। नुवाकोटको बाढीमा आमा बुबा बेपत्ता भएपछि विशेष संरक्षण आवश्यक भएका बाजुराका 3 बालबालिकालाई सरकारले दीर्घकालीन स्याहार योजनामा समेटेको छ। योजना अन्तर्गत उनीहरू 18 वर्ष नपुगेसम्म शिक्षा, पालन पोषण, संरक्षण र आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना ल्याइएको छ। मन्त्रालयले राष्ट्रिय बाल

0: ने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैंका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वाधार मन्त्री सुनिल लम्साल समक्ष बुझाएको छ।
1: दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 अधिकतम 68,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्।
0: इजरायलले आफ्नो मुलुक आउने विमानका चालकमाथि कडाई गर्ने भएको छ। दुबईबाट तेल अभिव आउन लागेको फ्लाई दुबईको विमान जानी जानी दुर्घटना गराउने प्रयास भएको भन्दै कडाई गर्ने भएको हो। भारतीय चालकमाथि आक्रमण गर्ने ओमानका सहचालकलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। हवाई सुरक्षा विश्लेषक पल एडवर्डका अनुसार सबै जोखिम समाप्त पार्ने अचूक औषधि भने यो संसारमा बनेको छैन।
2: I think it's very difficult to train someone to cope with someone leaning across the cockpit and stabbing them. But what I would say is that everything needs to be looked at, including who is recruited to fly these aircraft.
0: यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणकारीले उडानको बीचमा यन्त्र समेत बिगार्न खोजेर जोखिम ल्याएको बताउनु भएको छ। आगामी दिनमा जानेर विमान दुर्घटना गराउने प्रयास हुन सक्ने भन्दै उहाँले सचेत हुन निर्देशन दिएको उल्लेख गर्नुभएको छ।
3: I have instructed the security systems to prepare for other potential threats. We are holding ongoing situation assessments and we will update you as developments occur.
0: आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ। डेनमार्कमा हुने आगामी खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि तालिम केन्द्रबाट हिँडेको जानकारी रोनाल्डोले दिनुभएको छ। कोपेनहेगनको पार्कन केन्द्रमा तालिम दिन लागि टिममा 41 वर्षीय रोनाल्डोलाई नराखिएको जानकारी प्रशिक्षक जोर्ज जेसोसले दिनुभएको थियो। खबर यति नै। नमस्कार, म महेन्द्र।

BFBS Gorkha Radio. Gorkha Radio. नमस्ते अनि फेरि पनि स्वागत छ आदरणीय श्रोता बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा मिठो गीत गोर्खा पल्टन प्रशान्त तामाङ स्वर्गीय प्रशान्त तामाङ भन्नु पर्यो अब र अन्जु पन्तको आवाजमा हामीले यो गीत सुन्दै सुन्दै दोस्रो घन्टामा प्रवेश गऱ्यौँ श्रोता. पहिलो पाइला स्वरूप हामीले यो मिठो गीत सुन्यौँ गोर्खा पल्टन चलचित्र जसमा स्वयं स्वर्गीय प्रशान्त तामाङको अभिनय रहेको थियो र यो गीत चाहिँ युट्युबमा निकै चर्चित रूपमै रहेको छ. झन्डै 2,80,00,000 29 मिलियन पुग्न आँटेको रहेछ भ्युज. यसो अहिले के कसो रहेछ भनेर हेर्दै थिएँ र निकै राम्रो चड्के गीत छ र नाचौँ नाचौँ लाग्ने गीत थियो. तपाईँ पनि पक्कै यसमा आफ्नो जिउ यसो नभए नि मुन्टो त हल्लाउनु भयो, टाउको हल्लाउनु भयो. मुन्टो भन्यो भने फेरि अलिकति यो अलि नमिठो सुनेला, टाउको हल्लाउनु भयो पक्कै पनि. हृदयमा बिहानको 11:11 गयो श्रोता र कार्यक्रमको दोस्रो घन्टालाई पनि पहिलो घन्टा जस्तै रमाइलो बनाउने प्रायोजनसहित उपस्थित भइसकेको छु. आज बिहिबारको कार्यक्रम सञ्चालन हुँदैछ श्रोता. अक्टोबरको 1 भइसकेको छ आज ब्रुनाईमा र धेरै स्थानमा अब बिस्तारै बिस्तारै अक्टोबर 1 प्रवेश गर्दै हुनुहुन्छ. कति चाहिँ अब अक्टोबर 1 नि मध्याह्नतिर पुगिसकिसक्नु भएको छ. ले गर्दाखेरि तपाईँहरूलाई तपाईँहरूको आफ्नो समयमा अक्टोबरको पहिलो दिनको पहिलो कार्यक्रममा स्वागत छ दोस्रो घन्टे बसाइमा. सेरिया ब्रुनाईमा मौसम ठिकठिकै रहेको छ श्रोता. घाम लाग्छ हो कि भन्ने हुँदाहुँदै फेरि आकाश धुमिएको छ, बादलहरू मडारिरहेको मैले देख्दैछु. हावा ठिकै चल्दै थियो अघि, अहिले अलिकति हावा अलिक वेग बढेको हो कि भन्ने अनुभूति भइरहेको छ. रुखका पातहरू, यो विशेष गरी कोकोनट नरिवालका रुखका पातहरू मजाले हल्लिएको मैले यहाँदेखि देखिराखेको छु. र तपाईँहरूकोतिर के कस्तो छ मौसम ब्रुनाईका अन्य स्थानका श्रोता तपाईँहरूले पनि सुन्ने गर्नुहुन्छ अनि विश्वभरका अन्य श्रोता तपाईँहरूको स्थानीय मौसमहरू अथवा अन्य केही जानकारीहरू, अनुरोध गीत सङ्गीतहरू, डेडिकेसनहरू छन् भने अवश्य पनि पठाउँदै गर्नुहोस्। पठाउने माध्यम तपाईँलाई थाहा छँदैछ, फोन गर्न सक्नुहुन्छ. 3 नम्बर रहेको छन्, 2 सिभिलियन नम्बर 00673-322-4167 अनि 00673-322-0098 यी दुईवटा नम्बरमा कल गर्न सक्नुहुन्छ. यदि मिलिट्री एक्सटेन्सनको पहुँचमा हुनुहुन्छ भने तपाईँ क्यानाडा होस्, केन्या होस्, होइन बेलिजतिर हुनुहुन्छ, कताबाट भए पनि तपाईँले 94193-3284 डायल गर्नुहोस्। वाट्सएप पनि हामीले चलाउँछौँ 673-864-4931 वाट्सएप नम्बर रहेको छ. त्यस्तै इमेल मार्फत हामीलाई लेखेर पठाउन चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखी पठाउनुहोस् र फेसबुक मेसेन्जरका श्रोता तपाईँले त सदा जस्तै फेसबुक चाहिँ खोजेर पठाउनु पर्ने हुन्छ. बिएबिएस गोर्खा खोज गरेर त्यस पेजलाई लाइक गर्नुपर्ने हुन्छ. त्यस पछाडि त त्यो पेजलाई लाइक गरेपछि हामीसँग सिधै जोडिन सक्नुहुन्छ. अब भित्ते घडीले अहिले 11:14 हानेको छ भित्ते घडीमा. तपाईँहरूको भित्ते घडीमा कति हान्दैछ बगैँचालाई सुन्न जाउँ.

0: हजुर, तिमीलाई दिउँला म मायाको चिनो भित्ते घडी, बगैँचा ब्यान्डले गाएको गीत सुन्यो श्रोता। हिजोसम्म यो बिएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका नानी केटाकेटीहरूको लागि ड्रइङ कम्पिटिसन डेडलाइन तोकिएको थियो, तर त्यो फेरि एक्सटेन्ड गरिएको छ। अब उक्त कम्पिटिसन चाहिँ शुक्रबार 9 अक्टोबरसम्मलाई चाहिँ एक्सटेन्ड गरिएको छ। श्रोता, तपाईँहरूले आफ्ना छोराछोरीलाई अब बिस्तारै नअत्तालिकन फेरि पनि एउटा राम्रो स्केच, ड्रइङ, आर्ट क्राफ्ट गराउन सक्नुहुनेछ र तपाईँहरूले चाहिँ यो कम्प्लिटेड आर्ट वर्क चाहिँ हाइपको अफिसहरू दुईवटा रहेका छन्, मुमोङ अथवा चिटच्याट कम्युनिटी सेन्टरको हाइपको अफिसमा बुझाउन सक्नुहुनेछ। र यो कम्पिटिसन चाहिँ यो बिएफबी 2027 क्यालेन्डर साफाको च्यारिटी का हेतु कम्पिटिसन आयोजना गरिएको छ र आवर बिएफबी कम्युनिटी थिममा चाहिँ नानीहरूले यसमा चित्रकलाहरू बनाउनु पर्ने हुन्छ। एफओ ल्यान्डस्केपमा बनाउन लाउनुहोस् र 9 अक्टोबर शुक्रबारभित्र तपाईँहरूले चाहिँ बुझाइसक्नुपर्ने हुन्छ। अब एउटा अनुरोध सङ्गीत सुन्न जान्छौँ र डेडिकेसन पनि हो र अब गम्बु शेर्पाको पालो परेको छ, सँगै घुम्न जाउँ। लिरिक्स लेख्नुभएको छ निमा पाखरिन एनपी परदेशीजीले र यो गीतलाई अनुरोध गर्ने श्रोता आउनुभएको छ। हेलो, नमस्ते राई सर भन्दै परदेशी घिमिरे माइलोज्यू र उहाँ अगाडि भन्नुहुन्छ नमस्ते छ घिमिरेजी तपाईँलाई पनि र स्वागत पनि छ। एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम मजेरी सुरुदेखि नै सुन्दै 7.27 किलोमिटर जगिङ पुरा गरी साउको मेलोको तयारी मिच हुँ है हजुर भन्नुभएको छ। अवश्य पनि अब तपाईँको यो मैले सधैँ भन्ने गर्छु दैनिकीका रूपमा स्थापित भएको छ यसो कुद्ने, जगिङ गर्ने। आज अलि लामो कुद्नुभएछ, हिजो पनि लामै कुद्नुभएको रहेछ, 1.16 मात्रै भनेको थिएँ, पछि करेक्सन भएको थियो त्यो, र त्यस्तै हुन्छ कहिलेकाहीँ टाइपिङ एरर हुन्छ। अब मेलो जाने तयारी गर्दै हुनुहुन्छ होला, अब फिट फ्रेस भएर मेलो जाने तयारीमा हुनुहुन्छ, शुभ रहोस् तपाईँको दिन। अब हजुरको समय मिलेमा एउटा एनपी परदेशीजीको रचनाको कुनै पनि गीत सुन्दै दिनुहोला, सुनाइदिनु होला भन्नुभएको होला पक्कै पनि है त, भन्दै यो गीत मिज्यू एनपीजीकै लागि समर्पण गरे भन्दै बिदा भन्नुभएको छ। अब उहाँहरू मिज्यू मिज्यू हुनुहुन्छ, मिज्यूले मिज्यूलाई समर्पण गर्नुभएको गीत हामी पनि सुनेर रमाइलो गर्दै कार्यक्रममा अगाडि बढौँ, सँगै घुम्न जाउँ। गम्बु शेर्पाको आवाजमा निमा पाखरिन एनपी परदेशीजीको लिरिक्समा
1: म जन्मेको गाउँ हुर्केको ठाउँ मेरो प्यारो सोलुखुम्बु हो नाउँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

सारै भाव नखाउ न हौ भन्ने गीत सुन्ने श्रोता यङ वेभले गाउनु भएको. शिक्षामा के ट्रेन्डहरू आइरहेको छ त श्रोता, यो इनोभेसनमा विशेष गरी शिक्षामा अबको बसाइमा एकैछिन ती सम्बन्धी कुरा गरौँ. यसो कल्पना गर्नुहोस् त, एउटा यस्तो कक्षा जहाँ प्रत्येक विद्यार्थीको लागि छुट्टै शिक्षक होस्, वा यस्तो पढाइ जहाँ किताबका पाना पल्ट्याउनुको सट्टा तपाईँ प्रत्यक्ष रूपमा भर्चुअल संसारमा पुगेर सिक्न सक्नुहुन्छ. सुन्नमा भविष्यको कुरा जस्तो लागे पनि यो शिक्षाले यस्तै नयाँ रूप लिन थालिसकेको छ श्रोता. सबैभन्दा ठुलो परिवर्तन हो एआईको प्रयोग शिक्षामा. अब एआईको प्रयोग हामीले यत्र तत्र सर्वत्र देख्न थालिसकेको छौँ. अब एउटै पाठ सबै विद्यार्थीलाई पढाउने परम्परागत शैली परिवर्तन हुँदैछ. एआईले प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सिकाइको गति विश्लेषण गरेर व्यक्तिगत अध्ययन योजना तयार पार्ने गर्न थालिसकेको छ. यसले कमजोर विद्यार्थीलाई थप सहयोग र छिटो सिक्ने विद्यार्थीलाई थप चुनौती च्यालेन्जेस प्रदान गर्न सक्ने भएको छ. अनि अर्को ट्रेन्ड हो सिपमा आधारित शिक्षा, स्किल बेस्ड एजुकेसन भनिँदो रहेछ श्रोता. अहिले रोजगारदाताहरू केवल डिग्री भन्दा वास्तविक शिक्षालाई सिपलाई बढी प्राथमिकता दिन थालेको पाउँछौँ हामी. त्यसैले छोटो अवधिमा विशेष सिप सिकेर चाहिँ प्राप्त गरिने माइक्रो क्रिडेन्सियल र यो डिजिटल सर्टिफिकेटहरूको लोकप्रियतामा तीव्र रूपमा बढिरहेको छ. तपाईँहरूको पनि यसो अनुभव होला, छोराछोरीले यसरी तपाईँ र हामीले पढ्ने तरिकाले नपढेर अर्कै तरिकाले कम्प्युटरमा, ल्यापटपमा, फोनमा मात्रै झुन्डेको देख्छौँ, तर अहिलेको समय त्यस्तो भइसकेको छ श्रोता. अनि अर्को परिवर्तन त झन् रोचक छ श्रोता. भर्चुअल रियालिटी अथवा अगमेन्टेड रियालिटी शिक्षाको चाहिँ हिस्सा बनिरहेका छन्, बनिसकेका छन्. मेडिकल विद्यार्थीले भर्चुअल अपरेसन गर्न सक्छन्, इन्जिनियरिङका विद्यार्थीले डिजिटल ल्याबमा अभ्यास प्र्याक्टिस गर्न सक्छन्. यस्तो सिकाइले केवल सैद्धान्तिक होइन प्रत्यक्ष अनुभवमा आधारित बनाइरहेको छ. अब अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी तपाईँले कति सुन्नुभएको छ र कति त आफै पनि यो हिजो पनि मेडिकलको उमा कुरा गऱ्यौँ होइन, स्वास्थ्यको क्षेत्रमा चाहिँ भर्चुअल यो हेर्ने भ्यू भनेर अनि डक्टरले कसरी सल्लाह दिन्छ भन्ने कुराहरू हामीले गऱ्यौँ. लाइफ लर्निङको कुरा पनि ट्रेन्डमै छ श्रोता. आजीवन सिकाइ बदलिँदो प्रविधिसँग एकपटक पढेर जीवनभर काम चल्ने समय बिस्तारै सकिँदै गएको छ. नयाँ सिप सिक्ने, पुरानो सिप चाहिँ अपडेट गर्ने र कामसँगै निरन्तर अध्ययन गर्ने संस्कृतिलाई सरकार, शैक्षिक संस्था र निजी क्षेत्रले संयुक्त रूपमा चाहिँ प्रोत्साहन गरिरहेका छन्. हजुर, यसरी हामीले पढ्ने तरिका नै चाहिँ दिनदिनै हप्तै पछि, महिनै पछि अपडेट हुँदै, चेन्ज हुँदै ट्रेन्डिङमा आइरहेका छन् श्रोता. एआईले त अब कति फड्को माऱ्यो भन्ने कुरा, कुन फिल्डमा एआई छैन त्यो हामीले अब छैन भन्ने चाहिँ खोज्नु पर्ने अवस्था आइसकेको छ. यो क्षेत्रमा चाहिँ एआईको पहुँच अहिलेसम्म पुगेको छैन भनेर हामीले खोतल्नुपर्ने अवस्था छ. तर यी सबै अवसरसँग एउटा चुनौती पक्कै पनि छ, त्यो हो डेटा सिक्युरिटी. विद्यार्थीहरूको व्यक्तिगत जानकारी सुरक्षित राख्न नयाँ र कडा नियमहरू लागू गर्नुपर्ने हुनसक्छ र कतिपय देशका सरकार संस्थाहरूले यस्तो नियमहरू लागू गर्दैछन्, गरिसकेका छन् भन्ने कुराहरू हामीले सुन्छौँ. त्यो जरुरी पनि छ किनभने डिजिटल शिक्षाको सफलताका लागि एउटा के भन्छ, विश्वास र गोपनीयता, प्राइभेसी पनि उत्तिकै जरुरी छ. हजुर, यो छोटो इनोभेसनमा शिक्षाको कुरा पछाडि एउटा गीत सुन्नतर्फ लागौँ. निर्जरा लामाको आवाजमा छ यो गीत, कमल पोखरी.

हजुर, तिमी चाहिँ गइहाल्यो, म चाहिँ एकैछिन यहीँ कमल पोखरीमा बस्छु भन्ने गीत सुने श्रोता निर्जरा लामाको आवाजमा। मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको प्रश्न एकपल्ट फेरि दोहोऱ्याउन चाहे श्रोता, तपाईँहरूले उत्तर पठाउँदै गर्नुहोस्, पठाउँदै हुनुहुन्छ पनि, मिलिरहेको छ पठाउने श्रोताको उत्तरहरू, र यो चाहिँ रिमाइन्ड गरिराख्नुपर्छ, प्रश्न मेरो तपाईँको उत्तर। हजुर, सजिलो प्रश्न राखेको छु। सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले गरेको अनि कहिले गरेको? यति सजिलो प्रश्नको उत्तर तपाईँले पठाउनुहोस्। मिति फुल मिति लेखिने हुन्छ, तपाईँले इयर मात्रै लेख्नु भए पनि हुन्छ, त्यति भए पनि तपाईँको एन्सर एक्सेप्टेबल हुन्छ, र मिलेन भने हामी तपाईँलाई जानकारी गराइहाल्छौँ, फेरि सच्याएर पठाउनुहोला। 30 ब्रुनाई डलरको सपिङ भाउचर छ सेउसेउ सेरिया प्लाजाको सेकेन्ड फ्लोरमा रहेको सेउसेउ पसलबाट। तपाईँहरू जानकार हुनुहुन्छ सेउसेउले के बेच्छ भनेर, राम्रो छ है श्रोता। हजुर, अब पान बत्ती सुन्न जाउँ उजन साक्यको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।

0: अन्जु पन्तले गाउनु भयो श्रोता यो गीतलाई दिल, यो मेरो दिल। अब यो दिललाई कसरी कन्ट्रोल गर्ने कसैको पनि हातमा छैन, म गर्न सक्छु भन्ने मान्छे कमै मात्र भेटिन्छ र अन्जु पन्तले पनि त्यही भाव गाएर गइसक्नु भएको छ। मजेरी कार्यक्रमको दोस्रो घन्टामा हुनुहुन्छ म धनराज राईको साथमा। हजुर, साफाले सन् 2027 सालका लागि बिएफबी क्यालेन्डर निकाल्ने योजना गरेको छ। अक्सन, लाइभ अक्सन भइरहेको छ, बिडिङहरू धमाधम भइरहेको छ श्रोता, र त्यसैको अनुरूप एउटा यो किड्स ड्रइङ कम्पिटिसन पनि सञ्चालन भइरहेको छ। यो चाहिँ क्यालेन्डरको मुख पृष्ठमा फ्रन्ट पेजमा छापिने नक्सा, तस्बिर, आर्ट क्राफ्ट जे भनौँ न, त्यसका लागि बिएफबीका नानी केटाकेटीहरूले चाहिँ क्रिएट गरेको उनीहरूको आर्ट वर्कलाई चाहिँ ग्राह्यता दिनेछ भनेर हामीले कुरा गरिरहेका थियौँ। हिजो 30 सेप्टेम्बरसम्म डेट लाइन थियो, तर अब परिवर्तन भएर शुक्रबार 9 अक्टोबरमा डेड लाइन पुगेको छ। र यो परिवर्तनका बारेमा चाहिँ केही कुरा गर्नका लागि र अपडेट सहित, लेटेस्ट अपडेट सहित सरिता राई दिदी आइपुग्नु भएको छ स्टुडियोमा। दिदीलाई स्वागत गरिहाल्नु फेरि पनि। दिदी स्वागत छ।
1: धन्यवाद, फेरि पनि हजुर सम्पूर्णलाई मेरो नमस्कार।
0: हजुर, मैले अलिकति छुइहालेँ, यो किड्स ड्रइङ कम्पिटिसन चाहिँ फेरि पोस्टपोन भएर 9 अक्टोबरमा पुगेको रहेछ भन्ने कुरा गरे, केही कारणले गर्दाखेरि होला दिदी यो हिजोबाट 9 अक्टोबरमा पुगेको?
1: हजुर, यो चाहिँ हामीले एउटा रिक्वेस्ट आएको थियो, धेरैजना हाम्रो नानीहरू चाहिँ इन्ट्रेस्टेड भनेर, नानी बाबुहरूको लागि हामीले चाहिँ अलिकति एक्सटेन्ड गरेको। हामी पनि ठिकै छ, इन्ट्रेस्टेड हुनुहुन्छ भने हामी एक हप्ता बढाउने, अनि त्यहाँबाट चाहिँ धेरै पार्टिसिपेन्ट्सहरू हुनुभयो भने चाहिँ झन् साह्रो राम्रो, एउटा हेल्दी कम्पिटिसन हुन्छ भनेर। अनि यसमा चाहिँ अब अघि अब हजुरले भनिहाल्नु भयो, विनर्सको चाहिँ हामी चाहिँ फ्रन्ट पेजमा चाहिँ हाम्रो क्यालेन्डरमा चाहिँ उहाँहरूको नाम अनि उहाँहरूको पिक्चर चाहिँ राखिने गर्ने हामीले चाहिँ प्लान गरेका छौँ।
0: हजुर, पक्कै पनि अब एउटा मात्रै कम्पिटिसनमा छिर्यो भने त फेरि विनर अलिक मजा आउँदैन, विन हुनेलाई पनि अरे कस्तो म मात्रै भएछु, अब मेरो राम्रो होला, हुन त नराम्रो होला, होइन, अब जज गर्न पनि नपर्ने जस्तो परिस्थिति आउन सक्छ। र धेरैबाट आएर सेलेक्ट भएको हाल्न पाउँदा तपाईँहरूलाई पनि पक्कै पनि प्राउड हुन्छ होला, र कम्पिटिसनमा भाग लिने छोराछोरीहरूलाई पनि ओहो त्यत्रोजनाकोबाट चाहिँ मेरो सेलेक्ट भएछ भन्ने चाहिँ हुन्छ होला। छोरीले भाग लिँदैछ दिदी?
1: हजुर हजुर, मेरो छोरी र छोराले नै भाग लिँदैछन्।
0: के यो अब हुन त तपाईँहरूले थिम राख्नु भएको छ आवर कम्युनिटी, बिएफबी कम्युनिटी भनेर, त्यसकै वरिपरि छ उनीहरूको पनि?
1: ज्यू हजुर, उहाँहरूले आफ्नै क्रिएट आफैले क्रिएसन गर्नु भएको छ कम्युनिटीभित्रकै। उहाँहरूले चाहिँ जस राम्रो अब प्र्याक्टिस गरिरहे, प्र्याक्टिस भन्दा पनि उहाँहरूले बनाइसक्नु भएको छ, अब हामी नेक्स्ट विक चाहिँ बुझाउँदैछ,
0: भन्न मिल्छ के बनाउँदैछन् भनेर।
1: यो चाहिँ अलिक सिक्रेटै राख्नुपर्नेछ, फेरि बच्चाहरूको कन्फिडेन्सलिटी नभन्नु है मम्मी भनेर भन्नुभएको छ, अनि त्यो कारणले उहाँहरूको अब रेस्पेक्ट गरेको भनौँ न,
0: कम्पिटिसन पनि हो नि त। कम्पिटिटरलाई अब प्रतिद्वन्दीलाई अब आफ्नो अहिले देखायो भने त फेरि खराब होला, होइन? अपडेट सहित आउनु भएको छ दिदी, के चेन्ज भएको छ दिदी? अघि पहिलो घन्टामा हामी कुरा गऱ्यौँ, त्यस पछाडि केही परिवर्तन भएका छन् बिडिङमा?
1: सबै उस्तै छ, तर एउटा चाहिँ बिडिङ चेन्ज भयो। अघि चाहिँ हाम्रो यो डिसेम्बरमा चाहिँ हाम्रो सेसेस कम्पनीले $100 बिड गर्नुभएको थियो, अनि अहिले चाहिँ हाम्रो तामसिनले चाहिँ डिसेम्बरमा $110 बिडिङ गरिरहनु भएको छ।
0: हजुर श्रोता, टाम्जिन रब्सन बिएफबिएस ब्रुनाई कि अङ्ग्रेजी सञ्चालिका पनि हुनुहुन्छ, र उहाँले सुरुमा अगस्तको लागि गर्नुभएको थियो, त्यो चाहिँ अब उहाँको हातबाट फुत्किएको अनुभव गर्नुभयो जस्तो लाग्यो, र अहिले डिसेम्बरमा $110 बिड गर्नुभएको रहेछ सिएसएस कम्पनी। तपाईँहरूले सुन्दै हुनुहुन्छ भने लुहै अगाडि बढ्ने बेला आयो, कम्पिटिसन कडा हुँदैछ, र यो स्पिरिटमा नै तपाईँहरूको आज दिनभरि बिडिङ भइरहोस् दिदी, हामी शुभकामना दिन्छौँ र सफलताको कामना पनि गर्छौँ। अन्य थप अपडेटहरू सहित हामी एकैछिनमा भयो भने तेस्रो घन्टामा फेरि भेटौँ है त दिदी।
1: हुन्छ, धन्यवाद।
0: हजुर, हामी यो छोटो भलाकुसारी पछाडि गीत सुन्नतर्फ नै लागौँ श्रोता। मजेरी कार्यक्रम हो, मझेरीमा मजा गर्नुपर्छ गीत सुनेर। ओसिन चामलिङ राईको आवाजमा मेरो फुल तिमी भन्ने बोलको गीत परेको छ लाइनमा, सुनेर रमाइलो गरौँ।

हजुर ओसिन चामलिङ राईले कसलाई भन्नुभयो, मेरो फुल हौ तिमी, मेरो जुन हौ तिमी। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि भनेर बिएफबिएस ब्रुनाईले द बिएफबिएस बिग सल्युट च्यारिटी नाइट कार्यक्रम लिएर आएको छ। र यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको द बिएफबिएस बिग सल्युट च्यारिटीको लागि केही रकम उठाउन सकिन्छ कि भन्ने हो, र तपाईँहरूको सहभागिता बिना यो पक्कै पनि सफल हुन सक्दैन। तपाईँहरूले पहिला योभन्दा अगाडि गरिएको क्विजमा पनि चाहिँ उपस्थित भएर दरो साथ दिनुभएको थियो, राम्रो रकम उठाउन सकेका थियौँ, र यसपालि पनि हामी सोही अपेक्षा सहित फर्केर आएका छौँ। नाफीको चौतारीमा हुन गइरहेको छ यो भोलि 2 अक्टोबर शुक्रबारको दिन, श्रोता विकेन्ड हो। सपरिवार पाल्नुहोस्, साथीभाइहरूसँग आउनुहोस्, नम्बरीहरूको ग्याङ बनाएर आउनुहोस्, नम्बर्नीहरूको फ्यामिलीजबाट नम्बर्नीहरूको ग्याङ बनाएर आउनुहोस्, तपाईँहरूको डिपार्टमेन्टबाट टिमको नेतृत्व गरेर आउनुहोस्। र यदि एकजना मात्रै सहभागी हुनुहुन्छ भने $5 प्रति व्यक्ति हो, अब टिम बनाएर आउनुहुन्छ भने 6 जनाभन्दा बढीको टिम चाहिँ नबनाउनका लागि विनम्र अनुरोध छ श्रोता। 6 जना आउनु भने 6×30 ब्रुनाई डलर उठिहाल्यो। त बिएबिएस बिग सल्युटका लागि राम्रा राम्रा प्राइजेस चाहिँ हात लागेको छ हाम्रो, ती प्राइजेसमा तपाईँको दाबी हुनसक्छ। पहिलो, द्वितीय अनि तृतीय हुने श्रोतालाई हामी पुरस्कार दिने योजनामा छौँ, र अन्य सहभागीलाई यसो मिलेसम्म सकेसम्म सबैलाई चाहिँ बिएबिएस चिन्ह अङ्कित मायाको चिन्ह हामी प्रदान गर्ने चाहिँ सोच बनाएका छौँ। अब दिपा झा र महेश मुखियाले गाउनुभएको जापानी टाइफुन भन्ने गीत सुन्छौँ, र यो गीत नै हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको अन्तिम गीत हुनेछ श्रोता। यस पछाडि नेपालबाट समाचार सुन्नुहुनेछ, अनि हामी तेस्रो घन्टामा भेट्नेछौँ। सी यु इन द थर्ड आवर।

0: सैन्य समुदायमा
1: बिलाइभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग हाल एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। तादिङ गजुरी 240 पहिरोले सडक एकतर्फी बनेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीले कालीगण्डकी करिडोरको बेलबगर र घुमौरी घाटमा एकतर्फी सडक सञ्चालन रहेको बताउँदै हुम्ला मुस्ताङ म्याग्दी मनाङ र रसुवामा सडक बन्द नै रहेका उल्लेख गरेको छ। काङ्ग्रेसले आज क्षेत्रीय महाधिवेशन सकेर निर्वाचन प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट 2 दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ। प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतेबाट केन्द्रीय महाधिवेशन गरिनेछ। यस्तै काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवापक्षीय काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ। देउवा समूहले असोज 20 गते पालिका, असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराएको छ। कञ्चनपुरको दुधारा चाँदनीमा महाकाली नदीले भत्काएको झोलुङ्गे पुल आगामी हिउँदसम्म नबन्ने निश्चित भएको छ। सङ्घ प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले बाढी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्षमा पुगेका हुन्। दुधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउदले एसियाकै दोस्रो लामो झोलुङ्गे पुल छिटो कागजी काम भएमा आगामी हिउँदमा पुननिर्माण सुरु हुन सक्ने बताउनु भएको छ। निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
4: त्यो अगाडि नै बन्ने सम्भव छैन। कस्तो छ भने महाकाल नदीको चाहिँ एकदमै त्यो महाकाल नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन। अब यो पानी चाहिँ रोक्यो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो सर। अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन चाटपाङ्ग्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु।
3: दूरी त बढ्ने भयो तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
4: छैन सर, छैन, त्यो त असर त पर्दैन सर। सबै हाम्रो चाहिँ पिच बाटो नै हो पुरै, भीमदत्ता र दुधरा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ। त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन।
3: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
4: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर, कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरे।

0: 1452.9 छ मिटर चाहिँ लामो झुलुङ्गे पुल हो। पर्यटकीय हिसाबले भन्नुपर्दा चाहिँ एकदमै पर्यटकीय गन्तव्यको रूपमा चाहिँ एकदमै त्यसमा चाहिँ ठेस पुगेको अवस्था छ।
1: इन्डियन ओइल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। तर नेपालमा मूल्य नबढाइने नेपाल ओइल निगमले जनाएको छ।
2: निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो।
1: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पाक्षिक 3.20 करोड रुपियाँ घाटा हुने निगमले जनाएको छ। इराकबाट गठबन्धन सेना अन्तर्गत बेलायती सैनिकहरू पनि फर्किएका रक्षा मन्त्रालयले जनाएको छ। इराकमा सक्रिय इस्लामिक स्टेटलाई हराएर सैनिकहरू फर्किएको मन्त्रालयले स्पष्ट पारेको छ। गठबन्धन सेनाको अङ्ग भएर काम गर्ने सबैमा मन्त्रालयले सम्मान प्रकट गरेको छ। थप जानकारी अङ्ग्रेजी सेवाका जुलियट ट्वाइरबाट।
3: Operation Inherent Resolve was established in 2014 to advise and assist partner forces in securing the lasting defeat of IS. During the last decade, the UK has played a leading role through OpShader, with personnel providing support and training in crucial infantry, counter-IED, medical and engineering skills.
1: Namaskar.
4: BFBS Cool.

Gorkha Radio. शिरमा शिरफुल सजाउने मायालाई श्याम शीतल अनि मेलिना राईले गाउनु भएको यो गीतसँगै कार्यक्रम मझेरीको तेस्रो यानि कि अन्तिम घण्टा सुरु भयो. आदरणीय श्रोता, फेरि पनि हार्दिक नमस्कार अनि स्वागत छ हाम्रो बसाइको तेस्रो घण्टामा. म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु. हजुर, ब्रुनाईमा अहिले मध्याहको 12:10 गयो श्रोता, र बेलायतमा बिहानको 5:10 गयो, नेपालमा 10 बज्नका लागि 5 मिनट रह्यो, अन्य स्थानमा त्यही अनुसारले तपाईँहरू बस्नुभएको स्थानमा स्थानीय समय अगाडि बढिरहेको छ. कतै मध्यरातको समयमा हुनुहुन्छ, कतै रातको समयमा हुनुहुन्छ, कतै बिहानै हुँदैछ, र तपाईँहरू सम्पूर्णलाई तपाईँहरूको स्थानीय समयअनुसारको अभिवादन नमस्कार गरे मैले. सेरियामा मौसमी परिवर्तन खासै भएको छैन, भन्दा पनि टेम्परेचर अलिकति घटेको छ श्रोता. 30 डिग्री सेल्सियस अधिकतम तापक्रमबाट सुरु गरेका थियौँ, अहिले 29 डिग्री सेल्सियस छ. होइन, दिन ढल्किँदै जाँदा अलि तातो हुनुपर्ने, न्यानो हुनुपर्ने, यहाँ त घट्दै गएको अवस्था छ श्रोता. र यो घाम कडा नलागेकोले गर्दा हो कि भन्ने मेरो अनुभव हो श्रोता, अनुभूति हो. तपाईँहरूकोतिर के कसो छ यसो पठाउँदै गर्नुहोस्. गीत सुन्न चाहनुहुन्छ अनुरोध गर्नुहोस्, तपाईँको मनका भावना व्यक्त गर्न चाहनुहुन्छ पठाउनुहोस्. विभिन्न माध्यमहरू छन्, जुनै माध्यम चलाएर पठाउनु भए पनि तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ, र तपाईँले चाहनुभएको तपाईँको कसैका लागि डेडिकेसन, तपाईँको अनुरोधहरू हामी सकेसम्म पुर्याउने कोसिस गर्नेछौँ. अब ढिला नगरौँ, अर्को गीत सुन्नतर्फ लागौँ. जन राईले गाउनुभएको मायाले निकै मिठो गीत छ, भावुक गीत छ श्रोता. माया गर्न मैले जानेको छु भन्ने खालको भाव रहेको छ यस गीतमा.

जन राईको आवाजमा सुन्यो श्रोता यो गीत. अब म तपाईँहरूलाई एकैछिनमा छेवाङ लामाले गाउनुभएको भाग्यमानी सुनाउँछु. त्योभन्दा अगाडि भने एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि. आजदेखि अक्टोबर महिनाका लागि जेनरल अकाउन्टिङ रेट लागू हुने भएको छ. यो महिनाभरिका लागि प्रत्येक महिना परिवर्तन हुन्छ र यो अक्टोबर महिनाका लागि भने एक्सचेन्ज रेट रहेको छ 1 pound equals 1.7135 ब्रुनाई डलर. हजुर, तपाईँले अब एक पाउन्ड साट्नका लागि साट्नुहुन्छ भने ब्रुनाई डलर 1.7135 पाउनु हुनेछ. र ओपनिङ आवर्स पनि सम्झाइहाल्नु पऱ्यो तपाईँहरूलाई, कतिले बिर्सिनुहुन्छ कतिले यो टिप्न भ्याउनुहुन्न. मन्डे चाहिँ तपाईँको 8 बजेदेखि मध्याहको 12 बजेसम्म खुल्छ. मङ्गलबार बिहानको 8 बजेदेखि 1:30 बजेसम्म हुन्छ. बुधबार बिहानको 8 बजेदेखि 12:30 बजेसम्म, बिहिबार पनि बिहानको 8 बजेदेखि 12:30 बजेसम्म हुन्छ भने शुक्रबारको दिन चाहिँ बिहानको 8 बजेदेखि 8:30 बजेसम्म खोलिन्छ. हजुर, यो समयमा चाहिँ तपाईँहरू गएर आफ्नो काम गर्न सक्नुहुन्छ, पोस्ट अफिसका कामहरू. अब गीत सुन्नतर्फ लागौँ.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: केतन छेत्रीको आवाजमा मिठो गीत सुने श्रोता, सुखमा तिमीसँग हाँसु दुःखमा तिमीसँगै रौँ, कति मिठो भाव बोकेको गीत हामीले सुन्यो। कार्यक्रम मझेरीमा हुनुहुन्छ श्रोता, हामी तेस्रो घन्टामा छौँ र म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु। ब्रुनाईमा मध्याह्नको 12:25 गएको अवस्था छ। तपाईँहरूलाई आज बिहानदेखि नै हाम्रो बिएबिएस को स्टुडियोबाट अङ्ग्रेजी सेवा होस् अथवा गोर्खा सर्भिसमा होस्, तपाईँहरूले यो बिएफबिएस को स्टुडियोबाट अन्य दिदीबहिनीहरूको आवाज पनि तपाईँहरूले सुनिराख्नु भएको छ र विशेष गरेर यो साफाले चाहिँ सन् 2027 सालका लागि क्यालेन्डर बिएफबी क्यालेन्डर निकाल्ने प्रायोजनसहित उहाँहरूले कार्यक्रमको आयोजना गर्नुभएको छ। अपडेटहरू तपाईँहरूले घन्टै पछि सुनिराख्नु भएको छ र सोही क्रममा फेरि पनि दुईजना बहिनीहरू स्टुडियोमा आइपुगिसक्नु भएको छ। सुचिता राई बहिनी अनि रजिना राई बहिनी आइपुग्नु भएको छ अपडेटसहित। सुरुमा सुचिता बहिनीलाई मैले सोध्न चाहेँ, बहिनी आजको तपाईँहरूको यो कार्यक्रम कसरी अगाडि बढिरहेको छ, सोचे जस्तै गति लिइरहेको छ?
1: हजुर दाजु, हामीले सोचे अनुरूप नै भइरहेको छ, एकदम राम्रो भइरहेछ यो बिडिङ चाहिँ, अनि कम्पिटेटिभ एकदम राम्रो हजुर भइरहेछ, अनि यसको अपडेट चाहिँ हामीले सिग्नल च्याट ग्रुपहरूमा पनि दिइरहेको छौँ, आउँदै अपडेट भइरहेछ। अनि अर्को थप भन्न चाहे मैले, गर्नु नगर्नु भएको श्रोताहरूलाई पनि गर्नु अझ पनि ढिला भएको छैन, हामीले 4 बजीसम्म चाहिँ यो अक्सन रन गर्दैछौँ आज दाजु।
0: हजुर पक्कै पनि 4 बजे चाहिँ अक्सन रन होइन, फिनिस नै हुने जस्तो बुझेको छु मैले, अनाउन्समेन्ट भइसक्छ 4 बजे चाहिँ। ओके, अब त्यसैमा मैले जोड्न चाहेँ, तपाईँ कुन डिपार्टमेन्टबाट हुनुहुन्छ?
1: म सिएसएस कम्पनी पार्टनर प्लटनमा हुनुहुन्छ मेरो हस्बेन्ड।
0: ओके, पक्कै पनि तपाईँको डिपार्टमेन्टले पनि यसमा बिडिङ गर्ने सोच गर्दैछ अथवा गरिसक्यो बहिनी?
1: गर्नुभएको छैन, मैले इन्करेज अथवा उहाँहरूलाई इन्फर्मेसन चाहिँ पास गरेको छु, उहाँहरू एकदमै अब बिड गर्नलाई चाहिँ चाहिरहनु भएको छ, सायद गर्नुहुन्छ होला।
0: हजुर, सिएसएस कम्पनीको बिडिङ त हामीले अघि डिसेम्बर महिनाका लागि देखे जस्तो लाग्यो र त्यो बिडलाई पनि बिएबिएस कि अङ्ग्रेजी सेवा कि ट्याम्जिन रप्सनले उछिन्नु भयो जस्तो लाग्यो, के भन्नुहुन्छ?
1: यसको फर्दर अपडेट चाहिँ हाम्रो दिदी रजिना दिदीले दिनुहुन्छ। हजुर
0: ओके हुन्छ, रजिना बहिनी तपाईँले अपडेट लिएर आउनुभएको रहेछ, लु अब लेटेस्ट बिडरहरूको सुनाइदिइहाल्नुहोस् न।
2: हजुर भाइ, अब चाहिँ हाम्रो लेटेस्ट बिड चाहिँ जनवरीको भन्नुपर्दा चाहिँ बी कम्पनीले 120 बिड गरिसक्नुभयो। अब हजुरहरूलाई इन्फर्मेसन थाहै छ, फेब्रुअरीको चाहिँ गइसकेको छ, मार्चको चाहिँ जिएसटीले 110 बिड गर्नुभएको छ, त्यस्तै गरेर अप्रिलमा चाहिँ हाम्रो सृजना गुरुङ बहिनीले चाहिँ 150 बिड गर्नुभएको छ, मेमा चाहिँ जङ्गल बेल्सले चाहिँ 150 नै गर्नुभएको छ, जुनको डी कम्पनीले लिइसक्नुभएको छ, जुलाईको सी कम्पनीले 200 बिड गर्नुभएको छ, अगस्तमा चाहिँ पिसिएमएफले चाहिँ 200 नै बिड गर्नुभएको छ, सेप्टेम्बरमा हाम्रो वाइफ्स कमिटीले चाहिँ 150 बिड गर्नुभएको छ, अक्टोबर हाम्रो बटालियन एचक्यूले लिइसक्नुभएको छ, नोभेम्बर चाहिँ हाम्रो बिएफपी स्क्वास टिमले चाहिँ 110 बिड गर्नुभएको छ, डिसेम्बरको चाहिँ हाम्रो सिएसएस कम्पनीले हात पार्नु भएको छ 120।
0: ओहो, टाइम्स इन्टरप्सन फेरि पछाडि पर्नु भएछ। हजुर, 120 सिएसएस कम्पनी साह्रै राम्रो मारामारको परिस्थिति रहेछ बहिनी। र जनवरीको जिएसटीले अघि 100 गर्नुभएको थियो, अहिले त्यो बी कम्पनीको पोल्टामा पर्ला पर्ला जस्तो हुँदै रहेछ होइन, 150 डलर्समा
2: 120
0: हजुर
1: उछिनेर बी कम्पनीले जानुभएको छ अहिले।
0: सुनिहाल्नु भयो आदरणीय श्रोता, तपाईँहरूले आजको यो अक्सन च्यारिटी क्यालेन्डर अक्सन च्यारिटी चाहिँ मजाले कम्पिटेटिभ रूपमा अगाडि बढिरहेको छ। बहिनीहरूले अपडेट दिनलाई यहीँ बसेर लाइभ चाहिँ रिपोर्ट गरिराख्नु भएको छ र तपाईँहरूले सुनि पनि राख्नु भएको छ। सुचिता बहिनी, तपाईँहरूलाई यो आजको बिडमा भर्खर यो रेडियो सुन्ने श्रोताहरूले चाहिँ कसरी सम्पर्क गरेर मेरो बिड यति भन्न सक्नुहुन्छ, यसो जानकारी दिनुहोस् न छ भने?
1: हजुर दाजु, बिड चाहिँ उहाँहरूले भिया इमेल पनि गर्न सक्नुहुन्छ, इमेल एड्रेस brunei.sct@safa.org.uk इदर वे उहाँहरूले भाइबर अर वाट्सएप पनि गर्न सक्नुहुन्छ. म नम्बर हजुरहरूलाई नम्बर चाहिँ 82804 00 उहाँले सम्पर्क गर्न सक्नुहुन्छ.
0: हजुर, नम्बर पनि कति सजिलो रहेछ सम्झिनु पनि. श्रोताले पक्कै पनि टिपोट गरिसक्नु भएको छ. र अब ढिला नगर्नु श्रोता, अब झनै झनै 3.5 घन्टा जति मात्रै बाँकी रहेको छ र यतिभित्रमा चाहिँ तपाईँहरूले बिड गरेर जितेर अनाउन्स चाहिँ 4 बजेभन्दा अगाडि साङ्गीतिक तरङ्ग कार्यक्रम सकिनुभन्दा अगाडि हुन्छ. अनि मात्रै आजको सम्पूर्ण कार्यक्रम बहिनीहरूको समापन भएको घोषणा पनि हुन्छ. तपाईँले अनि मात्रै थाहा पाउनुहुन्छ तपाईँले बिड गर्नुभएको ले चाहिँ जित्यो कि जितेन भनेर. बहिनीहरू तपाईँहरूलाई अहिलेको अपडेटका लागि धेरै धन्यवाद र गुड लक पनि भन्न चाहे. अझै पनि धेरै बिडरहरू चाहिँ अझै जोसका साथ आउनुहोला, आउनुहुनेछ पक्कै पनि, त्यो आश गरौँ.
2: थ्याङ्क यू दाजु, सबैजनालाई पनि धन्यवाद दिन्छु र फेरि मोर बिट गर्नुहोस् पनि भनेर आग्रह गर्छु. हजुर
0: हजुर, पक्कै पनि उहाँहरूले भनिसक्नु भयो. श्रोता पक्कै पनि तपाईँहरूले जोस गर्नुहोस् र तपाईँको बिडले जित्यो भने सोही अनुसारको राम्रा राम्रा तस्बिरहरू, आर्टवर्कहरू, क्राफ्टहरू तपाईँले के चाहनुहुन्छ तपाईँको त्यो जितेको महिनामा प्रिन्ट हुने आइटम, त्यसको लागि तयारीमा जुट्न पनि मैले अनुरोध गरेँ. अब सफल छेत्रीलाई सुनौँ. अघि केतन छेत्रीलाई सुन्यौँ, अब सफल छेत्रीको पालो अनगिन्ती मायामा.

अनगिन्ती माया सफल छेत्रीले गाउनुभयो यो गीतलाई। सन् 1966 सालमा ब्रिगेड अफ गोर्खाजमा भर्ती हुनुभएको मामाहरू को को हुनुहुन्छ, सुनिराख्नु भएको छ रेडियो अहिले गोर्खा रेडियो? यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरूको नम्बरी खर्क गुरुङ मामाले चाहिँ तपाईँहरूको लागि एउटा गीत अनुरोध गर्नुभएको छ है, र उहाँले चाहिँ एउटा छोटो सन्देश पनि लेख्नुभएको छ। धनराज भान्जा नमस्कार भन्नुभएको छ, नमस्कार अनि स्वागत छ मामा तपाईँलाई, मजेरी कार्यक्रम सुन्दैछु, रमाइलो भइरहेको छ भन्नुभएको छ। धन्यवाद मामा, सुनेर साथ दिनुभयो, जोडिनु भयो हामीसँग, समय मिलेमा एउटा लोकगीत सुनाइदिन भएमा आभारी हुने थिएँ भन्नुभएको छ। अवश्य पनि मामा, तपाईँले जहिले पनि हामीसँग सम्पर्क गरेर मिठा मिठा लोकदोहोरी गीतहरू सुन्ने अनि सुनाउने गर्नुहुन्छ, आभारी छौँ। उहाँले यसपल्ट भने नम्बरी इन्टेक 1966 नम्बरीहरूलाई र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै माया सम्झना गर्न चाहन्छु भन्दै धन्यवाद भन्नुभएको छ। उहाँले कालले साँचुन्जेल भनेर गाइएको गीत, राजन ठकुरी अनि लक्ष्मी नेपानेको आवाजमा रहेको गीत अनुरोध गर्नुभएको छ। इन्टेक 1966 सालका मामाहरू, तपाईँहरूको नम्बरीको तर्फबाट यो गीत तपाईँहरूलाई डेडिकेटेड।

0: बिजनेस कोर कारवाइडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो PFBS गोर्खा रेडियो हो।

विकास बियोन अनि पवनले गाउनुभएको सान नानी सुन्यो, मिठो गीत रहेछ श्रोता। बेलायतमा बिरालो पाल्ने गर्नुभएको छ तपाईँहरूले धेरै, अहिले त नेपाली सोसाइटीमा पनि समाजमा पनि कुकुर अनि बिरालो पाल्ने प्रवृत्ति बढेको छ, हामीले देखिराखेका छौँ। तपाईँ वल्लो घर पल्लो घर अथवा तपाईँ आफै पनि पाल्दै हुनुहुन्छ होला। र यो अब बेलायतमा नयाँ नियम, महत्त्वपूर्ण नियम लागू भएको रहेछ, त्यो पाल्नुहुनेलाई त थाहा छँदैछ होला। पाल्ने सोच गर्दै हुनुहुन्छ भने चाहिँ यो तपाईँको लागि हुनसक्छ जानकारी। इङ्ल्यान्डमा अब घरपालुवा बिरालोलाई 20 हप्ताको उमेर पुग्नु अघि नै यो माइक्रोचिप लगाउनु पर्ने कानुनी व्यवस्था लागू भएको रहेछ श्रोता। माइक्रोचिपमा बिरालोको पहिचान नम्बर हुने रहेछ, त्यो आइडेन्टिटी नम्बर, र त्यसलाई मालिकको सम्पर्क विवरणसहित स्वीकृत डेटाबेसमा दर्ता गर्नुपर्ने हुँदो रहेछ। घर सरेमा वा फोन नम्बर परिवर्तन भएमा ती विवरण पनि अपडेट गर्नुपर्ने हुन र पुग्दो रहेछ। तपाईँ घर सर्नुभयो, एड्रेस सर्यो, तपाईँले कन्ट्र्याक्ट सक्यो, टेलिफोन मोबाइलको अपडेट भयो भने त्यो पनि तपाईँले अपडेट गर्नु पर्दैन रहेछ त्यो डेटाबेसमा। यसको मुख्य उद्देश्य बिरालो हरायो अथवा चोरी भएको खण्डमा माइक्रोचिप मार्फत मालिक पहिचान गरी छिट्टो घर फर्काउन सहयोग गर्न रहेछ। यो नियम घर बाहिर जाने बिरालो मात्र होइन, सामान्यतया घरभित्रै बस्ने बिरालोमा पनि लागू हुने रहेछ श्रोता। अब यो चाहिँ मेरो बिरालो त घर बाहिर जाँदैन, हराउँदैन भन्ने कुरै भएन, सबैलाई लागू हुने रहेछ। अब नियम पालना नगरेमा चाहिँ मालिकलाई 500 पाउन्डसम्म जरिवाना हुन सक्ने रहेछ। तर स्कटल्यान्ड, वेल्स र नर्दर्न आइल्यान्डमा भने यो नियम इङ्ल्यान्ड जस्तो अनिवार्य भने रहेनछ। अब बेलायत भने अघि बेलायत भनेको इङ्ल्यान्डको कुरा आयो, इङ्ल्यान्डमा चाहिँ यो महत्त्वपूर्ण नियम लागू भइसकेको रहेछ। तपाईँहरूले पक्कै पनि घरपालुवा जनावरको रूपमा बिरालोलाई पाल्नुभएको छ भने यो नियमलाई पछ्याइसक्नु भएको होला। 500 पाउन्ड जरिवाना लाग्नबाट बच्नको लागि यदि पाल्नुभएको छ भने आजै दर्ता गराइहाल्नुहोस्, डेटाबेसमा अपडेट गराइहाल्नुहोस्। अब रिफ्राफ ब्यान्डलाई सुनौ, निष्ठुरी माया। रिफ्राफ ब्यान्डको गीत पहिला सुन्नुभएको थियो, मैले त सुनेको थिइनँ, के कस्तो रहेछ सुन्नतर्फ लागिहालौँ।

हजुर, निष्ठुरी माया रिफ्राफ ब्यान्डको आवाज सुन्यो श्रोता. ब्रुनाईमा अब मध्याहको एक बज्नको लागि 6 मिनट बाँकी रहेको छ. यो समयमा हामीलाई टङ्क शेरचन दाजुले सम्पर्क गर्नुभएको छ. उहाँ हलिडेमा हुनुहुँदो रहेछ सपरिवार, र उहाँले चाहिँ इजिप्टको टाइम दिनुभएको थियो र म त इजिप्टमा कर्मथलो बनाएर बस्नुभएको होला भनेर सोचेको थिएँ. नाम त फेसबुकमा अब बिएपिएस गोर्खा रेडियोमा आइराख्ने नाम हो, तर उहाँ चाहिँ म चाहिँ हलिडे जानुभएको थाहा थिएन, अनि हलिडेको रूपमा जानुभएको रहेछ. उहाँ काम गर्नुहुन्छ कि भन्ने लागेको थियो, होइन रहेछ. र त्यस्तै एनपी परदेशीजीले अघि बिरालो बेलायतको बिरालोको कुरा गर्दै गर्दाखेरि मेरोमा 2 पो छन् त हजुर भन्नुभएको थियो. भर्खर घर पुगेर यसो सुन्नु त अघिदेखि नै सुन्नुभएको रहेछ, तर रेस्पोन्स चाहिँ गर्न भ्याउनु भएको थिएन रहेछ. नूतन भुषालजीले पनि सम्पर्क गर्नुभएको छ, ह्याभ अ ब्लेस्ड डे भन्नुभएको छ उहाँले पनि. उहाँलाई पनि स्वागत छ र कार्यक्रमको अलि पुछार पुछारमा आउनुभयो र आशा छ सबै कार्यक्रम सुन्न भ्याउनुभयो होला भन्दै अब हामी आजको कार्यक्रमबाट बिदा लिने बेला पनि भएको छ. सिक्का नोटैमा सुन्छौँ अब अन्तिम गीत स्वरूप मेलिना राई र समीर खरेलको आवाजमा, र यही गीतबाट नै म पनि बिदा हुन्छु. अब यस पछाडि तपाईँहरूले ब्रुनाईका श्रोताले साङ्गीतिक तरङ्ग कार्यक्रम बिना गुरुङ साथमा सुन्नुहुनेछ. बिडिङ गर्दै गर्नुहोस् ब्रुनाईका श्रोताहरू यो साफा च्यारिटी क्यालेन्डरका लागि, र यो मझेरी साप्ताहिक प्रश्नोत्तर कार्यक्रमको पनि उत्तरहरू पठाउँदै गर्नुहोस्. भोलि छिनोफानो हुन्छ, ब्रुनाईका श्रोताहरू चाहिँ यसो कान थापेर सुनिदिँदै गर्नुहोला. भोलि यतिखेरतिर अनाउन्स भइसकेको हुन्छ. अब भने मलाई बिदा दिनुहोस्, हामी भोलि शुक्रबारको बसाइमा भेट्नेछौँ. नमस्ते, बाई.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: भेटेपछि पारिपछिको खोज तथा उद्धार कार्यलाई अब खोज तथा पुनर्स्थापनाको चरणमा लगिने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले बेपत्ता भएका नागरिकको विस्तृत जानकारी सङ्कलन गर्दै पुनर्स्थापनामा जाने निर्णय गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती,
4: हामीले यो फेजबाट अब त नयाँ फेजमा जानुपर्छ भन्नेको लागि, जस्तो अब रिकभरी फेजमा हामी जानुको कारण पनि के छ भनेपछि, अहिले जुन होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ उहाँहरूको पीडा, उहाँको दुःख, त्यसलाई पनि हामीले मध्यनजर गर्दै अब चाहिँ पनि यसमा ढिला गरियो भनेपछि अनि उहाँको अस्थायी घर पनि बन्दैन भन्ने कुरालाई मध्यनजर गर्दै पनि यसलाई चाहिँ तुरुन्तै अब अस्थायी घर बनाउनेतिर जाने र त्यसमा डेभलपमेन्ट पार्टनरहरूले पनि धेरै ठुलो इच्छा देखाइराख्नु भएको हुनाले हामी पनि यसमा सहयोग गर्छौँ भनेर भन्ने पनि उहाँको आइराखेको हुनाले, र त्यो नेपालकै नाउँमा आएको पैसा हो, फेरि डेभलपमेन्ट पार्टनरबाट आएको पैसा पनि नेपाललै आउने हो।
3: अब मुख्यत उद्धार अभियान सकिएको उहाँको भनाइ छ।
4: कहीँ केही कुरा भेटिन सक्छ, कुनै मानवअङ्ग भेटिन सक्छ भन्ने किसिमले पनि त्यसलाई जारी नै राख्ने हुनाले सायद त्यो क्रम चाहिँ जारी नै रहला, त्यो हुनाले सर्च भन्ने शब्द हामीले हटाएको छैनौँ, तर रेस्क्यु गर्नुपर्ने चाहिँ अवस्था अब हामीले खोज टनेलको पनि खोजी गरिसक्यौँ र ग्राउन्डमा पनि सबैतिर चाहिँ हाम्रो तिनटै सुरक्षा निकायले सर्च गरिसकेको अवस्था र त्यसबाट चाहिँ हामीले कुनै पनि ठाउँमा अब कुनै व्यक्ति ट्र्यापमा परेको या त्यसरी चाहिँ थुनिएको अवस्थामा उद्धार गर्न पर्ने चाहिँ अवस्था नरहेको भन्ने आएको।
3: सम्भावित सुरक्षित स्थानमा अस्थायी बसोबास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा काम गरिनेछ। उप्रेतीले डिएनए प्रमाणितको काम सकिने चरणमा रहेको जानकारी दिनुभएको छ। सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले केवेरमा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकको समितिको प्रतिवेदन पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक, नागरिक लगानी कोष 3 संशोधन विधेयक र भुक्तानी तथा फर्सेट 1 संशोधन विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्नुहुने कार्यसूची छ। दिउँसो 1:00 सिमन्त्रभावमा बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ। यो दशैँमा 10 लाखसम्म यात्रुले काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने अनुमान गरिएको छ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले दशैँका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएको छ।
5: दशैं सुरु हुने दिन अघिको तुलनामा घटस्थापनाको दिन अत्यधिक चाप हुने प्रतिवेदनको अनुमान छ। दशैं सुरु भएपछि भने फूलपातीको दिन चाप धेरै हुने समितिको भनाइ छ। घटस्थापनाको दिन न्यूनतम 45,000 देखि अधिकतम 68,000 सम्म यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। फूलपातीको दिन यो संख्या 1,13,000 सम्म पुग्नेछ। यात्रु ओसार्न 7,000 भन्दा बढी सवारी साधन चल्नेछन्। फूलपातीको दिन 13-20% यात्रुले काठमाडौँ छोड्ने अनुमान छ। दशमीको दिन भने यो संख्या 4% झर्ने प्रक्षेपण गरिएको छ। तर यातायात व्यवसायले भने यो संख्या अझ

0: तत्कालीन अवतरणमा परेका यात्रुले आफूलाई भाग्यले बचाएको प्रतिक्रिया दिएका छन्।
1: Aircraft dropped like a massive drop down, like a roller coaster, and we saw that there was a crowd and riot on the front next to the cockpit.
0: बिसौँ एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि तौलसम्ममा पुनम भारतीय खेलाडी ताखेलम्बम इनुन गान्भीसँग एपोनका आधारमा पराजित हुनुभएको छ। यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ। आजै जुडोतर्फ सुजन गुरुङले 90 केजी मुनि तौलसम्ममा प्रतिस्पर्धा गर्दा मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई यो प्रभातकालीन प्रस्तुति नमस्ते युके कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सदाजै आज पनि तपाईँको यही निर्धारित समयमा नमस्ते युके कार्यक्रम शुभारम्भ भइसकेको छ। तपाईँहरूलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन टक्र्याउँछु, स्वीकार्नु होला। हजुर, आज तिथिमितितर्फ जाउँ। आजको तिथिमितिमा सबैभन्दा पहिला त विक्रम सम्बत 2083 साल असोज महिनाको 15 गते, तदनुसार आज बिहिबार 1 अक्टोबर सन् 2026 हो। आजदेखि हामी अक्टोबर महिनामा प्रवेश गरेका छौँ। आज 1 अक्टोबर महिना हो श्रोता, तपाईँहरूको आजको दिन एकदमै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। कुनै कुनै कम्पनीमा अक्टोबर महिनादेखि नै तपाईँहरूको भनौँ न नयाँ वर्ष सुरु हुन्छ। जस्तो कि तपाईँहरूको यो नयाँ छुट्टीहरू अहिलेसम्म सक्नुपर्ने हुन्छ, अनि हाम्रो पनि त्यस्तै छ, अक्टोबरदेखि फेरि तपाईँहरूको नयाँ वर्ष सुरु हुनेछ। ओके, तपाईँहरूको जे जस्तो छ, अब कतिपय कम्पनीहरूमा अप्रेलमा गर्नुहुन्छ भने कुनै कुनै कम्पनीहरूमा डिसेम्बरमा गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। आउनुहोस्, आजको तिथिमिति त यहाँहरूले सुनिसक्नुभयो र हरेक दिन कुनै न कुनै अवेरनेस हुने गर्दछ। आज पनि त्यस्तै गरी अन्तर्राष्ट्रिय रूपमा नै ज्येष्ठ नागरिक दिवस परेको छ। हरेक वर्ष अक्टोबर 1 तारिकको दिनमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले यो वृद्ध नागरिकप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्छ। यो दिवस 1990 संयुक्त राष्ट्रसङ्घको महासभाबाट सुरु भएको हो र आजको दिनमा वृद्ध व्यक्तिहरूको अधिकार, स्वास्थ्य र गरिमाको विषयमा चेतना फैलाउने उद्देश्य राख्दछ। आजको दिनमा विश्वभरि जनसङ्ख्या वृद्धि हुँदै गइरहेको सन्दर्भमा यो दिवसको महत्त्व झनै बढेको छ र विश्व अहिले गम्भीर जनसाङ्ख्यिक परिवर्तनको चरणमा छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार पनि सन् 2050 60 वर्ष र सोभन्दा माथिका व्यक्तिहरूको सङ्ख्या 2 अर्ब नाग्ने अनुमान गरिएको छ र यो परिवर्तनले पनि केही अवसरहरू ल्याए पनि यसमा विभिन्न सङ्घ संस्थाहरूलाई थप जिम्मेवारी पनि थपेको छ र वृद्ध नागरिकहरू अझै पनि आफ्नो परिवार, समुदाय र मुलुकमा सक्रिय भूमिका निभाइरहेका हुन्छन्। र तपाईँहरूले देख्नुभएको छ, सिनियर मानिसहरू जो उहाँहरू रिटायर्ड भएर पनि विभिन्न सङ्घ संस्थामा भोलिन्टियर रूपमा काम गरिराख्नु भएको हामी देख्छौँ, होइन, र उनीहरूले भोग्ने विशिष्ट चुनौतीहरूको लागि सशक्त, संवेदनशील र समावेशी नीति आवश्यकता छँदैछ। हामीले देखेका छौँ, जस्तो कि कतिपय सिनियर बाबा आमाहरू आफ्नो छोराछोरीको लागि भनेर एकदमै भनौँ न आफ्नो सारा जिन्दगी व्यतीत गर्नुभयो, तर ती छोराछोरीहरूले राम्रोसँग वृद्ध अवस्थामा राम्रो हेरचाह नगरेको अथवा भनौँ न उहाँहरूलाई घरबाट निकालिएको यस्तो पनि हामी आजभोलि विभिन्न सामाजिक सोसल मिडियामा देख्छौँ। तर त्यस्तो नहोस्, उनीहरूले पनि समाजमा इज्जतका साथ, माया र ममताको साथ, अनि एक आपसमा मेरो पनि कोही आफन्त छन् भन्ने फिल होस्, हामी यही कामना गर्दछौँ। र वृद्ध नागरिकहरू केवल विगतका गवाह मात्र होइनन्, उनीहरू वर्तमान र भविष्यका आधार पनि हुन्। अनि भनिन्छ नि, आगो बाल्नु मुडोको, कुरो सुन्नु बुढोको भने जस्तै, होइन, कुरा सुन्नु बुढाको, यस्तो हामी सुन्ने गर्छौँ। र साँच्ची नै हो, धेरैजना अझै पनि कार्यरत भएर अथवा स्वयंसेवी भएर कतिपय विकसित देशहरूमा विशेष गरेर युवाहरूलाई, अहिलेका युथहरूलाई अथवा स्कुल जाने बच्चाहरूलाई पनि सिनियर मानिसहरूसँग, वृद्ध वृद्धाहरूसँग, उनीहरूसँग भेटघाट गरेर रमाइलो गरेको अथवा उनीहरूको कुरा सुनेको, अनि वृद्ध अवस्थामा पुगेका मानिसहरूले पनि स्कुलका बच्चाहरूसँग कुरा गरेको, यी दुवैको
एक आपसमा 22 वर्ष भनिन्छ नि, एक आपसमा एकले अर्कोलाई सहयोग गर्दै अघि बढिरहेको कुराहरू पनि हामी सामाजिक सञ्जालमा देख्छौँ र उनीहरूले जीवनभरको अनुभवका आधारमा नयाँ पुस्तालाई पनि केही सल्लाह र मार्गदर्शन दिन सक्छन्। यसरी सल्लाह र मार्गदर्शन दिएपछि एक आपसमा भनौँ न संस्कृतिको संरक्षण, पारिवारिक मूल्यको हस्तान्तरण, सामाजिक सम्बन्ध सुदृढ हुने उनीहरूको भूमिका महत्त्वपूर्ण रहन्छ र यी योगदानहरूलाई सम्मान गर्नुले पनि समाजमा वृद्ध अवस्थालाई नकारात्मक नजरले हेर्ने प्रवृत्तिमा पनि सुधार हुनेछ भन्ने हामी विश्वास गर्छौँ। ओके, आउनुहोस् अब भने उदय सुदाङको स्वरमा रहेको यति चोखो यति मिठो दिउँला तिमीलाई माया।

0: यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

समय बिहानको 7 बज्नको लागि अब 5 मिनट मात्र बाँकी रहेको छ। नेपालमा पनि दिनको 12 बज्नको लागि 20 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 2 बज्नको लागि 5 मिनट बाँकी रहेको छ। बीएफबीएस कर्का रेडियोबाट नमस्ते युके कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ र त्यसपछि भने हामी कार्यक्रमलाई अघि बढाउनेछौँ। समाचारपछि प्रतीक्षा गर्नुहोला। अहिलेको लागि भने म तपाईँको साथमा राख्दैछु। अर्को एउटा मिठो गीत इन्जोय गर्नुहोला।

0: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले आगामी तीन दिन ठुलो पानी नपर्ने बताउनु भएको छ।
1: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी तिन दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना, ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ। र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा, उपत्यका खोँचहरूमा चाहिँ हुस्सो कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ।
0: लामिछानेले धान काट्न रोक्ने गरी वर्षा हुने नदेखिएको उल्लेख गर्नुभएको छ।
1: कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू, जुन सूचनाहरू, जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसमी प्रणालीले असर नगर्ने, ठुलो पानी नपर्ने हुनाले चाहिँ धान काट्नु हुन र आवश्यक परेमा चाहिँ मौसम पूर्वानुमान महाशाखामा चाहिँ फोन गर्नु हुन अनुरोध गर्न चाहन्छु।
0: पृथ्वी राजमार्ग हाल एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। धादिङ गजुरी 240 पहिरोले सडक एकतर्फी बनेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ। प्रहरीले कालीगण्डकी गरुडको बेलबगर र घुमरी घाटमा एकतर्फी सडक सञ्चालन रहेको बताउँदै हुम्ला, मुस्ताङ, म्याग्दी, मनाङ र रसुवामा सडक बन्द नै रहेका उल्लेख गरेको छ। शरद ऋतुमा हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह छन्। 485 पुरुष र 163 महिलाले हिमाल चढ्न आँटेका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा सबभन्दा धेरै चिनका 118 छन्। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबभन्दा धेरै मनास्लु रहेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। सो हिमाल 8,163 मिटर अग्लो छ। विभागका अनुसार धौलागिरी 1, फुथाउ हिउँझुली, डाङ्गा हिउँझुली, बरुत्से, मकालु, गङ्गापूर्ण पश्चिम, थोरङ पिक र पेरी लगायत हिमालका लागि पनि अनुमति प्रदान गरिएको छ। इन्डियन अयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। तर मूल्य बढेर आए पनि यी पदार्थको मूल्य यथावत रहने अयल निगमले जनाएको छ।
2: निगमका अनुसार आइओसीले पेट्रोल प्रति लिटर 20.44 रुपियाँ र डिजेल 20.21 रुपियाँ बढाएर पठाएको छ। त्यस्तै मट्टी तेल प्रति लिटर 15.96 रुपियाँ, खाना पकाउने ग्यास प्रति सिलिन्डर 81.32 रुपियाँ बढाएर पठाएको हो। हवाई इन्धन प्रति लिटर 18.66 रुपियाँ बढाएर पठाइएको छ। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य भने यथावत रहने निगमले जनाएको छ। भोटेको सिबाडी चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बैठकले मूल्य हालकै कायम राख्ने निर्णय गरेको हो। चाराली, विराटनगर, वीरगंज, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढ़ी क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 197.50 रुपियाँ प्रति लिटर छ। त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 199 रुपियाँ छ। यसै गरी तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ 200 रुपियाँ छ। खाना पकाउने ग्यासको भाउ मुलुकभर 2,060 रुपियाँ छ।
0: अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पाक्षिक रूपमा 3,20,38,00,000 रुपियाँ घाटा हुने निगमले जनाएको छ। इजरायलले आफ्नो मुलुक आउने विमानका चालकमाथि कडाई गर्ने भएको छ। दुबईबाट तेल अभिव आउन लागेको फ्लाइट दुबईको विमान जानी जानी दुर्घटना गराउने प्रयास भएको भन्दै कडाई गरिने भएको हो। भारतीय चालकमाथि आक्रमण गर्ने ओमानका सहचालकलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। हवाई सुरक्षा विश्लेषक पल एडवर्डका अनुसार सबै जोखिम समाप्त पार्ने अचूक औषधि बनेको छैन।

0: update you as developments occur.
1: आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ. डेनमार्कमा हुने खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि उहाँले तालिम केन्द्रबाट हिँडेको जानकारी दिनुभएको छ. खबर यति नै. नमस्कार.
2: यो BFBS कुलकर्म रेडियो हो.

0: समय बिहानको 7:10 गयो र हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। हजुर, हामी कार्यक्रमको दोस्रो घण्टामा मौसम, वैदेशिक विनिमय दर अनि सुनचाँदीका दर भाव, आजको राशिफल पनि हामी सुन्नेछौँ। र तपाईँलाई हामीले यो हप्ताको लागि राखिएको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न पनि राख्नेछौँ। अबको केही समयमा म तपाईँलाई आवाज, एउटा आवाज सुनाउँछु, ब्युटिफुल आवाज छ, र त्यो आवाज सुनेर तपाईँहरूले उत्तर पठाउन सक्नुहुनेछ। भोलि भने भोलि शुक्रबारको बिहानीमा यही कार्यक्रममा हामी छिनोफानो गर्नेछौँ, यानि कि तपाईँहरू ज जसले सही उत्तर पठाउनु भएको छ तपाईँहरू सबैको नाम चिट्ठा बक्समा राख्नेछौँ अनि एकजना भाग्यमानी श्रोताको नाम घोषणा गर्छौँ। हामी चिट्ठा बक्सबाट एकजनाको नाम निकाल्छौँ र उहाँ नै विनर बन्न सक्नुहुनेछ। त्यसकारण तपाईँ पनि फटाफट भाग लिन सक्नुहुनेछ। अब यो कार्यक्रममा भाग लिनको लागि तपाईँलाई म आवाज सुनाउँछु है, त हाम्रो प्रश्न यही नै हो।
1: हजुर, इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो। मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा। मलाई लाग्छ कलाप्रति मेरो झुकाव पहिलेदेखि केटाकेटीदेखि नै थियो।
0: यो केटाकेटीदेखि नै कलामा झुकाव भएको, ओके, तपाईँहरूलाई मैले अलिकति क्लु दिनुपर्दा, होइन, हुन त धेरैले उत्तर पठाइसक्नु भएको छ होला, र यदि आज पनि तपाईँहरू फुर्सदमा हुनुहुन्छ, आफ्नो गीतहरू सुन्न सुनाउनको लागि पनि तत्परता छ र यो प्रश्नको उत्तर दिन चाहनुहुन्छ भने हामीलाई फटाफट सम्पर्क गर्दै जानुहोला। बिएबिएस कर्का रेडियोमा सम्पर्क टेलिफोन नम्बर 01303-246-730, इमेल bfbsgarkha@bfbs.com, र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई फटाफट पठाइराख्नु भएको छ। अब फेसबुक मेसेन्जरमा को हुनुहुन्छ त, होइन, अहिले बिहानदेखि नै हामीलाई सम्झिनु भएको छ। विष्णु गुरुङ भाइ ब्ल्यान्डफोर्डदेखि आउनुभएको छ, उहाँले पनि यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। अनि पदम सिंह गुरुङ हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको छ, थ्याङ्क यू सो मच। तारा प्रसाद चेमजङजी हुनुहुन्छ, उहाँ ननिटनदेखि आउनुभएको, सेवारो शुभ बिहानी शुभ दिन रूपा बहिनी भन्नुभएको रहेछ, म पनि तपाईँलाई सोही कामना व्यक्त गर्न चाहन्छु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ वीरबहादुर पुनज्यू, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू। जुमबहादुर गुरुङ मामा हुनुहुन्छ स्विन्डनबाट, उत्तरको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि उहाँले उत्तर पठाउनु भएको छ, थ्याङ्क यू। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ दिपेन्द्र प्रजापतिजी, उहाँले पनि यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ, ओके, वेलकम ब्याक फुल माया आशा दिदी भन्नुभएको रहेछ। ओके, कसरी फुल माया भयो? ओके, आशा दिदीको नाम फुल माया, आज आशाजी आउनु भएको छैन, ठिकै छ। अनि पिक्चरमा मेरो करेलाले भिटामिन डी लिँदैछ भनेर एउटा पिक्चर पनि पठाइदिनु भएको छ, ओके, सुन्दै गर्नु होला, इन्जोय गर्नु होला। अनि आज वृद्ध दिवसको उपलक्ष्यमा सबै आमा बाबा अनि बाजे बोजू जो जो वृद्धहरू हुनुहुन्छ सबैमा दया माया स्नेह सधैँ उहाँहरूले पाइरहनु भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। अनि त्यसै गरी हामीसँग हुनुहुन्छ अर्को श्रोता, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको छ, हाम्रो ममता पूर्जाज्यू, उहाँले गुड मर्निङ रूपा बहिनी, बिहेबिएस सुनिरहेको छु, यो हप्ताको एन्सर यस्तो होला भनेर अल्डरसटबाट पठाउनु भएको छ ममता तिलिजाजी, थ्याङ्क यू सो मच यहाँलाई पनि। अनि हाम्रो दिनाकर मल्लज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ स्विन्डनबाट, अशोक मल्लजी, अनि उत्तरको लागि धन्यवाद भन्न चाहन्छु। अनि शान्ति मल्ल पनि हुनुहुन्छ स्विन्डनबाट, थ्याङ्क यू। अनि कृष्ण गुरुङजी हुनुहुन्छ लन्डनदेखि आउनुहुने, हाम्रो नियमित श्रोता हुनुहुन्छ लन्डनदेखि, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, ओके, थ्याङ्क यू सो मच। उहाँले यो अक्टोबर मन्थ साथै रूपाजी, मैले सुनिरहेको छु भन्नुभएको छ. थ्याङ्क यू सो मच यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै आउनुहोस्. अब भने हामी अर्को एउटा गीत सुनौँ र त्यसपछि तपाईँहरू ज जसले भाग लिनुभएको छ म क्रमैसँग तपाईँहरूको नाम पनि लिँदै जानेछु. अहिलेको लागि भने हामी सुरेश र बबिता मानन्दर उहाँहरू हस्बेन्ड एन्ड वाइफ हुनुहुन्छ. उहाँहरू दुवैजनाले गाउनुभएको अर्को एउटा सुमधुर गीत म सुनाउन चाहन्छु. जुन दिन मैले तिमीलाई देखेँ

कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

नवीन के भट्टराई गाउँदै हुनुहुन्थ्यो, जिन्दगीमा कहिले हाँसो कहिले माया कहिले खुसी होइन कहिले रोदन कहिले बिछोड, यस्तै यस्तै हुन्छ जिन्दगीमा। जिन्दगी यी सबैको मिश्रण हो होइन, सधैँ जिन्दगी सुखै सुख मात्र पनि हुँदैन, दुःख पनि आउँछ, अनि कहिले ओह्राली कहिले उकाली, यस्तै हो जिन्दगीका मोडहरूमा तपाईँ हामीले भोग्दै आएको कुराहरू होइन। नवीन के भट्टराईले गाउनुभएको यो मिठो गीत सँगसँगै आउनुहोस् अब भने हामी मौसम सम्बन्धी जानकारी लियौं। आज बेलायतको मौसम एकदमै सनसाइन रहनेछ श्रोता, आज एकदमै फाइन रहनेछ भनौँ न। आज धेरै जसो स्थानहरूमा मौसम सुक्खा रही घाम लाग्ने अनुमान गरिएको छ, तर आजको अधिकतम तापक्रम भने अलिकति एभरेजमै रहनेछ र आज विशेष गरेर धेरै जसो स्थानहरूमा मौसम लामो समयसम्म सुक्खा रहने र घाम लाग्ने अनुमान गरिएको छ भने पश्चिमी भूभागका केही स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ अनि उत्तर पश्चिमी क्षेत्रमा पनि चिसो हावासहित आकस्मिक वर्षा हुन सक्ने र नर्दर्न आयरल्यान्डमा पनि बादल लाग्ने र पानी पर्ने सम्भावना रहेको छ अनि हिजो बुधबारको तुलनामा आज केही चिसो पनि हुनेछ। बाँकी स्थानहरूमा भने मौसम सुक्खा रही घाम लाग्नेछन्। आजको लागि अधिकतम तापक्रम भने 21 डिग्री सेल्सियस हो। लन्डनको सेरोफेरोमा पनि प्राय गरेर घाम नै लाग्नेछ, पानी पर्ने सङ्केत भने 0% मात्रै रहेको छ। आज युकेमा सूर्योदय बिहानको 7 बजे भएको थियो, ठिक 7 बजे सूर्योदय भयो भने सूर्यास्त बेलुकी 7 बज्नको लागि 19 मिनट बाँकी छँदा हुनेछ। आज रातको समयमा पनि मौसम सुक्खा रहनेछ। दक्षिण पूर्वीय भेग र दक्षिणी भूभागका स्थानहरूमा रातको समयमा मौसम सुक्खा रहनेछ र माथिल्लो भूभागतिर अलिकति भनौँ न हाई एरियातिर भने वातावरण एकदमै चिसो हुने र कुहिरो समेत देखा पर्न सक्ने अनुमान गरिएको छ अनि त्यस्तै गरी स्कटल्यान्डको दक्षिणी पश्चिमी भूभाग र केही पश्चिमी भूभाग का क्षेत्रहरूमा भने रातको समयमा पानी पर्ने सम्भावना रहेको छ अनि भोलि शुक्रबार पनि प्राय गरेर बिहानी पख भने पानी पर्ने सम्भावना रहेको छ। कुनै कुनै स्थानहरू भन्नाले पनि विशेष गरेर उत्तर पूर्वीय क्षेत्रहरूमा भने भोलि मेघ गर्जनसहित वर्षा हुने र केही स्थानहरूमा असिना समेत पर्न सक्ने अनुमान गरिएको छ अनि उत्तर पश्चिमी क्षेत्रमा पनि बर्सात सुरु हुनेछ त्यसपछि र इङ्ल्यान्डको दक्षिण पूर्वीय क्षेत्र भने लामो समयसम्म मौसम सुक्खा रही वार्म हुनेछ, भोलि पनि न्यानो हुनेछ श्रोता। र भोलिको लागि अधिकतम तापक्रम 21 डिग्री सेल्सियस नै हो भोलि पनि र भोलि पनि हामी यदि मौसममा कुनै परिवर्तन भएमा हाम्रो लाइभ कार्यक्रमहरू सुन्दै गर्नुहोला। हामी लाइभ कार्यक्रमहरूमा मौसम सम्बन्धी जानकारी गराउँदै जानेछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: आउनुहोस्। अब भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूले बिहानदेखि नै होइन आफ्नो कार्य व्यस्त हुँदाहुँदै पनि हामीलाई सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा लन्डन वेस्ट ड्रेटनबाट हामीसँग कृष्णा गुरुङजी हुनुहुन्छ। वेलकम टु अक्टोबर मन्थमा यो सुरुवातमा रूपाजी तपाईँ आउनुभयो भनेर हामीलाई कृष्णा गुरुङजीले सम्झिनु भएको छ। अनि म पनि गीत सुन्दैछु भन्नुभएको रहेछ। थ्याङ्क यू सो मच। धेरै दिनपछि रूपाजी हजुरको आगमन हुँदैछ भनेर मैले अनुमान लगाएको थिएँ। हो, कहिलेकाहीँ यो अन्तर्मनबाट होइन त्यस्तो कुराहरू हुन्छ नि है, आज म यस्तो गर्छु उस्तो गर्छु, यो होला कि त्यो होला कि, अलिकति मनमा तपाईँले जस्तो कि आज रूपाजी आउँछ भन्ने कुरा तपाईँले अनुमान लगाउनु भयो म आउँछु भन्ने कुरा होइन, त्यो मिल्यो नि त होइन, कहिलेकाहीँ त्यस्तो हुनसक्छ। भनिन्छ नि यो अन्तर्मनको कुनाबाट निस्केको एउटा अतुलनीय भाव हो, यसले कहिलेकाहीँ सकारात्मक कुरा पनि छोड्दै जान्छ। यस्तै हो जिन्दगी, अघि मैले भनेको थिएँ नि होइन, उकाली ओह्राली भने जस्तै। अनि उहाँ अघि लेख्नुहुन्छ, चिया उमालेर पिउँदैछु है रूपाजी, आज त मेरो छुट्टी पनि हो, अनि हजुरको मिठो प्रस्तुति सुन्दै समय बिताउनेछु भन्नुभएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु, छुट्टीको दिनमा इन्जोय गर्नुहोला। ओके, त्यस्तै गरी पुष्पकला राईजी पनि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। अनि पुष्पकला राईजी, शुभ बिहानी, नमस्कार रूपाज्यू, म पनि हाजिर भएँ, आज बिहिबारको दिन रमाइलो घमाइलो होला जस्तो छ, यहाँको मौसम भन्नुपर्दा सही कुरा भन्नुभयो, धेरैजसो स्थानहरूमा आज मौसम घमाइलो नै हुनेछ। थ्याङ्क यू, हाम्रोतिर पनि त्यस्तै छ, तपाईँलाई धेरै धेरै शुभकामना। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ कान्छा छोतेन तामाङ भनेर, तुल तामाङज्यू फेल्थमदेखि आउनुभएको छ, उत्तरको लागि धन्यवाद भन्न चाहन्छु। र हामीले राखेको प्रश्न एकदमै सिम्पल छ, आवाज सुन्नुहोस् होइन, उहाँ फिल्मी करियरकै हुनुहुन्छ र उहाँले नेपाली तथा भनौँ न अन्य देशको मुभीमा पनि अभिनय गर्नुभएको छ, बस म यति मात्रै भन्छु। ओके, फटाफट उत्तर पठाउन सक्नुहुनेछ। अनि त्यस्तै गरी हामीसँग अर्को श्रोता हुनुहुन्छ ओम प्रसाद थापा काउसाज्यू, उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ, थ्याङ्क यू। अनि ललिता मल्लजी हुनुहुन्छ, ललिता मल्ल सिन्दनबाट, उहाँले पनि उत्तर पठाउनु भएको छ, धन्यवाद। मिना पुन हुनुहुन्छ, उहाँ पनि हामीलाई सम्पर्क गर्नुभएको छ डोन्डकास्टरदेखि, उत्तरको लागि धन्यवाद भन्न चाहन्छु। शोभा गुरुङजी हुनुहुन्छ, उहाँ अल्डरसर्टबाट हुनुहुन्छ, सधैँ सधैँ आउने गर्नुहुन्छ, यहाँलाई पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। र कतिपय श्रोताहरूले हामीले राखेको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न सुन्नुभएको छैन भने म तपाईँलाई सुनाउँछु, उत्तर पठाउँदै गर्नुहोस् है त। एकदमै ब्युटिफुल भोइस छ, सुन्नुहोस् त।
1: हजुर, इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो, मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा। मलाई लाग्छ कलाप्रति मेरो झुका पहिलेदेखि केटाकेटीदेखि नै थियो, अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ।
0: ओके, सानो एजमा नै उहाँले डान्स सुरु गर्नुभएको रहेछ। अब यही प्रश्न, यो आवाज कसको हो त, यही प्रश्नको उत्तर पठाउनु होला। र हामी भोलि शुक्रबारको दिनमा गोला प्रथा गर्नेछौँ, भोलि शुक्रबारको दिनमा सही उत्तर पठाउने हाम्रा श्रोताहरूको नाम जति धेरै हुनुहुन्छ उहाँहरू सबैको नाम चिट्ठा बक्समा जान्छ। चिट्ठा बक्स भन्नाले पनि हामीसँग 15 कपको राइस कुकर छ, त्यहाँ तपाईँहरूको नाम हामी सबैको जसले सही उत्तर पठाउनु भएको छ तपाईँहरूको नाम जानेछ। अनि चिट्ठा बक्सबाट एकजनाको नाम निकाल्न सक्छौँ हामीले, जस्ट एकजना, 1 पर्सनको नाम मात्रै हामी निकाल्छौँ, अनि उही भाग्यमानी श्रोताले प्राप्त गर्न सक्नुहुनेछ बिएफबिएस चिन्ह। तर यो हप्ता तपाईँको नाम आएन त के भयो त, होइन, नेक्स्ट विक तपाईँ आउन सक्नुहुनेछ, हामी नेक्स्ट विक पनि नयाँ प्रश्नको साथमा तपाईँ समक्ष आउनेछौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु नवराज थापाले गाउनुभएको म त तिम्रै मायाले तानेर आएँ भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

0: हजुर, तिमी मान या नमान, म त तिम्रै विश्वास मानेर आएँ, होइन? नवराज थापाले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। समय बिहानको 8 बज्नको लागि अब 20 मिनट मात्र बाँकी रहेको छ। आउनुहोस् अब भने म तपाईँहरूलाई आजको राशिफल के कस्तो छ त, होइन, राशिफलको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोता, तपाईँहरूमध्ये कतिले राशिफल सुनेर नै आजको दिनको सुरुवात गर्छु भनेको मैले धेरै पटक सुनेको छु। यो कार्यक्रममा आइरहँदा आज पनि तपाईँहरूको राशिफल के कस्तो छ त, अबको प्रस्तुतिमा हामी सुनौ। आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, तपाईँको लागि अवसर प्राप्त हुनेछ, महत्त्व बुझ्दै अगाडि बढ्न सकिनेछ, प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने समय छ, अनि सहयोगीहरूले पनि साथ दिनेछन्। तपाईँको पहिलाको सफलताले पनि थप काम गर्ने हौसला वृद्धि गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने नै छ, अनि रमाइलो जमघटका बीच पनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ मेष राशिको लागि। वृष राशिको लागि पनि आजको दिनमा विगतका कमी कमजोरीहरूलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम गर्न प्रारम्भ गर्ने समय छ, अनि अध्ययनमा धेरै समय दिन नसकिएला, आफ्ना कमजोरीहरूमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। मिथुन राशि, आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ, बल जफ्तीले पनि बाधा पुर्याउनेछ, अनि विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय छ, अवसरको खोजीमा भने केही दौडधुप गर्नु पर्ला। कर्कट राशि, प्रयत्न गर्दा भने केही कार्यहरू बन्न सक्छन्, व्यापारमा अड्किएको रकमहरू पनि हात लागि हुन सक्छ, तर आफ्ना कमजोरीको फाइदा उठाउने अन्य व्यक्तिहरूले चेष्टा गर्न सक्छन्। आंशिक फाइदा भए पनि काम पुरा गर्न भने अनुमानभन्दा बढी नै लगानी र समय लाग्न सक्छ। सिंह राशि, मेहनत गर्नु परे पनि तारिफ योग्य कामको चर्चा हुँदै जानेछ, अवसरको लागि पनि विवादास्पद जिम्मेवारी बहन गर्नु पर्ला, अनि कृतिमानी काम गर्ने अवसर प्राप्त हुनेछ, मेहनतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। कन्या राशिको लागि पनि कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ, तपाईँको सानो प्रयत्नले पनि धेरै फड्को मार्न सकिनेछ, मेहनतको केही प्रतिफल प्राप्त हुँदा मन बढी खुसी हुनेछ र सामाजिक दायित्व पनि बढ्दै जानेछ। तुला राशि, थोरै समयमा अथवा छोटो समयमा पनि फाइदा उठाउन सकिनेछ, अध्ययन लेखन तथा मनोरञ्जनमा समय व्यतीत रहनेछ, आफन्तजनहरूसँगको रमाइलो भेटघाट हुनुका साथै उपहार उत्साह वृद्धि हुनेछ। वृश्चिक राशि, अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ, परिवारजनको साथले पनि उत्साह वृद्धि हुनेछ, अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। धनु राशि, स्वस्थ सबल बन्नुका साथै काममा उत्साह वृद्धि हुनेछ, चुनौतीहरूलाई पन्छाएर पनि अघि बढ्न सकिनेछ, र मेहनत गर्दा भने अप्ठ्यारा परिस्थितिमा पनि केही कामहरू बन्न सक्छन्। मकर राशि, प्रतिस्पर्धामा विजयी भइनेछ, श्रेय गर्नेहरूले हार खानेछन्, व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ, मेहनत गर्दा उपलब्धिको स्रोत पैलाउन सकिनेछ। कुम्भ राशि, परिस्थिति आफ्नै लागि प्रतिकूल रहला, हडबडीले पनि काम बिग्रन सक्नेछ, सानो गल्तीले पनि काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ, तर आजको दिनमा हरदम अघि बढ्दा भने तपाईँलाई फाइदा हुनेछ, यात्राबाट पनि तपाईँलाई भरपूर मात्रामा यात्रा हुनेछ कुम्भ राशिको लागि। मेन राशि तपाईलाई आजको दिनमा स्रोत साधन जुट्नाले पनि नयाँ काम थालनी हुनेछ। पहिले गरेको कामबाट पनि प्रशस्त फाइदै फाइदा मिल्नेछ। मेहनतले दैनिकीमा परिवर्तन आउन सक्छ। रोकिएका कामहरू बन्दै जानेछन् र मनमा पनि सुखानुभूति प्राप्त हुनेछ। हजुर, आजको राशिफल यहीँ आएर पूरा भएको छ। हामी एकैछिन यो छोटो प्रोमो ब्रेक लिउँ र त्यसपछि भने म तपाईँलाई सुनाउने छु अरिजित सिंहको स्वरमा रहेको एउटा हिन्दी गीत, र त्यसभन्दा अगाडि भने छोटो विश्राम।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

समय बिहानको 8:09 बाँकी रहेको छ र नेपालमा पनि दिनको 12:36 गयो। ब्रुनाईमा भने दिनको 3:09 बाँकी रहेको छ। आउनुहोस् अब हामीसँग धेरै साथीहरू हुनुहुन्छ, म क्रमैसँग तपाईँहरूसँग पनि आउँदैछु। र अहिलेको लागि भने आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरतर्फ लगाऊ। आज बिहिबार 1 अक्टोबर 2026 दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर 1 को खरिद दर 153.04 रुपैयाँ र बिक्री दर 153.64 रुपैयाँ। युरोपियन युरो 1 को खरिद दर 173.88 रुपैयाँ र बिक्री दर 174.56 रुपैयाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 203.28 रुपैयाँ र बिक्री दर 204.07 रुपैयाँ। स्विस फ्रैंक 1 को खरिद दर 183.63 रुपैयाँ र बिक्री दर 184.35 रुपैयाँ। अस्ट्रेलियन डलर 1 को खरिद दर 106.70 रुपैयाँ र बिक्री दर 107.12 रुपैयाँ। कनेडियन डलर 1 को खरिद दर 107.93 रुपैयाँ र बिक्री दर 108.35 रुपैयाँ। सिङ्गापुर डलर 1 को खरिद दर 119.88 रुपैयाँ र बिक्री दर 120.35 रुपैयाँ। जापानिज एन 10 को खरिद दर 9.75 रुपैयाँ र बिक्री दर 9.79 रुपैयाँ। साउदी अरेबियन रियाल 1 को खरिद दर 40.76 रुपैयाँ र बिक्री दर 40.92 रुपैयाँ। कटारी रियाल 1 को खरिद दर 41.99 रुपैयाँ र बिक्री दर 42.15 रुपैयाँ। साउथ कोरियन वन 100 को खरिद दर 11.30 रुपैयाँ र बिक्री दर 11.34 रुपैयाँ। हङकङ डलर 1 को खरिद दर 19.50 रुपैयाँ र बिक्री दर 19.58 रुपैयाँ। र आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। छापावल सुन प्रतितोला 2,93,300 रुपैयाँ र असल चाँदीको मूल्य प्रतितोला 4,425 रुपैयाँ रहेको छ।

यो त भयो वैदेशिक विनिमय दर अनि सुन चाँदीका दर भाउहरू. आउनुहोस् अब भने हामीसँग हुनुहुन्छ मेम गुरुङ. उहाँ लन्डनदेखि आउनुभएको छ. उत्तरको लागि धन्यवाद भन्न चाहन्छु. अनि त्यसै गरी जस कन्दङवाज्यू हुनुहुन्छ. उहाँ कार्डिफदेखि आउनुभएको छ. उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. उत्तरको लागि धेरै धेरै धन्यवाद. अनि कुनै एउटा लोकगीत सुनाइदिनु होला भन्नुभएको छ. पक्कै पनि म लोकगीत सुनाउनेछु हजुरहरू सबैको लागि. हाम्रो टिका पूर्जाज्यू हुनुहुन्छ. उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि दिपेन्द्र प्रजापतिजी हुनुहुन्छ. उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. रूपा दिदी, मैले आशा दिदीलाई ब्लगर सम्राट मगरको अन्तर्वार्ता लिन अनुरोध गरेको थिएँ. उहाँको कन्ट्याक्ट हुन सकेन. तर क्विन्स गर्खा इन्जिनियरको फ्यामिली मेलामा तपाईँले लिनुभएको अन्तर्वार्ता सुनेर चित्त बुझाएँ भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच. मैले त्यति बेला यो क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा जुन फ्यामिली मेला थियो, विशेष गरेर त्यो मेलामा उहाँ गेस्टको रूपमा आउनुभएको थियो अनि उहाँसँग कुराकानी गर्ने मौका मिलेको थियो. सायद तपाईँले सुन्ने मौका पाउनु भएको रहेछ. थ्याङ्क यू. अनि त्यसै गरी हामीसँग मेक मल्लज्यू हुनुहुन्छ डन्सटबलबाट. उहाँले पनि सुन्ने मौका पाउनु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. त्यसै गरी हामीसँग नारायण गुरुङजी हुनुहुन्छ. अनि यहाँहरू सबै सबैले उत्तर पठाइराख्नु भएको छ. समय भएमा यो गीत सुनाइदिनु होला भन्नुभएको छ. पक्कै पनि म तपाईँको अभिरुचिको गीत सुनाउने कोसिस गर्नेछु. ललित दाई र सती दिदी लन्डनदेखि आउनुभएको छ. उहाँ हाम्रो रेगुलर श्रोताहरू. उहाँहरू दुवैजना बहिनी आरामै हुनुहुन्छ होला भन्नुभएको रहेछ. म बिल्कुल आराम छु दाजु अनि दिदी. अनि केही समयपछि फेरि हजुरको मिठो प्रस्तुति सुन्न पाउँदा एकदमै खुसी लागेको छ. कार्यक्रम रमाइलो पनि भइरहेको छ. हजुरको हजुरलाई धेरै धेरै धन्यवाद भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच दाई दिदी. हामी हजुरहरूको यस्तै यस्तै मिठा मिठा शब्दहरू सुन्न पाऊँ होइन. अनि हाम्रो युग माया पुनज्यू हुनुहुन्छ. उहाँले पनि हामीलाई सम्पर्क गर्नुभएको छ र यो हप्ताको लागि उत्तर पठाउनु भएको छ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. दुर्गा गुरुङ दाई हुनुहुन्छ. उहाँले पनि स्विडनबाट यो कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. त्यस्तै गरी अर्को हाम्रो श्रोता रेडिङदेखि दुर्गा गुरुङज्यू नै हुनुहुन्छ. उहाँहरू दुवैजना एउटै नाम राशि है. दुर्गा गुरुङ स्विडनबाट, दुर्गा गुरुङ उहाँ रेडिङ देखि पनि आउनुभएको छ. अनि उहाँले पनि नमस्ते भन्नुभएको रहेछ. उत्तर पठाउनु भएको छ. थ्याङ्क यू सो मच. यहाँहरू सबै सबैलाई भेरी गुड मर्निङ भन्न चाहन्छौँ हामी पनि यस बिहानीमा. र अब भने यो कार्यक्रमको दोस्रो घन्टा हो. कार्यक्रमको थर्ड आवरमा भने वान आरजेआरका सिओ साहेबको हिजो टो आउट भएको थियो. अनि वान आरजेआरको सर्जन मोर ब्यारेक्समा हामीले हिजो दसैँ कार्यक्रम पनि मनायौँ. एकदमै रमाइलो भयो. अनि रातको 11 बजीसम्म होइन विभिन्न किसिमका डान्सहरू थिए. रमाइलो भयो, नाच्यौँ होइन, रमाइलो पनि भयो. सायद तपाईँहरूले पनि इन्जोय गर्नुभयो होला. जो जो आउनुभएको थियो हाम्रा वान आर्जरका सम्पूर्ण मेम्बर्सहरू, अनि नयाँ सिओ साहब आउनुभएको थियो, र हिजो आउट गोइङ सिओ साहबको टो आउट भएको थियो. उहाँले दिनुभएको मेसेज अत्यन्तै भनौँ न इमोसनल छ. हाम्रा सहकर्मी साथी युगराज राईजीले रेकर्ड गर्नुभएको छ. एकदमै इमोसनल एन्ड प्राउड फेयरवेल मेसेज छ. सुन्न नभुल्नुहोला. विशेष गरेर उहाँले आफ्नो सम्पूर्ण बटालियनलाई दिनुभएको यो मेसेज. अब हामी बिहानको ठिक 8 बजी समाचारपछि एउटा गीत हुनेछ. गीतपछि भने हामी त्यो मेसेज सुन्नेछौँ. सुन्न नभुल्नुहोला. अब यो कार्यक्रमलाई म यहीँ छोड्छु, अथवा भनौँ न हामी 2 मिनटपछि समाचार सुन्दै कार्यक्रमको थर्ड आवरमा भने पक्कै पनि तपाईँ हामी भेट्ने नै छौँ. मैले यो गीत छोड्न लागिरहेको छु. कार्यक्रम छोड्दिनँ. कार्यक्रम 9 बजीसम्म हुनेछ श्रोता. तपाईँको लागि यो गीत सुनाऊ.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: संघीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले विज्ञप्ति जारी गरी मन्त्री परिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ। संघीय संसदका दुवै सदनका बैठक आज बस्दैछन्। चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारले नेपाललाई 2 बेली पुलका सामग्री दिएको छ। 30 बेली पुल उपलब्ध गराउन ल्हासाको नेपाली महावाणिज्य दूतावासले स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयसँग अनुरोध गरेको थियो। सोही अनुरोध अनुसार चीनले पहिलो चरणमा 100 मिटर लम्बाइका 2 बेली पुल निर्माणका लागि सामग्री उपलब्ध गराएको हो। ती सामग्री ल्हासाका लागि नेपाली महावाणिज्य दूत लक्ष्मीप्रसाद निरोलाले लिनुभएको छ। चीनले बेली प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन लगायतका निर्माण सामग्री दिएको छ। कङ्ग्रेसले आज क्षेत्रीय महाधिवेशन सकेर निर्वाचित प्रतिनिधिको नाम केन्द्रमा पठाउन लागेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले आज नामावली पाएपछि भोलिबाट 2 दिनसम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने उल्लेख गर्नुभएको छ। प्रतिनिधिको नाम दर्ता गरेपछि असोज 18 गतिबाट केन्द्रीय महाधिवेशन गरिनेछ। यस्तै कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गतको वडा अधिवेशन आज हुँदैछ। देउवा समूहले पनि 15 महाधिवेशन आगामी मङ्सिर 21-23 गतेका लागि तोकेको छ। देउवा समूहले असोज 20 गते पालिका, 23 गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र प्रदेश मङ्सिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर जानकारी निर्वाचन आयोगलाई गराएको छ। गुल्मीका किसानले दसैँको लागि बिक्री गर्न तयार गर्दै गरेको तरकारी जन्य उत्पादन 4 दिनअघि हावा र हुरीसँगै आएको भीषण पानीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन्। बुटोलबाट छवि पाण्डे।
4: गुल्मी, उर्ली, चौर्की, कमला भण्डारी तयार हुन लागेको तरकारी मात्रै नभई भर्खरै रोपेको सानो सानो बेर्ना समेत पानीले ध्वस्त बनाएको गुनासो गर्नुभयो।
5: अब टिपेका टिपे हालियो, नटिपेकाहरू जम्मै अब काँक्राका बिरुवा जम्मै क्षति भयो, सबै मुन्टा तन्त्र माटोमा लत्रियो, उत्पादन हुन कम हुने भयो।
4: गुल्मीको शिर्सेनी अर्जेवाकी शान्ता पौडेललाई पनि गत साता परेको हावाहुरी सहितको ठुलो पानीले तरकारी बाली नष्ट गरेकोमा चिन्तित बनाएको छ। उता तरकारी बालीमा गुल्मीमा भएको क्षतिको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीले अझै तथ्याङ्क सङ्कलन गरिसकेको छैन। केन्द्रकी फिल्ड निरीक्षक ज्ञानु पन्थीले किसानहरूले धान खेत समेत बाढीले बगाएको र तरकारी खेतीमा ठुलो क्षति पुर्याएको भन्दै गुनासो गर्ने गरेको सुनाउनु भयो।
6: खेती त गरेको कतिपय ठाउँमा ऊ पनि बगाह, के अरे यो खेतहरू पनि लह, अलिकति धानहरू गरेर नाच्थ्यो हो, तर ठ्याक्कै अब यति भनेर ठ्याक्क बाहिरपट्टि टमाटरहरूको लगाउनु भयो, त्यो अब भित्र राखेको त ठिकै छ, बाहिर लागेको जम्मै पानीले गर्यो।
4: गुल्मीका अधिकांश किसानको तरकारी जन्य उत्पादन सदरमुकाम तम्गासदेखि बुटुवल, भैरहवा र भारतसम्म पुग्ने गरेको छ।
3: इराकबाट गठबन्धन सेना अन्तर्गत बेलायती सैनिकहरू पनि फर्किएका रक्षा मन्त्रालयले जनाएको छ। इराकमा सक्रिय इस्लामिक स्टेटलाई हराएर सैनिकहरू फर्किएको मन्त्रालयले स्पष्ट पारेको छ। गठबन्धन सेनाको अङ्ग भएर काम गर्ने सबैमा मन्त्रालयले सम्मान प्रकट गरेको छ। थप जानकारी अङ्ग्रेजी सेवाका जुलियट डुवायरबाट।
7: Operation Inherent Resolve was established in 2014 to advise and assist partner forces in securing the lasting defeat of IS. During the last decade, the UK has played a leading role through Ops Shader, with personnel providing support and training in crucial infantry, counter-IED, medical and engineering skills. The RAF has also conducted thousands of sorties, striking more than 2,000 targets, as well as providing critical surveillance and reconnaissance. BFBS Forces News understands the RAF's commitment to Ops Shader will continue across the region.
3: फ्लाइट दुवैको जहाजमा छुरा प्रहारका बीच उडान नियमित गर्न सफल भारतीय पाइलट स्मिथ मच्छरको विश्वभर प्रशंसा भइरहेका छन्। आफूमाथि छुरा हान्ने ओमानका सहचालकको सामना गरेर विमान उडाएको भन्दै प्रशंसा गरिएको हो। मच्छरले विगतमा स्पाइस जेटमा विमान उडाउने गरेकामा विगत 4 वर्षदेखि फ्लाइट दुवैमा काम गर्नुभएको थियो। इजरायली मिडियाका अनुसार सहचालकले विमानलाई दुर्घटना गराउन खोजेका थिए। बीसौँ एसियाली खेलकुदको जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइची अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मिनी तलसम्ममा पुनम भारतीय खेलाडी

1974 एड्रियन प्रधानको स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। अब यो गीतसँगै हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, हामीसँग धेरै साथीहरू हुनुहुन्छ, तर अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा एकदमै स्पेसल मेसेज सुनाउन चाहन्छु। श्रोता तपाईँहरूलाई मैले अघिदेखि नै भन्दै पनि आइरहेको छु, हाम्रो वान आर्जरको सिओ साफ हुनुहुन्छ, उहाँ लेफ्टिनेन्ट कर्नल जोन जेफ कोर्टको स्पिच, यो तपाईँहरूलाई थाहा छँदैछ होइन। एकदमै मैले अघि पनि भनेको थिएँ, उहाँको स्पिच एकदमै, अब यो फेयरवेल एकदमै इजी हुँदैन होइन, कुनै पनि फेयरवेल एकदमै इजी त हुँदै हुँदैन, तर उहाँले दिनुभएको यो स्पिचमा एकदमै करेज छ, सपोर्ट छ, काइन्डनेस छ होइन, अनि उहाँले एकदमै इमोसनल र प्राउड फेयरवेल मेसेज दिनुभएको छ। अब हामी सुनौँ है त, हाम्रा सहकर्मी साथी युगराज राईजीले रेकर्ड गर्नुभएको हो वान आर्जरको आउटगोइङ, हाम्रो लेफ्टिनेन्ट कर्नल जोन जेफ कोर्ट सिओ साहेबबाट। अब हामी मेसेज सुनौँ।

0: Yr olai i, poc a perfect yn cynna. Poc a perfect yn fael. Fi anna fi tra. Fael i sama. Mae tawr am pa go. Tawr am go bari ma. Fael tawr yn sa. Swrw ma, ma awn i fi di gei. Mandir daki. Ma mw first am. Mandir. Ani mandir ma. Ma pwysio di eko. Ani tika pa eko. Ma mw pandit ji. Bada. Dani ma din chw pandit ji. Ani tiaskra ni ma poc a tair i chw. Cyn i ma nei pwysio. Ani tika pa eko. Ma poc a tair i chw. Ma mw mandir ma. पक्का ठुलो सेलिब्रेसन माग्दा छौ अनि आउने महिनामा अक्टोबर हैन हाम्रो पक्का सबन्दा ठुलो सेलिब्रेसन माग्दा छौ द साइन अनि आज हाम्रो पल्टनको द साइन पार्टी हुन्छ अनि म पक्का शुभ कामना अनि शुभ द साइन दिन्छु अनि स्पेशली आज मेरो बारले आउनुहुन्छ बिलुकामा तपाईले उहाँलाई ठुलो स्वागत गर्दिनुहोस् आज बिलुकामा एन्जॉय गर्नुहोस् हाम्रो द साइनको पार्टी आज बिलुका मान्दिए सकेपछि दोस्रो एन्ड मेसिङ मेसिङ भएको कुक हाउसमा पक्का मेसिङ दिएन तर पनि बुझ्नुहुन्छ फाइनलको मेसिङ फाइनलको जेनेरोसिटी इक्जाम्पल हुन्छ अनि कुनै कुनै ठाउँमा ब्रुनाई सागम फाक पछाडि केन्या कोरिया अस्ट्रेलिया इन्डोनेसिया थाइल्यान्ड मलेसिया कुनै कुनै ठाउँमा एकदम मिठो मेसिङ पायो अनि म एकदम ग्रेटफुल मेरो श्रीमती अलिकति लेस ग्रेटफुल किनभने मोटो आउँछ तर म पक्का एकदम ग्रेटफुल तपाईँको मेसिङ अनि तपाईँको जेनेरोसिटीको लागि म कति खुसी लाग्यो अनि मेसिङको बारेमा हामीलाई गफ दिने होइन गफ के अरे तपाईँदेखि मदेखि अनि हामी सबै पक्का मेसेज पाउँछ त्यस कारणले मेसिङ सकेपछि हाम्रो तेस्रो मास्क मास्क के को बारेमा मेसेजिङ अनि कसरी हामीले बुझ्नु सक्छौँ सानो कुरा ठुलो कुरा आफ्नै परिवारको फल्तनको पक्का पठाउनु अनि पाउनु सक्छौँ मास्कबाट त्यस कारणले योगदाय एज अलवेज बिएफपिएस गोर्खा तपाईँको मद्दत अनि हरेक एक ठाउँमा कुनै कुनै संसारमा हामीलाई तपाईँ अलवेज रिसिभिङ बिएफपिएस गोर्खा अनि एकदम जरुरी छ किनभने कुरा पाउँछ बुझ्नु पाउँछ ट्रस्ट पाउँछ अनि ट्रस्ट सबभन्दा जरुरी कुरा मेरो लागि अनि तपाईँहरू गएको छ अनि त्यस कारणले आज मेरो मेसेज के छ एकदम सिम्पल हो आशा छ अनि तपाईँलाई पक्कै एकदम थाहा पऱ्यो मेरो मेसेज सिम्पल हो हामी जस्तो खोइ छैन हामी जस्तो खोइ छैन किन किनभने हाम्रो अन्तिमको एम अन्तिमको एम के छ मान्छे तपाईँहरूलाई परिवारहरूलाई सबैले भाइहरू गुरुजीहरू साहबहरू परिवारहरूसँग है कुनै कुनै समस्या आउँछ भने मिल्छ हामी जित्नुपर्छ किनभने एउटा छोली बनाउँदैछौँ हाम्रो मान्छे सबभन्दा जरुरी अनि तपाईँहरूको मद्दत तपाईँहरूको हार्डवर्क पक्का प्राउड पक्का ग्रेटफुल हो किनभने हरेक दिन तपाईँले पक्का स्ट्यान्डर्ड एक्सिड गर्नु अनि म पक्का प्राउड हो त्यस कारणले कुनै कुनै समस्या आउँछ भने यहाँ भने म दिल्ली कम्पनी म गर्छु यहाँ भने साडी ब्याग कम्पनी हामी गर्छौँ यहाँ भने म मोबाइल कम्पनी हामी जित्छौँ यहाँ भने म मेरो सिलाइ कम्पनी हाम्रो सबभन्दा बढी हो कम्पनी र हाम्रो गुरुमा कम्पनी हाम्रो सबभन्दा जरुरी कम्पनी सँगै हामी जित्नुपर्छ हामी जस्तै खोइ छैन म एकदम प्राउड त्यस कारणले फाइनली जय दिल्ली कम्पनी जय सरी ब्याग कम्पनी जय मोबाइल कम्पनी जय मेरो सिरे कम्पनी जय पूर्ण कम्पनी जय वनाजिया जय होस् धन्यवाद सबैलाई
1: हजुर हामी जस्तो कोही छैन होइन पक्कै पनि हामी जस्तो कोही छैन लेफ्टिनेन्ट कर्नल जोन जेफ कोर्ड सिओ साहेबको यो मेसेज हामीले सुन्यौँ र त्योभन्दा अगाडि यहाँ वान आर्जरका गर्खा मेजर मेजर बविन्द्र गुरुङज्यूबाट सुन्नुपर्ने मैले यो अघि पछि गराएको रहेछु अब हामी जेम साहबले के सन्देश दिनुभएको छ त अब हामी वान आर्जरका गर्खा मेजर मेजर बविन्द्र गुरुङ बाट हामी फेयरवेल मेसेज सुनाउँ
2: भाइहरू दिदी बहिनीहरू लेडिज एन्ड जेन्टलमेन टुडे वी ग्यादर टु बिड अ फेयरवेल टु ए रिमार्केबल लिडर एन्ड एक्सेप्सनल कमान्डिङ अफिसर अफ द फर्स्ट बटालियन रोयल गोर्खा राइफल्स सिओ साहब वाज कमिसन इन टु द रोयल गोर्खा राइफल्स इन 2006 एन्ड हिज जर्नी विथ वान आर्जर बिगन एज ए प्लाटुन कमान्डर इन सी कम्पनी Since then, he has served the battalion in several key appointments, including OC Antietam, Azitan, OCB, amongst others. Almost 2 years ago, He commanded the 1 RGR and British forces Brunei in Brunei, then returned to the UK and re-subordinated under 16th Air Assault Brigade. This has been a period of considerable change, challenge and opportunities, and throughout it all, his leadership has provided clear direction and purpose to the battalion. Under his command, our training standards have improved significantly, operational readiness has strengthened, and our officer and soldier have continued to develop and thrive. At the heart of this progress has been his leadership philosophy, firmly grounded in fairness, discipline, and professional excellence. So once again, thank you for your leadership. One quality that has particularly stood out is his ability to remain calm and composed under pressure. Even when faced with difficult situations, he has demonstrated the confidence and clarity to make tough decisions, always keeping the interest of the battalion and its people at the forefront. Many of us will also fondly remember his philosophy of forward thinking, focusing on what matters now, anticipating what comes next, and ensuring that we remain one step ahead. More challenges, his ability to turn challenges into opportunities has undoubtedly contributed to the battalion's success and resilience, no doubt. Siosab has been not only a strong and inspiring leader, but also an effective manager of people and resources. He has constantly balanced the demands of the mission with the welfare of our soldiers and their families. On behalf of everyone here, I would also like to express our sincere and heartfelt gratitude to you. Your unwavering support and commitment to the 1RGR families have been greatly appreciated, Manager. Behind every success, commanding officer is a family that also makes sacrifices. And we are extremely grateful for everything, Memsa, you have done for our wider battalion community. As Siosab now moves on to the next chapter of his life, he leaves behind a battalion that is stronger, better prepared, and confident for the future. His contribution to 1RGR will remain part of the battalion story, and the standard he has set will continue to influence us long after his departure. Sahib, thank you for your leadership, your commitment, your fairness, and above all, your dedication service to the battalion and its people. On behalf of the entire 1RGR family, we wish you and your family every success, happiness, and good fortune in the next chapter of your journey, sir.
1: हजुर एकदमै ब्युटिफुल र एकदमै भनौँ न अब सबै कुराहरू हाम्रो 1RGR-का गोर्खा मेजर बबिन्द्र गुरुङज्यूबाट यो उहाँले दिनुभएको मेसेजमा यति धेरै वर्डहरू थियो होइन हाम्रो लेफ्टिनेन्ट कर्नल साहब हाम्रो लेफ्टिनेन्ट कर्नल जोन जे कोर्ट साहबलाई उहाँको जीवनमा उहाँले गर्नुभएका एकदमै राम्रा कामहरूको बारेमा उहाँले विश्लेषण गर्नुभएको थियो थ्याङ्क यू सो मच भन्न चाहन्छु मेजर बविन्द्र गुरुङ गोर्खा मेजर 1RGR अनि त्यस्तै गरी लेफ्टिनेन्ट कर्नल जोन जेफ कोर्ट साहबलाई पनि धेरै धेरै शुभकामना फ्युचरको लागि तपाईँको नेक्स्ट अपोइन्टमेन्ट एकदमै राम्रो होस् बेबिसमा पनि उहाँ एकदमै बेबिस प्रेमी हुनुहुन्छ उहाँले भन्नुभएको थियो बिबिएसलाई म एकदमै फलो गर्छु भन्ने भन्नुभएको छ र युगदाई तपाईँहरू यहाँ हुनुहुन्छ हामी तपाईँहरूबाट धेरै कुरा सुन्छौँ भनेर पनि उहाँको मेसेजमा भन्नुभएको थियो थ्याङ्क यू सो मच उहाँलाई धेरै धेरै धन्यवाद भन्दै आउनुहोस् अब हामीलाई धेरै साथीहरूले लोकगीत आज सुनिएन त हजुर भन्नुभएको छ लोकगीतको पनि पालो आएको छ यही क्रममा जाम सुस्तै सुस्तै होइन म पनि उस्तै बिर्सनेलाई सम्झने म पनि उस्तै भन्ने यस्तै यस्तै छ यो यस्तै भाकामा के छ अब मिठो शब्दहरू चाहिँ गीतबाटै हामी सुनेर इन्जोय गरौँ गाउने कलाकारहरू हुनुहुन्छ जुना श्रेष र बसन्त थापा हजुर, अब यो गीतपछि भने हामी क्विन्स गोर्खा इन्जिनियर्सको रेजिमेन्टल बर्थडेको अवसरमा तयार पारिएको रिपोर्ट पनि हामी सुन्नेछौँ। सहकर्मी साथी योगराज राईजीले नै तयार पार्नुभएको रिपोर्ट छ यो वर्षको लागि क्विन्स गोर्खा इन्जिनियर्सको रेजिमेन्टल बर्थडे, पनि तपाईँले अबको केही समयपछि सुन्न सक्नुहुनेछ।

0: BFBS Gorkha Radio
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: हजुर, सुरेश वाडकर र सुषमा श्रेष्ठको युगल सर्वद प्रस्तुत गीत थियो। समय बिहानको 8:28 गयो। अब भने हामी क्विन्स गर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्समा भइरहेको 78 रेजिमेन्टल बर्थडेको अवसरमा तयार पारिएको रिपोर्ट सुनौ। सहकर्मी साथी योगराज राईजीले त्यहाँ पुगेर रिपोर्ट गर्नुभएको छ, अब हामी सुनौ।
1: नमस्ते, कार्यक्रम बिएबेस संवादबाट म योगराज राईको बिएबेस संवादमा आज क्विन्स गोर्खा इन्जिनियरको 78 रेजिमेन्टल बर्थडे सम्बन्धीको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ, जुन चाहिँ उहाँले इन्भिक्टा पार्क ब्यारिक्स मेस्टोनमा गत सेप्टेम्बर महिनाको 26 शनिबार मनाइसक्नु भएको छ। सुरुमा चाहिँ क्युजीको हिस्ट्री पढेर सुनाउनुहुनेछ क्याप्टेन सेप साप, र उहाँ चाहिँ एजिटेन्ट हुनुहुन्छ 36 इन्जिन रेजिमेन्टको, र त्यसपछि उक्त दिनको चिफ गेस्ट हुनुहुन्थ्यो मेजर जेनरल जोन क्लार्क सिबी साप, उहाँ चाहिँ कर्नल अफ द रेजिमेन्ट हुनुहुन्छ, लिभिङ अफिसर हुनुहुन्थ्यो। उहाँको छोटो स्पिच एडिटेड भर्सनमा सुन्न सक्नुहुन्छ। त्यसपछि उक्त दिन आउनुभएका क्युजीका मेम्बर्सहरू, अनि यो पार्टको अन्तमा चाहिँ दुईजना चाहिँ अफिसियली साफहरू चाहिँ कमिसनिङ हुनुभएको थियो, र उहाँसँग कुराकानी गर्नेछु। अनि दोस्रो पार्टमा चाहिँ बाँकी कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। अहिलेलाई भने एजिटेन्ट साहब क्याप्टेन सेफ साहब हुनुहुन्छ, उहाँले क्युजीको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्छ।
2: When Gurkha soldiers and officers were first enlisted into a training squadron in the Corps of Royal Engineers. Thereafter, 6-7 Squadron was raised in 1949, 6-8 Field Squadron was raised in 1950, and finally the RHQ of 50 Field Regiment followed in 1951. This fully formed regiment became part of the Brigade of Gurkhas in 1955, and the title changed on the 28th of September to the Gurkha Engineers. It is this day that we celebrate each year as our regimental birthday. The royal title, the Queen's Gurkha Engineers, was bestowed by Her Late Majesty Queen Elizabeth II on 21st of April 1977. The regiment has undergone many changes since its formation. After years spent in the Hong Kong garrison and on operations in Malaya and Borneo, the Queen's Gurkha Engineers settled in Victor Park Barracks, Maidstone, and continue to operate across the globe. We currently operate in 16 different locations across the United Kingdom and abroad, units including 36 Engineer Regiment, 23 Parachute Engineer Regiment, 3-2 Engineer Regiment, Infantry Training Centre Catterick, Gurkha Arc Support Battalion, 1 and 3 Royal School of Military Engineering Regiments, British Gurkhas Nepal, British Forces Brunei, and many other singleton posts. They've all played a vital role in delivering the full spectrum of defence outputs and have made an outstanding contribution in all areas, establishing themselves as some of the best and most revered forces in the armed forces.
1: हजुर, एजिटेन्ट साहबले क्युजीको हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्थ्यो, र अब भने मेजर जेनरल जोन क्लार्क सिबी साहब हुनुहुन्छ कर्नल अफ द रेजिमेन्ट, उहाँको स्पिच यहाँ प्रस्तुत गर्दैछु।
3: Our thoughts are with the people of Nepal following the devastating floods and the immense loss of life your country has endured. We deeply admire the resilience of the Nepali people and the tireless efforts of your government and emergency personnel during this difficult time. Next to our supporters and champions from outside the military, we are honoured to have representatives of the Sovereign, His Majesty King Charles, the Deputy Lieutenant of Kent, Brigadier Wood, and the High Sheriff of Kent and his wife, Mr. and Mrs. Lukehurst, as well as the Mayor of Maidstone, Councillor Clark, and the Mayoress, Mrs. Hines Clark. Our relationship with the community continues to go from strength to strength. And today, I have the pleasure of announcing that the Brigade of Gurkhas has formally been awarded the Freedom of Kent. I would also like to use this opportunity to publicly remember my dear friend Nims Purja, who tragically lost his life when climbing Broad Peak on the 30th of July this year. Beyond the legendary status he rightly achieved in the mountaineering world, I will always remember him as a cheerful companion. You should be immensely proud of your significant achievements. While it may date all the way back to 1882, the Durand Medal is only awarded to the Queen's Gurkha Engineers every 3 years. And so you join an elite group, in fact, with a few past winners currently sat behind me. In addition, I'm delighted to have had the opportunity to commission Captain Yak Tung Hang Angbahan Saab, Captain Prakash Gurung Saab, Captain Sumangali Saab, and Captain Paban Kumar Tahab Saab. on behalf of His Majesty King Charles III. To all the Bayou roosted out on parade today, these 40 newly commissioned officers once stood exactly where you do now. I hope to see you one day on this parade commissioning. Speaking of which, a special mention must go to the Colonel of the Brigade of Gurkhas, Colonel Robinson, who has been a dedicated servant to the brigade for the entirety of his distinguished career, and in fact spends the last day of that distinguished career with us here today in Maidstone. I could not be prouder of everything our Paltan has achieved, and for what I am certain will go on to achieve in the future. Happy birthday, Janmadinko Supakamana, Valio Ranohos, Jai QGE.
1: अब यहाँ चाहिँ हाम्रो पूर्व गोर्खा मेजर हुनुहुन्छ, मेजर प्रेम बहादुर आले एमबिओ साहब. साहब नमस्कार है.
4: नमस्कार हजुर, नमस्कार.
1: अब यही पल्टनमा सब गर्नुभयो, गोर्खा मेजरसम्म हुनुभयो, आज यहाँ आउँदा चाहिँ के लागेको छ?
4: एकदमै गोराहरूले भन्छ नि गुज बम उठेको छ भनेर भन्छ नि, त्यस्तै अब यहाँ आउन साथ चाहिँ के हुन्छ भने आफ्नै घरमा आए जस्तो. अघि मैले फेसबुक स्ट्याटसमा नै लेखेको थिएँ, 26 वर्षसम्म नोकरी दिने पल्टनलाई चाहिँ हामीले कसरी बिर्सिने होइन, गोर्खा मेजर भएर गयो त्यसले गर्दाखेरि चाहिँ पल्टनमा यसरी आउनु पाउँदा साह्रै खुसी लाग्छ. यो चाहिँ तपाईँलाई देख्दा पनि भयङ्कर खुसी लाग्छ.
1: अब हाम्रो मेजर विष्णु साहब हुनुहुन्छ, उहाँको हाँसोको चाहिँ म एकदमै फ्यान हो. आज भेट्यो साहब, नमस्कार.
5: नमस्कार भाइ, थ्याङ्क यू भेरी मच तपाईँले यो जुन अपर्च्युनिटी दिनुभयो, रियली एप्रिसिएट. तपाईँको अब सम्झना धेरै आउँछ मलाई, अनि फकल्यान्ड आइल्यान्डको अब एक्सर्साइज ट्रेनिङ, रियली गुड टु सी तपाईँलाई. आज चाहिँ खुसी लाग्यो तपाईँलाई पनि.
1: त्यो तपाईँले वायर फोरेको जोस अझै म सम्झिन्छु के,
5: त्यो चाहिँ एकदमै स्पेसल मोमेन्ट भनौँ, कहिले बिर्सिँदैन.
1: अनि यहाँ आउँदा के लाग्छ साहब, अब यहीँ नोकरी गर्यो धेरै वर्ष
5: भनेर अब यसलाई एक्सप्रेस गरेर एक्सप्रेस गर्ने वर्डै छैन यो भाइ. रियली स्पेसल मोमेन्ट, ग्रेट टु सी यु एभ्रीबडी आज टुडे. सबैजना पहिलाको साथीहरू, साहबहरू, दिदीबहिनीहरू भेट्न पाउँदा एकदमै गौरव अनि खुसी लागेको छ. यो ह्याप्पी बर्थडे अब रेजिमेन्टको सेलिब्रेट गर्नु पाउँदा अचम्मै खुसी अनि रमाइलो भइरहेको छ.
1: हुन्छ साहब, क्युजीको बर्थडेको शुभकामना.
5: थ्याङ्क यू भाइ, थ्याङ्क यू.
1: हाम्रो पवित्र दिदी हुनुहुन्छ, हाम्रो प्रेम साहबसँग त कुराकानी गरौँ. दिदी नमस्ते.
6: नमस्ते भाइ,
1: कस्तो हुनुहुन्छ अनि आज बर्थडेमा आउनु भएको छ?
6: आज बर्थडेमा साह्रै राम्रो लाग्यो मलाई, त्यो भाइहरूको म्युजिक, त्यो ब्यान्ड चाहिँ एकदम मन पर्यो. अनि म चाहिँ यो केन्ट हिस्ट्री आर्काइभमा भोलिन्टियर गर्छु, त्यसमा चाहिँ मैले यो ब्यान्ड चाहिँ पुरा खिचेर राखेको छु, यसो लगेर राखिदिनु पर्ला भन्ने विचार गरेको छु के भाइ. म अब घर गएर हेरेर राम्रो आएरैछ नि, एडिट गरेर अनि राखिदिनु पर्ला भन्ने छु भाइ.
1: क्युजीको साइज त पहिल्यै लिनुभयो होला होइन?
6: हजुर, पहिला त्यो 75th बर्थडे पोखरामा हुँदाखेरि लिएको.
1: यो लाउँदा चाहिँ कस्तो हुन्छ?
6: एकदम अलि कम्फोर्टेबल त छैन, तर हेर्दा चाहिँ राम्रो देख्छ होइन.
1: हुन्छ दिदी, थ्याङ्क यू.
6: हस् त, थ्याङ्क यू भाइ.
1: यतापट्टि अर्को दिदी हुनुहुन्छ, हजुरको नाम चाहिँ?
7: नमस्ते भाइ, म चाहिँ आधा आधा ब्रिटिस आधा आधा नेपाली.
1: पल्टनै होइन?
7: हजुर, म पल्टनै नै हो, तर सबै तपाईँहरू यता युके आइसक्नु भयो अनि म चाहिँ नेपालमै पर्खिरहेको छु. यसपालि चाहिँ इन्ट्री हुन आएको सौभाग्यले मेरो सम्धी सम्धिनी उहाँहरू. हजुर, अनि म
1: साखे.
7: हजुर साखे, मेरो उहाँको छोरी चाहिँ मेरो छोराले लिएको. मेरो छोरा पनि इन्जिनियरकै हो.
1: अनि तपाईँ चाहिँ किन युके आउने विचार भएन त?
7: म चाहिँ अलिक नेपाल प्रेमी भएर भाइ, म आउनु त 2008 नै आएको, मेरो छोरा 2008 भर्ती हो, तर म हामी चाहिँ नेपालमै बस्नु मनपर्छ अलिअलि. अब त्यहीँ बसेर यसो समस्या पनि गर्नु पाइन्छ, अलिक भिजिएन हौ योगराज भाइ युकेमा हामी चाहिँ.
1: हुन्छ दिदी, थ्याङ्क यू भेरी मच.
7: धन्यवाद. म नगर दाइले भन्छु, योगराज भाइले एकदम सम्झेछ अरे, धेरै खावा बनाएर उतै आउनुहुन्छ अरे भन्छु. हजुर, हस् भाइ, हस्.
1: अब यहाँ एक दुईजना बहिनीहरू हुनुहुन्छ, कलिलो कलिलो बहिनी हुनुहुँदो रहेछ. बहिनीको नाम चाहिँ के होला?
8: मेरो नाम चाहिँ लक्ष्मी.
1: कुन इन्टेक हो अनि भाइको नाम चाहिँ?
8: इन्टेक 20
1: कति भयो त बेलायत आउनु भएको?
8: हजुर, म यता आएको बल्ल अहिले 1 महिना जस्तो भयो.
1: नेपालबाटै आउनुभयो कि यहीँ भेटभाट विवाह भयो?
8: नेपालबाटै आएको.
1: अनि नेपाल रमाइलो कि यहाँ रमाइलो, कस्तो लागिरहेको छ त? यहाँको मन त नेपालतिरै होला होइन?
8: हजुर होइन, यता पनि रमाइलो नै छ, तर अब आफ्नो देश भनेको त आफ्नो देश नै हो, आफ्नो देश नै मनपर्छ धेरै.
1: अनि यो कस्तो खालको परेड होला के होला भन्ने आज हेर्दै देख्नु होला फर्स्ट टाइम?
8: हजुर, फर्स्ट टाइम आएको, रमाइलो भयो हामीलाई. हामी सबै चारजना नै फर्स्ट टाइम आएको.
1: सबै नम्बरनी हो?
8: हजुर, सबै
1: एउटै अनुहारको देखिन्छ. बहिनीको नाम चाहिँ के हो?
9: हजुर नमस्ते, मेरो नाम चाहिँ सलिना नेम्बाङ.
1: कहिले आउनु भएको? नम्बर नि भनेको इम्पोर्टेन्ट चाहिँ कस्तो रहेछ त पल्टन गर्लमा थाहा थियो पहिला नम्बर नि नम्बरी भनेको
8: हजुर इम्पोर्टेन्ट अब बुढाहरू नहुँदाखेरि साथी नै नम्बर नि हो अनि
1: बहिनीहरूलाई थ्याङ्क यू है त
8: हुन्छ थ्याङ्क यू
1: अब भने आज चाहिँ कमिसन हुनुभएको छ हाम्रो क्याप्टेन प्रकाश गुरुङ उहाँसँग कुराकानी गरौँ ल प्रकाश साहब नमस्कार
9: नमस्कार भाइ
1: ह्युज कङ्ग्रेचुलेसन
9: हुन्छ रियली थ्याङ्क यू भाइ तपाईँलाई एकदम धेरै
1: आज चाहिँ जनरल साहबको हातबाट चाहिँ फुल्ली कमिसन हुनुभयो अफिसियल्ली कस्तो लाग्छ
9: एकदम खुसी लाग्यो राज भाइ मेरो बाबादी बाजेको सपना हो पहिला मेरो बाबा बाजे दुइटै सिनमर बटालियनको लाली पल्टनको मेरो बाबा आज आउनुभएको छ उहाँको अडि कमिसन पढेर लाउँदा चाहिँ खुसी लागेको छ
1: अहिले चाहिँ के एपोइन्टमेन्ट गर्नु हुँदैछ अनि क्याप्टेन लाउनु भएको छ कति भयो
9: क्याप्टेन लगाएको म दुई महिना भयो अहिले चाहिँ अहिले म चाहिँ क्याट्रिङमा चाहिँ प्लटुन कमान्डर गर्दैछु थ्री प्लटुन टप ग्रुपमा गर्दैछु
1: अनि अर्को चाहिँ तपाईँले डुरन मेडलको पनि तपाईँ रनर अप हुनुभयो अर्को खुसी होइन
9: हजुर अर्को पनि म पनि सरप्राइज भयो अलिकति खुसी लागेको छ थ्याङ्क यू
1: के कन्ट्रिब्युसन गरे बापत चाहिँ रेजिमेन्टले रिकग्नाइज गरे होला
9: मेरो चाहिँ बेसिकली दाइ मेरो चाहिँ सबुदिन डेभलपमेन्ट हो मेरो चाहिँ बेसिकली अनि कम्युनिटी इङ्गेजमेन्ट अनि मैले थाहा भएसँग चाहिँ आई थिङ्क एउटा लिडर भएपछि चाहिँ आफूलाई भन्दा नि भाइलाई कसरी लिडर बनाउने भन्नेतिर फोकस हुनुपर्छ जस्तो लाग्छ दाइ मलाई चाहिँ त्यही भएर
1: यहाँसम्म आइपुगेला भन्ने लागेको थियो यो आर्मीको जर्नीमा
9: कोसिस त जारी थियो दाइ अब पहिल्यैदेखिको अब बाबाजीले गरेको कुराहरू त्यही फुटेजसम्म फलो गरेर आयो मलाई चाहिँ त्यही भएर चाहिँ अहिले यो कमिसन लाउँदा चाहिँ मेरो आर्मी करियरको एउटा सपना चाहिँ पुरा भयो जस्तो लाग्छ दाइ मलाई हजुर
1: ल त भाइ अब साहब भने पनि भाइ भने पनि ह्युज कङ्ग्रेचुलेसन है
9: हुन्छ थ्याङ्क यू दाइ थ्याङ्क यू भेरी मच
1: अब भने आज नै कमिसन हुन सफल क्याप्टेन शिवन गले साहब हुनुहुन्छ ल साहब नमस्कार
10: गुरुजी तपाईँलाई थ्याङ्क यू भेरी मच नमस्ते तपाईँलाई
1: आज यत्रो गेस्टहरूको अगाडि जनरल साहबले कमिसन गर्नुभयो प्राउड डे
10: इट इज अ भेरी प्राउड मोमेन्ट गुरुजी एउटा सोल्जरबाट गएको मान्छेलाई 23 years अफ हार्ड वर्क एन्ड डेडिकेसन इट हेज पेड अफ त्यही कारणले गर्दाखेरि म लगायत मेरो सम्पूर्ण फ्यामिलीहरू एकदमै खुसी छौँ यसैमा चाहिँ म मेरो पल्टन अनि मेरो गुरुजीहरू साहबहरू सबैलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु उहाँको मेन्टरिङ एन्ड कोचिङको लागि पनि
1: क्याप्टेन लाउनु भएको कति भयो अहिले के एपोइन्टमेन्ट गर्दै हुनुहुन्छ
10: करेन्टली अहिले 6-7 गोर्खा फिल्ड स्क्वाड्रनमा म एक्सलेन्ट कमान्डरको काम गर्दैछु रिसेन्टली स्टार्टेड द जब एक महिना भएको छ गुरुजी
1: अब यही ग्राउन्डमा कतिजना साहबहरू कमिसन हुनु भएको देख्नुभयो यहाँसम्म आइपुगिन्छ भन्ने लागेको थियो
10: सुरुमा जोइन गर्ने बेलामा मैले चाहिँ यो चाहिँ एक्सपेक्ट गरेको थिइनँ पहिला चाहिँ हाम्रो क्युजी बर्थडे चाहिँ ट्रेडिसनल पेभिलियनमा हुने गर्थ्यो त्यतिखेर चाहिँ मैले मेरो साहबहरू कमिसन भएको देख्दाखेरि चाहिँ द्याट इज द वे आई वन्ट टु गो फरवर्ड जस्तो लाग्थ्यो मलाई विच आई म्यानेज टु मेक इट अनि उहाँ साहबहरूको लेगेसी पनि मैले फलो गर्दै गइरहेको मात्रै छु
1: अब क्याप्टेन हुनुभएको पिटीमा तपाईँले सबै पाइसक्नुभयो अब भाइहरूलाई हेर्नुपर्ने हुन्छ आफ्नो यो रेस्पोन्सिबिलिटी चाहिँ कसरी लिनु भएको छ
10: इट्स अ भेरी ब्रोड सब्जेक्ट अनि एकदमै टची सब्जेक्ट पनि यो हजुरले एब्सोल्युटली राइट भन्नुभयो पहिला म साझा मेजर हुने बेलासम्म चाहिँ इट वाज अबाउट मी अब म कमिसन अफिसर भइसकेपछि इट इज नट अबाउट मी एनी मोर इट्स अबाउट माई अर्गनाइजेसन अबाउट माई पिपल अनि आई विल जस्ट डु माई बेस्ट इन्डेभर टु सर्भ माई पिपल
1: ल त साहब धेरै धेरै धन्यवाद भाइहरूको राम्रो लुक आफ्टर गर्नु होला है त
10: गुरुजी थ्याङ्क यू भेरी मच अनि यो मोमेन्ट म लिन पनि चाहेँ मैले मेरो मलाई मेन्टरिङ गर्दै आउनु भएको मेरो रेगुलर कम्पनीको गुरुजी मेरो कपिल कुमार गुरुजी 2100-92 गुरुजीलाई सम्झन चाहेँ मेरो फर्स्ट प्लटुन कमान्डर साहब क्याट्रिकको म क्याप्टेन प्रेमाले साहबलाई पनि सम्झन चाहेँ मैले यो मोमेन्टमा चाहिँ गुरुजी थ्याङ्क यू भेरी मच
1: यस कंग्रेचुलेसन सेलिब्रेसन टाइम
10: थ्याङ्क यू गुरुजी थ्याङ्क यू भेरी मच

0: BFPS BFPS Gorkha Radio
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
2: BFBS गोर्खा रेडियो

0: SBS गोरखा रेडियो
1: हजुर गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले क्विन्स गोर्खा इन्जिनियरको 78 रेजिमेन्टल बर्थडेको कुराकानी तपाईँले सुनिराख्नु भएको छ। यो छोटो विश्रामपछि पुनः कार्यक्रम बिहेबेस संवादमा वेलकम गर्न चाहिँ चाहन्छु। र अब दोस्रो पार्टको चाहिँ पहिलो व्यक्ति हुनुहुन्छ गोर्खा आर्क सपोर्ट बटालियनको गोर्खे मेजर मेजर प्रकाश राई साहब हुनुहुन्छ र उहाँ पनि यो बर्थडेमा आउनु भएको थियो किनकि क्युजीको फुटप्रिन्ट गोर्खा आर्क सपोर्ट बटालियनमा पनि छ अनि भाइहरूले अवार्डहरू पनि आज पाउनु भएको छ र उहाँ आरसिएम साहबको चाहिँ उपस्थिति रहेको छ र उहाँसँग अब कुराकानी गरौँ। साहब नमस्कार हजुर।
2: नमस्कार दाजु,
1: खुसी लाग्यो यहाँ क्युजीको बर्थडेमा देख्न पाउँदा।
2: यो अब हामी जुन युनिट भए पनि ब्रिगेड युनिट भएपछि हामी एउटा फ्यामिली हौँ, त्यसले गर्दा म पनि यहाँ आर्सम साहबसँग पछ्याउँदै यहीँ अब आज बर्थडे इन्जोय गर्न आएको छु दाजु।
1: त्यही त तपाईँहरूको रेजिमेन्टको भाइहरूले राम्रो गर्नुभएको छ यहाँ क्युजीको भाइहरूले है।
2: हजुर ज्यू, आज झन्डै 90% नै एचिभ गऱ्यौँ एवर्ड साइडमा चाहिँ। अब यो चाहिँ डाउन टु भाइहरूको एफोर्ट दाजु,
1: त्यसमा तपाईँको गाइडेन्स तपाईँको सपोर्ट हो नि त।
2: हजुर ज्यू, हाम्रो पनि रोल छ अनि एट द सेम टाइम अब भाइहरू चाहिँ एकदमै प्रोफेसनल हुनुहुन्छ, त्यसमा एकदम भाग्यमान छौँ हामी चाहिँ।
1: अनि कस्तो लाग्यो त यस आज हाम्रो रेजिमेन्टको भाइ रिकग्नाइज भयो भने एउटा गोर्खा मेजरले, त्यो त प्राउडको विषय हुन्छ नि त।
2: हजुर एब्सोल्युटली, भाइहरूले चाहिँ भन्नुपर्दा देश मास्टिट अनि भनौँ न म चाहिँ एकदमै प्राउड पनि छु अनि अलिकति पोजिटिभ प्रेसर पनि छ दाजु, किनभने योलाई मेन्टेन गर्नुको लागि।
1: अब क्यु जेलाको बर्थडे सेलिब्रेसन र क्युजीको बर्थडे सेलिब्रेसन अघि अफ द एयरमा पनि अलिकति कुराकानी गऱ्यौँ, कस्तो लाग्यो तपाईँले आउँदा?
2: हजुर म चाहिँ अब गोर्खा सपोर्ट बटालियनको भन्नुपर्छ दाजु अब अहिले चाहिँ, तर अलिकति फर्म्याट बेग्लै छ, तर हाम्रो पर्पस एउटै हो अब सक्सेसफुल डेलिभर गर्ने अनि अलिकति नयाँ कुरा पनि मैले सिकेँ अनि अब हामी त्यही नयाँ कुरालाई हाम्रो अहिले करेन्ट स्ट्यान्डर्डमा ब्लेन्ड गरेर फेरि फर्दर इम्प्रुभमेन्ट गर्ने मौका चाहिँ पायौँ दाजु।
1: जो जो तपाईँको हुन त भाइहरू क्युजीको यारीमा जानुभएको, जो जसले आज चाहिँ अवार्ड पाउनु उहाँलाई के भन्नुहुन्छ?
2: उहाँहरूलाई एकदमै धेरै धेरै बधाई छ अनि यो हाम्रो कलेक्टिभ एफोर्ट अनि विशेष गरेर उहाँहरूको वर्षभरिको कन्ट्रिब्युसन हो अब हाम्रो युनिटलाई। उहाँहरूलाई गुड लक अनि अल द बेस्ट अनि अहिलेको जुन स्ट्यान्डर्ड छ कन्टिन्यू मेन्टेन गर्नुहोस् त्यति भन्न चाहन्छु दाजु।
1: अब तपाईँको रेजिमेन्टमा चाहिँ सबै ब्रिगेड अफ गोर्खासको फुटप्रिन्ट छ, एउटा गोर्खामा चाहिँ भाइहरूसँग काम गर्दा अनुभव चाहिँ कस्तो हुँदैछ?
2: हजुर एकदमै युनिक भन्नुपर्छ अनि धेरै उहाँहरूसँग सिक्ने मौका पनि पाएको छु अनि एट द सेम टाइम मेरो एक्सपिरियन्स सेयर गरेर अब हामी भनौँ न हाम्रो युनिटको बेटरमेन्टको लागि एकदम इन्भेस्टमेन्ट गर्ने कन्डिसन सेट गर्ने मौका पाएको छु मैले।
1: हुन्छ साहब, ल दसैँ पनि लाग्यो, अब क्युजीको बर्थडेको शुभकामना पनि दसैँको पनि शुभकामना।
2: हजुर हजुरलाई पनि अनि थ्याङ्क यू सो मच यो अपर्च्युनिटी दिनुभएको दाजु।
1: अब आज चाहिँ हेनरी ट्रफी अवार्ड विनर भाइ हुनुहुन्छ हाम्रो स्यापर मनोज पुन। ल भाइ नमस्ते अनि कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू दाइ।
1: कतिको खुसी हुनुहुन्छ?
3: एकदमै खुसी छु दाइ, एकदमै खुसी र हेनरी ट्रफी जितेको एकदम खुसी लागेको छ।
1: अब क्युजी अफको कुन स्क्वाडन हो तपाईँ चाहिँ?
3: म चाहिँ गोर्खा आर्क सपोर्ट बटालियनमा छु अहिले चाहिँ, त्यो ग्लस्टरमा।
1: कति भयो त्यहाँ जानुभएको अनि तपाईँको रोल चाहिँ के छ त्यहाँ?
3: म त्यहाँ गएको चाहिँ 1.5 इयर्स भयो। मेरो रोल चाहिँ जिम स्यान्सी हो प्लस पिटिआई, अहिले चाहिँ पिटिआई गर्दैछु जिममा, इन्जिन ब्यारेक्सको जिममा पिटिआई गर्दैछु दाइ।
1: तपाईँलाई थाहा थियो आज चाहिँ हेनरी ट्रफी पाइँदैछ भनेर, गोर्खा मेजर साहब पनि आउनु भएको छ तपाईँको युनिटको?
3: थाहा चाहिँ थिएन दाइ, यहाँ आएर एकदम सरप्राइज भयो, पछि यहाँ आएर थाहा भयो।
1: अनि सबै त आउनु भएको छैन होला, तपाईँले जानुपर्छ भन्दा कुनै यस्तो छनक थियो कि?
3: हल्का पहिला एकचोटि नोमिनेसनमा चाहिँ पठाउने कुरा चाहिँ थियो दाइ, त्यसपछि चाहिँ सिलेक्ट भयो भन्ने चाहिँ थाहा थिएन।
1: यो हेनरी ट्रफीको इतिहास त थाहा छ होला नि तपाईँलाई होइन?
3: हजुर दाइ, 2021 सुरु भएको, कमान्डेन्ट क्युजी हेनरी मार्क हेनरी साहबले सुरु गर्नुभएको। हजुर
1: के गरे बापत चाहिँ पाएँ होला जस्तो लाग्यो अघि एजरेन साहबले तपाईँको चाहिँ पुनि पढेर सुनाउनु भयो साइटेसन?
3: हजुर त्यहाँ कामहरू धेरै नै गर्यो, आफूले सकेको सपोर्ट गर्यो बटालियनको लागि, त्यही कामले नै होला जस्तो लाग्छ दाइ।
1: अब अवार्ड त पाउनु भयो तर यसलाई फेरि बरकरार राख्नु पनि अर्को ठुलो जिम्मेवारी छ नि होइन?
3: हजुर हजुर, त्यो एकदमै ठुलो पर्छ।
1: कतिको प्रोत्साहन चाहिँ मिलेको छ, राम्रो काम गर्यो भने यस्तो रिकग्नाइज हुने रहेछ चेन अफ कमान्डबाट भन्ने चाहिँ?
3: हजुर एकदमै खुसी लागेको छ, चेन अफ कमान्ड एकदम सपोर्टिभ हुनुहुन्छ, राम्रो काम गरेको रिवार्ड्सहरू पाइराख्दा एकदम राम्रो लागिरहेको छ।
1: अनि सम्पूर्ण चेन अफ कमान्डका साहबहरूले के भन्नुहुन्छ, जसले यो केटो चाहिँ ठिक छ यो अवार्डको लागि भनेर नोमिनेसन दिनुभयो?
3: हजुर सबैजना मेरो चेन अफ कमान्ड गुजीहरू साहबहरू सबैजनालाई एकदम मनदेखि नै थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, फ्युचरमा पनि यस्तै गरी सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।
1: अब गुरुजी हुने बेला भयो?
3: हजुर अब खै हेरौँ दाइ, अब के हुन्छ।
1: तपाईँको त गुरुजी भएर एलडिपी गर्छ होइन?
3: हजुर हजुर,
1: वेल डन।
3: हुन्छ थ्याङ्क यू दाइ।
1: अब भने क्याप्टेन याकथुङ हाङ आङबुआङ हुनुहुन्छ र उहाँलाई पनि आज जेनरल साहबले कमिसन गर्नु भएको छ अफिसियली। ल भाइ नमस्कार अनि कङ्ग्रेचुलेसन।
4: गुरुजीज्यू धन्यवाद, थ्याङ्क यू।
1: अब स्ट्यान्डर्ड क्वेसन नै हो यो होइन, कस्तो लागेको छ आज कमिसन फर्मली हुन पाउँदा?
4: तपाईँले स्ट्यान्डर्ड क्वेसन भन्नुभयो, स्ट्यान्डर्ड आन्सर चाहिँ एकदमै खुसी छु म प्लस अब मेरो परिवार सबै नै, यो हाम्रो सक्सेसको लागि अनि अचिभमेन्टको लागि चाहिँ खुसी छौँ।
1: आगमा तपाईँ आरएसएम गर्दै हुनुहुन्थ्यो, अहिले क्याप्टेन लाएपछि कता हुनुहुन्छ?
4: म अहिले अस्ति समर लिभ पछाडि चाहिँ अहिले यहाँ 58 प्लस सप्लो स्क्वाडन हाम्रो 36 इन्जिनियर रेजिमेन्ट मेस्टनमा छु हजुर।
1: क्याप्टेन सम्मको जर्नी चाहिँ कस्तो रह्यो स्यापर हुँदादेखि?
4: अब यो तपाईँले जर्नीको कुरा गर्नु भयो त्यसको लागि सम्झिँदा पर्दा चाहिँ लगभग 26 वर्ष पछाडि फर्केर हेर्नुपर्छ। 26 वर्षको अब एउटा सेल्फ डिसिप्लिन डेडिकेसन्स अनि एउटा हार्डवर्क एट द सेम टाइम कतिपय ठाउँमा चाहिँ लकको हिसाबले गर्दाखेरि चाहिँ एकदमै अप्स एन्ड डाउन हुँदै हुँदै अहिले यहाँसम्म आइपुग्दा चाहिँ आफूलाई एकदमै सक्सेसफुल भएको महसुस गरेको छ हजुर।
1: अब तपाईँले सबै कुरा पाइसक्नुभयो, क्याप्टेन हुनुभएको छ, भाइहरूलाई लुक आफ्टर गर्नुपर्ने हुन्छ, यो रोललाई चाहिँ कसरी लिनुभएको छ यो एपोइन्टमेन्टलाई अथवा पदलाई भनौँ न?
4: हजुर, अब अहिलेसम्म 26 वर्षको एक्सपिरियन्समा चाहिँ आफूले आफूलाई धेरै नै हेरियो होला, आफ्नो लागि धेरै नै अगाडि आफ्नो लागि चाहिँ खोजियो, तर अब चाहिँ मैले चाहिँ के विचार गरेको छु भने चाहिँ आफ्नो अर्गनाइजेसन र आफ्नो भाइहरूलाई चाहिँ उनीहरूको हितको लागि चाहिँ मैले काम गर्ने कोसिस गरेको छु गुरुजी हजुर।
1: अब काम गर्दै जाँदा कहिले फ्रस्ट्रेट हुने समय आयो कि होइन? अब साथीहरू प्रमोसन भयो, आफूभन्दा जुनियरहरू, त्यस्तो क्षण आयो कि होइन? अथवा तपाईँले अब जे आउँछ त्यही हुँदै आउनुभयो?
4: हजुर, तपाईँले लास्ट सेन्टेन्समा भन्नुभयो जस्तो म चाहिँ झन्नै जे अगाडि आउँछ त्यसलाई नै थाप्दै जाने, त्यसलाई नै भोग्दै जाने खालको मान्छे परे। त्यसले गर्दाखेरि अलिकति कमिसनिङ पनि 26 वर्षमा मात्रै हुँदैछु, त्यसले गर्दाखेरि हजुर म जे आउँछ त्यहीमै हिँडेको मान्छे हजुर।
1: यो बर्थडे चाहिँ कस्तो लाग्छ? प्रत्येक वर्ष मनाउँछौँ, साफहरू आउनुहुन्छ, पूर्व गोर्खा मेजर साफहरू आउनुहुन्छ, गेस्टहरू आउनुहुन्छ, त्यो उहाँहरूसँग भेट्दाको इम्पोर्टेन्स चाहिँ?
4: यो बर्थडे चाहिँ एकदमै सिग्निफिकेन्स लाग्छ, किनभने हजुरले भने जस्तै एकदमै पुरानो साबहरू, गुरुजीहरू, दिदीहरू चाहिँ आफ्नो पल्टन, आफ्नो घर सम्झेर आउनुहुन्छ। यसले चाहिँ एकदमै हाम्रो एउटा भेटघाट गराउने चाहिँ एउटा ठुलो अपर्च्युनिटी दिएको छ, अनि मेरो विचारमा यो चाहिँ अझै वृहत रूपमा चाहिँ हाम्रो जति पनि पुराना गुरुजी साहबहरू हुनुहुन्छ उहाँहरू सबैलाई अझै बेलैमा इन्भाइटेसन पठाएर चाहिँ इन्क्लुड गर्ने कोसिस गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: ल त, मेजर त त्यसै भइहाल्नुहुन्छ, गोर्खा मेजर भएर जानु होला, दाईको आशीर्वाद।
4: धन्यवाद हजुर, आशीर्वाद लागोस्।
1: अब भने यो वर्षको डुरन मेडल जित्न सफल हुनुहुन्छ स्टाफ सर्जन रोशन बुढा मगर, व्हाट अ प्राउड डे। भाइ नमस्कार।
5: गुरुजी नमस्ते, अनि थ्याङ्क यू सो मच फर बिङ हियर। अनि फर्स्ट अफ अल क्विन्स गोर्खा इन्जिनियर्सको सबै सर्भिस पर्सनल, एक्स क्युजी मेम्बर अनि सबै क्युजी फ्यामिलीलाई ह्याप्पी 78 बर्थडे भन्न चाहन्छु।
1: राइट, कङ्ग्रेचुलेसन डुरन मेडल विनर।
5: हजुर, थ्याङ्क यू सो मच।
1: तपाईँलाई थाहा थियो कि थाहा थिएन अब गोर्खा मेजर साहब पनि आउनु भएको छ, अब गोर्खाको सपोर्ट बटालियनको आज तपाईँको नोमिनेसन परेको छ भन्ने थाहा थियो?
5: मलाई चाहिँ मेरो चेन अफ कमान्ड स्पेसियली गोर्खाको सपोर्ट बटालियनको एसएसक्यू र बिएसक्यू साहबहरूले चाहिँ एज अ नोमिनी फोर्ड गर्नुभएको भन्ने चाहिँ मलाई ओभर थियो, तर एक्ज्याक्टली पाउँछु भन्ने चाहिँ मैले यहीँ आएर आज बिहान चाहिँ थाहा पाएको चाहिँ
1: जेनरल साहबको हातबाट थाप्नु भयो। यो त प्रत्येक 3 वर्षमा दिने अवार्ड हो, के लागेको छ यो अवार्डमा तपाईँको नाम गयो, योभन्दा गौरव कुरा त केही हुन्न होला एउटा सिपाहीको लागि?
5: हजुर गुरुजी, रिफ्लेक्टिङ मेरो लास्ट 16-17 इयरको एक्सपिरियन्स, आई थिङ्क मेरो कन्ट्रिब्युसन र त्यसको इम्प्याक्टलाई चाहिँ मेरो चेन अफ कमान्डले चाहिँ रेकग्नाइज गरिदिनु भएको छ, अनि आइएम भेरी डिलाइटेड टु बी पार्ट अफ दिस हिस्टोरिक अवार्ड भन्न चाहन्छु। ओन्ली फ्यु पिपल विदिन क्युजीले यो अवार्ड पाउनु भएको छ, अनि एभ्री 3 इयर्स रोटेसनमा जाने भएको कारणले चाहिँ म चाहिँ एकदमै खुसी छु।
1: 3 वर्षभित्र अघि साइटेसन त मैले सुने होइन, तै पनि हाम्रो रेडियो प्रेमी श्रोताको लागि के उल्लेख्ने काम चाहिँ गर्नुभएको रहेछ?
5: मेरो विचारमा आई थिङ्क सबै साफहरू, गुरुजी अनि भाइहरू जसको पनि नोमिनेसन जानुभएको छ त्यहाँहरूको आफ्नै किसिमको कन्ट्रिब्युसन थियो होला, तर मेरो विचारमा आई थिङ्क मेरो बेसिक प्रिन्सिपल भनेको नै अन्डरस्ट्यान्डिङ द फेलियर्स एन्ड लर्निङ फ्रम देम, अनि त्यसको लास्ट फ्यु इयर्समा मैले चाहिँ मेरो थ्रु आउट करियरमा चाहिँ जहाँ चाहिँ ब्रिगेड अफ गोर्खास अथवा वर्डर आर्मीलाई चाहिँ कसरी कन्ट्रिब्युट गर्न सक्छु भनेर चाहिँ मेरो गरेको थिएँ, अनि मोस्ट इम्पोर्टेन्टली मेरो कन्टेक्स्टमा चाहिँ आई थिङ्क पर्सनल डेभलपमेन्ट अनि प्रोफेसनल डेभलपमेन्ट, अनि यो चाहिँ टुवर्ड्स मेरो सबोर्डिनेटमा गएको कारणले गर्दा पनि पाएँ जस्तो लाग्छ। अनि सेकेन्डली मेरो हाइलाइट अफ दिस इयर भन्दाखेरि चाहिँ जुनियर अफिसर्स ट्याक्टिकल अवेरनेस कोर्स, जो चाहिँ नर्मली डाइरेक्ट एन्ट्री अफिसर साहबहरूले गर्नुहुन्छ, त्यो कोर्स गर्न म अपर्च्युनिटी पाएको थिएँ, अनि त्यो कोर्सले पनि आई थिङ्क कन्ट्रिब्युट गरे जस्तो लाग्छ।
1: अब यही ग्राउन्डमा धेरै साहबहरूले गुजीले पाएको देख्नुभयो आफ्नो करियरमा अहिलेसम्म आउँदा, मेबी आई कुड बी द्याट पर्सन वान डे भन्ने त्यस्तो कहीँ कतै तपाईँको दिमागमा खेलेको थियो त्यस्तो कुराहरू?
5: त्यसरी नै पक्का रिलेट चाहिँ गरेको थिएन गुरुजी, तर एज आई मुभ एक्रस माई करियर सबै साहबहरू गुरुजीहरूले डिफरेन्ट स्टेजमा सपोर्ट गर्दै जाँदाखेरि केही अचिभमेन्टहरू पाउँदाखेरि चाहिँ नट रियली डुरन मेडलै पाउँछु भन्ने चाहिँ फिल भएको थिएन, तर आई थिङ्क करियर चाहिँ राइट वेमा सेपिङ गर्दैछु भन्ने चाहिँ फिल चाहिँ भएको थियो।
1: अवार्ड एउटा ठाउँ ठाउँमा छ होइन, तर रोल पनि थपेको हो नि त, यो कसरी लिनुभएको छ त्यसलाई चाहिँ?
5: यो चाहिँ रेस्पोन्सिबिलिटी पनि हो। अघि मैले भने जस्तो मेरो कन्ट्रिब्युसन चाहिँ मोर टुवर्ड्स सबोर्डिनेट डेभलपमेन्ट थियो, अनि त्यसको इम्प्याक्ट चाहिँ आई थिङ्क एउटा लेगेसी हुन्छ। अनि मैले क्विन्स गोर्खा इन्जिनियर्स मात्र नभएर एउटा ब्रिगेडमा एउटा प्रेसिडेन्ट सेट गरेको जस्तो फिल हुन्छ। अनि अहिले म करेन्टली इन्फेन्ट्री असल ब्याटल स्कुल ब्रेकनमा एज अ क्युएमएसआईको रोलमा यो लास्ट टु विक्सदेखि मैले रोल लिएको छु। अनि मैले चाहिँ यसलाई चाहिँ डिफ्रेन्ट रूपमा लिएको छु, ह्युज रेस्पोन्सिबिलिटी अलआउट अफ प्रेसर पनि भन्छु, तर अब यसलाई चाहिँ कसरी मेन्टेन अनि सस्टेन गर्ने चाहिँ कोसिस गर्नेछु।
1: सम्पूर्ण चेन अफ कमान्ड जसले चाहिँ यो अवार्डको लागि नोमिनेट गर्नु के भन्नुहुन्छ?
5: फर्स्ट अफ अल सम्पूर्ण साहबहरू जुन चाहिँ मेरो डाइरेक्टली चेन अफ कमान्डमा पर्नुभएको छ, गोर्खा आग सपोर्ट बटालियनको साहबहरूलाई चाहिँ थ्याङ्क यू भेरी मच भन्न चाहन्छु। अनि इक्वेल्ली हाम्रो क्विन्स गोर्खा इन्जिनियर्सको आरएसकी टिम, कमान्डेन्ट क्युजी साहब, गोर्खा मेजर साहब अनि सबै बोर्ड मेम्बर्सहरूले चाहिँ जसले चाहिँ मेरो कन्ट्रिब्युसन हेरेर मलाई चाहिँ डुरान मेडलको लागि चाहिँ आई थिङ्क चुज गर्नुभएको छ, साहबहरूलाई चाहिँ वन्स अगेन थ्याङ्क यू सो मच भन्न चाहन्छु। दाइ
1: भाइ ह्युज कङ्ग्रेचुलेसन, छिट्टै कमिसन भएको देख्न पाऊँ।
5: थ्याङ्क यू सो मच गुरुजी।
6: हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो क्विन्स गोर्खा इन्जिनियरको 78 रेजिमेन्टल बर्थडेको अवसरमा तयार पारिएको रिपोर्ट सहकर्मी साथी युगराज राईजीबाट। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। हामीसँग धेरै साथीहरू हुनुहुन्छ, गुमान गुरुङज्यू हुनुहुन्छ, अनि सेरु घरती हुनुहुन्छ, पवित्र रसाइली सेरु घरती बर्मिङहमबाट, पवित्र रसाइली एन्डोभरबाट, ललित सुनोवारजी हुनुहुन्छ, अनि उहाँहरू सबैले उत्तर पठाउनु भएको छ। गुमान गुरुङजी, दिनेश गुरुङ दाई उहाँ इलिङ ब्रोडवेबाट केही क्लु पनि पठाइदिनुहोस् न भन्नुभएको रहेछ, तपाईँले क्लु पठाउनुपर्छ जस्तो मलाई लाग्दैन। र यो विषयमा हामीले राखेको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको उत्तरको लागि उहाँले क्लु पठाइदिनुहोस् न भन्नुभएको छ। र उहाँले अभिनय गर्नुभयो नेपाली चलचित्रमा, सानैदेखि उहाँले नृत्य पनि सिक्नुभयो होइन, उहाँ एक राजनीतिज्ञको नातिनी पनि हुनुहुन्छ, बस यति मात्रै भन्न चाहन्छु, अनि यही नै हो। अनि त्यस्तै गरी धनवीर पुन दाई हुनुहुन्छ, नरेन्द्र गुरुङजी, गोपाल रसाइलीजी, माया राणाजी, यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै, अनि हामीलाई हाम्रो इमेलमा पनि पठाउनु भएको छ थ्याङ्क यू सो मच भन्दै, अब तपाईँहरूले सुन्न सक्नुहुनेछ काठमाडौँबाट विनोद धोष दाजुको साथमा काठमाडौँको सौगात कार्यक्रम। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु, म भने छुट्टिन्छु, नमस्ते, बाई।

0: pe live, buddy.
1: On air.
0: Acma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: काङ्ग्रेस संसदीय दलका नेता भीष्म राजाङ दम्बीले सुशासन कायम गर्ने मामलामा सरकारमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता दम्बीले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिरहेको छैन? भदौ 23 घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारगारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
4: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
3: भोटेको सिपाडी प्रभावित अस्थायी आश्रयस्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर पनि उहाँले प्रश्न उठाउनु भएको छ।
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप बिचल्लीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
3: कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीले भत्काएको झोलुङ्गे पुल आउँदो हिउँदसम्म नबन्ने निश्चित भएको छ। सङ्घ प्रदेश र स्थानीय सरकारको प्रतिनिधिले बाढी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्ष निकालेका हुन्। दोधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउथ,
5: निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
6: त्यो अगाडि नै बन्ने सम्भव छैन। कस्तो छ भने महाकाल नदीको चाहिँ एकदमै त्यो महाकाल नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन। अब यो पानी चाहिँ रोक्यो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो सर। अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन, चाटपाङ्ग्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु।
5: दूरी त बढ्ने भयो, तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
6: छैन सर, छैन, त्यो त असर त पर्दैन सर। सबै हाम्रो चाहिँ पिच बाटो नै हो पुरै, भिन्दा तर दोधरा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ। त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन।
5: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
6: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर, कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरेका छौँ।
3: सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर साईले विज्ञप्ति जारी गर्दै मन्त्री परिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभएको हो। सङ्घीय संसदका दुवै सदनका बैठक आज बसिरहेको छ। विश्व एसियाली खेलकुदको जोड खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। जापानको आइजी अन्तर्राष्ट्रिय अरिनामा आज भएको महिला 70 किलो मुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखे लाम्बाम इनुनगवागीसँग इपोनमा आधारमा पराजित हुनुभएको हो। यो सँगै जोडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधामध्ये 5 विधामा पराजित भएको छ। आजै जोडोतर्फ सुजन गुरुङले 90 किलो तौल समूहमा प्रतिस्पर्धा गर्दा मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ। आगामी खेलको टोलीमा नपरेपछि पोर्चुगलका स्ट्राइकर रोनाल्डोले तालिम केन्द्र छाडेर हिँड्नु भएको छ। डेनमार्कको हुने आगामी खेलका लागि टिममा नराखिएको जानकारी पाएपछि तालिम केन्द्रबाट हिँडेको जानकारी रोनाल्डो आफैले दिनुभएको हो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, मेलेन राय अनि सुमन सरगमको यो मिठो गीत सुन्नुभयो, आफ्नो बनाई लैजा यो मायालाई सुन्नुभयो। ओके, मिठो गीत थियो। यही गीतबाट नै काठमाडौँको सौगातको कार्यक्रम सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर केही दिनपछि आएको छु। दुई चार दिनको बिदा बाँकी थियो, सकेँ। अब यो बेलामा कहाँ जानु, बाढी पहिरो छ होइन, घरमै बसेर तपाईँहरूका कार्यक्रमहरू सुन्दै कुराकानी सुन्दै बिताइयो भन्नु पर्यो। र आजको बिहानको कार्यक्रम नमस्ते गे रूपा राणा बहिनीले सञ्चालन गर्नुभएको थियो, ह्यान्ड ओभर गर्नुभयो। थ्याङ्क यू। मिठा मिठा गीत, कुराकानी, त्यहाँको बेलायतको अपडेटहरू र रेजमल बर्थडे, क्विन्स गर्खा इन्जिनियर्सको 70th बर्थडेको बारेमा डिटेल इन्फर्मेसन पाइयो। यो भाइलाई धन्यवाद छ। र त्यहाँका स्पिकरहरू, दिदी बहिनीहरू, साहेबहरू, सबै सबैको कुरा सुनियो। र त्योभन्दा अगाडिको एउटा छोटो अन्तर्वार्ता पनि 1RGRबाट थियो, त्यो पनि सुनियो। भविन्द्र साहब, जुनकर्खा मेजर साहबको शुभकामना सन्देश आदि आदि सुन्न पाइयो। पल्टनका हरेक एक्टिभिटिज हामीले सुनाउँछौँ, सुन्छौँ होइन, खबर गर्छौँ। नेपालबाट चाहिँ नेपालका धेरै यस्तो कुराहरू यहाँ के भइरहेको छ हामी जानकारी दिन्छौँ। अब त्यसरी नै सुरु हुन्छ यहाँको कार्यक्रम, काठमाडौँको सौगात कार्यक्रममा सबै सबै श्रोतामा नमस्कार भन्दै स्वागत गर्न चाहन्छु। म सञ्चालक विनोद खड्का। अहिले रुगा खोकीको प्रकोप छ, धेरैलाई रुगा खोकी लागिरहेको छ। आजदेखि खोकी ड्राई कफको सिजन छ श्रोताहरू, मलाई पनि यसले ग्रसित बनाएको छ। तर कोसिस गर्दै कार्यक्रम अगाडि बढाउँ। कतै कतै खोकिहाल्नु पर्यो भने चाहिँ क्षमा अहिले नै चाहन्छु है। त औषधि खाँदै कार्यक्रम सञ्चालन गर्दा अर्कै एउटा अनुभव पनि हुँदो रहेछ। एनिवे, समयको कुरा गर्नुपर्दाखेरि नेपालमा अहिले ठिक एक दिनको 1:55 जाँदैछ। बेलायतमा बिहानको 9:10 भइसक्यो। ब्रुनाईका श्रोतालाई गुड आफ्टरनुन भनौँ, 4:10, र अन्य ठाउँमा बस्ने श्रोताहरूलाई पनि गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भनौँ। आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, असोज महिनाको 15 भयो, हुँदा हुँदा बिचौँ बिच भागमा आइपुगिसकेका छौँ। कति छिटो महिना परिवर्तन, अनि दिन पनि गयो, अब दसैँ आयो होइन त। आजको कुरा गर्नुपर्दाखेरि आज के छ त, आज श्राद्ध, यानि कि 16 श्राद्ध मध्येमा खस्तीको श्राद्ध छ, पञ्चमी श्राद्ध पनि भनिन्छ यसलाई। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस परेको छ भने राष्ट्रिय चलचित्र दिवस पनि परेको छ। छोटो कुरामा यी कुराहरू बयान गरौँ है त। पञ्चमी श्राद्ध त के हो त? पञ्चमी श्राद्ध 16 श्राद्धको

प्रारम्भसँगै अबका विभिन्न सकल पक्षहरू भनौँ, पितृ पक्षका स्वरूपहरू आउँदै जानेछन् र पृथ्वी र स्वर्गको बिचमा भएको पितृलोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना र सबै पितृहरूले बैतरणी नदी तर्न पाउनुहुने पितृको प्रेम कायम रहोस् भनेर हामीले चाहिँ श्राद्ध गर्ने गर्छौँ। यो सुनेर हो रिमेम्बरेन्स हो, हिजो अस्तिको घरको श्राद्धमा हामी त्यही कुराकानी गऱ्यौँ, सबैलाई हामीले सम्झना गर्छौँ कस्तो राम्रो राम्रो चलन भनेर भन्छौँ। होइन त सोह्र श्राद्ध मध्येको आजको पञ्चमी श्राद्ध छोट गरीमा यहाँलाई जानकारी गरायौँ भने देश विदेशमा हुन्छ, देश विदेशमा पनि आफ्नो प्रकारले जे जस्तो मिल्छ श्राद्ध गर्नुभएको छ होला भन्ने आज आशा गरौँ। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस हो संसारभरि, जस्तै नै मलाई पनि मानिसहरूको सद आयु बढिरहेको छ जसले गर्दा ज्येष्ठ नागरिकको सङ्ख्या पनि दिनौँ दिन बढ्दैछ। श्रोताहरू, हाल संसारमा 60 वर्ष नआएका मानिसहरू 76 करोड छन् भने यो जनसङ्ख्या सन् 2050 2 अरब पुग्ने भनेर यो चाहिँ आकलन छ। विक्रम सम्बत 2068 जनगणना अनुसार नेपालमा 60 वर्ष उमेर पुगेका मानिसहरूको कुल जनसङ्ख्याको 9% यानि कि करिब 25 लाख रहेको थियो भने यो अहिले त त्यसै पनि बढ्यो। मैले चाहिँ सेन्सस 68 कुरा गरेँ, होइन जनगणना, तर बढेको छ। त्यस कारणले हामीले सबले एकअर्कालाई चाहिँ ज्येष्ठ नागरिकलाई सपोर्ट गर्नुपर्छ भन्ने कुरा त हो नि। ओके, चलचित्र दिवस पनि आजै हो सरदार, यो बारेमा कुराकानी गरौँ। 14 डिसेम्बर 1990 संयुक्त राष्ट्र महासभाले 1 अक्टोबर जुन आजको दिन हो जुन चाहिँ वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोक्यो, त्यो बारेमा मैले अघि कुराकानी गरिसकेँ भने चलचित्र के हो त चलचित्र दिवसको कुरा यसरी राखौँ। असोज 1 गते मनाइने पहिला चलचित्र राष्ट्रिय चलचित्र दिवस यस वर्षदेखि भने असोज 15 गते मनाइँदैछ। नेपालको पहिलो कथानक चलचित्र कुन हो त मलाई थाहा छ, कथानक आमा हो। यस चलचित्रको प्रदर्शन मितिलाई ध्यानमा राखेर असोज 15 राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको रहेछ। श्रोताहरू, इतिहास भन्नुपर्दाखेरि 1951 नेपाली भाषाको तर कलकत्तामा उत्पादन गरिएको चलचित्र सत्य हरिश्चन्द्र जसलाई डिबी पराजुलीले निर्माण गरेका हुन्, त्यसपछि नेपालमै उत्पादित चलचित्र आमा सन् 1964 अक्टोबर 7 प्रदर्शन गरिएको हो। सुस्तरी विभिन्न आरोह अवरोहलाई पार गर्दै नेपाली सिने जगत विश्व मानचित्रमै आफ्नो छवि बनाउन अथवा उभ्याउन सफल भइरहेको छ। पहिलो नेपाली भाषाको चलचित्र सत्य हरिश्चन्द्र 1951, पहिलो नेपालमा उत्पादित चलचित्र कथानक आमा 1964, आधुनिक हिट चलचित्रमा चाहिँ माइतीघर आदि आदिको नाम आउँछ, 2000 आदि आदिको आउँछ नाम, होइन त धेरै यस्ता यस्ता रङ्गीन चलचित्रको पनि रेकर्ड छ। यी कुराहरूलाई बिस्तारै गर्दै गरौँ। आजको दिन मैले चलचित्रदेखि लिएर ज्येष्ठ नागरिक दिवस र पञ्चमी श्राद्धको कुरा गरेँ भने विभिन्न समाचारहरू हेडलाइनको रूपमा राख्दै कार्यक्रमलाई अगाडि बढाउँ। हेडलाइनकै रूपमा पनि आउँछ तर हामी लाइभ कुराकानी गर्छौँ। आज हाम्रा मित्र हुनुहुन्छ अहिले जापानमा हुनुहुन्छ प्रकाश थिमिल सिन्हाजी, उहाँसँग कुराकानी गर्छौँ यो स्पोर्ट्सको बारेमा, एन्फाको कुरा र विशेष गरी जापान भएको हुनाले एसियाडको रिजल्ट्सहरू नेपालको पक्षमा के आए त्यो पनि राम्रै कुरा हो। यो बारेमा म करिब अबको 5 मिनटमा प्रकाश थिमिल सिन्हाजीलाई ट्राई गर्छु व्हाट्सएपमा, टेलिफोन लाग्न गाह्रो छ त्यसले गर्दाखेरि। सबभन्दा पहिला नेपालतिरको खबरहरू के छन् त्यो राखिहालौँ यहाँलाई। त बाढी पहिरोले देशका विभिन्न राजमार्गहरू प्रभावित भएका छन्, कुनको अवस्था के छ त छोटकरीमा राखिहालौँ। अविरल वर्षापछि बाढी र पहिरोको कारण बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवाका सडकहरू पूर्ण रूपमा बन्द छन्, कतिपय स्थानमा भने एकतर्फी मात्र सञ्चालन भइरहेको छ। मनाङ, म्याग्दी, जोमसोङ र सिमकोट हिल्सा लगायतका धेरै खण्ड भने यातायात पूर्ण रूपमा ठप्प रहेको छ। श्रोताहरू, अन्य खबर के छन् नेपालतिरको मुख्य मुख्य खबर हेरिहालौँ है त। आज अक्टोबर महिनाको 1 तारिक हो र आज मैले छानेको समाचारमा बागलुङमा पहिरो बाटो मृत्यु हुनेको सङ्ख्या 13 पुग्यो। असोज 9 देखि 11 गतेसम्मको अविरल वर्षापछि आएको पहिरोमा पनि बागलुङमा मृत्यु हुनेको सङ्ख्या 13 पुगेको छ। तामाङ खोला, निसी खोला र तारा खोलामा ठुलो
क्षेत्रमा चाहिँ ठूलो क्षति भएको छ भने अर्को खबर बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने सरकारको निर्णय छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित को खोज तथा उद्धार तथा पुनर्स्थापना सम्बन्धी काम अगाडि बढाउने निर्णय सरकारले गरिरहेको छ। श्रोताहरू, संघीय संसदका दुवै सदन आज बैठक सदनको आज बैठक छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बसिरहेको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2026 पेश गर्ने कार्यसूची रहेको छ भने काली गण्डकी करिडोरमा यातायात पुनः सञ्चालन आएको एउटा छोटो खबर राखिहाल्नु। लगातार वर्षाका कारण पहिरो गएर अवरुद्ध बनेको काली गण्डकी करिडोरको हरमिचौर अर्बेनी पूर्तिघाट सडक खण्डमा पहिरो हटाइएपछि यातायात पुनः सञ्चालन आएको यो गुड न्युज राख्न चाहन्छु। अन्य खबरमा आज कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना पनि छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूर पश्चिमका हिमाली क्षेत्रमा पनि एक दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। श्रोताहरू भने भोटेकोशी बाढीपछि विद्युत आपूर्तिको वैकल्पिक व्यवस्था खोजिदिए भनी शीर्षक पनि समाचार यो इम्पोर्टेन्ट छ। भोटेकोशी बाढीबाट केही जलविद्युत आयोजनामा क्षति पुगेपछि सरकारले प्रभावित क्षेत्रमा वैकल्पिक विद्युत आपूर्ति व्यवस्था अघि बढाउने तयारी गरिरहेको छ। नेपालका टप न्युजहरू यिनै हुन् श्रोताहरू। विश्वका टप न्युजहरू एकछिनपछि राखौँला। अहिलेलाई तपाईँहरूलाई गीत सुनाउँदै म मेरो पहिलो पाहुनालाई कार्यक्रममा ल्याउन चाहन्छु। उहाँ हुनुहुन्छ प्रकाश तिमिल सेनाजी, जापानमै हुनुहुन्छ, नायोगामा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। त्यो बाहेक आजको अन्यमा काठमाडौँमा आज के छ त मौसमको अपडेट। 28 डिग्री सेल्सियस हल्का रूपमा बदली, कहिले कहिले घाम पनि लागिरहेको छ। दक्षिण पश्चिमी हावा छ, 15 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ। पोखरामा अधिकांश दिन आज घमाइलो नै छ, कुनै कुनै ठाउँमा हल्का रूपमा बादल लागेको छ। अधिकतम तापक्रम 30, न्यूनतम 22, धरानमा 38 डिग्री सेल्सियस तापक्रम छ। अधिकतम भने 39, न्यूनतम 28 डिग्री सेल्सियस तापक्रम छ। यति भन्दै अब एउटा गीत सुनाऊ यहाँलाई। गीत पछि म कन्ट्याक्ट गर्ने कोसिस गर्छु हाम्रा मित्रलाई। गीत भने रवि ओड र गङ्गा सुनाम गाउनुहुन्छ, गीतलाई स्वीकार्नु होला।

0: हजुर, गाउने कलाकार एकताली फेरि बन्दिहालो रवि ओड र गङ्गा सुनाम हुनुहुन्छ भने हाम्रो अहिले कन्ट्याक्ट हुन सफल भएका छौँ हामी भनौँ हाम्रा मित्र प्रकाश तिमिलसेनाजी जो जापानको अहिले एसियाडको भनौँ न गेम्स भिलेजमा हुनुहुन्छ, उहाँलाई कार्यक्रममा ल्याउन चाहन्छु। मलाई सुन्नु भएको छ भने यहाँलाई गुड इभिनिङ भनौँ। प्रकाशजी मलाई सुन्नु भएको छ? नमस्ते।
1: नमस्कार।
0: ल त अब कन्ट्याक्ट अलिक गाह्रो छ, त्यस कारणले हाम्रो सभ्य गुणस्तरमा अलिकति तलमाथि भयो भने क्षमा चाहौँ होइन। ओके, तपाईँले कहाँ हुनुहुन्छ? जापानको राजधानीमा हुनुहुन्छ कि भिलेजमै हुनुहुन्छ?
1: होइन, म यो जहाँ चाहिँ एसियन गेम भइरहेछ विश्व एसियाली खेलकुद नागा हो सिटी, त्यो सिटीमा छु अहिले पनि।
0: ओके, उसमै अहिले त बेलुकी कति 5-6 बज्न लाग्यो होला होइन?
1: यहाँ चाहिँ 5:20
0: भयो। ओके ल, हाम्रा गुड न्युज दिनु त, हाम्रा खेलाडीहरूले कुन कुनमा पदक हासिल गरे, कोही कोही त पदक हासिल गरेर चाहिँ नेपाल फर्किसक्नु भएको छ, स्थिति के छ भनिदिनुहोस् त?
1: अब अहिलेसम्मको नेपालले प्राप्त गरेको पदकको बारेमा अब सबै पाठकहरूलाई श्रोताहरूलाई पनि जानकारी नै होला। नेपालले यो पटक अहिलेसम्म, हुन त केही खेलहरू अझै पनि बाँकी छन्, अहिलेसम्म नेपालले जितेको भनेको 2 काँस्य पदक हो, जुन चाहिँ कबड्डीको महिला टिमले लगातार दोस्रो पटक यो पटक पनि काँस्य पदक जित्न सफल भएको छ। यो चाहिँ नेपाली खेलकुदको इतिहासमा टिम गेम कुनै पनि टिमले लगातार काँस्य पदक जितेको छ, यो पहिलो पटक हो नेपालको हकमा। र अर्को चाहिँ तेन्जिङ शेर्पा भन्ने खेलाडी, जसले चाहिँ कराँतेको 84 केजीभन्दा माथिको तौल समूहमा काँस्य पदक जित्नु भएको थियो, उहाँहरू दुवैजना त अब नेपाल फर्कियो। दुइटै जस्तो कबड्डी टिम पनि हिजो नेपाल पुगिसकेको छ, कराँतेको टिम पनि अस्तिको दिन नेपाल पुगिसकेको छ। अब अरू खेलहरूको हकमा चाहिँ यसपटक पदक प्राप्त हुन सकेन। हुन त हामीले यो पटक, योभन्दा अघिल्लो पटक पनि 2 पदक जितेका हौँ चाइनामा हुँदाखेरि पनि, त्यहाँ चाहिँ रजत पदक जित्नु भएको थियो एरिका गुरुङ, र कबड्डी टिमले काँस्य पदक जितेको थियो। यो पटक चाहिँ एरिका गुरुङ चाहिँ सेमी फाइनलमा पुगेर पराजित हुँदाखेरि नेपालको एउटा गोल्डको अपेक्षा गरिएको जुन खेलाडीबाट थियो त्यो चाहिँ यो पटक पुरा हुन सकेन। अरू चाहिँ अब अरू खेलहरूको चाहिँ खासै सन्तोषजनक नतिजाहरू छैन। अब गल्फमा चाहिँ सुभाष तामाङले कट बनाउनु भएको छ, अब बाँकी 2 कस्तो प्रदर्शन हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ।
0: ओके, अनि अर्को पनि खेललाई धेरै ध्यान दिएर हेरिरहेकोमा हाम्रो क्रिकेट पनि हो, यसपालि त के हो खेलमा खेले नखेली टसै नगरी अङ्क तालिकामा बरेताको ढड्डा पल्टाएर चाहिँ नतिजा अथवा विजेता आयो भनेर चाहिँ यहाँ टिका टिप्पणी आइरहेको छ, यो चाहिँ के हो सुनाइदिनुहोस्?
1: अब यो त स्वाभाविक रूपमा हो, अब एउटा प्रतियोगिताको जुन यो त अब नकआउट फर्मेटको जस्तो प्रतियोगिता एउटा सर्टेन पिरियडभित्र सक्नु पर्ने टुर्नामेन्टमा, त्यो चाहिँ कतिपय कुराहरू चाहिँ लोकल रुल्सहरू पनि लागेको हुन्छ। यो पनि अब यहाँ चाहिँ के भने एउटा सर्टेन टाइमभित्र 3 सकाइसक्नु पर्ने भन्ने भएर यो चाहिँ अब टुर्नामेन्ट भन्दा अगाडि नै कुराहरू तय हुँदो रहेछ, भइसकेको रहेछ कि समूह चरणमा या होस् या नकआउट चरणमा यदि खेल हुन नसकेको खण्डमा वरियतामा जुन टिम माथि छ त्यही टिम अघिल्लो चरण जाने भन्ने जुन खालको प्रतियोगिताको नियमावली अनुसार त्यो नेपालको गेम हुने दिन पानी परेर खेल हुन नसकेपछि नेपाल चाहिँ क्वार्टर फाइनलबाट बाहिर, श्रीलङ्का अगाडि बढ्यो। अब श्रीलङ्का पनि आज हेर्ने भने भारतसँग पराजित भएर अब श्रीलङ्का पनि बाहिरिसकेको छ, पाकिस्तान र भारतको बिचमा अब फाइनल तय भएको छ, पर्सि चाहिँ त्यो फाइनल हुँदैछ।
0: ओके, अब भारत र पाकिस्तान भनेपछि जहिले पनि सबैको ध्यान त्यसले तान्न सफल हुन्छ, के छ त स्थिति? भारतको फुल टिम नै हो कि के हो त?
1: यो भारत पाकिस्तान दुवैको फुल टिम भनिएको छ, त्यो कारणले गर्दाखेरि मलाई लाग्छ अब हरेक पटक क्रिकेटमा हामीले पछिल्लो वर्षहरूमा हेर्ने हो भने भारत हाबी हुँदै आयो, र यहाँ पनि मलाई लाग्छ भारत नै हाबी हुने चान्सेस चाहिँ छ।
0: उतातिर हिजोको नतिजा हेर्दा शुभमन गिलले चाहिँ भनौँ न अब रेकर्ड माथि रेकर्ड राख्न सफल भयो, शुभमन गिल त छैनन् कि क्या हो यसमा होइन? वेस्ट इन्डिज
1: त्यो छुट्टै अलग सिरिज चलिरहेछ, यहाँ चाहिँ T20 टिम आइरहेको छ, यहाँ चाहिँ श्रेष अहिलेको कप्तानीमा भारत खेलिरहेछ भने उता वान डे वेस्ट इन्डिज विरुद्धकोमा चाहिँ शुभमन गिल वान डेको क्याप्टन पनि उहाँ हुनुभयो, उहाँको लिडरसिपमा खेलिरहेछ।
0: ओके, उहाँ जस्तो खेलाडी नहुँदाखेरि अलिक कमजोर त हुँदैन कतै?
1: त्यस्तो त केही छैन, उहाँहरू यहाँ स्पेसल टिम नै पठाउनु भएको छ, उहाँले T20 राम्रो गर्ने प्लेयरहरू नै पठाउनु भएको छ, त्यो कारणले उहाँहरूको त अब त्यसले फरक पर्छ जस्तो लाग्दैन मलाई।
0: ओके, अब तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँ नेपालमा भइदा भए एन्फालाई कभर गर्नुहुन्थ्यो, तर पनि के सुन्नु भएको छ एन्फाको, केही सुन्नु भएको छ?
1: एनएफआरको अहिले मैले सुनेको भनेको चाहिँ अब जस्तो हिजोसम्म हामीले साफ च्याम्पियनसिपको लागि नाम पठाउनु पर्ने हुन्थ्यो यदि हाम्रो फिफा निलम्बन फुकुवा भएको थियो भने, अब हाम्रो फिफाको निलम्बन यथावत रहेको कारणले गर्दा नेपालले चाहिँ यसपटकको साफ च्याम्पियनसिप खेल्ने अवसर गुमाएको छ। त्यो चाहिँ हिजोसम्मको डेड लाइन थियो हामीले रजिस्ट्रेसन गर्नको लागि, त्यो अवसर गुमाएको कारणले गर्दाखेरि नेपाल पहिलो पटक, यो सुरुवात भएदेखि पहिलो पटक चाहिँ नेपाल बिना साफ च्याम्पियनसिप आयोजन हुन लाग्छ। अब यो नेपाली फुटबल प्रेमीहरूको लागि, नेपाली खेलाडीहरूको लागि चाहिँ एउटा दुःखद नै समाचार भन्नुपर्छ।
0: साफले दिएको डेडलाइन चाहिँ हिजो सेप्टेम्बर 30 तारिकसम्म थियो क्यारे, त्यसमा निलम्बन फुकुवा नभएसँगै नेपालको इतिहासमा पहिलो पटक हो क्यारे साफ च्याम्पियनसिप गुमाउने स्थिति आयो होइन। अब यसले त भनौँ
1: सम्भावना भएको प्रतियोगिता जहाँ चाहिँ नेपालले जित्न सक्ने एउटा सम्भावना भएको एउटा प्रतियोगिता मध्ये चाहिँ खेल्न नपाउनु भनेको खेलाडीका लागि होस् या खेल प्रेमीका लागि होस् यो चाहिँ साह्रै निराशाजनक परिस्थिति हो।
0: अब खेलाडीहरूको यहाँ फोटो मैले यसो हेर्दैछु, सबैजना निराश भएको जस्तो देखिन्छ होइन, केही नभए पनि प्रतियोगिता खेल्नु, आफूमा अनुभव सँगाल्नु, देशको क्याप लाउनु भन्ने कुराहरूकै हुन्थ्यो होला, हार जित आफ्नो ठाउँमा छ। अब उदाउँदा स्टारहरूले चाहिँ खेल्न नपाउँदाखेरि भोलि पर्सि उहाँहरू कसरी अब नेसनलको फर्स्ट टिमतिर आउँछन् होला जस्तो लाग्छ मलाई होइन, गर्दाखेरि दुःख कुरा होइन त।
1: एउटा जस्तो वर्ल्ड वाइड जुन चाहिँ डोमिनेट गरेको, विश्वमै एउटा डोमिनेट गरेको खेलमा नेपालको प्रेसिडेन्स कहाँनिर छ भन्ने कुरा हुन्छ, अर्को कुरा चाहिँ नयाँ पुस्ताले के को लागि खेल्ने भन्ने हुन्छ, फुटबल किन खेल्ने भन्ने हुन्छ, यो चाहिँ धेरैतिर यसको प्रभाव असर परेको हुन्छ। अब हामी डोमेस्टिक फुटबल पनि नभएको स्थिति एकातिर छँदैछ भने अर्कोतिर इन्टरनेसनल पनि हामीले सहभागिता जनाउन छोडिसकेपछि त के मोटिभेसनले तपाईँले नयाँ पुस्तालाई यो खेलमा तपाईँ आउनुहोस् भनेर तपाईँले कसरी मोटिभेट गर्न सक्नुहुन्छ? र त्यो कारणले गर्दा लाग्छ यसको अहिले एउटा टुर्नामेन्ट खेल्न पाइएन भन्ने मात्रै कुरा होइन कि यसको लङ टर्म पनि काहीँ न काहीँ इफेक्ट देख्छु म चाहिँ।
0: अब विभिन्न कारणले खेलमा भाग लिन सकिन्न होला त्यो कुरा अर्कै हो, तर पनि अब जिम्मेवारी पाएका व्यक्तिहरू एन्फाका पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् भनेर सुन्दाखेरि के हो त भित्रभित्रै चाहिँ कथा के हो भनेर सबैलाई भनौँ न, अब टिका टिप्पणी त दोषारोपण आइरहेको भए तापनि रियालिटी के हो भनेर चाहिँ बुझ्नलाई अझै गाह्रो गाह्रो पर्ने अवस्था छ, तपाईँले के बुझ्नु भएको छ?
1: अब यस्तो छ, अब अहिलेको लिडरसिप तपाईँको जबदेखि यो लिडरसिप आयो त्यो बेलादेखि नै फुटबलमा काहीँ न काहीँ विवाद, काहीँ न काहीँ अप्ठ्याराहरू तपाईँले हेर्नुहुन्छ। यो सिरिजलाई भने यो झन्डै 4 वर्षको यात्रालाई तपाईँले हेर्नुहुन्छ भने हरेक पटक, हुन त योभन्दा अगाडि पनि विवाद नभएको होइन फुटबलमा, तर त्यो विवादहरू चाहिँ आन्तरिक रूपमा हुन्थे, कतिपय पदाधिकारीको लेभलमा हुन्थ्यो त्यो, तर त्यसले तल्लो तहसम्म असर गरेको थिएन। यसपटक चाहिँ यस्तो भयो कि तपाईँको लिडरसिपको समस्याको कारणले गर्दाखेरि तलसम्म नै यसको असर देखिएको छ, तपाईँको फुटबल गतिविधिमा यसको प्रभाव पर्यो, फुटबलको चाहिँ अब अरू डेभलपमेन्टको प्रोग्रामहरूमा चाहिँ असर गर्यो, सबैतिर यसले चाहिँ असर गरेको छ। त्यो भनेको चाहिँ अल्टिमेट मेरो नजरमा चाहिँ लिडरसिपले भनौँ न जिम्मेवारी पुरा नगर्दाखेरि विवादहरू पनि उहाँहरू कारणले आएको, र यो सबै चिज रोकिनुमा चाहिँ काहीँ न काहीँ लिडरसिपको फेलियर नै हो भन्ने ठान्छु म चाहिँ।
0: ओके, अब नेपालको पनि तपाईँले फलो गर्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। तपाईँ त्यहाँ हुँदाखेरि जुन ठाउँमा भइरहेको छ नागोया होइन त, नागोयामा नेपालीहरूको उपस्थिति कतिको छ, यानि कि खेलाडीभन्दा पनि त्यहाँ भएका नेपालीहरूको सपोर्ट र तपाईँहरूसँग उठबस चिन्जान भेटघाट कस्तो रहेछ, नेपालीको अब दैनिकी कस्तो रहेछ, के बुझ्नुभएको छ?
1: अब यहाँ चाहिँ म्याक्सिमम् चाहिँ कस्तो रहेछ भने स्टुडेन्टहरू पनि हुनुहुन्छ, वर्किङ भिसामा आउने पनि हुनुहुन्छ, नेपालीहरूको सङ्ख्या चाहिँ 15,000 हारिमा छ, त्योभन्दा पनि बढाइ चाहिँ नागोयामा हुनुहुन्छ भन्ने हामीले सुन्यौँ होइन, र अनि कतिपय दर्शकहरू चाहिँ क्रिकेटको समयमा चाहिँ नेपालको अफगानिस्तानको म्याचसँग जापानसँग म्याच हुँदाखेरि चाहिँ नेपालीहरूको उपस्थिति झन्डै 2,000 हारिमा मलाई थियो जस्तो लाग्छ, दुइटै म्याचमा 2,000 दरमा थियो, र उपस्थिति अब नेपालीहरू पनि यहाँ राम्रो, अब भनौँ न कति विद्यार्थीहरू हामीले हरेक पसल हरेक जस्तो रेस्टुरेन्टमा या तपाईँ चाहिँ जानु हुँदाखेरि त्यो पाउनु हुँदो रहेछ
0: नेपालीहरूको गर्दाखेरि तपाईँहरूको भेटघाट चाहिँ अलिअलि भयो भन्न सक्छौँ। ओके, अनि अहिलेको वेदर के छ त, तपाईँहरूलाई केही समय अगाडि त त्यहाँको टाइफुनले पनि दुःख दिएको थियो क्यारे, अहिले वेदर के छ त?
1: अहिले त नर्मल छ।
0: अनि फिर्ती सवारी चाहिँ कहिले तपाईँको ला भन्नुहोस्? नेक्स्ट विक आउनुहुन्छ, फेरि मैले यहीँबाट कन्ट्याक्ट गरिरहनु चाहिँ नपरोस् है तपाईँलाई, बुझ्नु पनि होइन ल ल त, थ्याङ्क यू भेरी मच प्रकाशजी, फेरि भेटौँ है। ओके, बाबाई बाबाई, नमस्कार। प्रकाश तिमिल सिन्हाजी हाम्रो स्पोर्ट्स रिपोर्टर हुनुहुन्छ, उहाँले तपाईँहरूलाई त्यहाँको प्रत्यक्ष खेलकुद पनि देखाइरहनु भएको होला र हामीलाई चाहिँ 2-3 ताली उहाँले त्यहाँको अपडेट दिनुभयो, उहाँलाई सबैको तर्फबाट धेरै धेरै धन्यवाद छ। ओके ऊर्जा ब्यान्ड को यो प्रस्तुति सुनौ तर त्यो भन्दा अगाडि छोटो एउटा जानकारी लिइहालौ है त ओके त्यसपछि हामी अर्को रेकर्डेड कुराकानी तर्फ लाग्छौ रेकर्डेड कुराकानी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको फ्लाई दुबईको उडान एक सता पूरा भयो यो बारेमा अलिकति अपडेट दिनुहुन्छ धनजङ गुरुङ
2: तिमी अनलाइनमा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

ओके गाउने कलाकार ऊर्जा ब्यान्ड का रोशन शर्मा र ब्यान्ड मेम्बरहरू भन्नु पर्यो सुधारु अब यहाँलाई आजको दिनका कुराहरू पनि गरौँ र यहाँलाई पोखरा तफर लगाउँ एकैछिन तर हिजोको फ्लाई दुबईको कुराहरू गरौँ र फेरि पोखराको फ्लाई दुबई पनि कुरा गर्नुपर्छ तर फ्लाई दुबईको विमानमा चक्कु प्रहार भएको घटना नियतवश दुर्घटना गराउने प्रयास भनेर मैले बिबिसीबाट लिएँ समाचार यो चाहिँ सकिङ न्युज थियो तपाईँले देश विदेशमा सुन्नुभयो होला र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिभतर्फ उडान गर्दा साउदी अरबमा आपतकालीन अवतरण गरेको एक विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखेको बताएका छन् घटनापछि एक यात्रु र चालक दलका एक सदस्य ककपिटको ढोका फोडेर भित्र गएको अनि धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी आफूलाई दिएको उनले बताए त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतन्याहुले बताए र आक्रमणमा पर्ने पाइलटलाई पक्राउ गरेको आक्रमण गर्ने पाइलटलाई पक्राउ गरेको उनको भनाइ छ यो देश विदेशको ब्रेकिङ न्युज चारैतिर आयो सदारु र कसरी गरे र त्यहाँका प्यासेन्जर्सहरूको प्रतिक्रियाहरू पनि विभिन्न न्युज च्यानलहरूले देखेको छ समाचार पत्र लेखेको छ भने फेरि बिबिसीलाई सबर गरौँ र एउटा एकजना भनौँ यात्रुको भनाइ के छ त फ्लाई दुबईका पाइलटमाथि सब पाइलट उडानका क्रममा गरेको हमला बारेमा यात्रु के भन्छन् त भन्नेमा पाइलटमाथि चक्कुले आक्रमण गरेर विमान दुर्घटना गराउन खोजेका सब पाइलटलाई कसरी नियन्त्रणमा लियो भन्ने बारे दुबईबाट उडान गरेका इजरायली यात्रुले सुनाएका छन् फ्लाई दुबईको यात्रु वाहक विमान भुइँमा झर्दै गर्दा कयौँ यात्रुहरू जबरजस्ती ककपिटमा गएर अनि आक्रमणकारीलाई समाते र त्यसपछि विमानमा रहेका चालक दलका अन्य दुई सदस्यले नियन्त्रण कायम गरेर साउदी अरबमा विमानको आपतकालीन अवतरण पनि गराए भन्ने खबर छ श्रोताहरू भारतीय नागरिक रहेका काइते पाइलट स्मिथ मच्छारले जुझेर ककपिटको ढोका खोली ठुलो दुर्घटनाबाट बचाउन सफल भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनको प्रशंसा गरे भने डोनाल्ड ट्रम्प र अन्य देशबाट पनि उनको प्रशंसा भइरहेको छ इन्भेस्टिगेसन भइरहेको छ अझ भित्री भित्री कुराहरू खुल्ला होइन त भने आजको दिनकै कुरा गर्नुपर्दा तर देश विदेशको समाचारहरूमा टप न्युजहरू के छन् त एउटा दुइटा राखिहालौँ के छन् टप न्युजमा युक्रेन रुसको युक्रेनमा रुसको ठुलो हवाई आक्रमण रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ठुलो हवाई आक्रमण गरेको छ आक्रमणपछि केही क्षेत्रमा विद्युत कटौती र सार्वजनिक यातायातमा असर परेको बताइएको छ भने ताइवानमाथि चिनिया सैन्य कारवाहीको समस्या बारे समयमा कारवाहीको समयमा अमेरिकी आङ्कलन के छ त अमेरिकी अधिकारीहरूको नयाँ आङ्कलन अनुसार 2027 पहिले चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना कम देखेको भनेर भनेका छन् अमेरिकी अधिकारीहरूले चीनको सैन्य तयारीमा ढिलाइ र सन् 2028 ताइवान निर्वाचनलाई सम्भावित कारकको रूपमा उल्लेख गरेका छन् श्रोताहरू अन्य खबरहरूमा नेपालको पनि अन्तर्राष्ट्रिय जगतमा समाचार आइरहेको छ जसमा नेपालको बाढी र जलवायु संकट विश्व समाचार भनेको कुरा राखिहालौ नेपालमा हालै आएको बाढी तथा त्यसबाट भएको ठूलो क्षति अन्तर्राष्ट्रिय समाचारको विषय बन्न पुगेको छ बिबिसी वर्ल्ड सर्भिसले आज नेपालमा बाढीपछि अर्थतन्त्र पुनर्निर्माणको चुनौती बारेमा विशेष कार्यक्रम समेत राखेको छ भन्ने खबर मैले देखेँ श्रोताहरू सुन्नुहोला यदि तपाईँ बेलातिर हुनुहुन्छ र बिबिसी हेर्न पाउनुहुन्छ भने एउटा गीत सुनाऊ ऋषि खड्का र शान्ति श्री परियारको यो नयाँ लोक दोहोरे गीत जस्तो लाग्यो यो गीत सुनाऊ है त

0: गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: गोर्खा रेडियो।

0: कल की क्षितिज इस पारी बोल को गीत गाने कलाकार एबेस्ता पा मल्लिका गुरुंग ओशीन कार की फेक होनो दो रहे छा चार जानर को स्वर्थियो मिली जुली गानु भाई को सामय गीत रहे छा रब ये बेस गौर का रेडियो को फेसबुक के शेयर देशु दुर्गा की मेरे जी बेल्जियम टाउन भाई को रहे छा माया राणा जी कहाँ बात हो रूपा जिला हलो भन्नु भएको रहेछ गोपाल रसाली जी नन्द गुरुंग आदि आदि लेख्नु भएको रहेछ गुड मर्निङ गुड आफ्टरनुन भनौँ यहाँलाई पनि है त ओके यो बसाइमा अब रिपोर्ट सुनाऊ फ्लाइ द वाइ को कुरा त सुनिहाल्नुभयो यहाँले होइन र तर फ्लाइ दुबई गत सातादेखि पोखराबाट दैनिक रूपमा सञ्चालन भयो त्यो बारेमा नि यहाँले सुन्नु भएको छ होइन हामी पनि खुसी थियौँ खुसी छौँ र राम्रोसँग यो सञ्चालन भइरहेको छ भन्ने कुरा त्यहाँका व्यक्तिहरूले पनि भनेका छन् कर्मचारीले भनेका छन् अब रिपोर्टले पनि भन्नुभएको छ बाई चान्स एउटा संयोग हो फ्लाइ दुबईको चाहिँ कन्ट्री डाइरेक्टर हुनुहुँदैछ विनोद इब्राहिम उहाँ भारतीय मूलका सँग चाहिँ ब्रिटिस एम्बेसीको एउटा पार्टीमा भेट भएको थियो तेन्जिङ चलचित्रको चाहिँ जुन चाहिँ रिलिज भयो त्यो चाहिँ प्रिमियर जस्तो पनि थियो र त्यसपछि डिनरमा उहाँसँग भेट भयो त्यहाँ कुरा गर्दाखेरि एकदम एक्साइटेड हुनुहुन्छ बिएबिएस गर्खा रेडियो पनि आउँछु कुराकानी गर्छु र बलायतिर भएका मिडल इस्टतिर भएका हाम्रा दाजुभाइहरू जसलाई चाहिँ उहाँले सेवा पुऱ्याइरहनु भएको छ उहाँहरूलाई अझै केही जानकारी दिनको लागि म आउँछु भनेर भन्दै हुनुहुन्छ एकदम मजाका व्यक्ति हुनुहुँदो रहेछ भने अर्को कुरा के छ त आज फेरि फ्लाइ दुबईको कुरा गर्दाखेरि यात्रुले कसरी सम्हाले फ्लाइ दुबईको विमान एयर क्रास इन्भेस्टिगेसन गर्ने गर्थे अरे एकजना यात्रु अनि उहाँलाई भनौँ न त्यहाँनिर उसले सोध्नु भएको रहेछ कसरी बचाउनु भयो भन्दाखेरि उहाँको अनुभव एकछिनपछि म राख्छु यसलाई फ्लाइ दुबईको कुरा पोखराबाट हाम्रा सम्वाददाता हुनुहुन्छ कृष्ण देवाडी उहाँको एक रिपोर्ट सुनौ
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 2079 पुष 17 गते अङ्ग्रेजी नयाँ वर्षको दिनमा उद्घाटन गरेर सञ्चालनमा ल्याइएको हो पोखराबाट विश्वका धेरै सहरसँग सिधा हवाई सम्पर्क स्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको विमानस्थल आन्तरिक उडानमा सीमित बन्यो यहाँबाट चीन भुटान र भारतमा केही चार्टर उडान हुनु बाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाइ दुबईले बुधबार पोखरामा ऐतिहासिक उडान भरेको छ दुबईबाट 113 यात्रु बोकेर आएको विमानले यहाँबाट फर्किँदा 152 यात्रु पायो पोखरामा पहिलो नियमित उडान सुरु गरेको फ्लाइ दुबईको उडानबाट पोखरामा आउन पाउँदा यात्रुहरूले खुसी र आफूहरूका लागि सहज भएको बताएका छन् उनीहरूले पोखरामा उडान गर्न पाउँदा समय र खर्चको समेत बचत भएको बताए फ्लाइ दुबईबाट पोखरा झरेका यात्रुहरूको यस्तो छ भनाइ
2: मेरो नाम चाहिँ राजु पराजुली स्याङ्जा फेरी खोला सर्केटारी अहिले यहीँ टुरिस्ट बसबाट चाहिँ म बस्छु
3: ए हजुर दुबईबाट
2: म चाहिँ बहराइनबाट
3: ए बहराइनबाट
2: के अरे यस्तो बेलामा सुरुमा चाहिँ एयरपोर्टमा स्वागत गर्न एउटा इच्छा हुन्छ नि त आफ्नो आमालाई देख्नलाई त्यो बेलामा आमालाई चाहिँ बोलाएर चाहिँ आमा आउनु है भनेर भन्दा यहाँबाट गाडी लिएर बर्खाको बेला हुन्थ्यो कहिले के हुन्थ्यो कहिले के हुँदाखेरि बिचरा आमा कुरेर बस्नुपर्छ होला भनेर आमा कुर्ने आमा हामी निस्किसकेपछि गएर त्यतिखेर त्यस्तो सबै सहज वातावरण थिएन टेलिफोनको कुराहरू थिएन धेरै कुराहरूको के अरे असहज थियो त्यस्ता असहजका बाटाहरू आफू गुज्रेर हिँडेको कारणबाट अहिले जुन तरिकाबाट डाइरेक्ट हामी चाहिँ यो ठाउँमा आफ्नै आफ्नै घर आफ्नै उसमा चाहिँ वासस्थानमा चाहिँ यसरी चाहिँ उस गर्न के अरे अवतरण गर्न पाउँदा एकदमै चाहिँ खुसी छौँ सबैजना खुसी छौँ र यतिकै सबैजना दुई सिट खाली रहेछ है किन यो दुई सिट खाली भयो किन दुई सिट खाली भयो भने दुई सिट पनि त नहुने होइन अरू भोलिको पनि सिटहरू सबै फुल्छ अरे अरू दिनहरूको पनि फुल्छ अरे अब पहिलो उसरी
4: अनुभव कस्तो रह्यो बताइदिनु भयो सिधै
5: राम्रै रह्यो
4: सिधै पोखरा ल्यान्ड हुनु भएको छ पहिलो
5: दुबई दुबई दुबई
6: घर चाहिँ हजुर
5: मेरो बागलुङ
6: बागलुङ हो
4: बागलुङ कुन ठाउँ नि
5: बलेवा
4: यो अनुभव कस्तो भयो यात्रा अलिकति यो खुसी अलिकति सेयर गरिदिनु न
5: खुसी अब नयाँ टाइम आफ्नै ठाउँमा हुँदाखेरि धेरै खुसी लाग्यो
4: तपाईँको अलिकति अनुभव कस्तो रह्यो यहाँ पोखरा ल्यान्ड अलिकति बताइदिनु न
7: एकदम राम्रो
4: कहाँबाट आउनुभएको
7: संसारी पूर्व
4: ए पूर्व हो पूर्वको मान्छे पोखरा ल्यान्ड हुनु भएको छ
7: राम्रै अनुभव भयो व्यवस्था राम्रो
8: कस्तो लाग्यो तपाईँलाई तपाईँको
3: माथि हामी चाहिँ पोखराको एयरपोर्टमा झर्नु पर्दाखेरि चाहिँ हामीलाई एकदमै खुसी लाग्यो, किनभने मलाई यहाँदेखि पोखरादेखि चाहिँ पाल्पा जानको लागि चाहिँ मलाई नजिक लागेकोले गर्दाखेरि चाहिँ मैले सबभन्दा पहिला टिकट पनि मैले नै सायद बुक गरेको थियो होला, दुई महिना पहिले गरेको, दुई तिन महिना पहिले गरेको जस्तो मलाई थाहा भयो नि त, अहिले मेरो फ्लाइट चल्दैछ भनेपछि त फेरि मैले टिकट काटिसकेको थियो। म हाउस कुक हो।
1: पोखरामा अन्तर्राष्ट्रिय उडानको सपना 50 वर्ष अघिको हो। 2032 सालमा पोखरा विमानस्थल बनाउनका लागि 3,500 रोपनी जग्गा अधिकरण गरिएको थियो। जग्गा अधिकरण गरेको लामो समय काम अघि बढ्न सकेन। विक्रम सम्बत 2072 आएर बल्ल एयरपोर्ट शिलान्यास भयो। पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि यहाँका पर्यटन व्यवसायीले धेरै लामो प्रयत्न गरेका थिए। सरकारी निकायलाई झकझकाउनेदेखि आफ्नो तर्फबाट समेत उनीहरूले कूटनीतिक पहल र प्रयास जारी राखे। पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएपछि व्यवसायी समेत उत्साहित छन्। फ्लाइ दुबईको उडान सँगै पोखरा तथा गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्धन तथा यात्रु आवागमनमा थप सहजीकरण भएको व्यवसायीहरूको भनाइ छ। पोखराका पर्यटन व्यवसायीले ऐतिहासिक उडान शुरू भएकामा यसरी आफ्नो खुसी व्यक्त गरेका छन्।
6: 50 वर्षदेखिको जुन सपना थियो आज पुरा भएको छ। हामीले यही एयरपोर्ट बनाउनलाई बनाउँदाखेरि धेरै सङ्घर्ष गऱ्यौँ, अनसन बस्यौँ होइन। एयरपोर्ट बन्यो, एयरपोर्ट बनिसकेपछि फेरि सञ्चालन हुन सकेको थिएन अन्तर्राष्ट्रिय फ्लाइट होइन। दुई चारवटा चार्टर फ्लाइट त भएका थिए, तर आज फाइनल्ली धेरै अथक प्रयासपछि आज पोखरा र दुबईको लागि नियमित उडान सञ्चालन भएको छ। यो हामी सबैको लागि एकदम गर्वको कुरा हो। हामी अत्यन्तै खुसी छौँ। अब यदि खुसीको सीमै छैन होइन, मलाई लाग्छ हाम्रो सपना चाहिँ आज पुरा भएको छ। सर्वप्रथम यो नियमित फ्लाइट हो, दैनिक उडान गर्छ यसले, र त्यसपछि अहिलेसम्म 6 महिनाको बुकिङ ओपन भइसकेको छ। र आज हामीलाई चाहिँ के मानेमा अर्को खुसी छ भन्दाखेरि, जुन आज पहिलो दिनमै पोखरा र दुबई जाने 152 प्यासेन्जर उडेर जाँदैछ अब केही मिनटमै होइन, उड्दैछ। र ल्यान्ड पनि एकदमै तपाईँको चाहिँ 113 प्यासेन्जर साथ ल्यान्ड भएको छ। यो मैले के भनिरहेको छु भन्दा, यो हामीलाई चाहिँ हामीले सोचेभन्दा बढी प्यासेन्जर चाहिँ हामीले पायौँ पोखरा एयरपोर्टबाट होइन। त्यसो भएर हामीलाई झन् ऊर्जा मिलेको छ, थप उत्साह मिलेको छ। त्यसो हुँदाखेरि मलाई लाग्छ अब सुरुवातमै यति राम्रो सुन्दर सङ्केत हामीले पाएका छौँ। मलाई लाग्छ यो नियमित मात्र होइन कि तपाईँको फ्लाइ दुबईले नै अर्को यो प्यासेन्जरको माग बढी भयो भने दैनिक 2 फ्लाइट हाल्ने सम्भावना पनि रहन्छ। र त्यसको साथसाथै अरू एयरलाइन्स कम्पनीहरू पनि पोखरा एयरपोर्टबाट उडान गर्नुपर्छ भनेर तपाईँको मलाई अब चाहिँ आउँछन्, र त्यो अनुसारको चाहिँ तपाईँको मार्केटिङ र प्रबन्धन पनि गर्न जरुरी छ। हामीले
1: पोखरा उडानलाई निरन्तरता दिनु अझै चुनौतीपूर्ण छ। फ्लाइ दुबईको उडानलाई नियमित र दीर्घकालीन बनाउनका लागि पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्धनको योजना बनाएको पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल बताउनुहुन्छ।
8: आज लामो समयको प्रयासपछि पोखरा अन्तर्राष्ट्रिय जगतमा जोडिएको छ, किनकि फ्लाइ दुबईले पोखरालाई दुबईसँग जोडेको छ भने हामी दुबई यो सेड्युल फ्लाइट हो, त्यो इन्टरनेसनल एयरपोर्ट हुनुपर्छ, एयरपोर्ट हुनुपर्छ भनेर हाम्रो माग थियो। भनेपछि अब इन्टरनेसनल फ्लाइट जब कनेक्सन भयो भने यसलाई सार्थक पायो, र पोखरादेखि दुबई, दुबईसँग कनेक्सन मात्र होइन दुबईदेखि इन्टरनेसनल सिटीहरूसँग पनि कनेक्सन हो यो। त्यसैले गर्दा के हुन्छ भने यो सस्टेन हुन्छ भन्नेमा हामी ढुक्क छौँ, किनकि इन्टरनेसनल सहरहरूसँगको कनेक्सन सेड्युल फ्लाइट अनि यो बुकिङ प्लेटफर्ममा पनि अनि संसारभरि नै देखिने हुनाले सस्टेन हुन्छ भन्ने छ। र अर्को के छ भन्नुहुन्छ भने, यो सबैको सोच संयुक्त रूपमा छ क्या, सबैले पोखरा ल्यान्ड गर्न चाहिरहेका थिए, अनि दुबईदेखि पोखरा मात्र होइन कि युरोपतिर रहेका र अन्तर्राष्ट्रिय समुदायमा रहेकाहरूले पनि पोखरा ल्यान्ड गर्न चाहिरहेको लागि यो शुभ अवसर भयो। उहाँहरू दुबईलाई ट्रान्जिट पारेर पोखरा ल्यान्ड गर्नुहुन्छ, पोखराबाट दुबई र फेरि अन्तर्राष्ट्रिय जगतमा जानेहरूलाई पनि कनेक्सन भयो, दुबईलाई एउटा ट्रान्जिट पोइन्ट बनाएर पोखरादेखि डिपार्चर हुने एउटा अवसर सिर्जना भएको हुनाले पनि स्वस्फूर्त रूपमा नेपाली अनि विदेशीको लागि पनि यो एउटा अपर्च्युनिटीको रूपमा रह्यो। यही अपर्च्युनिटी हामीले अब ग्र्याप गरेर पोखरालाई यसले पर्यटनको हबको रूपमा अगाडि बढाउनुपर्छ भन्ने चाहिँ यो चाहिँ स्वस्फूर्त रूपमा उब्जेको, र पर्यटन मन्त्रीको विशेष पहल छ यसमा। फेरि पर्यटन मन्त्रीको विशेष पहलमा यो फ्लाइट दुबई यहाँ आउन सफल भएको छ भने त्यो पहललाई फेरि मुख्यमन्त्री र पोखराको मेयर साहबले पनि साथ दिनुभएको छ, किनकि एयरपोर्टमा धेरै सुविधाहरू उहाँहरूलाई दिएको अवस्था छ र उहाँहरूको विशेष रिक्वेस्टमा पनि यो कनेक्सन सम्भव भएको छ। त्यसैले गर्दा तपाईँ हामी सबै मिलेर यसलाई सकारात्मक रूपबाट व्यवसायहरू पनि एकजुट भएको छ, किनकि यो फ्लाइ दुबईको सफलता होइन पोखराको सफलतासँग जोडिएको छ, र त्यसैले गर्दा किनकि फ्लाइ दुबई सस्टेन भयो भने अरू एयरलाइन्सहरू पनि यहाँ आउने सम्भावना रहेछ।
0: हजुर अरू एयरलाइन्स पनि आउने सम्भावना बढेको छ भनेर भन्दै हुनुहुन्थ्यो एकजना त्यहाँका पदाधिकारी पोखराका कृष्ण दवाडीको रिपोर्ट सुन्नुभयो भने अब समाचार जाने बेला भयो एउटा गीत सुनौ हिन्दी गीत ट्रेनिङ गीत सुनौ त एउटा गीत सुन्दै गरेर हामी लाग्छौँ समाचारतर्फ

0: ओके, गाउने कलाकार वत्सल भोया हुनुहुन्छ, दिल है तुझसे फिदा। अब लागौं समाचार तर्फ।
1: सैन्य समुदायमा
2: लाइन भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो
3: सँगै संसदका दुवै सदनको चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको शीतल निवासले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले विज्ञप्ति जारी गर्दै मन्त्री परिषदको सिफारिसमा संसद अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ। सँगै संसदका दुवै सदनका बैठक अहिले जारी छन्। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज चाङदाङबेले सुशासन कायम गर्ने सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदाम्बेले मानव अधिकार आयोगको प्रतिवेदन बताउ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
4: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिरहेको छैन? भदौ 23 का घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 को आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
3: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको आरोप छ।
4: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आज आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
3: भुटेको सिबाडी प्रभावितहरू अस्थायी आश्रयस्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ।
4: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्य विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले 3 महिनाभित्र गरिब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरे आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
5: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ, यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको? यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु। कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ। धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चीकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ। त्यसै कारण नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 महिनाभित्र स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु, र यदि हुन सकेन भने 3 महिनाभित्र चाहिँ आवरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै महामन्त्री एवं प्रतिनिधि सभा सदस्य पिपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्य,
6: संसारका जति पनि पावरफुल मुद्राहरू छन् त डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ, तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपिजको एनपिआर बनाएर काम गरिरहेछौँ। आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ। एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु।
3: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले आगामी तीन दिन ठूलो पानी नपर्ने बताउनु भएको हो।
7: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी तीन दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना, ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ। र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा, उपत्यका खोँचहरूमा चाहिँ हुस्सो कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ।
3: लामिछानेले धान काट्नै रोक्ने गरी वर्षा हुने नदेखिएको उल्लेख गर्नुभएको छ।
7: कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू, जुन सूचनाहरू, जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसम प्रणाली।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

ओके साथमा हुनुहुन्छ सुमन महर्जन त कुमार सागरको आवाजको गीत मैले समाचारपछि राखेँ. सुन समाचार सुन्नुभयो. न्यू टिमका सदस्य कृष्ण खनालबाट समाचार थियो भने कुमार सागरलाई तपाईँले कतिको चिन्नुहुन्छ, नजिकबाट चिन्नुहुन्छ कि पहाडबाट चिन्नुहुन्छ, उहाँ छोटो परिचय दिउँ है त. नेपाली गायक कुमार सागर अथवा कुमार सागर भनिन्छ. नेपाली सङ्गीतका चर्चित गायक गीतकार र सङ्गीतकर्मी हुनुहुने. उनको वास्तविक नाम चाहिँ सिद्धि सागर प्रजापति हो. थाहा थियो तपाईँलाई. भक्तपुरमा जन्मे हुर्केका कुम सागरले नेवा परम्परागत सङ्गीत भजन र लोक धुनलाई आधुनिक सङ्गीतसँग मिसाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्. उहाँको गीतमा यस्तै कुराहरू दर्शिन्छ होइन त. तर सङ्गीतप्रतिको रुचि बाल्यकालदेखि नै थियो. उनी आफ्ना बाजेसँग दाफा भजनमा जाने गर्थे रे, जहाँ परम्परागत बाजा र भजनसँग उनको परिचय भयो. उनले खी बाजा लगायतका परम्पराका गीतहरू सिके, सङ्गीत सिके. औपचारिक रूपमा सङ्गीतको शिक्षा नलिए पनि आफ्नै अभ्यास र अनुभवबाट उनले सङ्गीतलाई अघि बढाए. श्रोताहरू 2019 द भोइस अफ नेपालमा सहभागी भए उनी अझ व्यापक रूपमा त्यहाँबाट चिने पनि. प्रतियोगिता जित्न सकेनन् तैपनि त्यहाँको अनुभवले उनलाई आफ्नो मौलिक र गीत सङ्गीत सृजना गर्ने प्रेरणा दिएछ. कोभिड 19 लकडाउनको बेलामा 2020 उनले बाजेको बजङ गीत मोबाइल फोनकै सहयोगमा रेकर्ड तथा सम्पादन गर्न सफल भए. त्यसपछि एमआई रे ओ चम्पा चाहारे सारी र फुरफुरी र चमेली फुल लगायतका गीतले उनलाई ठूलो लोकप्रियता हासिल गरायो. विशेष गरेर एमआई रे भन्ने बोलको गीतको प्रेरणा उनले गोसाई कुण्डको यात्राको क्रममा घर आमाको सम्झनाबाट बनेको बताउँछन्. उक्त गीतले युट्युबमा लाखौँ दर्शकको ध्यान आकर्षित गर्न सफल पनि भयो. नेवा लोकधुन भजन मौलिक बाजा र आधुनिक रक पप तथा अन्य सङ्गीत शैलीको मिश्रण उनको विशेषता हो. उनका गीतमा भक्तपुर र काठमाडौँ उपत्यकाको संस्कृति परम्परा देव देवी र स्थानीय जीवनको झल्को पनि पाइन्छ. उनी अहिले कुम सागर एन्ड द पप सङ्गीतसँग अथवा त्यो दलसँग पनि आबद्ध छन्. मैले छोटो परिचय दिएँ कुमार सागरको बारेमा. तपाईँले पनि चिन्नु भएको थियो होला. बडो राम्रो आफ्नै शैली छ भने एउटा गीत सुनाऊ. त्यसपछि हाम्रा मित्रलाई कन्ट्याक्ट गरौँ. उहाँ हुनुहुन्छ चिराङ थापा. त्यहाँको दोधारा चाँदिनीको पुलको कुरा गर्नुहुन्थ्यो. त्यो पुल त भाँचियो अथवा भाँसियो बगायो बाढीले. त्यो बारेमा एकछिनपछि कुराकानी गरौँ. अहिलेलाई अर्को एउटा गीत सुनाऊ. भक्त राजा आचार्यको आवाजमा पुरानो गीत यसो सम्झना गरौँ न त.

0: भक्तराज आचार्यको आवाजको पुरानो गीत यहाँले सुन्नुभयो। अलिकति गीतलाई मैले टुङ्ग्याए छिटो भन्नु पर्यो किनभने समयलाई हेर्नुपर्छ। अब यहाँ हाम्रो सुदूरपश्चिमतिर जानुपर्छ। छिराङ्ग थापाजी पुलको बारेमा कुरा गर्दैछ। हामीसँग जहिले पनि कुराकानी गर्दाखेरि दोधारा चाँदनी त्यो पुल लाइफ लाइन हो भन्दै हुनुहुन्थ्यो। आज त्यो पुल भत्किएको कुरा सुन्दाखेरि मनै खटक्क खायो। यहाँको जनजीवन अस्तव्यस्त भएको कुरा उहाँबाटै सुनौ। छिराङ्गजी नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्कार
0: विनोद। नमस्कार
1: नमस्कार।
0: ल त विभिन्न कुरा छन्। छोटकरीमा भनिदिहालौँ, कञ्चनपुरको दोधारातिर भएको यो पुल होइन, जसले चाहिँ भीमदत्त क्षेत्रलाई जोड्थ्यो, महाकाली नदीमाथिको झोलुङ्गे पुल बिच भागै तहस नहस भएको देखियो। यो मेन्टेनेन्सको कमले हो या बाढीले हो, केले हो?
1: अब यसको यो अब पुलको कुरा त हिजो बिहानको त्यो घटना हो। बिहानैदेखि नै अलिकता त्यो टावर र त्यसको पुरै तल ऊ समेत चाहिँ अलि बाङ्गो देखिरहेको थियो, माथि पुलको त्यो लच्किएको जस्तो देखिरहेको थियो। स्थानीयवासीहरू भन्छन् त्यो कुराहरू, 8 बजीतिर पुल भत्कियो, पुलको तलको त्यो पिलर पनि भत्कियो, त्यसपछि माथिको टावर पनि ढलेर अहिले महाकालीको पानीमा त्यो टावरको माथिका ती लट्ठाहरू चाहिँ बगिरहेको जस्तो देखिन्छ। त्यो उसमा ज ठप्प भएको छ हिजो बिहानदेखि। अब यो के भएर यस्तो हुन गयो भन्दाखेरि, वास्तवमा अब सामान्य मर्मतहरू त्यो प्लेटहरू त्यसमा चाहिँ केही तारहरू अथवा लट्ठाहरूमा केही देखेको मर्म सम्भार स्थानीय त्यहाँको दोधारा चाँदी नगरपालिका जिल्ला विकास समितिले पनि पटक पटक आर्थिक रूप प्रदान गरेर सहयोग प्रदान गरेर प्रदेश सरकारले वर्षनी मर्म सम्भार भइरहेको थियो। तर यसपटक चाहिँ जो एउटा पिलर पुरै गएर त्यहाँ जम्मा 8 पिलर भएको जसले चाहिँ यो उसलाई पुरै त्यसको चाहिँ भार धानिरहेको हुन्छ। त्यो 8 टावर मध्येमा उता दोधारा चाँदनीतर्फ महाकाली पारीको दोधारा चाँदनीतर्फको तेस्रो र यता महेन्द्रनगरतर्फको चाहिँ 6 बिचको चाहिँ टावर पुरै भत्किएको हो। र त्यसलाई आज मेरो भर्खरै एकछिन अगाडि हाम्रो सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सँग कुरा भएको थियो। उहाँको भनाइ के छ भनेदेखि, हाम्रो भाटजी हुनुहुन्छ ओम विक्रम भाट मन्त्रीजी, उहाँसँग मेरो कुरा हुँदाखेरि मैले भने यो के भएर भएको, तपाईँको प्रारम्भिक यस्तो कुनै विज्ञहरूबाट अथवा चाहिँ प्राविधिकहरूबाट के जानकारी पाउनुभयो भन्ने कुरा सुन्दाखेरि उहाँले के भन्नुहुन्छ भने, यो नदी किनारको क्षेत्रबाट अलि भित्रैसम्म पनि यो अवैध रूपमा गिट्टी बालुवा ढुङ्गा ओसार्ने कामहरू त्यो चाहिँ अवैध चाहिँ निर्यात हुन थाल्थ्यो। त्यो चाहिँ जथाभावी उठाइदिने गर्दाखेरि त्यो भित्रपट्टिको बनेका चाहिँ नदीको गहिराईमा बनेका जो टावरहरू सबैलाई ढान्ने पिलरहरू थिए ती कमजोर हुँदै गए र पानीको बहाव पनि त्यही क्षेत्रमा बढी प्रभावित भएर त्यो एउटा पिलर चाहिँ कमजोर हुन गएर चाहिँ भत्किएको हुनुपर्छ भन्ने प्रारम्भिक देखिएको छ भनेर भन्नुभयो। हिजो पुलको निरीक्षण गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँगै प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, त्यस्तै चाहिँ भौतिक पूर्वाधार मन्त्री, अन्य नेतागणहरू पनि थुप्रै ठुलो सङ्ख्यामा त्यहाँ उपस्थित भएको थियो। अब त्यो पुल भत्किसकेपछि अथवा त्यो टावर पुरै बगिसकेपछि पिलर पुरै भत्किसकेपछि त्यो आवाज जवाब गर्नलाई बन्द गरिएको छ, त्यो सम्भव पनि छैन, प्रहरी राखिएको छ। विनोद सर, यो खास गरी के थियो भनेदेखि, मैले अघि कुरा गर्दाखेरि भने यो एउटा यो महाकाली पारीको जो बस्ती छ दोधारा चाँदनी, त्यहाँ बासिन्दाहरूको लागि एउटा लाइफ लाइनको रूपमा थियो। यो 60 दशकमा 2061 सालमा यो पुल निर्माण सम्पन्न भएको हो। पुल नेपाल सरकारको स्थानीय विकास मन्त्रालय, तत्कालीन स्थानीय विकास मन्त्रालयको यो झोलुङ्गे पुल महाशाखा अन्तर्गत सरकारकै नेपाल सरकारकै बजेटमा यो पुल निर्माण भएको हो। र यो पुलमा सबै सामग्रीहरू, अलमोस्ट सबै सामग्रीहरू नेपालमै बनेको सामग्रीहरू त्यहाँबाट छ। खालि लट्ठा जो माथिको यो फलामे ऊ हुन्छ, लट्ठा हुन्छ, त्यो चाहिँ भारतबाट मगाएको भने त्यति बेला पुल बन्ने बेलामा पनि हामी सुन्थ्यौँ हेर्थ्यौँ।
0: तपाईँले मलाई पनि त्यहाँ भिजिट गराएको मलाई सम्झना छ। 1453 मिटर लामो पुल भनेर हामी बिच बाटोसम्म पुग्यौँ, झिसमिस साँझ भइसकेको थियो होइन, अनि हामी फर्केको मलाई सम्झना आयो.
1: हजुर हजुर. अब कस्तो थियो भनेदेखि यो भूगोल नै अनौठो किसिमको भूगोल छ. त्यो महाकाली कुनै कालखण्डमा महाकालीको बङ्गालो परिवर्तित भएर हाम्रो नेपाली भूभागतिर चाहिँ आएको देखिन्छ. किनभनेदेखि सबै ठाउँमा माथि कालापानीदेखि तल आउँदाखेरि पनि नेपाल भारतको सीमा जसरी महाकाली नदीले छुट्टिएको छ, तर हामी दोधारा चाँदनी क्षेत्रमा पुग्दाखेरि त्यसको अनौठो किसिमको छ. सम्पूर्ण नदी नै महाकाली हाम्रो क्षेत्रबाट जान्छ र अन्तिम बिन्दु भनेको दोधारा चाँदनी नगरपालिकाको अन्तिम क्षेत्रमा गएर उता अब भारततिरबाट आउने जोगबुढा नदीसँग महाकाली मिसिएर उतिया कभरबाट भारततर्फ जान्छ. यो किसिमको छ. अब यो भएको छ र अब त्यहाँ आवत जावत ठप्पै हुने अवस्था छैन. किनभनेदेखि भर्खरै त्यो एउटा चार लेनको चाहिँ पुल पनि एउटा पक्की पुल निर्माण भएको छ.
0: हामीले यो चाहिँ दोधारामै हो कि चाँदनी एरियामा हो?
1: यो पक्की पुल चाहिँ चाँदनी एरियामा छ. त्यो भोलुङ्गे पुल भन्दा करिब 3 किलोमिटर माथि उत्तरपट्टि पर्छ. चाँदनीमा बनेको हजुर. त्यो
0: 3 किलोमिटर भनेपछि आवाज जवाद गर्नको लागि त अलिक कठिनै भयो नि, किनभने कति सामान ढुवानी गर्नुपर्छ, बोक्नुपर्छ. त्यो त आफ्नै घरकै अब भनौँ न अब छेउबाट जाने पुल र 3 किलोमिटर हिँड्नुमा आकाश जमिन फरक पर्यो नि, होइन त त्यहाँका जनताहरूलाई, दोधाराका जनताहरूलाई.
1: हजुर. हिजोको दिनमा जब चाहिँ दोधारा चाँदनीका बासिन्दाहरूलाई आफ्नै जिल्ला सदरमुकाम 8-9 किलोमिटर पारिरहेको महेन्द्रनगरतिर हिमदत्त नगरपालिकामा पुग्नलाई पनि यो वर्षायाममा ठुलो समस्या थियो. उनीहरू भारतीय बाटो भएर भारतको बनबासा पुल तरेर अथवा त्यहाँबाट गड्डाचुकी हुँदै यहाँ आउनुपर्ने अवस्था थियो. त्यसैले मैले लाइफ लाइन भनेको त्यो झोलुङ्गे पुल बनेपछि मोटरसाइकल साइकल र पैदल यात्रुहरू जो ठुलो भूभाग छ त्यहाँको दोधाराको त्यसमा गर्नेहरू जाने र दोधारा चाँदनीमा उत्पादित वस्तुहरू खास गरी किसानहरूको दुध त्यसपछि तरकारीहरू फलफुलहरू यो प्रशस्त मात्रामा नियमित रूपमा बिहानैदेखि चाहिँ महेन्द्रनगर बजारहरूमा पुग्ने अनि त्यस्तै महेन्द्रनगरबाट पनि त्यो सामानहरू ढुवानी गर्नु पर्यो. निर्माण सामग्रीहरू पनि साइकल राखेर सरिया यो फलामे छडहरू त्यसपछि मोटरसाइकलको पछाडि राखेर सिमेन्टका ब्यागहरू प्रशस्त चिजहरू लगाए हुँदा हुँदा 2031 सालमा यो पुल वन निर्माण भइसकेपछि विरोध सर कस्तो भइसकेको छ भनेदेखि हिजोको दिनमा रुखको टुप्पोमा बसेर रुखमा चाहिँ रातभरि बिताएर महाकालीले नदी बाढीको बगतमा चाहिँ त्यसरी एकदम दुःख पाएका र आफ्नो थात थलोलाई छोडेर अन्यत्र गएर बसोबास गर्न थालेका मान्छेहरू पनि अहिलेको दोधारा चाँदनीमा भएको विकास यो पुलहरू बन्न थालेको बनिसकेको सडक पक्की भएको सबै देखेर आफ्नो घर फर्किन थालेका छन् मान्छेहरू. अहिले गुलजार भइसकेको छ त्यो दोधारा चाँदनी. हिजो चाँदनी र दोधारा दुईवटा गाउँपालिका भनेर चिनिन्थ्यो, अहिले दोधारा चाँदनी एउटै नगरपालिका भएको छ. ती व्यक्तिहरू पनि उनीहरूको अलिकता संस्कृति पनि हाम्रो नेपालको भारतका विभिन्न ठाउँहरूमा बसेको हिजोको चाहिँ प्रथम दोस्रो विश्वयुद्धपछिका भारतको विभिन्न यो रेजिमेन्टहरूमा सेनाको उसमा कार्यरत रहेका अथवा विभिन्न रोजगारी गरेका व्यक्तिहरू जो यो उत्तराखण्ड त्यसपछि देहरादुन लगायत उत्तराखण्डका सहरहरू त्यहाँ बसोबास गर्थे. यहाँ अब बसोबासको लागि जग्गा खुल्यो, त्यहाँ बस्न पाइन्छ भन्ने हिसाबले त्यहाँको दोधारा चाँदनी बसोबास गरेका थिए. यहाँ हरेक नेपाली संस्कृतिहरू तिज भयो, गोरा पर्व भयो, बड बडा रमाइलोसँग गरिने त्यो एउटा नेपाल
0: एक सर्भिसमेन कम्युनिटी पनि रहेछ त्यो, होइन त?
1: हजुर, त्यहाँ छ, प्रशस्त छ, त्यहाँ बसेका छन् तिनीहरू. अब यो पुल बन्ने कुरामा चाहिँ मलाई त्यो ओम विक्रम भाट जो भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ सुदूरपश्चिमको, हिजो निरीक्षण गरेपछि उहाँहरूले आज नै सङ्घीय सरकारलाई काठमाडौँमा एउटा पत्र पठाएको छ प्रदेश सरकारले. यो सङ्घीय सरकारले बनाएको हुनाले यसको मर्मत सम्भार अथवा निर्माणको काम सङ्घीय सरकारबाट हुन्छ. यदि हुँदैन भन्ने जस्तो अवस्था भयो र समय धेरै लाग्ने भयो भने यो एउटा हाम्रो लागि यो सुदूरपश्चिमको लागि एउटा ऐतिहासिक दोलिङ्गे पुलको रूपमा रहेको ले त्यो हामी प्रदेश पनि यसलाई निर्माण गर्न हामी अगाडि बढ्छौँ भन्ने किसिमको एउटा जवाफ मागेर पत्र पठाएको छ भन्ने.
0: ओके, ल यसको बारेमा फलोअप गर्दै गर्नु होला. त्यो बाहेक अरू केही छ यसो छोटकरीमा अपडेट गर्नको लागि? कता कता काङ्ग्रेसको अधिवेशन, अर्को भनौँ न अर्को पक्षको अधिवेशन सुरु भइरहेछ भनेर सुन्छु छोटकरीमा.
1: अब यो काङ्ग्रेस अधिवेशन एउटा पक्षको त महाधिवेशन प्रतिनिधिहरू जो गगन थापा अध्यक्षको संस्थापन पक्ष छ त्यसको अलमोस्ट सुदूरपश्चिमबाट सकियो। कहीँ सामान्य त्यस्तो अलिकता विवाद अलि भएको देखिए पनि बडा शान्तपूर्वक त्यो चुनाव सकिएको छ। कतिपय ठाउँमा त्यसको पनि तपाईँको निर्विरोध निर्वाचित भएका छन् देखिएको छ, त्यो शान्त छन्। यो त्यसको सकिए लगत्तै हिजो संस्थापन पक्षको यो अधिवेशनको लागि उम्मेदवारहरू छनौट गर्न वडा अनि गाउँपालिका नगर स्तरीय भेलाहरू सम्पन्न भए लगत्तै आजदेखि अब इतर पक्ष अर्थात् शेरबहादुर देउवा नेतृत्वको कङ्ग्रेसको अधिवेशन सुरु भएको छ। अहिले भर्खरसम्म मैले केही ठाउँमा त्यहाँ भएका रिपोर्टरहरू अरू साथी नेता तिनीहरूसँग फोन गर्दाखेरि कस्तो के छ भने भन्दाखेरि देउवा पक्षको पनि लगभग यो अब उनको यो गृह क्षेत्र भएकै कारणले पनि सुदूरपश्चिम त्यो त्यस्तो किसिमको एकदमै छैन। उनको पनि अब व्यक्तिहरू प्रतिनिधिहरू अथवा कार्यकर्ताहरू ठुलो उत्साहका साथ देखेका छन् र अधिकतम धेरै जसो चाहिँ गाउँपालिका नगरपालिकाका वडाहरूमा निर्विरोध सर्वसम्मतिले यो वडा प्रतिनिधिहरूको चयन भइरहेको छ। अब आजदेखि सुरु भएको यो वडा प्रतिनिधिको चयन भइसकेपछि 17 गते तिर त्यसपछि नगर र गाउँपालिकाहरूको हुने र त्यही क्रमसँग चाहिँ महाधिवेशन प्रतिनिधि उनीहरूको लामो समय छ किनभने देउवा पक्षको त मङ्सिरमा चाहिँ केन्द्रीय अधिवेशन हुने हो। तर यता संस्थापन पक्ष गगन थापा नेतृत्वको कङ्ग्रेसको चाहिँ यो महाधिवेशन प्रतिनिधि छान्ने कामहरू लगभग सकिएको।
0: अब दुई धारमा बाँटेपछि एकअर्कामा त्यो पहिलाको नाता छ कि मनमुटावको स्थिति आइसकेको छ त्यो पनि कता कता देखिन्छ देख्दैन त के छ?
1: त्यो प्रत्यक्ष चाहिँ त्यो एकदमै त्यो झै झगडा र हुलहुज्जतमै आउने अवस्था चाहिँ देखिएन। तर पनि एउटा इगोभित्र त्यो रहन्छ नि जुन एउटा त्यो त्यो किसिमको चाहिँ देखिन्छ र त्यही हुनाले आज आज एउटा के अरे हाम्रो संस्थापन पक्षबाट गगन थापा अध्यक्ष पक्षबाट एउटा वक्तव्य पनि आएको छ। यो चुनावमा हारे के पराजित भए सदस्यता कतिपयको दोहोरो भएको भन्ने कुराहरू पनि देखिन्छ। यो कुराहरू उनीहरू यहाँ हारेको उसबाट अब आजदेखि सुरु भएको देउवा पक्षको उसमा गएर सम्मिलित भएमा कडा कारवाही गरिनेछ भन्ने कुराहरूमा
0: अब यो बिस्तारै बिस्तारै चुलिँदै जान्छ किनभने अर्को पक्षमा जानेलाई चाहिँ कारवाही गर्ने अर्को पक्षमा तानातान गर्ने एनिवे अब राजनीति यस्तै हो। अन्तमा तपाईँहरूको बजेटको कारणले गर्दा सरकार परिवर्तन भयो बजेट अझसम्म निस्केको छैन भनेर सुन्छु के हो छोटकरीमा?
1: वैशाखदेखि नै बजेटको कुराहरू पटक पटक गरिरहेको मिलेर वास्तवमा के भयो त भन्दै अब सरकार नयाँ सरकार खगराज भट्ट नेतृत्वको सरकार र नेकपा र नेकपा एमालेको गठबन्धनबाट बनेको सरकारलाई आज 15 गतेसम्म पनि चालु आर्थिक वर्षको बजेट ल्याउन सकेको अवस्था छैन। यो नहुँदाखेरि यो प्रदेश स्तरीय सरकारी कार्यालयहरूको प्रदेश स्तरीय सरकारी कार्यालय मातहतका कर्मचारीहरूले यो 3 महिनादेखि यो त्यस्तो महिना लागिसक्यो तलब भत्ता या पारिश्रमिक पाउन नसकेको अवस्था छ। 25 गते घटस्थापना आइसक्यो। नेपालीहरूको यो घरस्थापना सुरु हुने या दसैँको 15 दिन अगावै पहिलेदेखि नै दसैँको पेशी दसैँको बोनस अथवा यस्ता खर्चहरू दिने कुराहरू त चलि नै रहेको हो त्यो पाउन सकेको छैन। तर अब आजको रिपोर्ट अनुसार चाहिँ सम्पर 18 गते बजेट आउने तयारी गरिरहेको छ प्रदेश सरकार। अस्ति भर्खरै मुख्यमन्त्रीजीले हामी पत्रकारहरूसँगको एउटा भेटघाटमा उहाँले भन्नुभएको थियो होइन तलबै खान नपाउने स्थिति त किन हुन दिन्छ म त्यो सबै व्यवस्था गर्छु भन्नुभएको छ। त्यहाँ पनि कस्तो छ भनेदेखि पहिलो बजेट नै नभएको धेरैले सोचकै राज्य अन्तिम प्रदेशको सरकार हो वा यसपछि नै बजेट आउँछ कि आउँदैन जसलाई पनि आफ्नो क्षेत्रमा बजेट तानातान गर्नुपर्ने त्यो बनेको बजेट पनि पास हुन नसकेको योभन्दा पहिलेको त्यो कमल बहादुर शाह नेपाली काङ्ग्रेसका नेता उनको अध्यक्षतामा बनेको थियो उनको नेतृत्वमा बनेको सरकारले पेस गरेको बजेट मन्त्री परिषदले पास गर्यो तर हाउसमा पास हुन सकेन। तर अब अहिलेको सरकार चाहिँ त्यो बजेटलाई कुनै पनि या पूरक बजेट लिएर अवस्था हुन्छ कि अथवा कुन अवस्थाबाट भए पनि जसरी पनि बजेट ल्याउने तर्फमा
0: छ भन्नु पर्यो
1: हजुर। अब अन्त्यमा एउटा के भनेदेखि अब दसैँको अलिकता चहल पहल देखिन थाल्यो यो सीमा नाकाहरूमा भित्रिनेहरू आउनेहरू पनि अलि मान्छेहरूको संख्या बढ्न थालेको छ। मौसम पनि सफा हुन थाल्यो। धान काट्नेहरू जसले अलि पहिले नै धान रोपिसकेका थिए प्रत्येक खेतबारीमा चाहिँ धान खाइसकेका पनि देखिन्छन्। यो चैते धान भित्राइसकेको अवस्था छ। यो हेर्दाखेरि यसो धनगढी महेन्द्रगढ आउजाउ गर्दाखेरि पनि अलिकता के यो चाडबाडले जुन नयाँ किसिमको उज्यालो दिन्छ दुःख प्रकृतिका बिचमा पनि तिन दिन चार दिनको त्यो मुसलधार वर्षापछिको अहिलेको जनजीवन अलिकता
0: अब फेस्टिभ मुडमा जान थाल्यो होइन त, मौसमले पनि त्यसलाई थाल्यो। हस् त, थ्याङ्क यू सो मच छिनाङजी, नमस्कार। नमस्कार
1: नमस्कार।
0: सुदूरपश्चिम गुलजार हुँदैछ भन्दै हुनुहुन्थ्यो भने अब शिव परियारको आवाजको गीत सुनौ। गाउने कलाकारमा अनु चौधरी पनि हुनुहुन्छ।

0: मिठा मिठा गीत सुन्ने क्रममा शिव परियार रानु चौधरीको गीत पनि हालै सुन्नुभयो. त्योभन्दा अगाडि चित्राङ्ग थापाजीले सुदूर पश्चिमबाट अपडेट गराउनु भयो त्यहाँको झुनुङ्गे पुल दोधारा छान्दनीको भत्क्यो फेरि बनाउनेतिर लाकमर कसेका छन् भन्ने कुरा थियो भने अब हाम्रो गोर्खा वेलफेयर ट्रस्ट अन्तर्गत विभिन्न एरिया वेलफेयर सेन्टरतिरको यसो एक्टिभिटिज के कसो भनेर हामीले बुझ्ने गर्छौँ. आज हामी जाँदैछौँ एरिया वेलफेयर सेन्टर गुल्मीतर्फ. ओके, त्यसको त्यहाँ हुनुहुन्छ गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिस फोर्सका सर्जेन्ट रिटायर्ड रविन्द्र थापाजी, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. ल रविन्द्रजी, नमस्ते, स्वागत छ यहाँलाई बिएबिएस गोर्खा रेडियोमा.
1: हजुर धन्यवाद.
0: ओके, अब तपाईँ त्यहाँ भएको त धेरै भएछ. पहिला त सिङ्गापुर पुलिसमा हुनुहुन्थ्यो, कति वर्ष भयो एरिया वेलफेयर सेन्टरमा आउनु भएको?
1: हजुरको एरिया वेलफेयर सेन्टर भन्दा पनि हजुरको गोर्खा वेलफेयर ट्रस्टमा जोइन गरेको चाहिँ 2022 सालमा, जसले गर्दाखेरि अहिले ठ्याक्क 4 वर्ष भयो. अनि त्यसपछि हजुर विभिन्न एजेन्सी घुम्दै आउने क्रममा चाहिँ अहिले एजेन्सी गुल्मी आएको चाहिँ अहिले लगभग 2 हप्ता
0: मात्र हुन्छ. नयाँ नयाँ हुनुहुँदो रहेछ. आफ्नो गाउँघर चाहिँ कहाँ?
1: मेरो गाउँघर चाहिँ हजुर छिमेकी जिल्ला नै पर्यो हजुर, गुल्मीको छिमेकी जिल्ला बागलुङ. हजुर
0: बागलुङ पर्यो. ओके, अब बागलुङ गुल्मी भनेपछि त यसपालिको बागलुङमा पनि हिजो अस्तिको बाढी पहिरोले गर्दाखेरि धेरैको ज्यान गएको छ भनेर मैले सुने. तपाईँको एरियामा के छ त अब त्यहाँ यसपालिको बर्खाले दुःख दियो होला है?
1: हजुर विशेष गरेर हजुरले भन्नुभयो जस्तै बागलुङमा चाहिँ अलिकति बढी देशव्यापी रूपमा नै बागलुङ जिल्लामा चाहिँ अलिक बढी क्षति गर्यो भन्ने चाहिँ अब अब अब हामीले समाचारहरूमा विभिन्न मिडियाहरूमा सुनिराखेका
0: छौँ.
1: त्यसले गर्दाखेरि तर त्यो स्केलमा चाहिँ हाम्रो गुल्मीमा चाहिँ त्यस्तो क्षति चाहिँ हुन पाएको छैन, होइन? जस्तै धनजन अब मानवीय क्षति चाहिँ त्यस्तो छैन. बागलुङमा चाहिँ अलिक बढी भयो यो बाढी चाहिँ, जुन चाहिँ दुर्घटना भयो होइन, तर गुल्मीमा चाहिँ त्यस्तो चाहिँ भएन. तर अब बाटोघाटोको कुरा गर्नुपर्दाखेरि अनि विशेष गरेर यो कालीगण्डकी करिडोर जुन चाहिँ मेन हजुरको चाहिँ अहिले मुख्य हाइवेको रूपमा चाहिँ अब हजुरको बागलुङ हुँदै गुल्मी जिल्ला हुँदै हजुरको बुटोल पाल्पा बुटोल हुँदै भैरवासम्म जुन हाम्रो चाइना इन्डिया जोड्ने नाका छ, त्यसले गर्दाखेरि कालीगण्डकीको पानीको बहाव चाहिँ बढेको कारणले गर्दाखेरि यो कालीगण्डकी करिडोर स्ट्रेचमा चाहिँ धेरै बाटोहरू अवरुद्ध चाहिँ भएको थियो, जसले गर्दाखेरि गुल्मीमा आउने एक्सेसमा पनि अलिकति असर चाहिँ गर्यो. विशेष गरेर त्यही बाटोमा चाहिँ हजुरको विशेष गरेर रिदी बजार पर्छ, जुन चाहिँ गुल्मीको सदरमुकामदेखि 1 घन्टा पर पर्छ. त्यो रिदी बजारको चाहिँ विशेष गरेर त्यो कालीगण्डकी किनारको बजारीय क्षेत्रहरू चाहिँ दुबानमा पनि परेको थियो, तर अहिले भने बाटोघाटोहरू सुधारेको छ.
0: ओके, अनि हाम्रो सर्भिसम्यान एक्स सर्भिसम्यानको परिवार घरमा त केही क्षति पुगेको भएको खबर छ कि छैन त?
1: पेन्सनरहरूको सवालमा चाहिँ दे आर अल सेफ एन्ड साउन्ड, होइन, सबैजना सुरक्षित हुनुहुन्छ. त्यसले गर्दाखेरि चाहिँ ल हामीलाई चाहिँ यस्तो अब यो अहिलेको बाढीले यस्तो खालको क्षति गर्यो, घर मा क्षति गर्यो, मानवीय क्षति भयो भन्ने खालको कुनै पनि त्यस्तो रिपोर्टिङ आएको छैन. र अब हामीले अलिकति त्यस्तो सम्भाव्य भएको पेन्सनरहरूलाई पनि हामीले होइन अब कल गरेर के छ हजुरहरूको अवस्था भनेर हामी बुझि नै रहेको हुन्छौँ. विशेष गरी यो मनसुनको विषय समयमा त्यसले गर्दा त्यस्तो दुःखद र अप्रिय घटनाको समाचार चाहिँ केही छैन.
0: राम्रै भएछ. अनि तपाईँको एरिया अफ रेस्पोन्सिबिलिटीमा कति पेन्सनरहरू वेलफेयर पेन्सनर हुनुहुन्छ, कतिलाई सर्भ गर्नुपर्ने हुन्छ?
1: हजुरको हाम्रो अहिले करेन्टली वेलफेयर पेन्सनर गुल्मीले चाहिँ हामीले एडोक्सी गुल्मीले 4 जिल्ला हेर्नुपर्ने हुन्छ, जस अन्तर्गत गुल्मी जिल्ला, केही भाग बागलुङको र केही भाग अर्घाखाँची र प्युठान गरेर 4 जिल्लाको पेन्सनरहरू हामी हेर्छौँ. 4 जिल्लामा चाहिँ हाम्रो वेलफेयर पेन्सनरहरू अहिले चाहिँ 89 हुनुहुन्छ.
0: ए ओके, र घर घरमा पनि जानुपर्ने अवस्था होला डक्टर, हाम्रो नर्सेसलाई लिएर, होइन, फिजियोथेरापिस्टहरूलाई लिएर पेन्सनै बुझाउनु पनि जानुपर्ने हुन्छ होला, त्यो चाहिँ के छ त्यहाँ?
1: हो एक्ज्याक्टली, अब हाम्रो पेन्सनको सवालमा भन्नुहुन्छ भने 89 वेलफेयर पेन्सनरहरू मध्ये 87 जनाहरूको पेन्सन चाहिँ सिधै ब्याङ्कमा जान्छ मासिक रूपमा, जसले गर्दाखेरि चाहिँ उहाँहरू यहाँ अफिस आइराख्नु पर्दैन र हामी पनि उहाँहरूको घरमा जानु परेन। र तर अब 2 जना चाहिँ अब यो विभिन्न ब्याङ्किङको प्रक्रियाको कम्प्लिकेसनको कारणले गर्दाखेरि 2 जना चाहिँ उहाँहरूलाई चाहिँ हामीले क्यासमा नै हामीले पेन्सन दिन्छौँ, तर उहाँ क्यास भएको कारणले गर्दा 3-3 महिनामा चाहिँ उहाँहरूलाई चाहिँ हामीले भुक्तानी गर्छौँ। त्यसको नर्मल प्रक्रिया भनेको चाहिँ उहाँहरू हरेक 3 महिनामा चाहिँ पेन्सन बुझ्नको लागि हाम्रो अफिसमा आउनुहुन्छ, र त्यस्तो आउन नसक्ने अवस्था रह्यो भने हामी घरमा पनि
0: पुऱ्याउँछौँ।
1: त्यो छ। र अहिले मेडिकल सपोर्टको कुरा गर्नुपर्दा आज नै हिजोदेखि हाम्रो क्लस्टर मेडिकल लिड भन्छ, हाम्रो जुन मेडिकल डक्टरको हाम्रो क्लस्टरको चाहिँ हेड हुनुहुन्छ, उहाँहरू पनि यही सपोर्ट हाम्रो पेन्सनरहरूको सपोर्टको लागि चाहिँ अहिले हाम्रै गुल्मी जिल्लाको एरियामा चाहिँ उहाँ चाहिँ होम भिजिट गरिराख्नु भएको छ। आज पनि अब
0: भनेर तपाईँले पहिला नै नोट गरेर उहाँलाई इन्फर्मेसन दिनुहुन्छ होला, त्यसरी जानुहुन्छ भने तपाईँलाई के भन्छ, कहिले कहिले आफ्नो एरियामा फ्री मेडिकल क्याम्पहरू गर्ने हाम्रो चाहिँ चलन छ, तपाईँको क्षेत्रमा भएको छ कि छैन, के पाइपलाइनमा छ कि के छ त?
1: हो, अहिले हाम्रो संस्थाले चाहिँ देशव्यापी रूपमा विशेष गरेर सुगम भन्दा पनि अलिक दुर्गम एकदम ग्रामीण भेग जहाँ चाहिँ पिछडिएका बस्तीहरू छन्, समुदायहरू छन् होइन, त्यस्तो क्षेत्रमा चाहिँ हाम्रो संस्थाले चाहिँ वर्षमा 4-6 मेडिकल क्याम्प, फ्री मेडिकल क्याम्प होइन, जसले गर्दाखेरि त्यो चाहिँ आम जनसमुदायलाई चाहिँ फोकस गरेर, पेन्सनरै हुनुपर्छ भन्ने छैन, आम जनसमुदायलाई फोकस गरेर चाहिँ हामी 4-6 मेडिकल क्याम्प चाहिँ गर्छौँ। र त्यसले गर्दाखेरि चाहिँ अहिलेको सन्दर्भमा चाहिँ रिसेन्टली चाहिँ अहिले हाम्रो हुम्लामा भइरहेको छ हाम्रो संस्थाको मेडिकल क्याम्प होइन। र गुल्मीको सवालमा चाहिँ पहिलो वर्षतिर चाहिँ भएको रहेछ, तर हजुरले भने जस्तो इन नियर पाइपलाइनमा चाहिँ हजुरको चाहिँ अहिलेलाई चाहिँ छैन।
0: ओके, भयो भने मलाई खबर गर्नु होला, म चाहिँ रेडियोबाट जानकारी गराउँछु ताकि त्यहाँको बासिन्दाले पनि सुनुन् बुझुन्, देश विदेशमा भएकोले पनि आफ्नो ठाउँमा यस्तो क्याम्प हुँदैछ जानुहोस् भनेर चाहिँ आफ्नो घर परिवारलाई वयोवृद्धहरूलाई भन्नुहुन्छ, कसैको के प्रब्लम छ, कसैको के प्रब्लम छ, राजधानीतिर आउने फुर्सद हुँदैन होइन। एनिवे, अरू एक्टिभिटिज केही हाइलाइट गर्नु छ तपाईँको ठाउँमा रविन्द्र साहब?
1: हजुरको यता एक्टिभिटिजहरू सबै हाम्रो अब एडएफसीको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि सबै नर्मल रुटिन बिजनेसहरू चाहिँ सुचारू नै छ
0: होइन।
1: त्यही हो, अलिकति हाम्रो पेन्सनरहरूलाई घर भिजिट गर्ने क्रममा चाहिँ अब हिजो अस्तिको जुन पानीको कारणले गर्दाखेरि चाहिँ अलिकति भनौँ न अब कतिपय ठाउँमा बाटोघाटोहरू पुर्याएको कारणले गर्दाखेरि अलिकति अब हामीले त्यसलाई चाहिँ फेरि प्लान गरे अनुसार चाहिँ एक्जिक्युट गर्न नसकेको अवस्था चाहिँ हो। त्यसलाई चाहिँ हामीले अब सबै कुराहरू होइन अब बाटोघाटो सबै कुराहरू राम्रो छ के कस्तो अवस्था छ भनेर हामीले बुझेर छ हाम्रो स्टाफलाई ट्राभल गर्नको लागि
0: फेरि आयोजना गरिहाल्नुहुन्छ नि। ओके, अब आज त्यहाँको धेरै कुरा बुझियो, तपाईँ र तपाईँको टिमको योगदानको हामी प्रशंसा र कदर गर्छौँ, किनभने 120 मेनहरूलाई पुर्याएको देशव्यापी रूपमा हाम्रो एरिया अफेयर अफिसर्स र टिमले गरिरहनु भएको छ र यो कुरा चाहिँ देश विदेशमा सुनिन्छ। तपाईँ त सिङ्गापुर पुलिसको, तपाईँका साथीभाइ सिनियर जुनियरहरू अझै पनि त्यहाँ सिङ्गापुरमा हुनुहुन्छ होला होइन, अब उहाँ चाहिँ अनलाइनमा खुब सुन्नुहुन्छ मलाई थाहा छ, मलाई भन्नुहुन्छ होइन, तपाईँले कसैलाई सम्झना हेलो हाई भन्न चाहनुहुन्छ रविन्द्र साहब?
1: यस्तो छ अब हजुर साहब, अब डेफिनेटली म अब गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिस फोर्ससँग आबद्धै भए तापनि मेरो चाहिँ फेरि पारिवारिक पृष्ठभूमि चाहिँ फेरि ब्रिटिस आर्मीसँग पनि छ।
0: ए, ओके ओके।
1: हो, मेरो बाजे लगायत मेरो बाबादेखि ब्रिटिस आर्मीको हुनुहुन्छ, त्यसले गर्दाखेरि इभन मेरो बाबा मामा मेरो सम्पूर्ण इष्टमित्र गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिस फोर्समा मात्र नभइकन यता ब्रिटिस आर्मीतिर पनि हुनुहुन्छ, त्यसले गर्दाखेरि उहाँले पनि सुन्नुहुन्छ, त्यसले गर्दाखेरि जो कोहीले यो जुन हजुरको बिएपिएस आजको यो श्रृङ्खला नै भनौँ होइन, आजको यो जुन यो
0: कार्यक्रम
1: छ, र अब रविन्द्र थापा अब भनेर जसले मलाई चिन्न सक्नुहुन्छ उहाँहरूको लागि चाहिँ अब सर्वप्रथम त अब एकदम नमस्कार भन्न चाहन्छु, र घुम्दै फिर्दै अहिले चाहिँ केडब्लुसी गुल्मीमा आइपुगेको छ भन्ने जानकारी पनि गराउन चाहन्छु, र त्यही हो सम्पूर्ण साथीभाइ इष्टमित्र बाबा आमा बाजे बोजू दाजुभाइ तथा दिदीबहिनीहरूमा चाहिँ अब आउँदै गरेको चाहिँ अब विजय दशमीको चाहिँ हार्दिक मङ्गलमय शुभकामना पनि हजुरकै रेडियो मार्फत चाहिँ शुभकामना सन्देश दिन चाहन्छु।
0: ल त तपाईँहरूको कामहरू हाइलाइट गर्दै गरौँला, दसैँतिर आएर फेरि तपाईँलाई त्यही दिनै मिल्यो भने पनि फोन गरेर यसो दुई चार शब्द बोल्न लगाउला होइन। ब्रिटिस आर्मीमा तपाईँको आफ्नो चाहिँ को हुनुहुन्छ?
1: मेरो चाहिँ मेरो आफ्नै बाबा हुनुहुन्छ अनि मेरो आफ्नै ससुरा पनि हुनुहुन्छ होइन,
0: कुन पल्सनको
1: त्यसले गर्दाखेरि मामाहरू हुनुहुन्छ होइन। हजुर चाहिँ मेरो बाबा चाहिँ सिक्स इयरको हुनुहुन्छ, मेरो ससुरा चाहिँ सेकेन्ड जिआर होइन, त्यसपछि मामाहरू क्विन्स गोर्खा इन्जिनियर हजुर
0: सबै हुनुहुँदो रहेछ। बाबाको आर्मी नम्बर कति नि? 73-74
1: अब सर्वप्रथम त अब एकदम सेवा भोग भन्न चाहे अनि अब लगत्तै अब मम्मीलाई पनि होइन, त्यसले गर्दाखेरि र सम्पूर्ण मामा मेरो साइना मामा पनि अहिले पिटरबोमै हुनुहुन्छ, गायद सम्पूर्ण हाम्रो बागलुङे बासीहरूको चाहिँ ठुलो जमा चाहिँ पिटरबोमा
0: हो नि,
1: सम्पूर्णलाई चाहिँ हजुरको चाहिँ त्यही हो नमस्कार र विजया दशमीको चाहिँ शुभकामना।
0: ओके, हाम्रो बेबेसमा पनि बागलुङको राम्रो चाहिँ प्रतिनिधित्व छ, आशा पुन रूपा राणा बहिनीहरू त्यहीँको हुनुहुन्छ, तपाईँले चिन्नुहुन्छ होला होइन त। ओके मैले बिदा लिएँ, मेरो समय सक्यो। ल तपाईँले राम्रो काम गर्दै हुनु रहेछ, तपाईँले पेन्सनरहरू सब बुढाहरूलाई चाहिँ सबैलाई आमाहरूलाई हेर्नु भएको रहेछ, राम्रोसँग हेर्नुहोस् र बेला बेलामा के अपडेट दिनुपर्नेमा हामीलाई सम्झना गर्नुहोस् है त। मैले बिदा लिएँ, थ्याङ्क यू सो मच।
1: हस्
0: हस् नमस्कार नमस्कार। त सर्जन रिटायर्ड गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिसका रविन्द्र थापाजी एरिया भोल सेन्टर गुल्मीबाट बोल्दै छोटो जानकारी लिउँ।
2: बिएफबिएस गोर्खा रेडियो,
3: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो बिएफबीएस गोर्खा रेडियो हो।
0: ओके, कुराकानी भयो, गुल्मी पनि पुग्यौँ, चाँदनी दोधाराको कुरा पनि सुनायौँ भने अब लागौँ दैनिक समीक्षातर्फ। ओके, यसलाई म फेरि सुरुबाट गर्छु, अलिकति सुरु भइसकेको रहेछ। दैनिक समीक्षा प्रस्तुत छ।
4: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल असोज 15 गते बिहिबार, आश्विन कृष्ण पक्ष पञ्चमी तिथि, नेपाल सम्बद 1146, तदनुसार 1 अक्टोबर 2026। सुरु गरौं कान्तिपुर डेलीको खबरबाट। कार्यकारीको दबाव र आन्तरिक शक्ति संघर्ष दोहोरो संकटमा सर्वोच्च शीर्षक राखेर मुख्य खबर छापेको छ आज कान्तिपुरले। तुफान न्यौपानेको बाइलाइनमा सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मा गत 5 जेठमा प्रधान न्यायाधीश नियुक्त हुँदा न्यायिक र राजनैतिक वृत्तबाट त्यसको आलोचना भयो। केही वरिष्ठ न्यायाधीशले सार्वजनिक रूपमा पनि असन्तुष्टि व्यक्त गरे। शर्माको नियुक्ति आफैमा अवैधानिक थिएन, तर त्यसले लामो समयदेखि चलिआएको एउटा परम्परा तोड्यो। त्यसअघि कहिले नतोडिएको वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्त गर्ने परम्पराले सर्वोच्च अदालतको नेतृत्वको सुनिश्चितता मात्र गर्दैनथ्यो, एक किसिमको शक्ति सन्तुलन पनि कायम राख्यो। शर्माको नियुक्तिपछिका 4.5 महिनामा न्यायपालिकाभित्र देखिने नै गरी असन्तुष्टिका स्पष्ट सङ्केत सार्वजनिक भएका थिएनन्। आइतबार मध्यरातमा प्रहरीले सरकारको आदेशअनुसार पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई निवासबाट नियन्त्रणमा लिएर करिब 12 घण्टापछि परिवारको जिम्मा लगाएको घटनाले भने न्यायिक र राजनीतिक वृत्तलाई असाधारण रूपमा तरङ्गित बनायो। साउथ 2008 हरिप्रसाद प्रधान नियुक्त भए यता 75 वर्षमा शर्मासहित 32 जना प्रधान न्यायाधीश भने कमाइसके कोही पनि त्यसरी पक्राउ परेका थिएनन्। त्यसमाथि जबरालाई त पक्राउ पूर्जीव्य गर्ने प्रहरीले नियन्त्रणमा लिएको थियो। पूर्जीमिना सामान्य नागरिक पनि प्रहरी नियन्त्रणमा नरहने संवैधानिक व्यवस्था भएको मुलुकमा पूर्व प्रधान न्यायाधीश जबरामाथि भएको यो व्यवहार आफैमा अप्रत्याशित थियो। जबरालाई 12 घण्टा नियन्त्रणमा राखेर छाडिएको घटनाले सर्वोच्च अदालतमा तीव्र प्रतिक्रिया जन्मायो। सर्वोच्च अदालतका न्यायाधीशहरूले फुल कोर्टको माग गरे, जसलाई प्रधान न्यायाधीश शर्माले अस्वीकार गर्न सक्नु भएन। तर त्यसपछि सर्वोच्च अदालतभित्र जे भयो त्यो अझ अर्थपूर्ण छ। न्यायाधीशहरूको पूर्ण बैठकपछि सोमबार 12 असोजमा सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जारी गरेको 4 अनुच्छेदको विज्ञप्तिमा एकसाथ 2 विपरीत दृष्टिकोण देखिन्छन्। पहिलो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उहाँको महाराजगंज स्थित निवासबाट 10 असोजको मध्यरातमा उठाएर टेकोमा राखेर छाडेको घटना लक्षित छ। प्रहरीले सुरुमा जबरालाई नियन्त्रणमा लिएको कुरा पुष्टि गरे पनि पछि जेएनजी समूहबाट सुरक्षा खतरा भएको सुरक्षित स्थानमा राखिएको बताएको थियो। त्यसपछि सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले अझ अपरिचित समूहबाट खतरा रहेकाले रेस्क्यु नै गर्नु परेको बताउनु भएको थियो। तर खतरा के थियो, कसबाट थियो र किन अपराध अनुसन्धान कार्यालयकी टोलीले राति निवासबाट उहाँलाई लैजानु पर्यो भन्ने प्रश्नको जवाब अझै आएको छैन। सर्वोच्च अदालतको सोमबारको पूर्ण बैठकले पक्राउ, नियन्त्रण, गिरफ्तारी वा रेस्क्यु जस्ता शब्द प्रयोग नगरी प्रहरी मार्फत सरकारले जबरालाई जे गरेको हो त्यसलाई स्वेच्छाचारी कदम भन्यो र त्यस्तो काम लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने बतायो। खबर आज यता, उहाँहरू नियमित आफ्नो घर र फेन्सी पसलभित्र जम्मा भएको लेदोको थुप्रो हटाउन खटिरहनु भएको छ। बाढीले हानेर पसलको फलामे सटर दोब्रिएको र बाँगिएको छ। घरको तेस्रो तलासम्म लेदो थुप्रिएको छ। डङ्गुल दम्पतिको 1 दशकको मेहनत र 25-30 लाख रुपियाँ बराबरको लगानी 10 भदौको बाढीले एकाएक हिलोमा पुरिदियो। लेदो खोदल्दै जाँदा नरेशले एउटा हिलाममे साइड ब्याग फेला पार्नुभयो। पसलमा बेच्न राखेका कपडा, नाङ पालिसका बट्टा, पोतेका जुत्ता उहाँहरूले उत्खनन गरिरहनु भएको छ। आफ्नो पसिना र लगानी परेको एउटा सानो सामान भेटिँदा पनि मनलाई ठुलो सान्त्वना मिल्दो रहेछ। इलामी ब्याग एक हातले तुर्लुङ्ग चट्याउँदै नरेशले भन्नुभयो, अब यसलाई धोएर सुकाएर राख्छौँ, सुकायो भने पछि काम लाग्छ कि भनेर सोचिरहेका छौँ। कामै नलागे पनि फ्याल्न माया लाग्छ। वर्षौंको मेहनत र लगानी परेका सामान भएकाले केही भेटिन्छ कि भन्ने आशाले खनिरहेको डङ्गुलले बताउनु भयो, 6 आनामा बनेको आफ्नै घरमा फेन्सी पसल चलाउँदै आएका उहाँ जीवनभरको लगानी डुबे पनि परिवारका 9 जना सदस्य सुरक्षित रहेकोमा बढी आभारी हुनुहुन्छ। व्यवसाय भनेको फेरि गरौँला, अहिलेलाई पहिलो प्राथमिकता परिवारको सुरक्षित बास हो। उहाँले भन्नुभयो, सरकारले सहुलियत ऋण दियो भने बुढाबुढी मिलेर फेरि व्यवसाय सुरु गर्छौँ, सरकारले केही गर्छ भन्ने आश र भरोसा छ। लेदोले परेको बस्तीमा जिउने आधारको खोजी शीर्षकमा कान्तिपुरले खबर छापेको छ। उडिरहेको फ्लाइट दुबई विमानभित्र जब 2 पाइलटबीच झडप भए, पाइलटहरूबीच झडप भएको छ। झडपपछि FZ-1073 विमानलाई साउदी अरबमा आपतकालीन अवतरण गरिएको छ। घटनामा दुवै पाइलट घाइते भएका छन्। विमानमा सवार यात्रु भने सकुशल छन्। इजरायली अधिकारीका अनुसार पाइलटहरूबीच झडप भएपछि विमानले आपतकालीन सङ्केत पाएको थियो। त्यसपछि साउदी अरबतर्फ डाइभर्ट गरेर ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो। आपतकालीन सङ्केतपछि इजरायलले घटनालाई सम्भावित आतंकवादी हमला प्रयासका रूपमा आकलन गरेको थियो, तर यसको पूर्ण अनुसन्धान भइसकेको छैन। विमानमा करिब 150 यात्रु सवार थिए। उडान ट्र्याकिङ वेबसाइट फ्लाइट रेडार 24 का अनुसार विमानले जोर्डनको आकाशमाथि पुगेपछि पहिले सामान्य आपतकालीन सङ्केत पठाएको थियो। त्यसपछि सम्भावित गैर कानुनी हस्तक्षेप भएको सङ्केत गर्दै अर्को आपतकालीन सङ्केत पठाएको थियो। विमानले पछि फेरि सामान्य आपतकालीन सङ्केत पठाएको थियो। पहिलो आपतकालीन सङ्केत पठाउन अघि विमान 30 सेकेन्डभन्दा कम समयमा करिब 14,000 फिट तल झरेको फ्लाइट रेडार 24 को तथ्याङ्कले देखाएको छ। आपतकालीन सङ्केत कसले पठाएको थियो भन्ने तत्काल स्पष्ट भएको थिएन। इजरायली अधिकारीका अनुसार को पाइलटले क्याप्टेनलाई चक्कु प्रहार गरेको आशंका छ। त्यसपछि क्याबिनको छ। नागरिक दैनिकले काङ्ग्रेस फुटे भविष्य अन्धकार शीर्षक राखेर काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाको भनाई समेटेर खबर छापेको छ। काङ्ग्रेसका पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले आन्तरिक विवाद समाधान नभई वा फुटतिर गई पार्टीको भविष्य अन्धकारतर्फ जाने चेतावनी दिनुभएको छ। काङ्ग्रेसको संस्थापनेतर समूहबाट 15औं महाधिवेशन आयोजक समितिका संयोजक कोइरालाले अन्धकारतर्फको यात्रा रोक्न पार्टी एकताको विकल्प नरहेको दावी पनि गर्नुभएको छ। नेपाली काङ्ग्रेसका द्विपक्षीय समानान्तर 15औं महाधिवेशनको तयारीमा जुटेको बेला नागरिक सङ्घको कुराकानीमा कोइरालाले आफू समानान्तर महाधिवेशनको तयारीमा रहे पनि आफ्नो उद्देश्य पार्टी एकता नै भएको जिक्र पनि गर्नुभएको छ। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका गगन कुमार थापा, तत्कालीन सभापति शेरबहादुर देउबासहितका पार्टी नेताहरूबीच खुला संवादबाट सहमति खोजिनुपर्ने कोइरालाले औल्याउनु भएको छ। पन्ध्र महाधिवेशन वास्तवमा एकताको महाधिवेशन हुनुपर्ने हो, उहाँले भन्नुभयो। काङ्ग्रेस एक भए मात्र बलियो हुन्छ, फुट्यो भने काङ्ग्रेसको भविष्य अन्धकारतर्फ जान सक्छ। नोटबन्दी सम्भव छ शीर्षक राखेर आज नागरिकले अर्को खबर पनि छापेको छ। नेपालमा थुप्रिएको कालोधनलाई बैङ्किङ प्रणालीमा ल्याउन चलन चल्तीमा रहेका 500 र 1000 रुपियाँका नोट तत्काल बन्द गर्नुपर्ने माग सांसदले गरेका छन्। प्रतिनिधि सभा बैठकमा सांसदले त्यस्तो माग राखेपछि आगामी प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन अघि ठुला दरका नोटबन्दी हुन सक्ने सम्भावना बढेको छ। सत्तापक्ष र विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसदले ठुला दरका नोटबन्दी गर्न सरकारलाई सुझाएका छन्। नेपाल राष्ट्र बैङ्कका अधिकारीले भने नोटबन्दी गर्नुपर्ने अवस्था तत्काल नरहेको बताएका छन्। आगामी फागुनमा प्रदेश सभा र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा सरकार छ। बहालवाला मन्त्रीले नोटबन्दी गर्न औपचारिक रूपमा लिखित वा आधिकारिक सार्वजनिक सुझाव दिएको विवरण भने सार्वजनिक भएको छैन। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्ने कुनै योजना नबनाएको र यो उपयुक्त पनि नहुने स्पष्ट पारिसक्नु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले विगत 35 वर्षदेखि मुलुकमा थुप्रिएको कालोधन बैङ्किङ प्रणालीमा ल्याउन नोटबन्दीको विकल्प नरहेको तर्क गर्नुभयो। भारतको अभ्यास उद्धृत गर्दै उहाँले ठुला दरका नोट प्रयोगमा रोक लगाउन बताउनु भयो। उहाँले नोटबन्दीका लागि आवश्यक परे आफ्नो दलका सबै सांसदको हस्ताक्षर बुझाउने घोषणा पनि गर्नुभयो। उहाँले नोटबन्दीका लागि रुलिङ गर्न सभामुखको ध्यान आकर्षण गर्नुभयो। नोटबन्दी सम्भव छ शीर्षक राखेर आज नागरिकले खबर छापेको छ। त्यसपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनु भयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएको थापाको दुखाइ निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हिँडुल गर्न सक्छु। पहिले ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ, उहाँले भन्नुभयो। त्यस्तै केही महिना अघि रुखबाट लडेर घाइते भएका दीपक भुजेललाई लामो समयसम्म दुखाइको पीडा भयो। विभिन्न प्रकारका दुखाइ कम गर्ने औषधि सेवन गर्दा पनि दुखाइ सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिक पुग्नुभयो। चिकित्सकको सल्लाह अनुसार दुखाइ कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाइ धेरै कम भएको छ। धेरै समयदेखि दुखाइ थियो, पेन किलर खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए, अहिले धेरै आराम भएको छ, उहाँले भन्नुभयो। राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाइ 3 महिनाभन्दा बढी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाइ अर्थात् क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढी समयसम्म दुखाइ रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाइको प्रकृति, स्थान, अवधि तथा यसअघि गरिएको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ। प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षक राखेर आज गोर्खापत्रले फ्रन्ट पेजमा यो खबर छापेको छ। अन्नपूर्ण पोस्टले बाढीभन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षक राखेर मुख्य खबर छापेको छ। वर्षा भटेकोसि बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुला भए पनि गलत सूचनाका कारण हजारौँ विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय सङ्कटमा परेका छन्। शिवप्रसाद ढुङ्गानाको बायलाइनमा यो खबर छापिएको छ। हिउँदमा भारतकै बिजुलीको भार शीर्षक राखेर अन्नपूर्णले फ्रन्ट पेजमा खबर पनि छापेको छ। भटेकोसि बाढी र पहिरोले 640 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि आगामी हिउँदमा नेपालले भारतीय बिजुलीको भार पर्नुपर्ने जोखिम बढेको छ। बाढी पहिरोका कारण उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो धक्का पुग्दा देशभरका 1292 मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित बनेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीका कारण प्राधिकरण र उसले शालिग्राम भण्डारीले विद्युत उत्पादनमा भएको क्षतिसँगै भारतबाट 1650 मेगावाट विद्युत खरिद गर्ने सम्झौता भइसकेको बताउनु भएको छ। बाढीले आयोजनामा मात्र होइन ती प्रसारणमा ल्याउने प्रसारण लाइन र टावरमा समेत क्षति पुर्याएको छ। विशेष गरी भोटेकोसी र त्रिशुली करिडोरका माथिल्लो त्रिशुली 3B को 220 केभी हब बगाएपछि त्यस क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रणालीमा जोड्न कठिनाई भएको छ। यो खबर अन्नपूर्णले फ्रन्ट पेजमा छापेको छ। अन्तमा नयाँ पत्रिकाको खबर, काङ्ग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा 44,000 युवा नेतृत्वमा आउँदै शीर्षक राखेर खबर छापेको छ। काङ्ग्रेस संस्थापनले सबै तह र तबकाका युवालाई समेटेर अघि बढ्न खोज्नु सकारात्मक पक्ष हो, विश्लेषक बुझिएको देखिन्छ। यसले विगतमा युवालाई समेट्न नसक्दा पार्टी पछाडि परेको निष्कर्ष सहित युवालाई कार्यकर्ता मात्र बनाउने परम्परा परिवर्तन गर्न खोजेको संकेत गर्छ। खास गरी काङ्ग्रेसमा संस्थापक बिपी कोइरालाको विरासत खोज्ने काम मात्रै हुँदै आएको थियो, अब बल्ल नयाँ युवालाई समावेश गर्ने वैधानिक व्यवस्था भएको छ। यो खबर आज नयाँ पत्रिकाले छापेको छ। निजामतीपछि प्रहरी विधेयक अघि बढाउने तयारी, भोटेको सिबाडी खोज पुनर्लाभ र पुनर्स्थापनामा सरकार चुनियो दोधारा चाँदनीको झोलङ्गे फुल शीर्षक राखेर अरू खबर पनि आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
0: भीमजीलाई पनि धेरै धेरै धन्यवाद छ। कार्यक्रमको अन्तमा एउटा गीत सुनौ र बिदा पनि लिउँ। गीत गाउने कलाकार कमल खत्री र आस्था बी हुनुहुन्छ। भने जाँदा जाँदै एउटा मेल आएको रहेछ, लेख्नुहुन्छ तुलपुञ्जी बेलायतबाट। नमस्कार विनोद सर, म पनि बिहानदेखि सबै कार्यक्रम सुनिरहेको छु। गुल्मीको वेलफेयर अफिसर रबिन थापा मेरो आफ्नै भान्जालाई पनि कार्यक्रममा सुन्न पाउँदा अत्यन्त खुसी लाग्यो र भान्जा रबिनलाई पनि आशीर्वाद छ। तुलपुन बेलायत भनेर लेख्नुहुन्छ रविन्द्र थापा। ओके, रबिन थापा भन्नुहुन्छ। मिठो कुराकानी गर्नुभयो, गोर्खा कन्टिन्जेन्ट सिङ्गापुर पुलिसमा मात्रै होइन सबै पल्टनमा पनि हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। हस् त, म विनोद खड्कालाई पनि बिदा दिनुहोस्, फेरि भोलि भेटौँ। नमस्ते, शुभ दिन, बाई बाई।

0: गगमेले मथुरा पारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री परिषद कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण दिनुभएको छ।
1: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआर को मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्रै बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने हतारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शङ्कास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ताले चीन, अमेरिका र भारतका राजदूत तथा विद्युत प्राधिकरण प्रमुख नियुक्तिको निर्णय सुनाउँछन्। तर विवादास्पद नियुक्तिको निर्णयमा भने एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेएनजीको माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
2: जेएनजीको मागहरू जो जेएनजीको सपना पुरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जला जला ठोका भन्नेहरू सांसद मन्त्री हुने अनि त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो, यो के समस्या हो? यो जेएनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधी घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएका युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ सरकार धारणा के हो? यो सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पुनः सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ।
2: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो, कतिजना पक्रिनु, कतिजना थुन्नु भयो, आज पक्रिन्छ भोलि छोडिदिनु, के गरे आयो, कस्तो किसिमको सुशासन हो यो, कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो के, ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइराखेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मला हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो हो? आज राजतरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सर्ट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुराले रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
0: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा,
3: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन, जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनः स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
0: मनाङको हिमलोङ हिमालमा गएको हिम पहिरोमा विपत्ता मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला परेको जनाएको हो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकामा 11 जनाको शव भेटिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो छणामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र FM 105.7 MHz र सुनसरी धारण क्षेत्रमा FM 107.5 MHz यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 MHz ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार

आज श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको बसाईको उठान एउटा बिल्कुलै नयाँ गीतबाट गरिरहेको छु। नारी हस्ताक्षर गीतकार चन्द्रकला परसाई रचनाको गीत रचना रहेको गीत राखेँ मैले यहाँहरू माझमा। राजन श्रेष्ठ र शान्ति श्री परियारको स्वरमा रमेश थापाको सङ्गीत रहेको यो बिल्कुलै नयाँ गीत लेख्नुभएको थियो गीतकार नारी हस्ताक्षर चन्द्रकला परसाई रचनाले। नेपाली गीत लेखनको क्षेत्रमा पछिल्लो समय केही गीतहरू बाट आफ्नो परिचय बनाएकी गीतकार हुनुहुन्छ चन्द्रकला परसाई रचना र उहाँकै रचना रहेको यो बिल्कुलै नयाँ गीतबाट मैले कार्यक्रमको ढोका उगारिसकेको छु।

अबलाम श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 15 गते असोज कृष्ण पञ्चमी तिथि विवाह नेपाल सम्बत 1146 तदनुसार आज अक्टोबर महिनाको 1 तारिक सन् 2026 र मौसम सामान्य रहेको छ श्रोताहरू। आज र नेपालमा आज सूर्योदय बिहान 5:56 जाँदा भएको थियो भने सूर्यास्त भरे साँझ 5:50 जाँदा हुँदैछ। र श्रोताहरू, आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस परेको छ। संयुक्त राष्ट्र सङ्घको 14 डिसेम्बर सन् 1990 सम्पन्न महासभाले 1 अक्टोबरलाई पाको वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा मान्ने निर्देशन दिएसँगै तोकेसँगै यो दिवस हरेक वर्ष अक्टोबर 1 तारिकको दिन मनाइने गरिन्छ। र यो दिवसको सन्दर्भमा श्रोताहरू सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान र शुभकामना व्यक्त गर्न चाहन्छु। र यस्तै श्रोताहरू, आज यता नेपालमा भने चाहिँ राष्ट्रिय चलचित्र दिवस परेको छ। पहिलो नेपाली चलचित्र आमाको प्रदर्शन मितिलाई सम्झेर असोज 15 यो दिवस अर्थात् राष्ट्रिय चलचित्र दिवस मनाइने गरिन्छ। र राष्ट्रिय चलचित्र दिवसको पनि सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना।

आज नेपालमा राष्ट्रिय चलचित्र दिवस परेको हुनाले मैले पुरानो नेपाली चलचित्र बाँच्न चाहनेको एउटा गीत राखेँ। विमला प्रधान सेन्चुरीको स्वरमा नर्देन रुम्बाले लेख्नुभएको यो गीतमा सङ्गीत भने शान्ति ठटालको रहेको थियो र नेपाली चलचित्रको पहिलो महिला सङ्गीतकारको रूपमा हामी शान्ति ठटाललाई लिने गर्दछौँ र यो गीत राख्दै गर्दा चलचित्र दिवसको पनि शुभकामना भन्न चाहन्छु। अब नै कार्यक्रमको बारेमा जानकारी दिनुपर्दा श्रोताहरू आज बिहार हो र बिहारको स्वर्णिम सङ्गम स्रष्टा सर्जक र शिल्पी मननको लागि छुट्याएको कार्यक्रम हो। कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिका, जहाँ जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरूलाई म कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा राख्दै जानेछु अनि तपाईँ आदरणीय श्रोताहरूको प्रतिक्रियाहरूलाई पनि म समेट्दै जानेछु। र आज पनि यहाँले प्रतिक्रियाको अलावा आफ्ना सृजनाहरू, गीत, गजल, कविता र मुक्तकहरू हामीलाई लेखेर पठाउन सक्नुहुन्छ। कवयत्री शर्मिला अधिकारीज्यूले कनेक्टिकट युएसएबाट एउटा कविता पठाइसक्नु भएको छ, उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा आफ्नो सहभाग त पक्कै पनि यहाँहरूले जनाउनुहुन्छ भन्ने मैले विश्वास गर्दै यति बेला भने एउटा गीत राख्न चाहन्छु म। निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा गीत लेख्नु भएको छ। गीतकार एनपी परदेशीले भने सङ्गीत कविता श्रेष्ठकै रहेको छ। यो गीत राख्दै गर्दा श्रोताहरू, अब दसैँ पनि नजिक नजिक आउँदैछ। दसैँ तिहार जस्ता चाडपर्वहरू आउँदै गर्दाखेरि परदेशमा भएका तपाईँहरू पनि नेपाल आउने सोचमा हुनुहुन्छ होला र आफ्ना आफन्तजन प्रियजनहरूलाई भन्दै होला, हेलो सुन्दैछौ, यसपालि त नेपाल आउने हो, अर्थात् दसैँ मनाउन नेपालतिर आउने सुरसारमा हुनुहुन्छ भने तपाईँको लागि यो गीत र यो गीत पश्चात भन्छ म सृजनाहरू राख्नेछु। अहिलेलाई भने यही गीत यहाँहरू माझमा

0: एसबीएस गोर्खा रेडियो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: Coastguard.
1: This is BFBS Dorkak Radio.
2: हजुर आदरणीय श्रोता BFBS गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकामा यो छोटो विश्राम पश्चात रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अब नै श्रोता यो बसाई अर्थात् कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा सृजनाहरू राख्ने क्रमलाई म जोडिहाल्छु र यो बसाईको उठान गर्न चाहन्छु कवियत्री उषा शेरचन्दले लेख्नुभएको भोलि जे पनि हुन सक्छ कविताबाट लेख्नुहुन्छ उषा शेरचन्द भोलि जे पनि हुन सक्छ नफुलेको फुल फुल्न सक्छ नखुलेको आकाश खुल्न सक्छ भोलि अधुरो सपना पुरा हुन सक्छ वा पुरा भएका सपना छडमै भत्किन पनि सक्छ भोलि सफलताको शिखर चुम्न सक्छ त्यही शिखरबाट लडेर झर्न पनि सक्छ भोलि सोचेभन्दा राम्रो हुन सक्छ भोलि सोचेभन्दा राम्रो हुन सक्छ वा सोचेभन्दा नराम्रो पनि हुन सक्छ त्यसैले आजै हिसाब नगर्नुहोस् भोलिको आजै निष्कर्ष ननिकाल्नुहोस् भोलिको नपत्याउने खोलाले पनि कहिलेकाहीँ बगाउन सक्छ किनकि अनुमानले होइन समयले लेख्छ भोलिको कथा किनकि अनुमानले होइन समयले लेख्छ भोलिको कथा र सम्झनुहोस् आजको सानो पाइला नै भोलिको ठुलो मोड बन्न सक्छ वा व्यवस्था गरिएका त्यही पलले कथा अर्कै दिशामा मोडिन सक्छ भोलि जे पनि हुन सक्छ भोलि केही नहुन पनि सक्छ भोलि जे पनि हुन सक्छ भोलि केही नहुन पनि सक्छ कविताको लागि कवियत्री उषा शेरचन्दज्यूलाई धन्यवाद भोलि जे पनि हुन सक्छ वास्तवमै श्रोता भोलि आज नहुन सक्छ भोलि कसैले देखेको हुँदैन तर भोलिको आश कहिले मरेको हुँदैन मान्छेभित्र समय हो कहिले कोल्टे फेरिन सक्छ र कहिले उल्टो पनि पर्न सक्छ तर जे होस् भोलि फेरि जे पनि हुन सक्छ धन्यवाद फेरि पनि कवियत्री उषा शेरचन्दलाई र अर्का कवि छिरिङ अविरलको पनि कविता राखिहाल्छु लेख्नुहुन्छ कवि छिरिङ अविरल र यो कविताको शीर्षक रहेको छ हिउँ फुलहरू र मेरा बा हिउँ पग्लेपछि बगिरहन्छन् हिम नदीहरू हिउँ पग्लेपछि बगिरहन्छ हिम नदीहरू पहाड छिचोल्दै छिचोल्दै बगिरहन्छन् हिम नदीहरू पहाड खोतल्दै खोतल्दै जब पग्लिन्थे हिउँ फुलहरू हिमाल कालो हुन्थ्यो खै कता कता हराउँथे हिउँ फुलहरू उत्ति बेला खै कता कता हराउँथे हिउँ फुलहरू उत्ति बेला हिमाल मेरा बा जस्तै लाग्थ्यो कालो हिमाल मेरो बाको शिर अनि मेरो बाको केश राशि बगिरहने हिम नदीहरू मेरा बाको पसिना मेरो बाको नयनबाट बेला बेलामा बगिरहने आँसुको भेल जब हिउँ लाग्छ हिमालमा फुल्छन् हिउँ फुलहरू जब हिउँ लाग्छ हिमालमा फुल्छन् हिउँ फुलहरू मलाई अचेल मेरा बा र हिमाल उस्तै लाग्छ मलाई अचेल मेरा बा र हिमाल उस्तै लाग्छ मेरा बाको शिरमा सेतो केश राशिहरू सेतो हिउँ फुल जस्तै लाग्छ अनुहारका वक्र रेखाहरूमा बग्दैनन् अचेल पसिनाका हिम नदीहरू जब हिउँ फुल देख्छु बा सम्झन्छु जब हिउँ फुल देख्छु बा सम्झन्छु जब बा देख्छु हिउँ फुल सम्झन्छु समयको गतिसँगै बदलिएको छ मेरो बा समयको गतिसँगै बदलिएको छ मेरा बा जसरी बदलिएको छ शरद र हिउँदमा वर्षा र ग्रीष्ममा शिशिर र वसन्तमा हिमालको अनुहार मेरा बा जस्तै हिमालको अनुहार मेरा बा जस्तै कवि छिरिङ अविरलको यो कविताले बाको त्यो योगदान मात्र बोलेको छैन बाले सिँगारेको सुखी संसारले बाको अभावमा बालाई बचाइरहेकै छ बालाई हिउँदमा वर्षामा ग्रीष्ममा शिशिर र वसन्तमा भेटाइरहेको छ त्यसैले कवि छिरिङ अविरलज्यूलाई 10 औँला जोडी कविताको लागि मन खोलेर धन्यवाद दिन चाहन्छु र कविता राख्ने क्रममा सृजना राख्ने क्रममा अर्को एउटा कविता पनि राखिहाल्छु। यो कविता लेख्नु भएको छ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीले लेख्नुहुन्छ। शर्मिला अधिकारी, मनले खोजेको शीर्षकमा आँगन पुरै उज्यालो थियो, जुन किरीहरू त छाड मछाड गर्दै झर्दै थिए आकाशबाट, तर मनले खोजेको जुन भने आकाशमै बस्यो, तर मनले खोजेको जुन भने आकाशमै बस्यो। लाजले हो या मदेखि रिसाएर ऊ कहिले बादलभित्र लुकिदिन्थ्यो, कहिले बादल आएर मेरो आँखाबाट छेकिदिन्थ्यो, म भने बादल हट्ने आशमा त्यही आँगनको डिलमा बसेर उसैलाई निहालिरहन्थे। ऊ देखिन खोज्दैन थियो तर मेरो मनबाट हराउँदैन थियो, म भने जुनलाई नै खोजिरहे हजारौँ जुनकेरीको बीचमा पनि म एक्लै हुन्थे। सायद आँखामा बसेर होला त्यति विशाल आकाशमा पनि म जुनलाई मात्रै देख्थे। जुनकिरीहरू मेरै वरिपरि चम्किरहे तर कुनै एउटाले पनि जुन जस्तो उज्यालो दिन सकेन, न त जुनको अभाव नै मेट्न सक्यो, न त जुन जस्तो शीतलता दिन सक्यो। सायद उसँगको नाता यस्तै थियो होला, हजारौँ अनुहारको भिडमा पनि एउटै अनुहार खोजिरहने, हजारौँ उज्यालो बीच एउटै उज्यालो रोजिरहने, हजारौँ उज्यालो बीच एउटै उज्यालो रोजिरहने। शर्मिला अधिकारी, कान्छी छोरीको मन कति कोमल नाउनी जस्तो, बोली वचन सुन्दा बालापनमै छाउनी जस्तो, कलम बोलेको हो कि त्यो मन बोलेको हो, थाहा छैन कलम बोलेको हो कि त्यो मन बोलेको हो, मलाई पनि भयो सर्लाएर चितौन जाउनि जस्तो, मलाई पनि भयो सर्लाएर चितौन जाउनि जस्तो। कविताको लागि कनेक्टिकट युएसएमा रहेकी शर्मिला अधिकारीलाई बोरी बोरी धन्यवाद।

0: चितवनको व्याख्या गरेको चितवनकै परिवेशमा लेखेको यो गीत राखेँ मैले रोहन प्रधान र सपना श्रीको स्वरमा र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना वाचिकामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अब नै श्रोताहरू म व्यवसायमा प्रकाश स्यामीको एउटा कविता राखिहाल्छु हामी तानासा पर्खिरहेका छौँ शीर्षकमा लेख्नुहुन्छ प्रकाश स्यामी हामी कसैलाई पर्खिरहेका छौँ थाहा छैन कसलाई हामी कसैलाई पर्खिरहेका छौँ थाहा छैन कसलाई हामीलाई आएर कसैले अन्याय गरोस् थिचोमिचो गरोस् त्यस्तो तानासाहीलाई हामी ढोका खोलेर पर्खिरहेका छौँ ऊ आएर हामीलाई थर्काउनेछ नचाउनेछ अनि रुवाउनेछ अनि हामी आज उसैको प्रतीक्षामा रमाइरहेका छौँ ऊ आउँछ आउनेछ हाम्रा सारा खुसी उसैमा केन्द्रित छ उसैमा उद्वेलित छ कस्तो हाम्रो सपना कस्तो हाम्रो आशा हामी आफैलाई मरेको र मारेको हेर्न लालायित छौँ तैपनि हामी खुसी छौँ हामी त्यही बर्बर शासकको प्रतीक्षामा छौँ तैपनि हामी खुसी छौँ हामी त्यही बर्बर शासकको प्रतीक्षामा छौँ शासकहरू आज र भोलि फेरिन सक्छ श्रोताहरू आज नौनी भएका शासकले भोलि जनताको शिर फोरिदिन सक्छ त्यसैले अन्धो समर्थन र अन्धो विरोधले तानासाही जन्मिन सक्छ भन्ने कविताको सार थियो चलचित्र निर्देशक विश्लेषक कवि प्रकाश स्यामीको यो कविता यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अर्को एउटा कविता पनि राखिहाल्छु व्यवसायमा लेख्नुहुन्छ घनबहादुर थापा मगर यो कविता नभएर गीत जस्तो लाग्यो पिरती राम्रो कस्तो भनेर यहाँ घनबहादुर थापा मगर लेख्नुहुन्छ स्याङ्जा क्याक्मिका श्रेष्ठा यति बेला भने बेलायतबाट नमस्कार तुलसी सर यो सुन्दर सृजनशील व्यवसायमा मलाई पनि जोडिन मन लाग्यो मेरो एउटा गीत है भने लेख्नु भएको छ सर्वप्रथम त म धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरलाई लेख्नुहुन्छ घनबहादुर थापा मगर हेर न कान्छा हाम्रो पिरती राम्रो कस्तो हेर न कान्छा हाम्रो पिरती राम्रो कस्तो पारी वनमा एउटा फुल फुले जै जस्तो हेर न कान्छी हाम्रो पिरती राम्रो कस्तो सुनैको महल जस्तो पाइन्छ कि जीवन यस्तो हेर न कान्छ हाम्रो पिरती राम्रो कस्तो स्वर्गको दरबार जस्तो हुँदो पो रहेछ यस्तो हेर न कान्छी हाम्रो पिरती राम्रो कस्तो सुन्धाराको पानीले तिर्खा मेटिए जस्तो हेर न कान्छ हाम्रो पिरती राम्रो कस्तो आमाको सुनौलो हातले खाना खाए जस्तो हेर न कान्छी हाम्रो पिरती राम्रो कस्तो आकाशको चन्द्र सूर्य मिलेर बसे जस्तो आकाशको चन्द्र सूर्य मिलेर बसे जस्तो पिरती मनलाई तान्ने मनलाई बाँध्ने एउटा वैश्यको डोरी हो श्रोताहरू जुन फुलफुले जस्तै जुन उग्रे जस्तै स्वर्गमै पुगे जस्तो आलादित बनाउने एउटा आलादित क्षणको बिम्ब टिपेको यो सृजना राख्दै गर्दा यति बेला भने मलाई यही सृजना पनि सायद घनबहादुर थापा मगरले रेकर्डेड भर्सनमा अर्थात् गीतको रूपमा रेकर्ड गराइसक्नु भएछ जस्तो लाग्यो त्यो गीत हामीसँग सुरक्षित छ जस्तो लाग्यो र त्यो गीतको सम्झना आयो सृजनाको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरलाई स्याङ्जाली श्रेष्ठ हुनुहुन्छ र व्यवसायमा घनबहादुर थापा मगरले लेख्नुभएको गीत तारा श्रीस र पवन राणाको स्वरमा रहेको गीत अबको क्रममा राखिहाल्छु
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरवाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS गोर्खा रेडियो।

पवन राणा र तारा श्रेष्ठको स्वरमा रहेको यो गीत राखेँ श्रोताहरू। मैले यहाँहरू माझमा गीत लेख्नु भएको थियो घनबहादुर थापा मगरले, र यसमा सङ्गीत पनि पवन राणा मगरकै रहेको थियो। र यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाचिकाको यो सृजनशील बसाइमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने कविताको बाँकी अंश लेखेँ है त भनेर कनेक्टिकट युएसएबाट अर्थात् अमेरिकाको युएसएबाट शर्मिला अधिकारीजीले अघिको कविताको बाँकी अंश लेखेर पठाउनु भएको रहेछ। उहाँ लेख्नुहुन्छ कविताको अन्तिम भाग, हो म त्यही जुन खोजिरहेछु, हिजो महामानव आज त्यही जुनमा लुकेकी छिन्, हिजोको महामानव आज त्यही जुनमा लुकेकी छिन्। अनि म त्यही जुनले बचाएको उज्यालो अस्तित्व हो, जुनको न्यानो काखको उज्यालोमा सुरक्षित संसार मेरै थियो, हावा हुरीले हल्लाउँदा जुनको हातले छेकेर जोगाएको दीप हुँ म, आफ्नै हात जलाएर सिन्चेको जीवन पनि म नै हो। हो जति जुन केरीहरू चम्किए पनि मलाई पुग्दैन उज्यालो, किनकि मैले खोजेको जुनको उज्यालो सोचेभन्दा भयङ्कर गहिरो र ठुलो छ, अथाह छ। त्यसैले त आजसम्म पनि म त्यही जुन खोजिरहेछु, वर्षौँदेखि मेरै अस्तित्वमा जीवित बादलले छोपेको त्यो जुन मेरी आमा हुन्। हो त्यो जुन मेरी आमा हुन्। खोजिरहेछु त्यो निस्वार्थ माया, खोजिरहेछु त्यो शीतल छाया, खोजिरहेछु त्यो न्यानो खाक, खोजिरहेछु त्यो ममताको स्पर्श। एउटी आमा जो सन्तानको सब थोक हो, छारी हो, संसार हो, र त्यही छारी त्यही संसार साथ मनाउँदा कतै जुन जस्तै त्यो अर्कै संसारमा उज्यालो भएर बसेकी त छैनन्। त्यही जुनको प्रतीक्षा खोजीमा कान्छी छोरी अर्थात् शर्मिला अधिकारीको यो कविता रहेको थियो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तमा लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद तुल सर, कविता वाचन अनि कवितासँगै हाम्रो चितवनको गीत बजाइदिनु भयो, आज त दिन एकदमै राम्रो हुन्छ, तस्विरमा देखाएको फुल जस्तै, चितवनकी हो नि म भाग्यमानी, नौ नदीको सङ्गम हो नारायणी, भनेर लेख्नु भएको छ। ल धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रा कनेक्टिकट युएसएमा रहेकी कान्छी छोरी अर्थात् शर्मिला अधिकारीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको सृजनशील बसाइमा छौँ श्रोताहरू हामी, र यहाँहरूका सृजनाहरूलाई मैले समेटिरहेछु। र तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुन्छ भने आफ्ना सृजनाहरू लेखेर पठाउन सक्नुहुनेछ। सृजना लेख्न फुर्सद नभएमा अर्थात् सृजना नलेखे तापनि यहाँहरूले आफ्ना प्रतिक्रियाहरू चाहिँ हामीलाई लेखेर पठाउन सक्नुहुन्छ है। तपाईँका प्रतिक्रियाहरूको प्रतीक्षामा छु। कुलराज दुराजी बेलायतबाट लेख्नुहुन्छ, स्कटल्यान्ड छेउबाट हुनुहुन्छ, नमस्ते है भन्नुभएको छ। कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। अनि यहाँ एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट लहाई आसिङ, यताको बिहानी त सुरु भइसकेको छ तपाईँको कार्यक्रम सँगसँगै, अघि विनोद दाईको काठमाडौँको सौगात कार्यक्रम पनि सुन्दै थिए, र तपाईँले मेरो गीत बजाउँदै गर्दा मलाई पनि दौडेर नेपालै आउँ कि जस्तो पो लाग्यो। चाडबाडको बेला दसैँ तिहार लोसार यस्तै यस्तैमै त हो गाउँ सम्झने ठाउँ सम्झने अनि नेपालतिर आउन मन लाग्ने, र यसपालि त नेपाल आउने गीत बज्दै गर्दा खै किन किन मलाई पनि टिकट काटेर त्यतैतिर पाऊँ कि जस्तो पनि लाग्यो है भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु एनपी परदेशीजीलाई, र मुक्तक त पठाउनुहुन्छ होला, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हरि राईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ, उहाँ नमस्कार तुल सर, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा मिठा मिठा सृजनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेछु है, साथै सम्पूर्ण सर्जकहरूलाई र ती सृजनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्ने प्रस्तुता तुलसी सरलाई धेरै धेरै धन्यवाद, साथै शुभकामना, सबैलाई शुभ दिन। हरि राई फेल्तम लन्डन भनेर लेख्नु भएको छ, हरि राईजीलाई पनि धन्यवाद दिन चाहन्छु फेल्तम लन्डनबाट हामीसित जोडिनु भयो। अब चाहिँ श्रोता म व्यवसायमा एउटा गीत राख्न चाहन्छु, मैले केही सृजनाहरू राखेँ, कवियत्री
शर्मिला अधिकारीको सिर्जना राखेँ, यसै गरी मैले उषा शेरचन्दको पनि सिर्जना राखिसकेको छु, यस्तै मैले छिरिङ अविरलको पनि कविता राखिसकेको छु, प्रकाश सामिगुन कविता राखिसकेको छु, अनि घनबहादुर थापा मगरको पनि सिर्जना राखिसकेको छु। यहाँहरूले पनि सिर्जनाहरू लेखेर पठाउन सक्नुहुन्छ, प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ म गीतकार साधुराम गुरुङको गीत एल्बम इन्द्रेणीमा समेटेको गीत हो श्रोताहरू, यही गीत राख्न चाहन्छु। राजकुमार भगरको सङ्गीत, युवराज चमलगाईको सुर रहेको छ भने शब्द लेख्नु भएको छ साधुराम गुरुङले।

गीतकार साधुराम गुरुङको गीत रचना अनि युवराज चम्ला गाईको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकाको व्यवसायको पहिलो खण्डको पुछारतिर पुगिसकेको छु र केही दिनपछि यहाँले बेबेस गोर्खालीको नियमित समाचार पनि सुन्न सक्नुहुन्छ र यहाँलाई म समाचारतिर लैजान चाहन्छु यति बेला भने एउटा गीत राख्दै र यो गीतमा स्वर रहेको छ राजेश पाल राईको स्वरमा रहेको यो गीत राख्दै गर्दा आज मैले सामाजिक सञ्जालतिर उहाँको जन्मदिनको तस्विरहरू देखेको थिएँ धेरैले उहाँलाई शुभकामना दिनुभएको थियो र राजेशपाल राईलाई जन्मदिनको अनगिन्ती शुभकामना स्वरूप यति बेला भन्छ म राजेशपाल राईकै स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु र गीत पश्चात अनि श्रोताहरू यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ अनि समाचारपछि कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकाको दोस्रो खण्डमा हामी भेट्नेछौँ अहिलेलाई भने गीतै सुनौँ।

0: Belai buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
4: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने, अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रष्ट पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
3: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा,
5: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनःस्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेन्जीका माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
6: जेन्जीको मागहरू, जो जेन्जीको सपना पुरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेन्जी आन्दोलनमा सहभागी हुनेहरू जलाउ जलाउ ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेन्जी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेन्जी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधिक घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो यस सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पुनः सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
3: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ।
6: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो, कतिजना पक्रिनु भयो, कतिजना थुन्नु भयो, आज पक्रिन्छ भोलि छोडिदिनु के गरे आयो, कस्तो किसिमको सुशासन हो यो, कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो के, ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइराखेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मल हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो हो? आज राजतरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सर्ट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुरालाई रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
3: राज्यसभा सांसद सूर्यबहादुर तामाङले 3 महिनाभित्र गरिब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरे आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। बैठकमा बोल्दै सांसद तामाङ,
7: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ, यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको हो? यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु। कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ, धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चैकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ। त्यसै कारण नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 महिनाभित्र स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु, र यदि हुन सकेन भने 3 महिनाभित्र चाहिँ आवरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।
3: राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न विशेष संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराउनु भएको छ। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा छन्। एकजना सदस्यको पछि थप गर्ने उहाँले बताउनु भएको छ। खबर यति नै, नमस्कार।

हजुर आदरणीय श्रोताहरू, चट्टर रुमाल यो गीत राखेँ मैले हरि राई र मेलिन राईको स्वरमा, र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकाको व्यवसायको दोस्रो घण्टा अर्थात् दोस्रो खण्डको उठान गरिसकेको छु। व्यवसायमा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हरि राई र मेलिन राईको स्वरबाट यो गीत राख्दै गर्दाखेरि गायिका मेलिन राईलाई चाहिँ यति बेला भने पितृ शोक परेको छ। उहाँको बुबा जीवेश चामलिङ राईको निधन भएको हुनाले उहाँको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु र भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु र शोक सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छु। र अब नै कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको व्यवसायमा तपाईँका प्रतिक्रिया अनि सृजनाहरूलाई जोड्न चाहन्छु। यहाँ लेख्नुहुन्छ राम रुवालीजी हुनुहुन्छ, आज धेरै पछि राम रुवालीजी जोडिनु भएको छ, अस्ट्रेलियाको सिडनीबाट हुनुहुन्छ। नमस्कार तुलसर, आज हजुरको कार्यक्रम सुन्ने अवसर मिलेको छ, आशा छ हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला। कार्यक्रम सुन्नुहुने सबै बेबेसका श्रोताहरूमा मेरो मिठो सम्झना, कार्यक्रमको समयले साथ दिएमा एउटा कविता वाचन गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु भनेर लेख्नु भएको छ। उहाँ गीतकार पनि हुनुहुन्छ, राम्रो वाली चितवनकै हुनुहुन्छ। अघि मैले कनेक्टिकट युएसएमा रहेकी हाम्रा कवियात्री शर्मिला अधिकारी ज्यूको कविता पढ्दै गर्दा चितवनकी छोरी भन्नुभएको छ, उहाँ चितवनकै छोरा हुनुहुन्छ राम्रो वालीजी है त। रामजी, तपाईँले लेख्नुभएको गीत चाहिँ मेरो इमेलबाट उडेको हुनाले मलाई पठाउनु भएको भए कस्तो राम्रो हुन्थ्यो, मैले अस्ति पनि आग्रह गरेको थिएँ। हाम्रो भोइस अफ नेपालका विजेता हुनुहुन्छ इलामकै हाम्रा भाइ, उहाँले गाउनुभयो गीत थियो, त्यो गीत चाहिँ तपाईँ सँगसँग लिङ्क पठाइदिनु भए राम्रो हुने थियो। उहाँ लेख्नुहुन्छ नेपाल उठ्नेछ शीर्षकमा राम्रो वालीजी, उहाँको कविता व्यवसायमा राखिहाल्छु। नेपाल फेरि उठ्नेछ शीर्षकमा लेख्नु भएको छ। अहिले नेपाल रोएको छ तर नेपाली मन कहिले हार्ने छैन, विपत्तिले हामीलाई छुट्याउने होइन झन एक बनाउनेछ। बाढीले बगायो बस्ती, बगायो कति सपना, आँखाभरि आँसु बोकी रोइरहेछ नेपाल आमा। छुटे कति आफ्ना मान्छे, छुटे कति आफ्ना मान्छे, टुटे कति घर आँगन, दिवंगत आत्माहरूप्रति सबै सबैमा हार्दिक श्रद्धाञ्जली, शान्ति पाउन् ती पवित्र आत्माले, शान्ति पाउन् ती पवित्र आत्माले, जो हराए उनीहरू भेट्युन्, जो रोए उनीहरू हाँसुन्, दुःखको यो कालो बादल चिरी फेरि आशाको घाम लागुन्। हातमा हात मिलाउँ, मनमा मन जोडौँ, दुःखमा परेको नेपालीको आज हामी साथी बनाऊ, नेपाली फेरि उठ्नेछ, नेपाली फेरि उठ्नेछ, नेपाल फेरि हाँस्नेछ, हामी सबै एक भयौँ भने हरेक घाउ निको हुनेछ, आज राजनीति होइन मानवताको कुरा गरौँ, आज राजनीति होइन मानवताको कुरा गरौँ, आफ्नोभन्दा अरूको पीडा पहिले बुझ्ने प्रयास गरौँ, धर्म जात सीमा भुलेर एउटै मुटु बनाऊ, आँसु पुस्ने हात बनेर पीडितको साथमा सँगै उभियौँ, हामी हिमालका सन्तान, हामी साहसका पहिचान, हामी हिमालका सन्तान, हामी साहसका पहिचान, तुफान

आए पनि कहिल्यै झुक्ने छैन हाम्रो स्वाभिमान। हामी वीर नेपाली, हामी साहसी नेपाली। ढालेको घर उठाउने छौँ, टुटेको मनहरू जोड्ने छौँ। आजको घाउ बोकेर भोलिको नयाँ नेपाल बनाउने छौँ। हातमा हात मिलाऊ, मनमा मन जोडौँ। हातमा हात मिलाऊ, मनमा मन जोडौँ। नेपाल आमाको आँसु पुस्न एक भएर अघि बढौँ। नेपाल फेरि उठ्नेछ, नेपाल फेरि हाँस्नेछ। नेपालीको एकताभित्र नयाँ नेपालको बिहानी उदाउनेछ। नेपालीको एकताभित्र नयाँ नेपालको बिहानी उदाउनेछ। राम रुवाली सिडनी अस्ट्रेलिया भनेर लेख्नु भएको छ। राम रुवालीजीलाई धन्यवाद दिन चाहन्छु। चितवनका मान्छेहरू साह्रै स्रष्टा, सर्जक र शिल्पी मन अर्थात् शब्दका किसानहरू नै हुनुहुन्छ। अघि शर्मिला अधिकारीको प्रसङ्ग कटाउँदै गर्दा यहाँ राम रुवालीजीको यो सुन्दर सिर्जना पढे। यो भदौ 10 गते भटे कोशीले नेपाली मन मात्र रुएन, सारा विश्वलाई रुवाएको थियो। हामीले पीडा भोगिरहेको अवस्थामा झन् सोही क्षेत्रका बासिन्दाहरूलाई कस्तो भइरहेछ होला। उहाँहरूको हातमा हात, साथमा साथ सबै नेपालीले दिनुपर्दछ र नेपाली मन हो फेरि पनि उठ्नेछ भनेर यहाँ राम रुवालीले यो सुन्दर कविता लेख्नु भएको थियो। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। राम रुवालीजीलाई सिडनी अस्ट्रेलियाबाट हुनुहुन्थ्यो। अब भने यता बेल्जियमतिर पुग्न चाहन्छु श्रोताहरू। यहाँ विमल गिरीजीले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, ब्रसेल्सबाट हुनुहुन्छ। नमस्कार काजी साहब, ज्यानलाई कस्तो छ है, यता त यसै छ भनेर लेख्नु भएको रहेछ। एउटा गीतको सम्झना आयो, ज्यानलाई सन्चै छ भन्ने गीतको सम्झना आयो। विमलजी यता पनि ठिकै छ है त। उहाँले मुक्तक पठाउनु भएको रहेछ। अशान्त र असन्तुष्ट हुन्छौँ हामी के का लागि, परेलीको ओठ पुस्दै रुन्छौँ हामी के का लागि। अशान्त र असन्तुष्ट हुन्छौँ हामी के का लागि, परेलीको ओठ पुस्दै रुन्छौँ हामी के का लागि। तरल जीवन दुई दिनको तापरापले जल्छौँ सधैँ, तरल जीवन दुई दिनको रापतापले जल्छौँ सधैँ। भित्र दुख्ने ताना बुना बुन्छौँ हामी के का लागि, भित्र दुख्ने ताना बुना बुन्छौँ हामी के का लागि। मानव स्वार्थको लागि, मान्छेको मन हो अलिकति स्वार्थी मन भइहाल्छ, त्यही भएर पनि होला विमलजी। मिठो मुक्तक, सुन्दर मुक्तक धन्यवाद दिन चाहन्छु। चारैतिर आँखाको वरिपरि तिमी नै तिमी, रात दिन जताततै घरिघरि तिमी नै तिमी। चारैतिर आँखाको वरिपरि तिमी नै तिमी, रात दिन जताततै घरिघरि तिमी नै तिमी। दुनियाँभरिको राम्री अब्बल र कोमल, दुनियाँभरि कि राम्री अब्बल र कोमल, मनभरि भरि मुटुभरि भरि तिमी न तिमी, मनभरि भरि मुटुभरि भरि तिमी न तिमी। दोस्रो मुक्तक पनि पढे, विमल गिरीजीको कलमबाट लेखेको यो मुक्तकको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु। र यति बेला भने एउटा गीत राख्न चाहन्छु, रामकृष्ण ढकालले गाउनुभएको गीत हो। गीत लेख्नु भएको छ विमल गिरीले नै। विमल गिरी यतिखेर बेल्जियम हुनुहुन्छ, बेल्जियमभन्दा वारिपट्टि है, सायद लन्डनतिरै हुनुहुन्छ होला रामकृष्ण ढकाल। अनि यसमा सङ्गीत भने विपिन आचार्यको रहेको छ। अहिलेलाई भने विमल गिरीजीको दुईवटा मैले मुक्तक पढेँ, बेल्जियमबाट ब्रसेल्सबाट बेबेस गोर्खालीले सुनेर उहाँले मुक्तक पठाउनु भएको थियो। त्यसभन्दा अगाडि सिडनीबाट हरिराईजीले राम रुवालीजीले अर्को सुन्दर कविता पठाउनु भएको थियो। राम रुवालीजीलाई विनोद राईले गाउनुभएको गीत तपाईँसँग छ भने मलाई इमेलमा पठाइदिनु होला भन्न चाहन्छु है त। अहिलेलाई भने म यहाँहरू माझमा गीत राख्न चाहन्छु, रामकृष्ण ढकालको स्वरमा विमल गिरीको गीत रचना, अनि सङ्गीत यसमा रहेको छ विपिन आचार्यको।

0: SBS गोर्खा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: PFBS गोर्खा रेडियो।

लानुमको टेमा यो गीत निकै मिठो गीत राखे श्रोताहरू. यो गीतको बाँकी अंश पनि यहाँहरूलाई सुनाउन मन लाग्यो. मलाई पनि कता कता तनौतिर पुगे जस्तो भइरहेछ.

आदरणीय श्रोताहरू, बद्री सापकोटा र शान्ति श्री परियारको स्वरमा रहेको यो कडप्रिय सुमधुर लोकभाका राखी मालुङ कोठीमा अर्थात् तनहुँमा अवस्थित पर्यटक क्षेत्र मालुङ कोठीको गीत थियो र कता कतै त्यतै पुगे जस्तो पनि आभास भइरहेछ र खुसी लाग्यो यो गीत यहाँहरूलाई सुनाउन पाउँदा र गीत बज्दै गर्दा तनहुँका हाम्रा रघु भट्टराईजी लेख्नुहुन्छ, नमस्ते है बोस्टन भाच्य, हेलो सुन्दैछु भनेर मैले यता जानकारी गराए, गीत घन्किरहँदा नारायणी हेलो सुन्दैछु भन्ने गीत घन्किरहँदाखेरि नारायणी आफ्नै आसपासका ठाउँहरूको गीत पनि सुन्न पायो अनि त्यो गीतले कता कता दसैँको झल्को आयो, दसैँले झपक्कै छोपिसके जस्तो पनि लाग्यो अनि गीतकार एनपी परदेशीले भने जस्तै टिकट काटेर नेपालतिर उडिहालौँ जस्तो पनि बनायो अनि रेडियो सुन्ने क्रम छोडिएन, यस्ता राम्रा राम्रा गीतहरू बज्दै गर्दाखेरि कानलाई सकुन मिलिरहेको बेला किन रेडियो बन्द गर्ने भन्दै गिटी अड्डाबाट रेडियो सुन्दै गर्दाखेरि एक्कासी मेरै घरको मासतिरको ठाउँ मानुङ कोटेको गीत पनि पो बज्यो, लौ आजको दिन भने चाहिँ विशेष नै हुने भयो, यस्तो मौका त कहिले काहीँ मात्र जुर्छ है भनेर लेख्नु भएको छ रघु भट्टराईजीले। धन्यवाद दिन चाहन्छु रघुजीलाई, कार्यक्रम सुनिराख्नु भएको रहेछ, खुसी लाग्यो। पक्कै पनि तपाईँले भने जस्तै अब तपाईँकै गाउँ ठाउँको गीत यति राम्रो बनेको रहेछ बद्री सापकोटा र शान्तिश्री परियारको स्वरमा, यो गीत मलाई पनि असाध्य मन पर्यो र पछिल्लो समय टिकटकतिर पनि निकै नै भाइरल भनेको गीत पनि हो यो र गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र भने म केही गजल यहाँहरू माझमा राख्न चाहन्छु। गजलहरू राख्ने क्रममा यतिखेर भने म सत्यराज गिरीले लेख्नुभएको एउटा गजल राखिहाल्छु, लेख्नुहुन्छ सत्यराज गिरी। अचेल कालो बादल हुँदा पनि डर लागेको छ, अचेल कालो बादल हुँदा पनि डर लागेको छ, आफ्नाको भन्दानी पराईको भर लागेको छ, आफ्नाको भन्दानी पराईको भर लागेको छ, अचेल कालो बादल हुँदा पनि डर लागेको छ। परदेशमा जति गरिनी खुसी हुन्न रहेछ मन, परदेशमा जति गरिनी खुसी हुन्न रहेछ मन, त्यसैले गाउँ मै जाने अहिले रहर लागेको छ, त्यसैले गाउँमै जाने अहिले रहर लागेको छ, अचेल कालो बादल हुँदा पनि डर लागेको छ। गाउँ खाली बस्नेहरू परदेश लागे बाध्यतामा, गाउँ खाली बस्नेहरू परदेश लागे बाध्यतामा, खास गरेर भिडमा सुनसान सहर लागेको छ, खास गरी भिडमा सुनसान सहर लागेको छ, आफ्ना भन्दानी पराईको भर लागेको छ। मिसावर त जताततै रहेछ मर्न नि सकिन्न हौ, मिसावर त जताततै रहेछ मर्न नि सकिन्न हो, हुन पनि हो धोकेबाज त यो जहर लागेको छ, हुन पनि हो धोकेबाज त यो जहर लागेको छ, अचेल कालो बादल हुँदा पनि डर लागेको छ। र अन्तिम शेर, जिद्दी कति गर्छौ यार हुनै नसक्ने तर्क गरेर, जिद्दी कति गर्छौ यार हुनै नसक्ने तर्क गरेर, सूर्यलाई त पूर्वबाट उठाउने कर लागेको छ, सूर्यलाई त पूर्वबाट उठाउने कर लागेको छ, अचेल कालो बादल हुँदा पनि डर लागेको छ, आफ्नो भन्दा पनि पराईको भर लागेको छ। गजलकार सत्यराज गिरीको यो गजल राखे, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी अर्को गजल चाहिँ मेरो हातमा सुदम धामीले लेख्नुभएको गजल हो, यो गजल पनि राखिहाल्छु, लेख्नुहुन्छ सुदम धामी। तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले, जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, थाहा छैन कुनी किन टाढा हुन खोज्छौ, थाहा छैन किन टाढा हुन खोज्छौ, समाजमा तिम्रो शिर झुकाएको थिइनँ मैले, समाजमा तिम्रो शिर झुकाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, उति नै छ मनमा माया जति पहिले दिने गर्थे,
उति नै छ मनमा माया जति पहिले दिने गर्थे, तिम्रो लागि कहिल्यै माया सुकाएको थिइनँ मैले, तिम्रो लागि कहिल्यै माया सुकाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, सुख दुःख जे गरे नि तिमीसँगै पोख्ने गर्थे, सुख दुःख जे गरे नि तिमीसँगै पोख्ने गर्थे, अरूसँग मनको गाँठो फुकाएको थिइनँ मैले, अरूसँग मनको गाँठो फुकाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, कहिलेकाहीँ तिमी हाँस्दा सँगै हाँस्न पाइन होला, कहिलेकाहीँ तिमी हाँस्दा सँगै हाँस्न पाइन होला, तिम्रो पिरमा रुने मौका चुकाएको थिइनँ मैले, तिम्रो पिरमा रुने मौका चुकाएको थिइनँ मैले, तिमीसँगै कुना तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले। र अन्तिम शेर लेख्नुहुन्छ सुदन धामी, जे भन्थ्यौ त्यही मान्थे, जहाँ भन्थ्यौ त्यहीँ जान्थे, जे भन्थ्यौ त्यही मान्थे, जहाँ भन्थ्यौ त्यहीँ जान्थे, सँगै हिँड्दा पाइलाहरू रुकाएको थिइनँ मैले, सँगै हिँड्दा पाइलाहरू रुकाएको थिइनँ मैले, तिमीसँग कुनै कुरा लुकाएको थिइनँ मैले, जानी जानी तिम्रो मन दुखाएको थिइनँ मैले। सुदन गुरुङको यो गजलको लागि सुदन धामीको यो गजलको लागि उहाँलाई धन्यवाद दिन चाहन्छु, र सरोज सङ्गमको गजल पनि व्यवसायमा राखिहाल्छु। पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, सबैसँग मेरो धारणा नमिल्नु स्वाभाविकै हो, सबैसँग मेरो धारणा नमिल्नु स्वाभाविकै हो, आफ्नै विचारहरू त आफ्नै आफैसँग बाजिएका छन्, आफ्नै विचारहरू त आफैसँग बाजिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, यसरी छोडेर इमान्दार बिर्सिँदै नैतिकता, यसरी छोडेर इमान्दार बिर्सदै नैतिकता, मानिसहरू संसारको मोहमा बाँधिएका छन्, मानिसहरू सांसारिक मोहमा बाँधिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, बिर्सेर बलिदान सयौँ कलिला युवाहरू, बिर्सेर बलिदान सयौँ कलिला युवाहरूको पार्टीको नाममा खुद्रा पसल खोलिएका छन्, बिर्सेर बलिदान सयौँ कलिला युवाहरूको पार्टीका नाममा खुला पसल खोलिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, खोइ कस्तो टुना गर्ने रहेछ कसैलाई पैसाले, खै कस्तो टुना गर्ने रहेछ कसैलाई पैसाले, धन दौलतकै कारण आफन्त टाढिएका छन्, धन दौलतकै कारण आफन्त टाढिएका छन्, पुरा हुन नसक्ने अपेक्षाहरू राखिएका छन्, अन्जानमै मान्छेहरूसँग मन साटिएका छन्। यी तीन गजल राखेर अन्तिम गजल राखे मैले सरोज सङ्गमको कलमबाट उहाँलाई धन्यवाद दिँदै। अब नि म विष्णुबहादुर सिंहले लेख्नुभएको एउटा गजल यहाँहरू माझमा सुनाउन चाहन्छु, नारायण लामाको स्वरमा, गजलमा सङ्गीत भने केशव पौडेलको रहेको छ।

0: SBS गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS Gorkha Radio।

उदाउँछ झुल्के घाम सधैँ अन्तुमाथि, घुम्नै पर्ने एउटा ठाउँ इलाम रहेछ साथी। विक्रम राईको स्वरमा रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। रघु भट्टराईजी फेरि लेख्नुहुन्छ, आज पर्यटन बोर्डले यो गीत लेख्ने गीतकारलाई पर्यटन दूत बनाउँछ है। आज इलाम घुम्यो, तनहुँ पुग्यो, चितवन घुम्यो, नेपालै पनि पुग्यो भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु। र भने श्रोता यहाँहरूका प्रतिक्रियाहरूलाई म कार्यक्रममा समेट्दै जानेछु र यहाँ हेर्दैछु बाँकी प्रतिक्रियाहरू केही छन् कि भनेर। होमा पाइम लिम्बूले नमस्कार भन्नुभएको छ, उहाँलाई पनि नमस्ते भन्न चाहन्छु। अनि यसै गरी सरोज वाग्लेजी लेख्नुहुन्छ, टेक्सेस युएसएबाट हुनुहुन्छ उहाँ। सर, एउटा सानो प्रयास, यति राम्रो कविता सुनेपछि आफूले पनि केही नलेखी बस्नै मनले मानेन, त्यसैले यो सानो प्रयास गरे है। हजुरको मिठो आवाजबाट यो कविता वाचन सुन्न पाउने सौभाग्य मिल्यो भने आफूलाई निकै भाग्यवानी सम्झनेछु भनेर लेख्नु भएको छ। सरोज वाग्लेजीले धन्यवाद दिन चाहन्छु। त्यताबाट हामीलाई सम्झनु भयो, सुनिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँको सिर्जना पढिहाल्छु। तिम्रो सधैँ साथले नै सौभाग्य पाएको छु, मेटाउँदै निराशा बहार आफैमा छाएको छु। तिम्रो सधैँ साथले नै सौभाग्य पाएको छु, सात फन्को घुम्दै अग्नि सिन्दुर मात्र कहाँ हो र, सात फन्को घुम्दै अग्नि सिन्दुर मात्र कहाँ हो र, अनन्तसम्म माया गर्ने कसम पनि खाएको छु, अनन्तसम्म माया गर्ने कसम पनि खाएको छु। निश्चल त्यो समुद्र झै चोखो माया लागेको छु, निश्चल त्यो समुद्र झै चोखो माया लागेको छु। असीमित गहिराईमा तिमी भित्र हराएको छु, इशारा र सुसेली मात्र पनि कहाँ हो र, गुन्जदै पाखा पर्वत तिम्रो गीत गाएको छु, गुन्जाउँदै पाखा पर्वत तिम्रो गीत गाएको छु। खुसी हुँदै ऋषि मुनि के माग्छौ वरदान भनेपछि, खुसी हुँदै ऋषि मुनिले के माग्छौ वरदान भनेपछि, हजारौँ जुनी तिम्रै हुन पाऊ भनी मागेको छु, हजारौँ जुनी तिम्रै हुन पाऊ भनी मागेको छु। एउटा समर्पणको भावमा लेखिएको सिर्जना राखे उहाँलाई धन्यवाद दिन चाहन्छु सरोज वाग्लेजीलाई। यसै गरी श्रोताहरू यहाँ लेख्नुहुन्छ नूतन भुषालजी। नूतनजी अहिले इजरायलबाट हुनुहुन्छ। नमस्कार सर, सुन्दा चाहिँ म पनि आजको दमदार सिर्जनाहरू भन्नुभएको छ। नूतनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, सिर्जनाहरू सुनिदिनु भयो र हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ डाक्टर अमर कार्की हुनुहुन्छ फ्लोरिडा युएसएबाट। नमस्कार सर, मेरो पनि अनि शुभ प्रभात यताबाट भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। शर्मिला अधिकारीजी फेरि लेख्नुहुन्छ, हरिराईजीको गीत खुब मनपर्छ चट्टरुमाल, मलाई त गीत बजेपछि नाचौँ नाचौँ लाग्छ भन्नु लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। नाच्नुपर्छ नि हौ, नाचिदिनु होला है त भन्न चाहन्छु। अनि यहाँ मिनी कालीगेटी राईजी लेख्नुहुन्छ, नमस्कार तुलसी दाई भन्नुभएको छ, तपाईँलाई पनि नमस्ते है त, कार्यक्रम सुनिरहनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभएकोमा। मिनी कालीकोटेजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ साधुराम गुरुङजी हुनुहुन्छ, उहाँ चाहिँ युकेबाट हुनुहुन्छ। नमस्कार तुलजी, म पनि हजुरको अत्यन्त लोकप्रिय कार्यक्रम सुरुदेखि नै सुनिरहेको छ, यो मेरो रचनाको गीत पनि राखिदिनु भएकोमा धन्यवाद भनेर लेख्नु भएको छ। कार्यक्रममा गीत सुन्न पाए खुसी लाग्यो भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ, नमस्ते तुलजी, बिहिबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका सृजनाहरू सुनेर रमाइरहेको छु है भनेर उहाँले चाहिँ अर्जुन चन्द्रले लेख्नुभएको मुक्तक पठाउनु भएको छ। इमाडोलका स्रष्टा हुनुहुन्छ, लेख्नुहुन्छ अर्जुन चन्द्रजी, मान्छेले संसार जान्यो समय बुझ्यो भनिन्छ, वैज्ञानिक सत्य मान्यो समय बुझ्यो भनिन्छ, मान्छेले संसार जान्यो समय बुझ्यो भनिन्छ, वैज्ञानिक सत्य मान्यो समय बुझ्यो भनिन्छ। निदाइरहेका छन् मान्छेहरू धर्मको नशामा, निदाइरहेका छन् मान्छेहरू धर्मको नशामा, रूढीलाई सत्य ठान्यो समय बुझ्यो भनिन्छ, रूढीलाई सत्य ठान्यो समय बुझ्यो भनिन्छ। दोस्रो मुक्तक पनि पढिहाल्छु, कसैकी सुन्दर कन्याको मालिक बनेर रुवाउनेहरू हेर, संस्कार हो भन्दै अर्धाङ्गिनीलाई खुट्टा धुवाउनेहरू हेर,
कसैकी सुन्दर कन्याको मालिक बनेर रुवाउनेहरू हेर संस्कार हो भन्दै अर्धाङ्गिनीलाई खुट्टा धुवाउनेहरू हेर पाखण्डी ढोङ फेसबुकमा पोस्ट गरेर के भन्न खोजिया समर्पित सहयात्रीलाई खुट्टाको पानी खुवाउनेहरू हेर अर्जुन चन्द्रजीको दुई मुक्तक पढे कैलाश अन्तलिम्बुले नन्टन युकेबाट यी मुक्तकहरू साभर गरेर पठाउनु भएको थियो उहाँलाई धन्यवाद दिन चाहन्छु कैलाश अन्तलिम्बुलाई बेलायत बाँच हुनुहुन्थ्यो अनि एनपी परदेशजी लेख्नुहुन्छ हिँड्दा हिँड्दै भनेर हिँड्दैछु म कतै तिमीलाई भेटिन्छ कि भनेर मरुभूमिमा पनि तिर्खा मेटिन्छ कि भनेर हिँड्दैछु म कतै तिमीलाई भेटिन्छ कि भनेर मरुभूमिमा पनि तिर्खा मेटिन्छ कि भनेर जीवनको गरेटोमा एक्लै हिँडिरहने बेला तिम्रो यात्रामा मलाई पनि समेटिन्छ कि भनेर भनेपछि मर्ने वा गर्दा गर्दै लेख्नुभयो जस्तो लाग्यो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एनपी परदेशजीलाई उहाँ अहिले नर्थ क्यारोलिना युएसबाट हुन्छ धेरै धेरै धन्यवाद दिन चाहन्छु र सिर्जनाहरू राख्ने क्रमलाई करिब करिब अब मैले बिटमार्ने बेला भइसकेछ किनकि समय पनि हेर्दैछु एउटा अलिकति लामै गीत राखेर बिदा हुनु पर्ला र यतिखेर भने अन्य बाँकी सिर्जनाहरू छन् कि भनेर पनि हेर्दैछु र प्रतिक्रियाहरू छन् भने म पढिहाल्छु तुलपुनज्यू लेख्नुहुन्छ तुल सर नमस्कार भनेर लेख्नु भएको छ युकेबाट म पनि आज बिहानदेखि नै सबै कार्यक्रम सुनिरहेछु सबै सृजनाहरू हजुरको सुन्दर प्रस्तुतिले अझै आनन्द र मनोरञ्जन दिइरहेछ पुरै समय सुनेर आनन्द लिनेछु हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई शुभ दिन भनेर लेख्नु भएको छ तुलपुनज्यूले बेलायतबाट हुनुहुन्छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु बेलायतबाट हुनुहुन्छ हाम्रा ताराप्रसाद च्यामजङजी सेवारतोजी यो लोकप्रिय कार्यक्रम बेबस गोर्खा रेडियो सडिम सङ्गममा मिठो मिठो गीत कविताहरू सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ है भन्ने लेख्नु छ शर्मिला बहिनीको कविता साह्रै मन पर्यो भन्नुभएको छ धन्यवाद दिन चाहन्छु म ताराप्रसाद च्यामजङजीलाई यसै गरी यहाँ लेख्नुहुन्छ खेल मोती लिम्बु बेलायतबाट हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ नमस्ते सेवारो तुलसी म पनि सिर्जना बाटिकामा मिठा मिठा सिर्जनाहरू कविताहरू मुक्त सुनेर आनन्द लिँदैछु तुलसीजीको कलमबाट लेखेको सिर्जना या गीत सुनाइदिनु होला है भनेर लेख्नु भएको छ खेल मोती लिम्बुले बेलायतबाट यहाँलाई पनि सेवारो भन्न चाहन्छु अब मेरो गीत चाहिँ म सुनाउन असमर्थ भएँ है तपाईँलाई म एउटा मैले लेखेको सिर्जना सुनाउँछु है त यो गीत हो र यही सिर्जना यहाँलाई सुनाउँछु है त यही त हो जिन्दगी कहिले हाँसु कहिले आँसु यही त हो जिन्दगी भोग्नुपर्छ के देख्नुपर्छ अनेक यहाँ देख्नुपर्छ अनेक कहिले लाग्छ बिन्दास जस्तो कहिले लाग्छ उदेक यही त हो जिन्दगी कहिले सुख कहिले दुःख यही त हो जिन्दगी न त लोभले छोडी जान्छ न त लाभ नै बढी जान्छ एक मुठी सास हो जीवन कति बेला छोडी जान्छ यही त हो जिन्दगी कहिले वारी कहिले पारी यही त हो जिन्दगी ल हाम्रा खेल मोती लिम्बुज्यूको आग्रहलाई स्वीकारेर मैले यति बोले यति मात्रै सुनाएँ है त यहाँलाई धन्यवाद दिन चाहन्छु र प्रेम विश्वकर्मदाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्ट्रोट युकेबाट नमस्ते तुलसीजी कार्यक्रम सुनिरहेछु बेमौसमी फुलहरू पढ्ने जिज्ञासा बढेर आयो धन्यवाद भन्नुभएको छ प्रेमदाईलाई धन्यवाद दिन चाहन्छु र मैले आज धारा रानी गीतकार हुनुहुन्छ उहाँको बेमौसमी फुलहरू कृतिको आवरण राखेको छु प्रेमदाईलाई धन्यवाद र धारा रानीजीलाई पनि धन्यवाद दिन चाहन्छु र अब नै सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छु र सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको पुछारमा भने म मनोज थापा मगर र सुनिता थेगेम लिम्बुको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु लीलाराज काम्बाङको गीत रचना अनि मनोज थापा मगरकै सङ्गीत रहेको छ यही गीतको साथ आजलाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकालाई बिट मारे बिदा हुन्छु नमस्ते

0: माथि आरोप प्रत्यारोप गर्नुभन्दा पनि साथ दिनुपर्नेमा जोड दिनुभएको छ आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली।
1: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो, तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा, कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो। विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो।
0: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
2: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सिएको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रष्ट पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
0: काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङदाङ बेले सुशासन कायम गर्ने मामलामा सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदाङ बेले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
3: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिरहेको छैन। भदौ 23 घटना देख्ने, सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी, तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन। कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ, मैले त्यो बुझिरहेको छैन।
0: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
3: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ, सडक किन समयमा बन्दैन, पुल किन समयमा सम्पन्न हुँदैन, आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ, जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने, ठेक्काको म्याद किन बार बार थपिन्छ। हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आज आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
0: भुटेकोशी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ।
3: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ, म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्य विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
0: राष्ट्रिय सभाले भुटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको जानकारी गराउनु भएको हो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा छन्। एक सदस्य पछि थप्ने उहाँले बताउनु भएको छ। प्रतिनिधि सभाले पनि यसअघि भुटेकोशी बाढीबारे अध्ययन गर्न रासोपा संसदीय दलका नेता गणेश पराजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति गठन गरिसकेको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिका एक शान्तिगेट जाँच कोठाबाट सशस्त्र प्रहरीले 2,51,00,000 बढी मूल्यको गरगहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गोलम डण्डा रूपन्देहीबाट घटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका 19 बस्ने 46 वर्षीय इला पटेलबाट ती गरगहना बरामद गरेको हो। पटेल भारतबाट नेपालतर्फ आउँदै गर्दा सीमा जाँच कक्षमा शङ्कास्पद देखिएपछि जाँच गरिएको थियो। पटेलबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली, औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फुली, पत्थरवाला हार र ब्रासलेट लगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनीबाट जम्मा 2,605 ग्रामका गरगहना बरामद भएको हो। पटेललाई अनुसन्धान तथा कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालय रूपन्देही पठाइएको प्रहरीले जनाएको छ।
4: BFBS, Gorkha Radio.

चिसो चिसो छ यो मौसम. मेलिना राईले गाउनुभएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो यहाँहरूले यतिखेर. र यो गीतको साथसाथमा हाम्रो आजको कार्यक्रम दिवाकोसेलीको यो यात्रा आजको लागि सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो अभिवादन गर्न चाहन्छु. म तपाईँकै रेडियो मित्र शेरी सनवार आज पनि कार्यक्रम सहित हाजिर छु ठिक चार बजेसम्मको लागि नै. अहिले भने दिउँसोको 1:10 गएको छ. यहाँहरू सबैलाई स्वागत टक्राएँ मैले, साथ दिनुहोला भनेर विनम्र अनुरोध पनि टक्राउन चाहेँ. र तपाईँ सबै सबैको यो समयलाई साङ्गीतिक बनाउने तयारीको साथमा आजको यो प्रस्तुतिसहित म हाजिर भइसकेँ है. त प्रिय श्रोताबिन, यतिखेर तपाईँहरू सबजनाको पनि लन्च टाइमको बेला हो. लन्चहरू खाएर चाहिँ एकदम आराम गरेर आफ्नो काममा लागिरहनु भएको छ भने तपाईँको यो समयलाई अझ सङ्गीतमय बनाएर अझ ऊर्जा प्रदान गर्ने हेतुसहित आजको यो प्रस्तुति अन्तर्गतका सरसामग्रीहरू लिएर म हाजिर भइसकेकी छु. त आजको कुराकानी अगाडि बढाउनु पर्दा सबैभन्दा पहिला चाहिँ नि हाम्रो आजको यो मिति तिथि के कस्तो छ त्यस विषयवस्तुमा जानकारी तपाईँलाई गराउन चाहन्छु म. र आजको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि अब सधैँ चाहिँ हाम्रो रेगुलर सरसामग्री जो छन् त्यो त रहन्छ नै रहन्छ, त्योभन्दा बाहेक के छ त भन्ने प्रश्न पनि आउन सक्छ होइन. र यसर्थमा तपाईँलाई म जानकारी गराइहालौँ. आज तपाईँको लागि यस चाहिँ मैले आजको अन्तिम चरण अन्तर्गतको विशेष सामग्रीमा रत्न श्रेष्ठ बहुमान उहाँसँग गरिएको कुराकानी हाम्रो दाजु योगराज राईले गर्नुभएको छ. यो कुराकानीलाई तपाईँको लागि राख्नेछु कार्यक्रमको अन्तिम चरणमा बिएफएस सम्वाद अन्तर्गत. र दोस्रो चरणमा पनि ब्रिगेड आर्टिस्टका गीत सङ्गीतहरू यानि कि लोकल ट्यालेन्ट भनेर भन्छौँ उहाँहरूका गीत सङ्गीतहरू छँदैछ. र यो प्रथम चरणमा सधैँ चाहिँ मौसमको जानकारी अनि हेल्थ रिलेटेड विषयवस्तुका लागि सधैँ नै समर्पित सेगमेन्ट हेल्थ सेगमेन्ट तपाईँको लागि म राख्नेछु. यिनै विविध सरसामग्री गीत सङ्गीतहरूको साथमा आजको यो प्रस्तुति आजको यो कार्यक्रम तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ. सबैभन्दा पहिला त हामी अब लागिहालौँ आजको नेपाली पात्रलाई पल्टाउनपट्टि. आजको तिथिमितिको कुराकानी अलिकति जानकारी तपाईँसँग सेयर गरिहाल्छु. विक्रम सम्बत 2083 साल असोज महिनाको 15 गते, तदनुसार 1 अक्टोबर सन् 2026 आज बिहिबारको दिन आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि परेको छ. र आज पञ्चमी श्राद्ध हो, अहिले 16 श्राद्ध चलिरहेको छ, तपाईँलाई थाहा भएकै कुरा हो होइन. अनि यसै गरिकन आजको चाहिँ दिनको मौसमको पनि अलिकति कुरा गरिहाल्छु. आज चाहिँ घमाइलो छ, धेरै ठाउँमा सुक्खा नै रहेको छ. हल्का फुल्का वर्षा पश्चिम भेगहरूतिर हुनेछ र उत्तर पश्चिम भागतिर भने हावा कडा रूपले चल्ने देखिन्छ. अनि वर्षा र बादलको क्रम चाहिँ नर्दर्न आइल्यान्डसम्म पनि पुग्नेछ इभिनिङको समयमा. र हिजोभन्दा आज अलिकति चिसो भएको महसुस पनि गर्न सकिनेछ. र आज राति सुक्खा छ दक्षिण र दक्षिण पूर्व भूभागहरूमा, अलिकति रुरल एरियाजतिर अलिकति चिलिया थ्यार अर्थात् भनौँ अलिकति चिसो जाडो बढेको महसुस हुनेछ भने केही केही ठाउँमा चाहिँ तुवालो र कुहिरो पनि लाग्न सक्छ. अनि हावा चल्नेछ, धेरै जसो ठाउँमा वर्षा पनि हुने देखिन्छ स्पेसली स्कटल्यान्डको दक्षिण पश्चिमी भूभागहरूतिर. त मौसमी विवरण मैले तपाईँसँग सेयर गरिहालेँ प्रिय श्रोतावृन्द. र अब भने अगाडि बढ्नु पर्दाखेरि सुनचाँदीको पनि अलिकति कुरा गरिहालौँ है. त आज चाहिँ छापावान सुन प्रति तोला 2,93,300 रुपियाँमा कायम भएको छ भने चाँदी प्रति तोला

अनुसार 4,427 रुपियाँमा चाहिँ नि कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि परेको छ र यस विषयवस्तुमा कुरा गर्नुपर्दाखेरि अब यो एकदमै सेल्फ एक्सप्लानेटरी नै छ होइन। यो ज्येष्ठ नागरिक भन्ने बित्तिकै वृद्ध उमेरका सिनियर सिटिजन्स भनेर हामी भन्छौँ होइन, र उहाँहरूप्रति समर्पित आजको दिन रहेको छ र विशेष गरिकन यो दिनमा चाहिँ उहाँहरूको लागि होइन कस्तो खालको चाहिँ नि व्यवस्था हुनुपर्ने हो, कस्ता कस्ता कुराहरूमा चाहिँ उहाँहरूको लागि ध्यान दिनुपर्ने हो र उहाँहरूको जुन सुरक्षा स्वास्थ्यदेखि लिएर उहाँहरूको समाजमा जुन एउटा चाहिँ स्थिति छ त्यसलाई चाहिँ राम्रो बनाउनको लागि के कस्तो काम गर्न सकिन्छ भन्ने कुराहरू गर्ने आजको दिन हो भन्दा फरक नपर्ला। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भनेर त्यसै भनिएको त छैन होइन, हरेक साल अक्टोबर महिनाको 1 तारिकमा यो मनाइने गरिन्छ र यसले चाहिँ मैले अघि भने जस्तै वृद्ध नागरिकहरूप्रति सम्मान व्यक्त गर्ने अवसर दिन्छ हामीलाई। र यसको इतिहासको कुरा गर्नुपर्दाखेरि चाहिँ नि सन् 1990 संयुक्त राष्ट्रसङ्घको महासभाबाट सुरु गरिएको हो। यस दिनले वृद्ध व्यक्तिहरूको अधिकार, स्वास्थ्य र गरिमाको विषयमा चेतना फैलाउने काम गर्दैछ र आजको समयमा होइन विश्वभरि नै जनसङ्ख्या धेरै नै वृद्धि भइरहेको छ र यो सन्दर्भमा त अझ यो दिवसको महत्त्व बढेको छ किनभने जति जनसङ्ख्या वृद्धि भइरहेको छ त्यति नै चाहिँ वृद्धि वृद्ध वृद्धहरूको पनि भइरहेको छ होइन, र स्पेसली वृद्ध जनसङ्ख्याको बढोत्तरीले गर्दाखेरि अझ यो दिनमा हामीले बढी चासो राख्नुपर्ने कुरालाई हामीले नकार्न पक्कै पनि सक्दैनौँ है। र विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् 2050 60 वर्ष र सोभन्दा माथिका व्यक्तिहरूको सङ्ख्या 2 अर्ब नाग्ने अनुमान छ। यो परिवर्तनले केही अवसरहरू ल्याए पनि यसले सरकार, समाज र संस्थाहरूलाई थप जिम्मेवारी पनि थपेको छ र वृद्ध नागरिकहरू अझै पनि आफ्नो परिवार, समुदाय र मुलुकमा सक्रिय भूमिका निभाइरहेका हुन्छन्। यद्यपि उनीहरूले भोग्ने विशिष्ट चुनौतीहरूका लागि सशक्त, संवेदनशील र समावेशी नीति अत्यन्तै आवश्यक छ है। र अब 60 कटिसकेपछि अब वृद्ध वृद्धको अलिकति कोटीमा राखिने भए तापनि अब अहिले 60 इज न्यू 50 भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई, किनभने अब अहिले पहिला त अब 60 वर्षमा नै जुन एउटा रिटायरमेन्टको एज हुने हामीलाई त्यस्तो खालको चाहिँ एउटा सिस्टम रहेको थाहा छ होइन, र अब अहिले आउँदा आउँदा बढ्दै बढ्दै 65, 65 वर्ष, 66, 66, 67, 68 अब अबको केही समयमा त 70, 75 वर्षसम्म पनि पुग्न सक्ने स्थिति छ किनभने वृद्धहरूको सङ्ख्या पनि बढिरहेको छ। र अब अहिलेको समयमा चाहिँ वृद्ध वृद्धहरूले पनि आफैले आफूलाई एकदमै भनौँ न एकदमै हेल्दी राख्ने, एकदमै सुसूचित राख्ने, एकदमै समयसँग अगाडि बढ्ने त्यो हिसाब किताबले उहाँहरूले आफैले आफैलाई इन्ट्याक्ट राख्नुहुँदाखेरि उहाँहरूको जुन पोजिसन छ, जुन काम छ, जुन काममा उहाँहरू सक्रिय हुनुहुन्छ त्यो उहाँहरूले चाहिँ एकदमै भलिभाँति गर्न सक्नुहुने कारणले गर्दाखेरि पनि कुनै पनि कामलाई छोडिहाल्नुपर्ने अथवा रिटायरमेन्ट लिइहाल्नुपर्ने स्थिति पनि आउँदैन। यसर्थमा अब सन् 2050 मात्र 60 वर्ष र सोभन्दा माथिका उमेरका मानिसहरूको सङ्ख्या 2 अर्ब नाग्ने कुरा गरिएको छ र 60 भन्ने बित्तिकै स्टिल वर्किङ एज हो होइन, यस अर्थमा चाहिँ रिटायरमेन्ट भन्ने कुरा त अझै पछाडि धक्लिँदै जाने कुरामा चाहिँ नि दुई मत हुनै परेन भन्दा फरक नपर्ला। यो राम्रो कुरा पनि हो, स्पेसली आफैले आफैलाई एकदमै राम्रो राख्नु, स्वस्थ राख्नु होइन, शारीरिक रूपमा मानसिक रूपमा इन्ट्याक्ट राख्नु, त्यसमा हामी सबैले ध्यान पुर्याउनै पनि पर्छ र त्यो कुरा चाहिँ एउटा चाहिँ सकारात्मक पक्ष हो यसको भन्दा फरक पक्कै पनि नपर्ला प्रिय श्रोता वृन्द। त आज चाहिँ विश्वभरि नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको अवस्थामा यो कुरा अलिकति मैले तपाईँहरूसँग सेयर गरेँ र आजको दिनमा चाहिँ विशेष गरिकन वृद्ध समुदायका व्यक्तिहरूलाई योगदान, उहाँहरूको जुन छ यसलाई सम्मान गर्ने, उहाँहरूको आवश्यकता र अधिकारलाई सम्बोधन गर्ने अनि जति जति हाम्रो समाज वृद्धि भइरहेको छ त्यति नै बढी समावेशी सोच, सहानुभूति र गरिमामय व्यवहार गर्नु आवश्यक छ। वृद्ध व्यक्तिहरूले सम्मान, सुरक्षासहितको जीवन बाँच्न पाउनुपर्छ जुन हाम्रो सामूहिक उत्तरदायित्व पनि हो भनेर आजको दिनमा सबैजनामा चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि आजको दिनलाई चाहिँ मनाइएको छ अथवा मनाइँदैछ भन्दा फरक नपर्ला पनि यस्तो दामृत। र आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा अलिकति जानकारी मैले तपाईँसँग सेयर गरेँ, यसै गरिकन आज अन्तर्राष्ट्रिय कफी डे पनि हो अनि साथसाथमा विश्व शाकाहारी दिवस पनि हो अनि अन्तर्राष्ट्रिय सङ्गीत दिवस पनि हो। यिनको विषयमा पनि म कुराकानी गर्नेछु अगाडि कार्यक्रम अन्तर्गत सुन्दै गर्नुहोला है। अहिलेको लागि भने अब म अगाडि तपाईँलाई लिएर जान चाहन्छु अर्को एउटा मिठो गीततर्फ र यसको साथसाथमा आजको हाम्रो हेल्थ सेगमेन्ट तर्फ लाग्ने बेला पनि भइसकेको छ। अहिले नैको लागि उदय र मनिला सोताङको आवाजमा यो गीत सुनाउँछु म।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: यो PFBS गोरखा रेडियो हो।

हजुर त आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पाली परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराकानीमा हामी यस सेगमेन्ट अन्तर्गत ध्यान दिने गर्दछौँ र आज पनि अब यही सिलसिलालाई अगाडि बढाउँदैछु यस हेल्थ सेगमेन्ट अन्तर्गत। त आजको लागि भने यो विषयवस्तुको कुरा गर्नुपर्दा हड्डीको बारेमा हामी कुरा गर्छौँ। उमेर बढ्दै जाँदाखेरि हड्डीहरू पनि अलिक कमजोर हुँदै जान्छन्, तपाईँलाई थाहा भएकै कुरा हो होइन, र हड्डीहरू कमजोर हुँदै गर्दाखेरि यो छिटै नै भाँच्न सक्ने, फ्र्याक्चर हुन सक्ने समस्या आउन सक्ने चाहिँ सम्भावना धेरै हुन्छ। र यो कुरालाई ध्यानमा राख्दै आज अब उमेर बढ्दै जाँदा हड्डीहरूलाई कसरी मजबुत गराउन सकिन्छ त भन्ने विषयवस्तुमा केही टिप्स म तपाईँसँग सेयर गर्न चाहन्छु। बढ्दो उमेर सँगसँगै धेरै प्रकारको समस्याहरूले चाहिँ हामीलाई सताउने गर्छ, त्यो एकदमै नर्मल कुरा हो होइन। जस्तो कि हृदय रोग भयो, क्यान्सर आदि इत्यादि भयो, यो थुप्रै रोगहरू चाहिँ यो समय सँगसँगै उमेर बढ्दै जाँदाखेरि आउने समस्याहरू हुन्। यसै गरिकन बिस्तारै बिस्तारै हाम्रो हड्डीहरू पनि कमजोर हुन थाल्छ, जसलाई अस्टियोपोरोसिस भनेर पनि भनिन्छ। विभिन्न शोधहरूको अनुसार 50 अधिक उमेरका मानिसहरूलाई चाहिँ कुनै न कुनै समयमा हड्डी कमजोर भएको समस्या हुने नै गर्छ। हुन त उमेर बढ्दै जाँदाखेरि हड्डीहरूलाई मजबुत बनाउनको लागि विभिन्न कुराहरूमा ध्यान दिन सकिन्छ, जस्तो कि सही खानपान, शारीरिक गतिविधि, सप्लिमेन्ट आदिको मद्दत पनि लिन सकिन्छ। आज यिनै विषयवस्तुमा चाहिँ यो आजको सेगमेन्टलाई मैले केन्द्रित गरेकी छु प्रिय श्रोतावृन्द। र जसरी चाहिँ हाम्रो आयु बढ्दै जान्छ उसै गरिकन हाम्रो हड्डी धेरै कमजोर हुँदै जान्छ, यसलाई अस्टियोपोरोसिसको जोखिम बढ्ने एउटा स्थितिको रूपमा पनि लिन सकिन्छ। खास गरी महिलाहरूमा यो जरुर हुन्छ, किन भन्दाखेरि मेनोपज भइसके पश्चात चाहिँ नि यसको सुरुवाती 5-7 वर्षभित्रमा महिलाहरूको बोन डेन्सिटीको जुन एउटा प्रतिशतको कुरा गर्ने हो, बोन डेन्सिटी चाहिँ 20%ले कम हुन्छ। यो धेरै नै कम भएको हो भन्दा फरक नपर्ला, यानि कि जुन हाम्रो शरीरको हड्डीको घनत्व छ त्यो एकदमै कम भएर जान्छ, अनि घनत्व कम हुने बित्तिकै सानो चोटले पनि हड्डीहरू भाँच्न सकिने, फ्र्याक्चर हुनसक्ने समस्या हुनसक्छ, सम्भावना हुनसक्छ, खतरा हुनसक्छ, यो त एकदम नेचुरल हो होइन। यसलाई चाहिँ हामीले सही डायटको सेवन गर्नु जरुरी छ, शारीरिक गतिविधि तथा सप्लिमेन्टहरूको सेवनबाट बढ्दै गएको आयुको साथसाथमा हड्डीहरूलाई पनि मजबुत बनाइराख्न सकिन्छ। यसमा सबैभन्दा अगाडि हामी सही खानपानको कुरा गरौँ। एन्टी इन्फ्लेमेटरी डायट चाहिँ एकदमै जरुरी हुन्छ यो हाम्रो जुन हड्डीको चाहिँ समस्यामा, विशेष गरिकन हड्डी कमजोर हुने समस्यामा भनौँ न होइन। यस्तोमा चाहिँ सब्जीहरू भयो, फलफुलहरू भयो, माछा भयो, नट्स अनि विभिन्न प्रकारको होल ग्रेनहरूलाई सामेल गर्नु एकदमै राम्रो हुन्छ। यो विशेष गरिकन मेनोपज यानि कि रजोनिवृत्ति पश्चात हुनेवाला जुन बोन लस छ महिलाहरूमा, यसको प्रक्रियालाई चाहिँ बिस्तारै स्लो गर्नमा यसले मद्दत गर्छ। यदि राम्रो खालको हामीले सही डायट लिइरहेका छौँ भने बोन डेन्सिटी कम त हुन्छ तर वात्तै हुँदैन, बिस्तारै बिस्तारै हुन्छ, तब धेरै लामो समय लाग्न सक्छ त्यसमा। तर सुट्टै बोन डेन्सिटी घट्ने हो भने केही वर्षभित्रमा नै हामी त एकदम कमजोर हुन्छौँ होइन। यसर्थमा यो प्रक्रियालाई, यो बोन लसको प्रक्रियालाई चाहिँ स्लो गर्नको लागि पनि यस प्रकारको चाहिँ खानाहरूमा ध्यान दिनु जरुरी हुन्छ, स्पेसली वुमेनहरूले 50 नागिसके पश्चात बिस्तारै बिस्तारै मेनोपजको एउटा प्रक्रिया पनि सुरु हुँदै जान्छ धेरै महिलाहरूमा। यस्तो बेलामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ। र बढ्दो आयुमा हड्डीहरूलाई मजबुत बनाउनको लागि चाहिँ प्रोटिन र क्याल्सियमको साथसाथमा भिटामिन के र म्याग्नेसियम जस्ता माइक्रो न्युट्रियन्ट्सको जरुरत पनि पर्दछ। त महिलाहरूको हकमा 50 माथिको उमेर समूहको अनि पुरुषहरूको हकमा चाहिँ नि 70 माथि उमेर समूहको यहाँहरूलाई चाहिँ 1200 क्याल्सियमको जरुरत पर्दछ। दिनानुदिनको कुरा गर्नुपर्दा एभ्री डे होइन, यसको सबैभन्दा राम्रो तरिका भनेको भोजन नै हो। हाई पोटासियमवाला फल तथा सब्जीहरूको सेवन गर्नु जरुरी छ, जसमा जस्तो कि यो केरा भयो, सकरखण्ड भयो, पालुङ्गो आदि भयो, यसलाई सामेल गर्नु राम्रो हुन्छ। अनि म्याग्नेसियमको लागि चाहिँ नट्स, सिड्स, सुक्खा बिन्स तथा होल ग्रेन एकदमै राम्रो यो चाहिँ तरिका हो खानपानको है, जसले गर्दाखेरि बोन डेन्सिटीलाई चाहिँ इन्ट्याक्ट राख्नमा अथवा भनौँ त्यसलाई सकेसम्म मजबुत बनाइराख्नमा चाहिँ मद्दत मिल्दछ। प्रोटिन एकदमै जरुरी छ हाम्रो हड्डीहरूको मर्मतको लागि, यसर्थमा प्रोटिन लिनु पनि जरुरी छ। विविध शोधहरूको अनुसार जो मानिसहरूले प्रोटिनबाट क्यालोरी प्राप्त गर्छन् उनीहरूमा अस्टियोपोरोसिस हुने जोखिम धेरै नै कम रहन्छ भनेर पनि भनिएको छ।
सही खानपानको साथसाथमा शारीरिक गतिविधि यो पनि बडो जरुरी छ. बोन डेन्सिटीलाई म्यानेज गर्नको लागि एक्सर्साइज अत्यन्तै जरुरी छ. हुन त एक्सर्साइज अन्य थुप्रै स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा चाहिँ जरुरी छ भनेर भनिन्छ. ओभरअल हेल्दी रहनको लागि एक्सर्साइज इज अ मस्ट है, चाहिन्छ है चाहिन्छ. र मांसपेसीहरूलाई जसरी एक्सर्साइजको माध्यमबाट मजबुत फ्लेक्सिबल बनाउन सक्छौँ, त्यस्तै हड्डीहरूलाई पनि एक्सर्साइजको मद्दतबाट हामीले मजबुत र फ्लेक्सिबल बनाउन सक्छौँ. हड्डीहरूको लागि राम्रो एक्सर्साइज भनेको चाहिँ नि हिँड्नु वा वेट लिफ्टिङ हो. एक सप्ताहमा कमसेकम 5 दिन 30 मिनटको लागि हामीले चाहिँ नि यो एक्सर्साइज गर्नै पर्छ है. सप्ताहभरिमा कुल 2.5 घन्टा यानि कि 150 मिनटको एक्सर्साइज जरुरी छ. विशेष गरिकन 65 वर्षभन्दा अधिकको उमेर समूहको लागि त यो अत्यन्तै अत्यन्तै जरुरी छ, किनभने यसबाट धेरै प्रकारले चाहिँ स्वस्थ रहन सकिन्छ. स्पेसली बोन फ्लेक्सिबिलिटी अनि बोनको जुन हड्डीको जुन मजबुती छ अनि साथसाथमा जुन हाम्रो मसल्सको फ्लेक्सिबिलिटी भनौँ न, मांसपेसीको फ्लेक्सिबिलिटी र यसको मजबुतीको लागि पनि एकदमै जरुरी हुन्छ. अनि प्रत्येक दिन हिँड्नाले मेनोपज पश्चात हुने हिप फ्र्याक्चर तथा यस्तै रिस्ट फ्र्याक्चर भयो, हात खुट्टाको कुनै पनि फ्र्याक्चर अथवा टुट्ने जुन जोखिम छ यो धेरै हदसम्म कम हुन्छ. शोधको अनुसार हप्तामा 2 दिन चाहिँ 30 मिनटको लागि हाई इन्टेन्सिटी रेजिस्टेन्स यानि कि एचआइटी हिट ट्रेनिङ भनेर भनिन्छ यो, अथवा इम्प्याक्ट ट्रेनिङबाट पनि बोन डेन्सिटी तथा हड्डीहरूको ढाँचामा सुधार आउँछ. योगको माध्यमबाट पनि हाम्रो जुन जोर्नीहरू छन्, शरीरका विभिन्न जोर्नीहरू जसमा चाहिँ हामीलाई चाहिँ अकडन महसुस भएको छ, अड्किएको जस्तो अप्ठ्यारो भएको जस्तो महसुस भएको छ, पीडा महसुस भएको छ भने यसमा योगद्वारा पनि राहत मिल्न सक्छ. र योग चाहिँ विशेष गरिकन फ्लेक्सिबिलिटीको लागि पनि अत्यन्तै राम्रो मानिन्छ.

0: रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ यतिखेर, अनि भर्खरै मात्र एउटा मिठो गीत तपाईँले सुनिसक्नु भएको छ। हामीले छोटो साङ्गीतिक विश्राम लियौँ र अब फेरि पनि अगाडि हामी हेल्थ सेगमेन्ट अन्तर्गतको यो सामग्रीलाई जोड्न चाहन्छौँ। र यस अन्तर्गत भने आज हामी बोन विकनेसको बारेमा कुरा गर्दैछौँ, हड्डीको कमजोरीको बारेमा कुरा गर्दैछौँ। र यसको कुरा गर्नु पर्दाखेरि हामीले यो सन्तुलनको बारेमा पनि विशेष ध्यान दिनुपर्छ, किनभने विशेष गरिकन हाम्रो जुन सन्तुलन बिग्रिएर हामी ढल्यौँ लड्यौँ भने चोटपटक लाग्ने सम्भावना बढिरहन्छ। विशेष गरिकन बढ्दो आयु सँगसँगै कमजोर भएको हड्डीहरू छिटै नै भाँच्न सकिने, फ्र्याक्चर हुन सक्ने सम्भावना रहन्छ। र विभिन्न शोधहरूको अनुसार 55 अधिक आयुका मानिसहरू जसको सन्तुलन सही हुँदैन उनीहरूलाई अस्टियोपोरोसिस हुने खतरा 2 गुणाले बढेर जान्छ। यसकारण गर्दाखेरि लड्नबाट बच्नको लागि जरुरी छ सन्तुलन सही होस्, र यदि सन्तुलनको समस्या छ भने यसमा सुधार ल्याउने कोसिस पनि गर्नुपर्छ। अनि सन्तुलनको लागि जरुरी छ हाम्रो आँखाको जुन पावर भनौँ न है, नियमित तौरबाट यसको लागि दृष्टिको जाँच पनि गर्नुपर्छ, किनभने उमेर सम्बन्धित क्याट्राक्स र म्याकुलर डिजेनरेसन जस्ता दृष्टिलाई कम गर्ने समस्याहरूले गर्दाखेरि पनि सन्तुलनलाई प्रभावित गर्न सक्छ। सन्तुलन हरायो भने लड्न सकिन्छ, लड्यो भने हात खुट्टा अथवा शरीरको कुनै पनि हड्डी चर्कन सक्छ, भाँचिन सक्छ। अब हामी सप्लिमेन्टको पनि अलिकति कुरा गरौँ। यदि डायटबाट पर्याप्त मात्रामा क्याल्सियम मिलिरहेको छैन भने यसको लागि डक्टरको सल्लाह लिएर क्याल्सियम कार्बोनेट वा क्याल्सियम सिट्रेट जस्तो सप्लिमेन्टको सेवन गर्न सकिन्छ। यदि कब्जियतको दिक्कत छ भने यस्तो सप्लिमेन्टको सेवन गर्न सही रहन्छ जसमा म्याग्नेसियम रहोस्। हड्डीहरू चाहिँ भिटामिन डीलाई राम्ररी अवशोषित गर्नमा सक्षम हुन्छन्, यसको लागि भिटामिन डीको जरुरी पनि हुन्छ। तर भोजनबाट पर्याप्त मात्रामा भिटामिन डी मिल्दैन, यसकारण गर्दाखेरि यसको सप्लिमेन्टको सेवन गर्न सकिन्छ। त यो चाहिँ सप्लिमेन्टको हामीले अलिकति कुरा गऱ्यौँ, र अब हामी धुम्रपान र मद्यपानको पनि कुरा गरौँ। बढ्दो आयु सँगसँगै धुम्रपान गर्नाले बोन लसको आशंका अझ बढेर जान्छ। यसै गरिकन 65 अधिक आयुका मानिसहरूलाई प्रत्येक दिन मात्र 1 युनिट मद्यपान पिउनाले पनि बोन लसमा तेजीसँगले चाहिँ यसको चाहिँ बोन लस तेजीसँगले हुनसक्छ। यसकारण गर्दाखेरि यो दुइटै कुराहरूबाट जति टाढा राख्न बस्न सकिन्छ त्यो एकदमै जरुरी छ है, यो मद्यपान र धुम्रपानबाट टाढा बस्नु जरुरी छ। यदि चाहिँ गरिकन सही वजनको पनि अलिकति कुरा गरिहाल्छु म। यदि बढ्दो आयु सँगसँगै वजन कम रहन्छ भने यसबाट बोन लस तथा फ्र्याक्चर हुने जोखिम बढेर जान्छ है। त्यो कारण गर्दाखेरि यदि वजन ज्यादा छ भने यसबाट चाहिँ तपाईँको जो आर्म्स भयो अनि जुन रिस्टहरू भयो यसमा फ्र्याक्चरको जोखिम पनि बढेर जान्छ। यसकारण गर्दाखेरि वजन कम अथवा ज्यादा दुइटैमा हामीले ध्यान दिनुपर्ने रहेछ। त कन्क्लुजनमा आउनु पर्दाखेरि आदरणीय श्रोताबृन्द, बढ्दो उमेर सँगसँगै हड्डीहरू कमजोर हुनु आम कुरा हो, एकदमै नर्मल कुरा हो है। तर केही टिप्सहरूलाई ध्यानमा राखेर यसबाट बस्न सकिन्छ। सही डाइटको सेवन गर्ने, नियमित एक्सर्साइज गर्ने तथा अल्कोहल र स्मोकिङ जस्तो कुराहरूबाट चाहिँ टाढा रहने, यसले पनि बढ्दो आयु सँगसँगै हड्डीहरूलाई मजबुत नै राख्नमा मद्दत मिल्न सक्छ। हुन त डक्टरको सल्लाह बिना कुनै पनि भनौँ कदम नचाल्नु होला है, किनभने यो जरुरी छ कि कुनै पनि उपाय एकजनालाई काम गर्छ भन्दैमा अर्कोलाई पनि उस्तै तरिकाले समान रूपबाट काम गर्छ भन्ने चाहिँ छैन। यस अर्थमा आफ्नो डक्टरको सल्लाह लिएर कसरी आफ्नो हड्डीलाई मजबुत गराउन सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी हुन्छ। र बढ्दो आयु सँगसँगै धेरै बिरामीहरू पनि आउँछन् होइन, र ती बिमारीहरूलाई ध्यानमा राखेर नै डक्टरले कुनै पनि प्रकारको डायट वा एक्सर्साइजको सल्लाह दिन्छन्। यस कारणले गर्दाखेरि डक्टरको सल्लाह लिएर मात्र कुनै पनि प्रकारको उपाय अथवा टिप्सहरूलाई अप्नाउनु होला भनेर म भन्न चाहन्छु यतिखेर। आदरणीय श्रोतामृन्द, यति नै गरौँ आजको लागि। अब हाम्रो हेल्थ सेगमेन्ट अन्तर्गतको यो विषयवस्तु जसमा चाहिँ हामीले कुरा गऱ्यौँ आज हड्डीहरूलाई कसरी उमेर बढ्दै जाँदाखेरि कमजोर हुने हड्डीहरूलाई कसरी मजबुत राख्न सकिन्छ भन्ने विषयवस्तुमा कुरा गऱ्यौँ। यही सिलसिलामा अब भने अगाडि बढ्न चाहन्छु। अगाडि बढ्नु पर्दाखेरि हेल्थ सेगमेन्टलाई यतिमै सम्पन्न गर्दै अगाडि 2 बजेको समाचारतिर लाग्ने बेला पनि भइसकेको छ र समाचार सुन्छौँ, त्यसपश्चात कार्यक्रमको अर्को चरणमा हामी फेरि पनि हाजिर हुने नै छौँ।
है त फेरि पनि भेट्ने छौँ भनेर भनौँ. अहिलेको लागि अब हेल्थ सेगमेन्टको यो छोटो मिठो आजको टिप्स यतिमै सम्पर्क गर्न चाहन्छु. आशा गर्दछु यी टिप्सहरूले तपाईँलाई पक्कै पनि मद्दत गर्छन् र यी टिप्सहरूलाई तपाईँले उपयोग गर्ने कोसिस पक्कै पनि गर्नुहुनेछ भन्ने पनि म आशा गर्दछु यतिखेर.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएको थियो, दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। योसँगै हिमलुङ पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ, 1 जना अझै बेपत्ता छन्। असोज 11 गते गएको हिम पहिरोमा परेकाको खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। नेपाली काङ्ग्रेसको देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। सभापतिको हैसियतमा शेरबहादुर देउवाकै हस्ताक्षरमा बुझाइएको कार्यतालिकामा मङ्सिर 21 देखि 23 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी निर्वाचन आयोगलाई कार्यतालिका बुझाइएको हो। देउवा पक्षबाट प्राप्त कार्यतालिकालाई आयोगले 13 गते दर्ता गरेको छ भने फाइल खडा गरी अभिलेख राख्न सोही दिन तोकादेश भएको छ। सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रविन्द्र र सञ्जीवलाई रिहा गर्न अस्वीकार गरेको हो। गैर कानूनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै रविन्द्र कि पत्नी शोभा जोशी र सञ्जीव कि पत्नी अनिता पाण्डेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टी रिट दायर गरेका थिए, जुन शर्मा र पोखरेलको संयुक्त इजलासले खारेज गर्दै थुनामा राखेर अनुसन्धान गर्नु विधिसम्मत भएको भनेको छ। सिआइबीले 2 असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि सिआइबीले खेलमा मिलेमतो र अनियमितता र ठगी सम्बन्धीको सुरमा अनुसन्धान गरिरहेको छ। रुसी सेनाले युक्रेनी सेनालाई सैन्य सामग्री आपूर्ति गरिरहेको चेनोर्स्मोर्क बन्दरगाहको एक मालवाहक जहाजमा आक्रमण गरेको दावी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार राजधानी किभको बन्दोबस्ती केन्द्र र ओडिसाको गुप्तचर डेटा केन्द्रलाई समेत निशाना बनाएको छ। यसैबीच युक्रेनी सेनाले पूर्वी क्षेत्रमा प्रतिआक्रमण गरी करिब 200 वर्ग किलोमिटर क्षेत्र रुसी कब्जाबाट फिर्ता लिएको दावी गरेको छ। अपरेसन विभाल्डी नाम दिएको यो प्रति आक्रमणका क्रममा युक्रेनले रुसी सेनाको प्रतिरक्षा घेराभित्र रोबोटिक सवारी साधनहरू खसाल्न ड्रोनको प्रयोग गरेको थियो। साइमन न्युटनको यो रिपोर्ट।
4: For months, Russia's been trying to cut off Ukrainian forces defending the so-called Fortress Belt, the cities of Slovyansk and Kramatorsk. Opvivaldi targeted the northern part of that pincer around Liman. Kyiv says its forces have retaken 176 square kilometers of territory, captured 250 Russian troops, and killed 5,000 more. Francis Farrell is a reporter with the Kyiv Independent.
5: The idea is that the immense cost that it will take Russia to capture this, especially now running against a reorganized and more efficient defense. That cost that will take to capture this area would be potentially just too high, and that will be the cost that will eventually bring Putin to that point of winding his war down.
4: Vivaldi has seen Ukraine continue to innovate. For the first time, bomber drones dropped robot vehicles armed with grenade launchers near Russian positions. Remote-controlled armored vehicles packed with explosives were also sent towards the enemy. So could Vladimir Putin use this collapse as justification for his much-talked-about mobilization?
5: A potential optimistic hypothesis is that if Russia mobilizes, you know, what Ukraine is saying, like 300,000 people, yes, it will be a lot of hard work to churn through them, as crude as that might be. Maybe that could be the moment that Russia decides, well, you know, this is not going anywhere.
4: So far, there's been 3 phases to Opvivaldi. What the long-term effect will be isn't yet clear, but it's also not finished. Vivaldi composed 4 concertos. The final 4th season, says Ukraine, is still to come.
3: बेलायतका सबैभन्दा वरिष्ठ सैन्य अधिकारीले सामूहिक रक्षाका लागि युरोपले थप ठूलो जिम्मेवारी लिनुपर्ने चेतावनी दिनुभएको छ। द इन्डिपेन्डेन्ट पत्रिकामा आफ्ना स्वीडेनी समकक्षीसँग संयुक्त रूपमा लेखेको एक विशेष लेखमा एयर चिफ मार्सल सर रिच नाइटोनले सो बताउनु भएको हो। उहाँले सम्भावित सुरक्षा चुनौतीहरूलाई सामना गर्नका लागि अब सामान्य नागरिकहरू समेत ठूलो भूमिका खेल्न तयार हुनुपर्ने उल्लेख गर्नुभएको छ। थप रोजी लेडनबाट
6: Air Chief Marshal Sir Rich Knighton writes, Russia's war against Ukraine has reinforced the need for European nations to strengthen their defence capabilities and assume greater responsibility for their collective security. The chief of the defence staff wrote the article with his Swedish counterpart, General Michael Claesson. He's currently on a visit to Sweden, and he praised the country's total defence model and the Ukrainian example, saying European societies as well as service personnel must step up, warning, defence extends beyond the armed forces, modern conflict blurs the traditional civil-military divide. The two defence chiefs...
3: होस्त अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण
0: यो बीएफबीएस गोर्खा रेडियो

छुक छुके रेलैमा दीपक लिम्बूको आवाजमा अग्निप्रसाद लिम्बूको शब्द रचना सुन्दै थियौँ आदरणीय श्रोता मित्र। यस्तै मिठा मिठा गीत सङ्गीतहरू आज हामी कार्यक्रमको यो दोस्रो चरणमा सुन्दै अगाडि बढ्ने तयारीमा छौँ। र आज चाहिँ नि बिहिबारको दिन भएको हुनाले हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू यसरी तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ। यहाँ सबैजनाले पक्कै साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। सुस्वागतम न्यानो युवादन एकपटक फेरि पनि मैले तपाईँहरू सबैलाई टक्राउन चाहेँ र यतिखेर दिउँसोको 2:12 जानै आँटेको छ। कार्यक्रमको यो दोस्रो चरणमा अब भने हामी अगाडि बढिहाल्छौँ। त सधैँको बिहिबार चाहिँ आज पनि हाम्रो स्थानीय कलाकार यानि कि हाम्रै ब्रिगेड गोर्खाजमा रहनुभएका कलाकारहरूका मिठा मिठा गीत सङ्गीतहरू सुनाएर तपाईँलाई अगाडि लिएर जाने मेरो तयारी रहेको छ। यहाँहरू सबैले पनि आज यस्ता गीत सङ्गीतहरू सुनेर इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। त आजको यो सिलसिलालाई म अगाडि बढाउने नै छु। त्योभन्दा अगाडि म अलिकति यो वर्ल्ड कफी डेको बारेमा कुरा गर्न चाहन्छु किनभने आज चाहिँ अन्तर्राष्ट्रिय कफी दिवस परेको छ र अन्तर्राष्ट्रिय कफी दिवस भन्ने बित्तिकै संसारभरि नै कफीलाई चाहिँ अहिले सेलिब्रेट गरिरहेका छौँ। हरेक साल 1 अक्टोबरको दिनमा यो अन्तर्राष्ट्रिय कफी दिवस पर्ने गर्दछ। हुन त कफीको भनौँ न स्टक राख्ने धेरै मान्छेहरू हुनुहुन्छ र वर्तमान समयमा कफीको चलन अलिकति बढी नै चलिरहेको छ र आज चाहिँ जहाँ पनि मानिसहरू कफी पिइरहेको हामी देख्छौँ र चियाभन्दा बढी कफी अहिले चाहिँ पपुलर भइरहेको हो कि जस्तो पनि मलाई लागिरहेको छ होइन, जसको कारणले गर्दाखेरि चाहिँ भनौँ कफीलाई हामी सबैजनाले इन्जोय गरिरहेका छौँ भन्ने कुरा चाहिँ प्रमाणित हुन जान्छ भन्दा सायद गलत नहोला जस्तो लाग्छ। र कफीको इतिहासको कुरा गर्नुपर्दा यसको उत्पादन चाहिँ ल्याटिन अमेरिका, सब सहारा अफ्रिका, भियतनाम र इन्डोनेसिया जस्ता गरम इलाकाहरूमा अधिक हुन्छ। युरोपमा 16 र 17 सदीमा कफी निकै नै लोकप्रिय भएको थियो। भनिन्छ कि कफीको खेती यमनका मानिसहरूले सुरु गरेका थिए र उनीहरूले यसलाई कहवा भनेर भन्थे। पछि गएर यसै शब्दलाई कफी र फेरि क्याफे शब्दमा परिणत गरियो। यो पनि भनिन्छ कि यमनमा सुफी सन्त ईश्वरको ध्यान लगाउने समयमा यसको प्रयोग गर्ने गर्दथे र पछि चाहिँ सिरियाई सहर अलेप्पो र इस्तानबुलमा पनि यो चर्चामा आएको हामीले चाहिँ हिस्ट्रीहरूमा पाउँछौँ। र जानकारी अनुसार हरेक साल 1 अक्टोबरको दिनमा चाहिँ अन्तर्राष्ट्रिय कफी दिवस मनाउने विचार चाहिँ सन् 1963 लन्डनमा स्थापित विश्व कफी सङ्गठनले गरेको थियो। यस पश्चात पहिलो पटक सन् 2015 अक्टोबर महिनाको 1 तारिकको दिनमा यो दिनलाई चाहिँ नि अन्तर्राष्ट्रिय कफी दिवस भनेर केही देशहरूमा मनाइयो र त्यस पश्चात चाहिँ संसारभरि नै यस दिनलाई चाहिँ नि आधिकारिक रूपमा अन्तर्राष्ट्रिय कफी दिवस भनेर मनाउन सुरु गरिएको इतिहास हामी पाउँछौँ। यस्ता है र कफी भन्ने बित्तिकै

चाहे तब हामी सबैलाई मनपर्ने यो एउटा चिनी पेय पदार्थ हो। कफी नखाने मान्छेहरू नै हुनुहुन्न त म भन्दिनँ, होइन, कफी खाने मान्छेहरू जसरी हुन्छौँ त्यसरी नै कफी नखाने मान्छे पनि हुनुहुन्छ होला, होइन, तर कफी नखाने भन्दा कफी खाने मान्छेहरू धेरै हुनुहुन्छ भन्दा फरक पर्दैन। कफी पिउनुको पछाडि केही फाइदाहरू पनि छन् प्रिय श्रोता, यो नबिर्सौँ हामीले है। र यो फाइदाहरूको कुरा गर्नुपर्दाखेरि मेटाबोलिजमलाई बढाउँछ कफीले, कफीमा रहेको क्याफिन चाहिँले चाहिँ मेटाबोलिजमलाई 3-11% बढाउँछ, जसबाट फ्याट बर्निङमा मद्दत मिल्छ र हाम्रो मस्तिष्कको लागि पनि यो एकदमै फाइदाजनक छ। यसले सतर्कता बढाउँछ, फोकस बढाउँछ अनि हाम्रो एनर्जी यानि कि ऊर्जा लेभललाई पनि बढाउने गर्दछ। यसको नियमित प्रयोगले अल्जाइमर र पार्किन्सन जस्ता न्युरोलोजिकल बिमारीहरूको खतरालाई केही हदसम्म भए पनि कम गर्न सकिँदो रहेछ है। अनि यसै गरिकन डायबिटिजमा पनि मद्दतगार, दिनमा 3-4 कप कफी पिउनाले टाइप 2 डायबिटिजको जोखिम काफी हदसम्म कम हुनसक्छ। तर विचार पुर्याउनु पर्ने कुरा चाहिँ के हो भने यसरी कफी पिउँदाखेरि चाहिँ हामीले चिनीको प्रयोग चाहिँ गर्नु हुँदैन है। अनि लिभर हेल्थ, ब्ल्याक कफी पिउनाले फ्याटी लिभर, लिभर सिरोसिस र लिभर क्यान्सर जस्ता गम्भीर बिमारीहरूको खतरालाई घटाउने रहेछ। एन्टिअक्सिडेन्ट्सबाट भरपूर छ, यसमा पोलिफेनल्स र मिनरल्स जस्तो कि म्याग्नेसियम र पोटासियम हुन्छ, जसले शरीरलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउँछ। यसकारण गर्दाखेरि कफी पिउनुको पछाडि धेरै नै फाइदाहरू रहेछन् र ती फाइदाहरूलाई चाहिँ उठाउनको लागि हामीले कफीको प्रयोग गर्नुपर्छ भनेर भन्दा फरक नपर्ला। र हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के हो भने बिना दुध र बिना चिनीवाला ब्ल्याक कफी सबैभन्दा धेरै नै फाइदामन्द मानिन्छ र दिनभरमा अधिकतम 2-3 कप लगभग 400 मिलिग्राम क्याफिन मात्र पिउनुहोस्, त्योभन्दा बढी नपिउनुहोस्। क्याफिन फेरि कफीबाट मात्र होइन, अन्य स्रोतहरू पनि छन् क्याफिनको, जस्तो कि टीको नै कुरा गरौँ होइन, अनि विभिन्न अन्य एनर्जी ड्रिङ्क्सहरूको कुरा गरौँ, यसमा क्याफिनहरू हुन्छ, त्यो सबै मिलाएर 400 मिलिग्रामभन्दा बढी क्याफिनको सेवन चाहिँ दैनिक रूपमा गर्ने हो भने त्यो राम्रो मानिँदैन। यस कारण गर्दाखेरि त्यो सबै कुरालाई हिसाबमा राखेर चाहिँ कफी कति मात्रामा पिउने भन्ने कुरा चाहिँ ध्यान पुर्याउनुहोस् है त। अधिक मात्रामा कफी पिउनाले फेरि यसको नकारात्मक प्रभाव पनि हुन्छ, जस्तो कि एङ्जाइटी, एसिडिटी, मुटुको धड्कन तेज हुने र निन्द्रामा बाधा जस्ता समस्याहरू पनि हुनसक्छ। यस कारण गर्दाखेरि वजन घटाउनको लागि या लिभर फङ्सन राम्रो गराउनको लागि पनि कफी पिउने सही समय र तरिकालाई ध्यानमा राख्दै हामीले कफीलाई आफ्नो चाहिँ दैनिक भोजनमा राख्न सक्छौँ भन्दा सायद गलत नहोला होइन। तर मैले अघि नै भनिहालेँ, मोडरेसन इज द की। अब कुनै पनि कुराले जब अति हामीले त्यसको प्रयोग गर्छौँ त्यसले खती निम्त्याउँछ र खती त राम्रो होइन पक्कै पनि हाम्रो लागि। यस अर्थमा कफी पिउनाले यी लाभहरू त हुन्छ नै हुन्छ होइन, तर कफी पिउनाले जुन प्रकारको चाहिँ नि समस्याहरू हुन्छ त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ। र कफीको विषयमा अब धेरै कुरा नगरौँ किनभने समयलाई पनि ध्यान दिनुपर्ने हुन्छ। कुनै दिन हेल्थ सेगमेन्टमा म कफीको विषयमा कफी पिउनको फाइदा एकदम विस्तृत रूपमा तपाईँहरूसँग सेयर गर्नेछु, त्यति बेला चाहिँ यस विषयमा हामी अझ बढी थप कुराकानी गरौँला है त। त आउनुहोस् आदरणीय श्रोतावृन्द, अब पनि अगाडि बढौँ। अगाडि बढ्नु पर्दाखेरिमा म फेरि पनि तपाईँलाई अगाडि एउटा म्युजिकल ब्रेकतर्फ लिएर जान चाहन्छु र म्युजिकल ब्रेकको कुरा गर्नु पर्दा रक्षा गुरुङ र सुनिता गुरुङले गाउनुभएको मिठो गीत छ, पुरानो गीत हो, सुनौ। आज ब्रेक अफ खासका हाम्रा कलाकारहरूका गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रममा यो गीतको पालो परेको छ।

0: BFBS गोरखा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो बीएफबीएस गोरखा रेडियो हो।

आदरणीय श्रोता वृन्द सुन्दै हुनुहुन्थ्यो मिठो गीतलाई रविन्दुराको आवाजमा. आज हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुन्दैछौँ. यही सिलसिलामा यो गीत सँगसँगै कार्यक्रम अगाडि बढिसकेको छ. यहाँहरू सबैलाई एकपटक फेरि पनि कार्यक्रममा मैले अगाडि जोड्न चाहेँ र यो बेलामा अब भने म तपाईँको लागि अगाडि राख्न गइरहेकी छु यस्तै मिठा मिठा गीत सङ्गीतहरूको सिलसिलालाई जोड्न गइरहेकी छु. साथ दिनुहोला. त आजको कुरा गरिरहेकी छु. आज के छ त विशेष गरिकन यो संसारमा के कस्ता कुराहरू हामी मनाउँदैछौँ भन्दा आज वर्ल्ड भेजिटेरियन डे पनि पर्न गएको छ. र वर्ल्ड भेजिटेरियन डे भन्ने बित्तिकै स्वतः अब तपाईँहरू सबैले थाहा पाइहाल्नु भयो यो विश्व शाकाहारी दिवस हो भनेर. शाकाहारी भन्ने बित्तिकै एकदमै भनौँ मांस माछा मासु नखाने मान्छेलाई चाहिँ हामी शाकाहारी भन्छौँ, भेजिटेरियन भनेर भन्छौँ, होइन? त आज संसारभरिमा नै वर्ल्ड भेजिटेरियन डे मनाइरहँदाखेरिमा चाहिँ नि यस विषयवस्तुमा अलिकति तपाईँहरूसँग म केही जानकारी सेयर गर्ने तयारीमा रहेकी छु. र अब भेजिटेरियन र नन भेजिटेरियन दुई प्रकारको चाहिँ नि डायटरी एउटा कम्युनिटी छ संसारमा. मान्छेहरूलाई हामीले यदि डायटको हिसाब किताबले चाहिँ विभिन्न कम्युनिटीमा विभिन्न क्याटेगोरीमा राख्ने हो भने नर्मली भेजिटेरियन नन भेजिटेरियन यो ह्युज चङ्क अफ पिपल चाहिँ यो दुइटै क्याटेगोरीमा पर्छन्. हुन त अहिले यो क्याटेगोरीभन्दा बाहेक पनि अन्य क्याटेगोरी आइसकेका छन्. जस्तो कि भिगनको नै कुरा गरौँ, भिगनमा पनि धेरै मान्छेहरू अहिले आकर्षित भइरहेका छन्. भिगन बन्ने जुन होड छ त्यो चलि पनि रहेको छ. तर मूलत पहिलाको कुरा गर्नुपर्दाखेरि भेजिटेरियन र नन भेजिटेरियन भनेर दुई एउटा क्याटेगोरीमा चाहिँ हामीले मान्छेहरूलाई राख्ने गर्थ्यौँ. अब नन भेजिटेरियन हुँदाको फाइदा आफ्नै छ, भेजिटेरियन हुँदाको फाइदा आफ्नै छ भन्ने कुराहरू हामीले कति अगाडिदेखि सुनेर आइरहेका नै हौँ, होइन? तर आज चाहिँ विशेष गरिकन भेजिटेरियन डे हामी संसारभरि मनाइरहेका छौँ. यस कारणले गर्दाखेरि आज यस विषयवस्तुमा अलिकति तपाईँहरूसँग जानकारी सेयर गर्ने मेरो तयारी रहेको छ. र धेरै मान्छेहरूलाई चाहिँ भनौँ भेजिटेरियन बन्नको लागि अलिक कठिन पनि हुन्छ, किनभने बच्चे अवस्थादेखि चाहिँ जीवनको सुरुवातदेखि नै नन भेजिटेरियनको डायटलाई फलो गरेर आइरहेका मान्छेहरूलाई चाहिँ नि भेजिटेरियन हुनको लागि निकै कठिन पनि पर्छ भन्दा सायद फरक त पक्कै पनि नहोला, होइन? र पनि धेरै मान्छेहरूले स्वास्थ्यको हिसाब किताबले चाहिँ नन भेजिटेरियन त्यागेर भेजिटेरियन फुडलाई अप्नाउन थालेको पनि हामीले देखिरहेका छौँ. खानपानलाई लिएर सधैँ नै एकदमै एउटा ठुलो बहस सधैँ नै रहेर आएको छ, भेजिटेरियन खाने या नन भेजिटेरियन खाने, अथवा भेजिटेरियन बन्ने या नन भेजिटेरियन बन्ने भनेर. अहिले चाहिँ अब भनौँ न अहिलेको समयमा आइपुग्दाखेरि भेजिटेरियन र नन भेजिटेरियन मात्र नभइकन थुप्रै अन्य डायटरी क्याटेगोरीहरू छन्, जस्तो कि मैले भने भिगन, कुनै कुनै एउटा पिस्केटेरियन भन्ने पनि छ जसमा चाहिँ माछा र अन्डाको सेवन चाहिँ गरिन्छ तर अन्य मासुहरूको सेवन चाहिँ गरिँदैन, यस्तो पनि छ. गर्दाखेरि विभिन्न क्याटेगोरीमा रहेका मानिसहरूलाई आफ्नो तरिकाको स्वास्थ्यसँग सम्बन्धित फाइदाहरू होलान् र त उहाँहरूले चाहिँ त्यो क्याटेगोरीलाई फलो गरिराख्नु भएको छ नि त, होइन? तर आज चाहिँ हामी भेजिटेरियन हुँदाखेरिको फाइदाहरूको अलिकति कुरा गर्छौँ, किनभने आज चाहिँ नि भेजिटेरियन डे परेको छ. संसारभरि नै हामीले भेजिटेरियन डे मनाइरहेका छौँ. शाकाहारी आहारमा कम फ्याट र कम सोडियम हुन्छ है भेजिटेरियन फुडमा चाहिँ, जबकि पशुको पशुबाट प्राप्त हुने जति पनि फ्याट छ यो चाहिँ हानिकारक हुन्छ. यसमा कीटाणु पनि हुन्छ र बिरामीहरूलाई यसले निम्त पनि दिन्छ. यस कारण गर्दाखेरि भेजिटेरियन मान्छेहरू चाहिँ नन भेजिटेरियनको तुलनामा अलिकति बढी चाहिँ फिट अथवा अलिकति बढी जवान र स्वस्थ देखिन्छ पनि. यो कुरामा चाहिँ हामीले चाहिँ बहस गर्न मिल्दैन, यो एउटा भएको फ्याक्ट नै हो, होइन? र सबैलाई थाहा छ फुड गिभ्स अस एनर्जी भनेर, यानि कि भोजन हामीलाई ऊर्जा दिन्छ भनेर, होइन? तर सरल कुरा चाहिँ के हो भने ऊर्जाको स्रोत जस्तो हुन्छ त्यस्तै नै ऊर्जा मिल्छ. नन भेजिटेरियन खाने हो भने एनिमल्सबाट मिल्नेवाला चाहिँ समस्याहरू पनि आउँछन्, किनकि पशुमा पनि इन्सान मान्छेहरूमा जस्तै स्टेरोइड र अन्य तनाव हार्मोनलाई पैदा गर्ने एउटा क्षमता हुन्छ र त्यसलाई हामीले जब खान्छौँ त्यति बेला हाम्रो रगतमा त्यो मिलेर त्यसले चाहिँ बेफाइदा पनि पुर्याउन सक्छ. र डाइटिसियन्स र डक्टर्सहरूले सधैँ नै सल्लाह दिन्छन् कि शरीरको लागि फाइबरयुक्त भोजन जरुरी छ. त फाइबर केबाट पाइन्छ त? हरियो सागसब्जीहरूबाट. यस कारण गर्दाखेरि फाइबरबाट हाम्रो शरीरलाई फाइदा दिलाउने हो भने भेजिटेरियन फुडमा रहेको सागसब्जी हाम्रो लागि उत्तम एउटा भोजन हुन सक्छ, किनभने फाइबरले बाउल मुभमेन्ट पनि राम्रो गर्छ र नन भेजमा फाइबर पाइन्छ तर एकदमै कम मात्रामा मात्रै. यसै गरिकन शाकाहारी आहार लिनाले रक्तचाप पनि नियन्त्रणमा रहन्छ र मुटुले पनि ठिकसँगले काम गर्छ र
दिमाग पनि चुस्त दुरुस्त रहन्छ। शाकाहारी आहारमा चाहिँ ती सारा पोषक तत्त्वहरू मिल्छ जो चाहिँ शरीरको लागि जरुरी हुन्छ, जस्तो कि एन्टिअक्सिडेन्ट्स, मिनरल्स, भिटामिन्स आदि इत्यादि। यसबाट इम्युन सिस्टमलाई पनि मजबुती मिल्छ, क्यान्सर जस्तो बिमारीहरूबाट पनि केही हदसम्म फाइदा हुन्छ अथवा केही हदसम्म सुरक्षा मिल्छ, यससँग पनि लड्न सक्ने क्षमता शरीरले प्राप्त गर्छ। र शाकाहारी भोजन गर्नाले पेट भरेको महसुस हुन्छ, बारम्बार भोक लाग्दैन, र यसै गरिकन शाकाहारी भोजन गर्नाले मुटु र लिभरको समस्याहरू जो छ त्यसमा पनि धेरै हदसम्म कमी आउने छ, अथवा त्यसलाई चाहिँ धेरै हदसम्म हामीले टाढा पकाउन सक्नेछौँ। र क्रोनिक डिजेनरेटिभ बिमारीहरू यानि कि मोटोपन, कोरोनरी धमनीको रोग, उच्च रक्तचाप, मधुमेह आदि इत्यादिबाट बच्नको लागि पनि शाकाहारी भोजन हाम्रो लागि फाइदाजनक रहेछ। त यसबाट जीवनकाल बढ्छ, लोअर कोलेस्ट्रोल लेभल्स हुन्छ, स्ट्रोक र मोटोपनको कम हुन्छ जोखिम, मधुमेहको खतरा कम हुन्छ, छाला स्वस्थ रहन्छ, डिप्रेसनलाई कम गर्न सकिन्छ, मेटाबोलिजममा सुधार आउँछ, र यो एकदमै किफायती पनि छ है। यसकारण गर्दाखेरि भेजिटेरियन बनेर आजैबाट आफ्नो स्वास्थ्यलाई चाहिँ नि राइट ट्र्याकमा लाने हो कि भन्ने एउटा उद्देश्यको साथमा अथवा यो सन्देशको साथमा संसारभरि आज चाहिँ नि वर्ल्ड भेजिटेरियन डे मनाइरहेको अवस्था छ। वर्ल्ड भेजिटेरियन डे को कुरा आज मैले अलिकति गरेँ किनभने आज विश्व शाकाहारी दिवस परेको हुनाले यस विषयवस्तुमा अलिकति कुरा गर्नै पर्ने हुन्छ भनेर मैले तपाईँहरूसँग यो कुरा सेयर गरेँ। तपाईँहरूमध्ये कति भेजिटेरियन हुनुहुन्छ होला, कति नन भेजिटेरियन हुनुहुन्छ होला, तर भेजिटेरियन नन भेजिटेरियनको आफ्नो आफ्नो नै एउटा फाइदा छ, बेफाइदा छ होइन। त्यस कारण गर्दाखेरि त्यसलाई चाहिँ एकदमै ब्यालेन्स मिलाएर आफ्नो लाइफस्टाइलमा कस्तो खालको चाहिँ के हो फुड चोइस चाहिँ तपाईँको लागि मिल्छ होइन, तपाईँको लागि फाइदाजनक छ भन्ने कुरालाई चाहिँ आफैले विचार गरेर आफ्नो लागि त्यही फुड चोइसेसहरूलाई लिनुपर्ने हुन्छ। यो सबै चाहिँ डाउन टु इन्डिभिजुअल्स चोइस भन्दा फरक पक्कै पनि नपर्ला है। सम्पूर्ण सही जानकारीहरू लिएर हामीले चाहिँ नि यस्तो कुराहरूलाई फलो गर्ने हो भने फाइदा नै फाइदा हुन्छ भनेर म भन्न चाहन्छु यतिखेर। त यति भन्दै गर्दाखेरि अब भने यसलाई यतिमै सीमित गर्दै अगाडि एउटा मिठो गीत सुनाउने पालो परिसकेको छ। यसमा छविन्द्र चोम्बाङले गाउनुभएको गीत सुनाउँछ हाम्रो दाजु छविन्द्र चोम्बाङ, यहीँ फोक्सो निवासी, हाम्रो एकदमै नियमित श्रोता पनि हुनुहुन्छ, र उहाँले गाउनुभएको गीत म सुनाउँछु तपाईँको लागि। तपाईँ सबैले पक्कै इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु, र यसैको साथसाथमा कार्यक्रममा अगाडि जोड्छु। आज बिगर्फ खास बनाउनुभएका कलाकारहरूका गीत सङ्गीतहरू सुन्ने सुनाउने दिन पनि हो।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

हजुर आदरणीय श्रोता वृन्द, अब भने यो मिठो गीत पश्चात हामी अगाडि बढिसकेका छौँ। पूर्ण लिम्बुले गाउनुभएको गीत मैले सुनाउँदै थिएँ यहाँहरूलाई, र यही साथसाथमा अब हामी कार्यक्रमको यो दोस्रो चरणको अन्तिम अन्तिम मोडमा पनि आइसकेका छौँ। र आज यस्तै गीत सङ्गीतहरू सुनाइरहँदाखेरि झट्ट मलाई याद आयो, आज चाहिँ अन्तर्राष्ट्रिय सङ्गीत दिवस पनि हो। सधैँ नै अक्टोबर महिनाको एक तारिकको दिनमा इन्टरनेसनल म्युजिक डे सेलिब्रेट गर्ने गरिन्छ, र यस दिन मनाउनुको पछाडि उद्देश्य पनि विशेष छ, सङ्गीतको माध्यमद्वारा शान्तिलाई बढावा दिनमा जोड दिनको लागि पनि यो आजको दिनमा हामीले चाहिँ विश्व सङ्गीत दिवस मनाइरहेका छौँ अन्तर्राष्ट्रिय रूपमा नै है। र यो चाहिँ हामी भनौँ न विशेष गरिकन हरेक ठाउँमा हरेक देशमा हरेक क्षेत्रमा मानिसहरू आजको समयमा अत्यन्तै व्यस्त रहेको कुरालाई हामीले नकार्न सक्दैनौँ होइन। र त्यो व्यस्तताको बिचमा पनि आफूलाई अलिकति कुल डाउन गर्नको लागि, आफूलाई अलिकति मानसिक रूपमा शान्त गर्नको लागि सङ्गीतको उपयोग गर्न पर्ने हुन्छ र गर्न सकिन्छ भन्ने कुरालाई विशेष गरिकन जोड दिँदै यो दिनलाई मनाइने चलन रहिआएको छ अन्तर्राष्ट्रिय सङ्गीत दिवस। सर 1949 पुग्नुपर्छ यसको पृष्ठभूमिलाई खोज्ने हो भने, त्यति बेला युनेस्को एक टिमले अन्तर्राष्ट्रिय स्तरमा सङ्गीतलाई बढावा दिने चाहिँ निर्णय गरेको थियो, र युनेस्कोका मानिसहरूलाई यो महसुस भयो कि सङ्गीतले सबैलाई जोड्छ, विश्वमा शान्तिलाई बढावा दिनको लागि सङ्गीत एक शक्तिको रूपमा हामीले प्रयोग गर्न सक्छौँ भन्ने उनीहरूलाई लाग्यो, र यस कारणले गर्दाखेरि उनीहरूले चाहिँ सङ्गीतको माध्यमद्वारा विश्व शान्तिको लागि काम गर्ने उद्देश्य हेतु विश्व सङ्गीत दिवस अथवा अन्तर्राष्ट्रिय सङ्गीत दिवस भनेर 1 अक्टोबरमा यो चाहिँ दिनलाई मनाउन सुरु गर्ने निर्णय गरेका थिए। त सङ्गीत सुन्नुको फाइदा धेरै छ, यसले मुडलाई राम्रो बनाउँछ, तनावको लेभललाई कम गर्छ, साथसाथमा हाम्रो भित्र रहेको क्रिएटिभिटी जुन छ, रचनात्मकता जुन छ, यसलाई बढाउन पनि मद्दत गर्छ। म्युजिकले हामीलाई सोसियल बनाउँछ, मानिसहरूसँग जोड्छ, सङ्गीतले एनर्जी बढाउनमा पनि हामीलाई मद्दत पुर्याउँछ भन्दा फरक नपर्ला होइन। म्युजिक चाहिँ इमोसनली र फिजिकली दुवै तरिकाबाट हामीलाई राम्रो महसुस गराउनको लागि अत्यन्तै राम्रो एउटा उपाय हो भनिन्छ। जुन मानिसले लगातार प्रत्येक दिन सङ्गीत सुन्छन् नि उनीहरूलाई बाँकी मानिसहरूको तुलनामा अलिकति कम आउँछ रिस, उनीहरू शान्त स्वभावका हुन्छन्, र यसको अलावा जो बाँकी मानिसहरूभन्दा खुसी पनि रहन्छन् सङ्गीत सुन्ने मान्छेहरू है। त्यस कारणले गर्दाखेरि सङ्गीत सुनेर हामी खुसी रहौँ, सङ्गीत सुनेर हामी चाहिँ शान्त रहौँ, अनि यो खुसी यो शान्त जुन हाम्रो मन छ हाम्रो जीवन छ यसले यसरी नै हामी सबैलाई सङ्गीतको यो माध्यमबाट जोडौँ अनि विश्व शान्तिको लागि काम गरौँ भन्ने उद्देश्यसहित आजको दिनलाई हामीले मनाइरहेका छौँ। पक्कै पनि तपाईँहरू सबैजनाले आजको दिनमा यस्ता मिठा मिठा गीत सङ्गीतहरू सुनेर इन्जोय गरेर आफ्नो मनलाई आफ्नो तनलाई आफ्नो दिमागलाई शीतल बनाउनुहुन्छ होला भन्ने मेरो विश्वास छ। र सधैँ नै बिएबस रेडियो तपाईँहरूको लागि चाहिँ तत्परताको साथमा गीत सङ्गीतको यो एउटा जुन कोसेली लिएर आउने गर्दछ कार्यक्रमहरू अन्तर्गत, यी गीत सङ्गीतहरू सुनाएर तपाईँलाई इमोसनली फिजिकली मेन्टली एकदमै राम्रो बन्नको लागि मद्दत गर्ने हाम्रो कोसिस पनि हो भन्दा सायद म गलत हुन्न होला जस्तो लाग्छ है। आउनुहोस् अब यही सिलसिलामा फेरि पनि एउटा मिठो गीत सुनिहालौँ, र यही गीतको साथसाथमा कार्यक्रमको यो चरणबाट म अगाडि तपाईँलाई लिएर जान्छु अर्को चरणतर्फ, र अर्को चरणमा चाहिँ नि आज तपाईँहरूको लागि कुराकानी रहनेछ बिहेबे सम्वाद अन्तर्गत हाम्रो दाजु योगराज राईले गर्नुभएको कुराकानी रहेको छ, र यो कुराकानी नै तपाईँको लागि राख्ने मेरो तयारी छ। सुन्दै चाहिँ गर्नुहोला, रत्ना श्रेष्ठ बाउमानसँग गरिएको कुराकानी आजको हाम्रो कार्यक्रम अन्तर्गतको अन्तिम चरणको हाइलाइट रहनेछ। यति भनिरहँदाखेरि अब भने गीततर्फ नै तपाईँलाई लिएर जान्छु, र यो गीतको कुरा गर्नुपर्दाखेरि अहिले यसलाई स्वर्पराज आचार्यले गाउनुभएको छ, र यही गीत अब सेवामा टक्राउँदै म तपाईँलाई अर्को चरणको प्रस्तुतितर्फ लिएर जान्छु है।

0: देखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा असोज 16 गते भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ। काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज जाङदाङबेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदाङबेले मानवाधिकार आयोगको प्रतिवेदनमा भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भनेर सोध्नु भएको छ।
1: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन? भदौ 23 घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिराखेको छ? मैले त्यो बुझिराखेको छैन।
0: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
1: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौँसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आज आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
0: भोटेकुसी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा केही कहिलेसम्म बस्नुपर्ने भन्ने उहाँको प्रश्न छ।
1: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिराखेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप बिचल्लीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
0: काङ्ग्रेसकै प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको टिप्पणी पनि गर्नुभएको छ।
2: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनः स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जेनजीको माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
3: जेनजीको मागहरू, जो जेनजीको सपना पुरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जला जला ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधिक घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो यस सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पुनः सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी पनि गर्नुभएको छ।
3: अब भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो, कतिजना पक्रिनु भयो, कतिजना थुन्नु भयो, आज पक्रिन्छ भोलि छोडिदिनु, के गरे आयो, कस्तो किसिमको सुशासन हो यो, कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो, के ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइराखेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मल हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो? आज राजदरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सर्ट के भयो, व्हाइट बडी काण्ड के भयो, यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुरालाई रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
0: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल,
4: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रष्ट पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मिलेमतो र अपारदर्शिता देखिएको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण पेश गर्नु भएको छ।
5: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टीओआर को मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्र बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने हतारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शङ्कास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
0: मराङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएको थियो, दिउँसो 4 जनाको शव थप भेटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। यसअघि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। यो सँगै हिमलुङ पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। अझै 1 जना बेपत्ता छन्। असोज 11 गते गएको हिमपहिरोमा परेकाको खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार टोली खटिएको छ। अब खबर फटाफट।
6: गएको सेप्टेम्बर 1 महिनामा 88,000 विदेशी पर्यटक भित्री भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए। पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भित्रिए। केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई

0: समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान, सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा।
1: सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। खबर यति नै, नमस्कार।

0: तपाईं यशोदाबेन सुस्तरी कालीप्रसाद बास्कोलाले लगाउनु भएको यो गीत सुनाएँ मैले तपाईँलाई, र यसै गीतको साथसाथमा आजको हाम्रो कार्यक्रम दिवाकोशीको अन्तिम चरणको यात्रा सुरु भइसकेको छ, शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत, न्यानो युवादन एकपटक फेरि पनि टक्राउन चाहेँ। समय अहिले दिउँसोको 3:14 जाने आँटेको छ, ठिक 4 बजीसम्म अझै पनि तपाईँको मेरो साथ रहनेछ। आजको कार्यक्रम अन्तर्गतको यो अन्तिम चरणमा तपाईँको लागि बिहेव्य संवाद अन्तर्गत कुराकानी रहनेछ रत्न श्रेष्ठ बाहुमनज्यूसँग गरिएको कुराकानी, हाम्रो दाजु योगराज राईले तयार पार्नु भएको छ। यो चाहिँ अलि लामो विस्तृत कुराकानी भएको हुनाले अब भने समय खेर नफालिकन तपाईँहरूलाई यसै कुराकानीतर्फ अगाडि लिएर गइहाल्छु।
1: नमस्ते, कार्यक्रम बेबेस सम्वादबाट म योगराज राईको। बेबेस सम्वादमा आज मेरो गेस्ट हुनुहुन्छ दिदी रत्न श्रेष्ठ बोमेन। उहाँ चाहिँ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ, 27 रेजिमेन्ट आरएलसी जुन चाहिँ अडोसटमा अवस्थित छ, उहाँको श्रीमती हुनुहुन्छ। उहाँ अनि उहाँको टिमले चाहिँ केही दिन अगाडि 1:30 विशेष कार्यक्रम गएर नेपालको चाहिँ बाढी पीडितहरूको लागि केही रकम चाहिँ सङ्कलन गर्नुभएको रहेछ। आज यसै सम्बन्धी कुराकानी गर्नेछौँ। दिदी लाइनमा हुनुहुन्छ। दिदी नमस्ते तपाईँलाई।
2: नमस्ते योग भाइ।
1: हजुर, एकदमै खुसी लाग्यो, लामो समय बाद तपाईँसँग कुराकानी गर्ने मौका पायो। आरामै हुनुहुन्छ दिदी?
2: आरामै भन्नु पर्ला, तर अलिकति यो समर एकदम तातो भएकोले गर्दाखेरि अलि चिसोहरू धेरै

0: खाइयो फ्रिजी ड्रिङ्कहरू खाएकोले गर्दाखेरि घाँटी अलिक घट्छ।
1: राइट
0: सो
1: राइट,
0: फार अब सन्चै छु भन्नु पर्ला।
1: अब सोल्स बजे त अलिक ओपन स्पेस छ, जस राम्रो ठाउँ छ नि त है। त्यहाँ कति भयो बस्नु थाल्नु भएको दिदीको घरै त्यहीँ हो?
0: हजुर, मैले चाहिँ 2014 यहाँ आफ्टर ब्रुनाई चाहिँ उहाँ चाहिँ त्रिभुवन एकाडेमी जानुभएपछि अन्डरमा पोस्टिङ हुनुभएको थियो। सो मेरो छोरीहरूको एजुकेसनको सिलसिलामा चाहिँ हामी सल्सबुरीमा जाने भनेर डिसाइड गर्यौँ। अनि वान्स मेरो छोरीहरू चाहिँ दुईजना चाहिँ ग्रामर स्कुल एम भएपछि चाहिँ आई डिसाइडेड टु अब सेटल डाउन हुनु पर्यो भनेर नानीहरूको एजुकेसनको लागि भए।
1: अनि यता साहब चाहिँ 27 रेजिमेन्टमा पोस्टिङ हुनुभएको चाहिँ कति भयो त?
0: जुलाई 2024 हो, अब 2 कम्प्लिट अनि हेडिङ टु 3 अनि कमिङ डिसेम्बरको 2026 डिसेम्बरमा चाहिँ उहाँको यो 27 रेजिमेन्ट कमान्डिङ चाहिँ अब एन्ड हुन्छ भनौँ न सादली।
1: ठिक छ ठिक छ। तपाईँ चाहिँ कति गाउनु हुन्छ त्यता रेजिमेन्टतिर फङ्सनहरू हुँदा?
0: म धेरै नै होपफुली चाहिँ अब मैले धेरै नै एटेन्ड हुने कोसिस गरेँ, किनभने एउटा यो हाम्रो उहाँको रोल भनेको चाहिँ वान अफ द बिगेस्ट रोल अनि बिगेस्ट एचिभमेन्ट अनि अर्को वर्डमा भन्नुपर्दाखेरि अनि एउटा बिगेस्ट अपर्च्युनिटी हो। अनि यसमा चाहिँ मेरो पनि एउटा उहाँको साथसाथै मेरो पनि एउटा बिगेस्ट भूमिका हुन्छ भनौँ न, फ्यामिली साइडमा उहाँको कामहरूमा साथ दिनु पर्यो अब। अनि फ्यामिली साइडमा अब मैले अलिकति धेरै नै अलिक इन्भल्भ हुने कोसिस गरेँ, प्लस अब पार्टीहरू हुँदा त अब जानु नै पर्यो
1: डेफिनेटली। तपाईँ चाहिँ अहिले घरतिरै बस्नुहुन्छ कि यसो कामहरू पनि यसो टाइम पासको लागि गर्नुहुन्छ?
0: खास हामी त्यहाँ आएर 2014 आएर चाहिँ हामीले घर किनेर यतै सेटल भयौँ, त्यस पछाडि चाहिँ म यहीँ बसेर काम गर्छु भाइ। अहिले म चाहिँ सल्सबुरी डिस्ट्रिक्ट हस्पिटलको आई क्लिनिकमा काम गर्छु, अनि प्लस मेरो कुकुर अनि नानीहरू चाहिँ भर्खरै अब ठुलो छोरीले चाहिँ भर्खरै युनि ग्रेजुएसन गरेर काम गर्न सुरु गरिसक्यो गिलफोर्ड हस्पिटलमा, अनि मेरो सानो छोरी पनि फेरि भर्खरै लन्डनमा ऊ पनि कामकै सिलसिलामा सिफ्ट भयो। तैपनि म चाहिँ यहीँ घर किनेको भएर यहीँ बस्छु, अलिकति आफ्नो घर भएपछि के भाइ अब अलिकति अरूलाई कसरी दिने, आर्मीमा त अब उहाँ पनि घर छ तर आफ्नो घर हुँदा हुँदै चाहिँ अब अरूलाई छोटो दिनलाई चाहिँ कस्तो अलिक गाह्रो हुँदो रहेछ कि भाइ, त्यही भएर अलिकति म चाहिँ यताउता दुईतिरै बस्छु भनौँ न, काम पनि गर्छु।
1: राइट, ओके। रत्न बोमेन श्रेष्ठ दिदीसँग कुराकानी गरिरहेको छु, लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ, 27 रेजिमेन्ट आरएलसीको चाहिँ अहिले सियो गरिराख्नु भएको छ। अब दिदी एक्चुअल विषयवस्तुतर्फ लागौँ, अब यो तिजको पार्टी नभनौँ, तपाईँले एउटा तिजको कार्यक्रममा चाहिँ एउटा यो फन्ड रेजिङ कार्यक्रम जस्तो गर्नुभएको रहेछ, यसको बारेमा अलिकति भनिदिनुहोस् न दिदी।
0: ल, सुरु गर्नु पर्दाखेरि आदरणीय सम्पूर्ण यति बेला बेस रेडियो सुनिरहनु भएको हाम्रो श्रोताहरूलाई मेरो तर्फबाट नमस्कार। अनि अब हाम्रो फ्यामिली लगायत हामीलाई अब म रत्न अनि मेरो हस्बेन्ड एडवर्ड ब्रोमान भनेर चिन्नुहुने सम्पूर्ण रेजिमेन्टल दाई दिदी भाइ बहिनीहरू र मेरो प्यारा प्यारा साथीहरूलाई म नमस्कार अनि माया भन्न चाहन्छु। अनि हामीले चाहिँ अब यो 27 रेजिमेन्टको जर्नी चाहिँ हाम्रो 2 कम्प्लिट भइसकेको छ। यसको बारेमा अलिकति डिटेलमा भन्नु पर्दाखेरि चाहिँ जुन बेलाको जर्नीहरू हाम्रो सुरु भएको बेलामा चाहिँ अब हाम्रो 27 रेजिमेन्ट चाहिँ एक्चुअली प्योरली भन्नु पर्दाखेरि चाहिँ यो ब्रिटिस रेजिमेन्ट नै भन्नुपर्छ, तर पनि म त्यो भन्न चाहन्न किनभने यहाँ चाहिँ हाम्रो मल्टी अब इथिनिसिटी मान्छेहरू कस्तो खालको भने यो हङकङ आइडी भाइ बहिनीहरू उहाँहरूलाई दिएन भन्छ होइन, अनि त्यस पछाडि अरू देशको चाहिँ अब युके प्लस आइल्यान्डको नागरिक ओर कमनवेल्थ कन्ट्रीहरूबाट जोइन भएर आउनु भएको मिक्स नेसनालिटी अर इथिनिसिटी भनौँ न, हामी चाहिँ त्यस्तो खालको रेजिमेन्ट हो। अनि जाँदाखेरि चाहिँ अब हामीले त पहिला कियो जेलारमा सर्भ गऱ्यौँ, त्यस पछाडि टुआरजियारमा एचक्यु ब्रुनाईमा सर्भ गऱ्यौँ, अनि वी आर पार्ट अफ द अलवेज गोर्खा, अनि यो चाहिँ वान अफ दि कम्प्लिट डिफरेन्ट अनि युनिक पनि छ भन्न मन लाग्छ मलाई। अनि यहाँको भाइ बहिनीहरू चाहिँ एकदमै अब बाहिरबाट ट्रान्सफर भएर पनि आउनु भएको छ र बिएनओ भाइ बहिनीहरू पनि हुनुहुन्छ, अनि उहाँहरूको लागि चाहिँ म जानु भनेको चाहिँ एकदम एउटा कस्तो अब एक्साइटमेन्ट अब सुनौलो अवसर जस्तै पनि के, अब कहिले पनि कमान्डिङ अफिसरको वाइफ चाहिँ अब नेपाली हुँदैन, अनि म जाने भन्ने बित्तिकै चाहिँ एकजना भाइले चाहिँ उहाँ चाहिँ ट्रान्सफर गरेर आउनु भएको रहेछ, उहाँको नाम चाहिँ डिकेन गुरुङ भाइ हो अनि उहाँले चाहिँ दिदी अनि हामी वी आर सो लक्की टु ह्याभ यु अनि अब हाम्रो भाइ बहिनीहरूलाई पनि अलिकति एक्टिभ गराउनु पर्छ अनि त्यस पछाडि भनेर भाइहरूले चाहिँ धेरै पार्टीहरूमा मसँग अप्रोच गर्नुहुन्थ्यो अनि त्यस पछाडि म चाहिँ एकदम रेयरली जाने अनि त्यस पछाडि चाहिँ हामीले विदिन द सिक्स मन्थ भित्रमा चाहिँ हामीले कफी मर्निङ मिट एन्ड ग्रिटहरू जस्तै चाहिँ अनि स्टार्टिङ गऱ्यौँ अनि बहिनीहरूको एकदमै म्याक्सिमम् अब एटेन्डेन्सी थियो बच्चाहरूसँग वेलफेयरले पनि एकदमै हामीलाई सपोर्ट गर्यो त्यसरी नै सुरु भयो फर्स्टमा अनि पछि चाहिँ अनि हेर्दाखेरि चाहिँ त्यहाँ बहिनीहरू चाहिँ यस्तो खालको बहिनी हुनुहुँदो रहेछ कि जो चाहिँ यस्तो खालको प्रोग्रामहरू नभएर अपर्च्युनिटीहरू नभएर मिट ग्रिट नभएर बहिनीहरू त्यतिकै बसेको भएर तर उहाँहरू चाहिँ यति धेरै एक्टिभ कि मैले चाहिँ अनि ल यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भन्ने बित्तिकै बहिनीहरू चाहिँ उहाँहरूकोलाई चाहिँ एउटा गाइडिङ मात्रै कि उहाँहरू नै सम्पन्न हुनुहुन्छ त्यही भएर मलाई एकदम काम गर्न सजिलो भयो सोफार हामीले चाहिँ धेरै प्रोग्राम गरे लास्ट इयरमा अब त्यो चाहिँ हामीले बहिनीहरूको मोर इन्टरटेन फ्यामिली थिङ्स ट्राभल अब के भन्छ भिजिटहरू गऱ्यौँ अनि रिसेन्टली चाहिँ हामीले चाहिँ अब पेनिफान गयौँ अनि त्यसमा वेलफेयरले हामीलाई अब सपोर्ट गरेको थियो अनि त्यही पैसाहरू सेभ गरेर हामीले चाहिँ टिज र अब बारबेक्यूलाई सेयर गरेको थियो त्यो पैसाहरू दिदी बहिनीले चाहिँ आफ्नै सेल्फ मनी खर्चेर अनि फ्यामिलीको लागि अलिकति खर्च गर्नुपर्छ भनेर लक्कीले चाहिँ हामीसँग फन्डिङ भएको भएर अनि यो तिजलाई चाहिँ हामीले अलिकति ग्रान्ट गर्ने नै भनेर सोचेको थियो तर त्यही बेलामा चाहिँ हाम्रो अब नेपालमा चाहिँ यो डिजास्टर भयो नेचुरल डिजास्टरहरू भएको भएर चाहिँ अनि अब के गर्ने भनेर सोच्यौँ हामीले अब भनौँ न सबैजनाले चाहिँ गर्नुहुन्न यस्तो स्याड मोमेन्टमा नेपालमा हाम्रो देशमा चाहिँ यस्तो डिजास्टर भएको छ मान्छेहरू मरेछ अनि यो हामीले चाहिँ कसरी सेलिब्रेट गर्ने भनेर सबैजनाले त्यो सब हाम्रो सल्सबेरीको कम्युनिटीले पनि क्यान्सल गर्यो टिडोर्कले पनि क्यान्सल गर्यो तर मैले चाहिँ यस्तो सोचेँ अनि मर्नेहरूसँगै हामी सती जाने कि रोएर बस्ने त्यो त सल्युसन होइन मैले चाहिँ अब ससुरीको क्यान्सल गरेँ भने उता चाहिँ अब अलिकति बहिनीहरूसँग सल्लाह गरौँ के गर्ने बहिनीहरूले पनि के गर्ने दिदी भने तपाईँहरूको विचारमा के लाग्छ हामीले बन्द गर्ने भने आई डोन्ट माइन्ड तर लेट्स डु इट अनि एउटा हाम्रो च्यारिटी जस्तै पनि हुन्छ अनि हामीले चाहिँ त्यो प्रोग्राम गरेर सबैजनालाई अब इन्टरटेन अब त्यस्तो रमाउने भन्दाखेरि पनि इन्टरटेन जस्तै हुन्छ त्यही अनुसार चाहिँ हामीले चाहिँ च्यारिटीलाई फोकस गरौँ भनेर हामीले यसपालि चाहिँ फुल प्लान अब पहिलाको हाम्रो पेनिफान हाइकिङको पैसा पनि इन्भेस्ट गरेर अनि हामीले चाहिँ जस्ट अब सुरु गऱ्यौँ अनि हाम्रो बहिनीहरू हुनुहुन्छ अल्दोसतमा अब त्यो जुन हाम्रो अब धेरै बहिनीहरू मध्येमा चाहिँ एक्टिभ बहिनीहरूको नामै लिनु पर्दाखेरि चाहिँ मैले मीरा गुरुङ बहिनी मीना गुरुङ खुसी गली बहिनी अनि सुस्मिता बहिनी उहाँहरू चाहिँ इन्क्लुडेड मी अनि हामीले चाहिँ एक्टिभली यो चिजलाई चाहिँ मेन फोकस चाहिँ अब हाम्रो च्यारिटी रेज गर्ने भनेर चाहिँ फोकस गऱ्यौँ अनि बहिनीहरूले चाहिँ हरेक ठाउँमा गएर चाहिँ अब हाम्रो राफल ड्रको लागि चाहिँ गिफ्टहरू अब माग्नुभयो अनि उहाँहरूले पनि डोनरहरूले पनि काइन्डली एकदम हाम्रो तिजको लागि भनेर बहिनीहरूको कन्सर्न अनि यो हाम्रो छ यो हाम्रो फन्ड रेजको लागि चाहिँ उहाँहरूले पनि सपोर्ट गर्नुभयो जस हामीले चाहिँ एकदमै राम्रो अब सपोर्ट पनि पायौँ उहाँहरूको नामहरू अहिले नै भन्नु पर्दाखेरि चाहिँ लामा बहिनीहरूले मागे अनुसार चाहिँ हाम्रो लामा ज्वेलर अल्डसतले चाहिँ गोल्ड नै अब गोल्डको नेकलेस नै दिनुभएको थियो 200 pounds भन्दा ओभर्स होइन अनि एलनेस हाउस डेन्टल प्र्याक्टिस फार्नमले पनि 180 चाहिँ अब त्यो के अरे भाउचर दिनुभएको थियो वान अफ लाइक हाइजिन प्लस अनि इफ द पर्सन गट अ फर्दर ट्रिटमेन्ट लाइक भन्छ नि आरसिटी गर्ने कि अब त्यो फर्दर डिप ट्रिटमेन्टको लागि कन्सल्टेसन गर्नुपर्छ भने त्यो पनि अब उहाँहरूको लागि भाउचरमा थियो अनि नवीन एन्ड नवीनले 150 गिफ्ट भाउचर दिनुभएको थियो अनि अब श्री औका जिल्लर प्लम्सेटले पनि अब कानको झुम्का सिल्भर एयरलिङ स्पोन्सर गर्नुभएको थियो पानस रेस्टुरेन्ट अल्दोसतले चाहिँ हामीलाई स्वादिष्ट खाना चाहिँ सुपथ मूल्य साथै उहाँले चाहिँ 50 pounds भाउचर पनि दिनुभएको थियो एसेम्ब्ली लाउन्स न्युली ओपन बारले पनि हामीलाई चाहिँ पार्टीमा खाने वाटर प्लस ड्रिङ्क भाउचरहरू प्रोभाइड गर्नुभएको थियो अनि हाम्रो अर्को एकदमै अब अघि पनि मैले भने हाम्रो एक्टिभ बहिनी मीरा बहिनी हुनुहुन्छ उहाँले नै सायद तपाईँसँग कन्ट्याक्ट गर्नुभएको होला यो हाम्रो प्रोग्रामको बारेमा चाहिँ बोल्नु भनेर होइन अनि उहाँ बहिनीले चाहिँ नेपाल जानुभएको थियो अनि हरेक दिदी बहिनीहरूलाई चाहिँ प्रत्येक दिदी बहिनीहरूलाई चाहिँ तिजको भाग भनेर चाहिँ चुरा पोतीहरू त्यहाँदेखि ल्याइदिनु भएको थियो होइन एकजना बहिनीको नामै लिनु पर्दा उहाँ चाहिँ केवल जेलबाट हो अनि उहाँले चाहिँ हाम्रो पार्टीमा गेस्ट भएर आउनुभयो अनि उहाँको होम मेड चुकुटी अचार पनि हाम्रो राफल ड्रको लागि दिनुभएको थियो. अल्सो अब मैले मेरै नाम भन्नु पर्दाखेरि अब मैले पनि स्टार्टिङ ड्रिङ्कहरू चाहिँ स्पोन्सर गरेँ प्लस एक्स्ट्रा कुराहरू पनि गरेँ. अब धेरै डिटेलमा नजाम त्यसको लागि. अनि हाम्रो विजय भाइले पनि टी अनि लेक्चरको स्पोन्सर गरिदिनु भएको रहेछ अनि यति धेरै हेल्प पायौँ हामीले. अनि यो भन्नको मतलब चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. हामी चाहिँ एकदमै बटम अफ द हार्ट अब 27 रेजिमेन्टको दिदी बहिनीहरू चाहिँ एकदमै यति धेरै सपोर्ट अनि माया पायौँ कि पहिला चाहिँ अब उहाँहरूले गर्नु नै भएको थिएन नि त. अनि अहिले चाहिँ गर्दाखेरि यहाँसम्म पुग्यो अनि त्यही भएर हामी चाहिँ बटम अफ द हार्टबाट चाहिँ उहाँहरूलाई चाहिँ एकदम थ्याङ्क यू हामी सबै टिमको तर्फबाट थ्याङ्क यू भन्न चाहन्छु. त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ राम्रो पैसा फन्डरेज गरेको छौँ अनि अब कमिङ दसैँको लागि चाहिँ हामीले त्यसको लागि पनि अलिकति सेपरेट गरेको छौँ.
1: हुन्छ दिदी, यो चाहिँ म अहिले यतिमै रोके, हामी अलिकति ब्रेकतिर जाउँ, त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी म हजुरलाई गर्छु है त दिदी.
0: हजुर
1: रत्न श्रेष्ठ बोमेन दिदीसँग मैले कुराकानी गरिरहेको छु र सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी गर्नेछौँ. अहिले यो बिचमा चाहिँ दुईटा ब्याक टु ब्याक गीत हामी सुन्नेछौँ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो। BFBS गोर्खा रेडियो।
4: हजुर, यो बिएबिएस गोर्खा रेडियो नै हो। अहिले बिएबिएस संवादमा दिदी रत्न श्रेष्ठ बोमेनसँग मैले कुराकानी गरिरहेको छु। यो तिज पार्टी भन्दा पनि उहाँले एउटा तिज कार्यक्रम गएर गुड कजको लागि रकम उठाउनु भएको कुरा अघिल्लो चाहिँ पार्टमा तपाईँले सुन्दै हुनुहुन्छ। यहाँले वेलकम गर्दै फेरि दिदीलाई पनि वेलकम गर्न चाहन्छु। दिदी, फेरि वेलकम छ हजुरलाई।
5: थ्याङ्क यू भाइ।
4: हजुर, अनि यो कार्यक्रममा चाहिँ कति जति दिदी बहिनीहरू आउनु भएको थियो? यो त नेपालीहरू मात्रै होला नि त्यो कार्यक्रममा त, होइन दिदी?
5: हजुर, यहाँ चाहिँ त्यति बेलामा चाहिँ 55+ थियो कि त्यति बेलामा। अब फर्स्टमा चाहिँ अलिक कमै थियो, अब 35 जति मात्रै थियो। पछि चाहिँ अब धेरै छ, आई थिङ्क धेरै जस्तो तिज पार्टी क्यान्सल भएको कारणले चाहिँ उहाँहरू अलिकति हाम्रोमा जोइन हुन पनि आउनुभयो, प्लस अलिकति रिटायर हुनुभएको बहिनीहरू पनि आउनुभएको थियो। अनि एकजना हाम्रो वेलफेयर अफिसर सालको वाइफ, उहाँ चाहिँ अब नाइजेरियन हुनुहुन्छ, अनि उहाँ पनि आएर अब उहाँले पनि अब गिफ्टिङ गर्नुभयो होला उहाँले पनि।
4: कार्यक्रमहरू चाहिँ के थियो दिदी, अनि पैसा चाहिँ कति संकलन गर्नुभयो, अनि कति चाहिँ उता नेपाल पठाउने तयारीमा हो?
5: कार्यक्रमहरू चाहिँ हाम्रो त इन्टरटेन कार्यक्रम त धेरै थियो, गेम पनि थियो। त्यस पछाडि मेनली फोकस चाहिँ अब त्यही इन डिटेलमा अब धेरै जानु भन्दाखेरि चाहिँ मेनली फोकस चाहिँ हाम्रो अब राफल ड्रलाई नै थियो। अनि त्यस पछाडि अब डान्स अफ प्रोग्राम भन्दा पनि त्यतिखेर अब डान्स अफको लागि पनि मान्छेले अरूले गिफ्टिङ गरेको थियो। अब नाइस साडी कसैले लगाएको छ भने त्यसको लागि पनि हामीले गिफ्ट रेडी गरेको थियौँ, त्यो पनि स्पोन्सरसिप नै हो, मिरा गुरुङ बहिनीले नै दिनुभएको थियो। अनि अर्को चाहिँ डान्स अफ होइन, अर्को चाहिँ के को लागि मैले स्पोन्सर गरेको थियो। धेरै थियो प्रोग्रामहरू। अब हामीले फन्ड चाहिँ उता चाहिँ अब हामीले चाहिँ बहिनीहरूको अकाउन्टमा अलिकति, किनभने फ्युचरमा चाहिँ उहाँहरूसँग फेरि अरू फाइनेन्सियल सपोर्ट इन्कम छैन नि त, त्यसको लागि चाहिँ हामीले उनीहरूको लागि पनि अब अलिकति डिपोजिट राखेर अनि दसैँको लागि खर्च गरेर यहाँ हाम्रो तिजबाट चाहिँ प्योरली हामीले चाहिँ 550 हामीले सोल्सरी हाम्रो कम्युनिटीसँग मिलेर गर्ने भनेको छ। हामीले सोल्सरी कम्युनिटीले पनि हाम्रो चाहिँ फन्ड रेज गरेर धेरै राम्रो अकाउन्ट ब्यालेन्स गरिसकेको छौँ। अनि पर्सनले पठाउने भन्दा चाहिँ बरु हामीले कुनै कम्युनिटीसँग आबद्ध भएर पठायो भने चाहिँ सम्बन्धीको नाम पनि फेरि अब हाइलाइटेड हुन्छ नि त। अब हामीले प्राइम मिनिस्टर क्युआर कोडमा पठायो भने पर्सनले भनेपछि त कसले पठायो भन्ने थाहा हुन्न, त्यही भएर चाहिँ अब कम्युनिटीबाट अलिकति आबद्ध भएर पठायो भने चाहिँ कम्युनिटी विल नो 27 रेजिमेन्ट डिड समथिङ। अनि त्यहाँबाट फेरि कम्युनिटीको लागि पनि अब एकमुष्ट पैसा पठाउँदा ऊ यहाँबाट यति राम्रो पैसा आएछ भन्ने हुन्छ भनेर हामीले चाहिँ 550 चाहिँ हामीले चाहिँ सौसुरी नेपाली सोसाइटीलाई, विच इज म पनि त्यहीँ आबद्ध छु, त्यहाँ ल्याएर चाहिँ अब एकमुष्ट पठाउने भनेर हामीले डिसिजन गरेको छु। अहिले चाहिँ ट्रान्सफर भएको छैन, सो होपफुली विल डु द सुन।
4: अनि हाम्रो नेपालीहरू गोर्खाली बहिनीहरूसँग चाहिँ यो पहिलो कार्यक्रम हो कि पहिला पनि गर्नुभएको थियो, अनि फेरि फ्युचरमा पनि कुनै त्यस्तो कार्यक्रमहरू गर्दै हुनुहुन्छ? अलिकति तपाईँको सियो तपाईँ हुनुभएको, सियोको श्रीमती हुनुभएको समग्रमा चाहिँ अरू म फेरि प्रश्न बेग्लै गर्नेछु, यो चाहिँ पर्टिकुलर नेपाली र गोर्खालीकोमा कन्टेक्स्टमा।
5: हजुर, हामीले चाहिँ बिगिनिङदेखि नै त्यो प्रोग्राम चाहिँ सानो प्रोग्राम गरेर आइरहेछौँ। लास्ट इयर पनि हामीले यस्तै नै ग्रान्ड प्रोग्राम, तिज प्रोग्राम गऱ्यौँ, अनि दसैँ पार्टीहरू गऱ्यौँ। यही समरमा पनि हामीले बाबी गर्यौँ, बहिनीहरूले नै अर्गनाइज गर्नुभएको थियो, किनभने भाइहरू चाहिँ एकदमै धेरै एक्सर्साइजमा जानुभएकोले गर्दाखेरि चाहिँ अब समरमा अलिकति प्रोग्राम नहोला जस्तै भयो। अनि बहिनीहरूले चाहिँ दिदी लेट्स डु इट भन्नुभयो, अनि तपाईँहरू त्यस्तो गर्न सक्नुहुन्छ भने आई डोन्ट माइन्ड, आई विल सपोर्ट भनेर बहिनीहरूले चाहिँ अब सबै उहाँहरूले नै अर्गनाइज गर्नुभयो। अनि यसपालिको बाबी पार्टी पनि एक्चुली बहिनीहरूले नै गर्नुभएको, किनभने हामीले चाहिँ पेनिफान जाँदाखेरि चाहिँ 400 pounds हामीलाई वेलफेयरले सपोर्ट गरेको थियो तर हामीले आफ्नो ओन पैसा इन्भेस्ट गरेको त्यो सेभ गरेर त्यसमा फेरि हामीले अलिकति दिएर अनि बहिनीहरूले नै गर्नुभयो त्यस पछाडि यो तिज पार्टी पनि हामीले नै गर्यौँ अनि लास्ट इयरदेखि नै यो तिज पार्टी चाहिँ ग्रान्ड नै भइरहेको छ अनि अब कमिङमा चाहिँ अब बहिनीहरू वान्स टु डु हाइकिङ अर डिसिजन चाहिँ भएको छैन हाइकिङ गएन भने उहाँहरू साउथ हल जान पनि खोजिराख्नु भएको छ र फ्युचरमा चाहिँ हामीले चाहिँ अर्को ग्रान्ड प्लान चाहिँ अब यो रिसेन्टली चाहिँ हाम्रो ट्रेलोकरले चाहिँ रिले गर्न थालेको रहेछ अनि रिलेमा ट्रेलोकर पनि सुरु गरेको भएर चाहिँ बहिनीहरू सो एक्साइटेड हामी चाहिँ त्यसको लागि चाहिँ अहिले नेम कलेक्सनहरू गरिरहेको छौँ अनि कसरी ग्रुपिङ गर्ने कसरी एक्सर्साइज गर्ने अनि त्यो प्लानमा छौँ होपफुली चाहिँ यो दसैँ तिहारको पार्टी पछाडि चाहिँ फेरि त्यसलाई चाहिँ अब हामीले अलि ओपन कन्भर्सेसन गरेर अनि फुल प्लान गरेर हामी त्यसलाई चाहिँ अब डेफिनेटली सक्सेस पार्ने कोसिस गर्दैछौँ अनि अरू चाहिँ सानातिनो कुराहरू त अब भइरहेको हुन्छ तर ग्रान्डमा चाहिँ त्यति नै छ
4: ओके अब यो त हाम्रो गोर्खाली नेपालीको टेक्स्टमा दिदी बहिनीहरू कुराकानी गऱ्यौँ अब तपाईँ त अब 27th रेजिमेन्टकै अब सिओ म्याम साहेब हुनुहुन्छ समग्रमा चाहिँ लेडिजहरूको चाहिँ प्रोग्रामहरू के गर्नुहुन्छ अब अहिले त मतलब 27th त सबै ब्रिटिस आर्मी नै डाइभर्स विभिन्न नेसनालिटिजको एथनिक ग्रुपहरू भेटिन्छ होइन समग्रमा चाहिँ कस्तो प्रोग्रामहरू गर्नुहुन्छ कतिको गर्नुहुन्छ
5: समग्रमा चाहिँ म चाहिँ अलि टाढै बस्ने भएर चाहिँ लास्ट इयरमा चाहिँ हामीले त्यो फ्यामिली फन्ड डेजहरू गऱ्यौँ अनि यो समरमा चाहिँ अब उहाँहरू चाहिँ बाहिर फ्यामिली धेरै बाहिर भएको कारणले चाहिँ त्यो चाहिँ सकेन अनि कहिले काहीँ चाहिँ अब त्यो वेलफेयरमा चाहिँ अब कफी त्यो मिट एन्ड ग्रिटहरू हुन्छ अनि अब क्रिसमसमा चाहिँ अब सान्ताहरू त्यो प्रोग्रामहरू भएको बेलामा इभिनिङमा त्यता उता हामी एटेन्ड गर्न जान्छ अब भ्याएको खण्डमा चाहिँ म प्राय जान्छु तर हरेकमा चाहिँ म जान्न तर समरमा चाहिँ मैले त्यो उनीहरूले वेलफेयरले इन्फर्म गरेसम्म चाहिँ म चाहिँ एटेन्ड गर्न जान्छु फ्यामिली फन डे इभिनिङ त्यो यता अब बच्चाहरूको प्रोग्रामहरूमा अब अरू त त्यति धेरै मैले इन्भल्भ गरेको छैन अरू
4: अनि अरू देशको चाहिँ हाम्रो दिदी बहिनीहरू नै भनौँ उहाँहरू चाहिँ तपाईँलाई भेट्दा कतिको यस्तो कार्यक्रम गर्नुपर्छ कतिको उहाँको इन्ट्रेस्ट कस्तो छ अनि तपाईँहरूसँग मिङ्गल गर्दा चाहिँ उहाँहरूले के भन्नुहुन्छ चाहिँ एउटा तपाईँ जस्तो सिनियर लेडीसँग भेटघाट गर्दा चाहिँ
5: उहाँहरू त एकदमै एक्साइटेड नै हुनुहुन्छ अब हुनुहुन्छ जहिले पनि सोध्नुहुन्छ एकदमै अब उनीहरूको लागि त हामी एकदमै युनिक धेरै धेरै क्वेसन सोध्नुहुन्छ अब कसरी यस्तो भयो त्यस्तो भयो भनेर हामी अब प्रोग्रामहरूको चाहिँ अब फ्यामिलीहरू चाहिँ एकदमै धेरै बिजी नै अरू कारणले नै बिजी हुने भएर उहाँहरूले चाहिँ त्यस्तो प्रोग्राम चाहिँ गर्ने भनेर चाहिँ आफ्नै तरिकाले गर्नुहुन्छ होला तर मैसँग गर्ने भनेर चाहिँ उहाँहरूले त्यस्तो प्लान गर्नुहुन्न तर हाम्रो मेनली चाहिँ हाम्रै अब नेपाली भाइ बहिनीहरू एक्साइटेड हुने अब एक्साइटेड हुन्छ कति भाइ बहिनीहरू चाहिँ बाहिर रेजिमेन्टलबाट आएर हाम्रो एउटा ट्रेडिसन हुन्छ नि त रेजिमेन्टमा तर 27 रेजिमेन्टमा चाहिँ त्यस्तो नभएको भएर अनि उहाँहरू चाहिँ धेरै एक्साइटेड हुनुहुन्छ भनौँ न अब अरू त आफ्नो आफ्नो कम्युनिटी भेटेर खान्छ होला तर एक्सेप्ट त्यो रेजिमेन्टल इभेन्टहरू बाहेक चाहिँ हामीलाई यस्तो गर्नु पर्यो त्यस्तो गर्नु पर्यो भनेर चाहिँ मलाई चाहिँ भनेको छैन तर वेलफेयरमा सायद अब त्यस्तो के भयो भने वेलफेयरहरूले चाहिँ धेरै गरिदिनुहुन्छ अब उहाँले सिओले मात्रै अब अलिकति धेरै प्रोग्रामहरू एटेन्ड गर्नुहुन्छ फ्यामिली इभेन्टहरू गइदिनुहुन्छ यताउता अब यस्तो यस्तो गर्यो त्यस्तो गर्यो भनिदिनुहुन्छ तर मैले चाहिँ अब इन्डिभिजुअली चाहिँ मैले त्यसरी प्रोग्राम गरेर चाहिँ मैले भेट्न चाहिँ गएको छैन तर स्पेसली चाहिँ अब फ्यामिली इभेन्ट बाहेक तर हाम्रो यी अब नेपालीहरूको चाहिँ हाम्रो मात्रै यस्तो हो नेपालीहरूको लागि मात्रै गरेछु मैले
4: राइट अनि विशेष गरेर हाम्रो नेपालीहरूको कन्टेक्स्टमा चाहिँ यस्तो खालको दिदी बहिनीहरूको भेला टाइम टु टाइम गर्दा चाहिँ कस्तो हुँदो रहेछ यसको इम्पोर्टेन्स चाहिँ के लाग्यो हजुरलाई
5: स्पेसली मैले यो 27 रेजिमेन्ट जोइन भएपछि मैले फिल गरेको कुरा चाहिँ यो मैले पनि भन्छु नै भनेको थियो हाम्रो यो भनौँ न आर्मीको जर्नीमा चाहिँ फर्स्टमा हामी चाहिँ केयो जिल्लाबाट सुरु गरेको हो त्यति बेलामा जुनियर थियौँ अनि सिनियर दिदीहरूले के गर्थ्यो कहाँ कहाँ बोलाउँथ्यो मलाई अनि म एकदम न्यू अब न्यू टु द आर्मी न्यू टु द सबैतिर म एकदमै इनोसेन्ट नै थिएँ त्यति बेलामा अनि दिदी बहिनीहरूले एकदम मलाई अब वेल ग्रुमिङ गर्नु भएछ जस्तो लाग्छ कि उहाँहरूले दिनु भएको मलाई यो कल्चर अब आर्मी कल्चर भनौँ न अहिले मलाई एकदमै उहाँहरूको याद आउँछ कि त्यही भएर म उहाँहरूलाई एकदम एप्रिसिएट गर्छु लभिङटनमा बस्दाखेरि जुन कफी इभिनिङ मर्निङ यस्तो इभेन्टहरू मैले एटेन्ड गरेँ अनि प्लस अब बुनाईमा जाँदा टुआर जिआरको दिदी बहिनीहरूसँग पनि अनि अहिले 27 रेजिमेन्टमा आउँदाखेरि चाहिँ भाइहरूले मलाई अप्रोच गर्नुभयो किनभने चाहिँ कतिपय भाइहरू चाहिँ बाहिरबाट ट्रान्सफर भएर आएपछि चाहिँ 27 रेजिमेन्टमा आउँदाखेरि चाहिँ त्यस्तो केही पनि थिएन फ्यामिलीलाई भनौँ न हाम्रो नेपाली फ्यामिलीहरूलाई अरूले चाहिँ अब डिफ्रेन्ट इथिनिसिटीहरूले कसरी आफूले आफूलाई इन्टरटेन गर्छ आई डोन्ट रियली नो होइन अब एक्सेप्ट द फ्यामिली इभेन्ट बाहेक चाहिँ म त्यहाँ अरू कुराहरूमा धेरै अरूसँग जान्न तर भाइ हाम्रो नेपाली भाइ बहिनीले चाहिँ अब त्यसरी अप्रोच गर्नुभएपछि चाहिँ जस कफी मर्निङ भयो अरू कुराहरू भयो अनि अहिले अहिले बहिनीहरूसँग एकदम वान टु वान कुरा गर्दा चाहिँ उहाँहरूले के भन्नुहुन्छ भने कुनै बहिनीले चाहिँ अस्ति भन्दै थियो भने उहाँहरू एकदम एप्रिसिएटेड हुनुहुन्छ कि अहिले यति धेरै गेट टुगेदर हुन्छ नि स्पेसली उहाँहरूले चाहिँ हामी को हो त भनेर चाहिँ उहाँहरूले आफ्नो आइडेन्टिटी पायो रे पाएछ होइन किनभने उहाँहरूलाई थाहा पनि थिएन र कि कहिले काहीँ चाहिँ लास्ट इयरमा चाहिँ हामीले फर्स्ट टिज पार्टी गर्दाखेरि चाहिँ हाम्रो डिकेन भाइको बहिनी लुना बहिनी चाहिँ उहाँले अलिकति लिड गर्नुभएको थियो मैले लुना बहिनीलाई चाहिँ बहिनी तपाईँले लिड गर्नु है किनभने म टाढो बस्छु भन्दाखेरि हुन्छ भनेर गर्दाखेरि चाहिँ उहाँले आफ्नो रेजिमेन्टको बहिनीहरूलाई फोन गरेर ए तिज पार्टी हुँदैछ ल आउनु है भन्दाखेरि 27 भन्दाखेरि चाहिँ हे 27 मेरो बुढा त 27 काम गर्दैन भनेर बहिनीहरूले भन्नुभयो अरे कि भरे चाहिँ 27 काम गरेर पनि बहिनीहरूलाई नै थाहा थिएन भनेपछि उहाँहरू कति एकदमै आइसोलेटेड थियो भन्नु न होइन अनि आफ्नो रेजिमेन्टबाट आइसोलेटेड आफ्नो रेजिमेन्टल फ्यामिलीबाट आइसोलेटेड अनि उहाँहरूलाई थाहा पनि थिएन कि आफ्नो हस्बेन्ड चाहिँ कहाँ काम गर्नुहुन्छ भनेर सरी मैले एकजना बहिनीको इक्जाम्पल दिएको मैले नाम दिन्न मलाई यो इक्जाम्पल चाहिँ किन दिन मन पर्यो भने कि किन आफ्नो रेजिमेन्टमा भएर पनि उहाँहरू त्यो रेजिमेन्टको नाम नै थाहा थिएन कि त्यो भनेपछि चाहिँ यो गर्न कति जरुरत छ भन्ने चाहिँ मलाई कस्तो ओ माई गॉड थ्याङ्क गॉड जो भाइ डिकेन भाइले मलाई हरेक पटक पटक अप्रोच गर्नुभयो अनि उहाँलाई म चाहिँ एकदमै मुरी मुरी धन्यवाद दिन्छु किनभने अहिले आएर चाहिँ हाम्रो 27 रेजिमेन्टको बहिनीहरू चाहिँ ऐकबद्ध भएर काम गर्नुहुन्छ उहाँहरूको लिडरसिप उहाँहरूको इन्थुजियाजम उहाँहरूको एक्सपर्टाइज होइन उहाँहरूसँग के छैन सबै छ जे पनि गर्न सक्नुहुन्छ तर उहाँहरू यस्तो स्याडोइङ भएर बस्नु भएको रहेछ कि अनि आई एम रियली प्राउड टु से द्याट कि दे आर द डायमन्ड दे आर किनभने हाम्रो खुसी बहिनी भनेको चाहिँ उहाँ चाहिँ एउटा एङ्करिङ गर्ने उहाँसँग कस्तो ट्यालेन्ट रहेछ कि अनि अर्को मिरा बहिनी त्यस्तै हुनुहुन्छ उहाँले
4: ओके दिदी म यतिमै रोके हाम्रो सर्टेन टाइममा चाहिँ फेरि यो गीत प्ले गर्नुपर्ने हुन्छ र थर्ड पार्टमा बाँकी रहलपहल कुराकानी गर्छौँ है त दिदी
5: हुन्छ
4: हजुर दिदीलाई धन्यवाद दिदी र थर्ड पार्टमा चाहिँ रहलपहल कुराकानी गर्ने बाचा गर्दै आज यो बिचमा छोटो ब्रेक लिउँ त्यसपछि फेरि बाँकी कुराकानी दिदीसँग हामी क्यारी अन गर्नेछौँ।

0: SBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: SBS Gorkha Radio.

0: हजुर, गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। बिचमा छोटो साङ्गीतिक विश्राम, मिठा मिठा गीतहरूबाट पक्का पनि तपाईँलाई इन्जोय गर्नुभयो होला। हाम्रो रत्न श्रेष्ठ बोमेन दिदीसँग कुराकानी गरिरहेका छौँ। उहाँ चाहिँ सोल्सबरीमा बसोबास गर्नुहुन्छ, उहाँको घरै त्यहीँ रहेछ। तर हाम्रो साहब चाहिँ लेफ्टिनेन्ट कर्नल एडवर्ड बोमेन साहब हुनुहुन्छ, 27 रेजिमेन्ट आरएलसीको चाहिँ सिओ साहब हुनुहुन्छ, र उहाँको चाहिँ श्रीमतीसँग मैले कुराकानी गरेको छु। दिदी, फेरि वेलकम छ है। हजुर,
1: थ्याङ्क यू भाइ।
0: हजुर, अघि बहिनीहरूको कुराकानी गर्दै हुनुहुन्थ्यो, सम्झिँदै हुनुहुन्थ्यो, त्यहीँबाट चाहिँ मिरा बहिनी कुराकानी गर्दै हुनुहुन्थ्यो, त्यहीबाट प्रसङ्ग जोडाउँ दिदी।
1: हजुर, उहाँ मिरा बहिनीको बारेमा, उहाँ चाहिँ अब बिहाइन्ड द सिनमा उहाँ चाहिँ एकदमै म्यानेजमेन्टको लागि एकदमै एक्टिभ हुनुहुन्छ। हाम्रो मिना बहिनी अनि सुनिता बहिनी उहाँहरू चाहिँ एकदम गुड लिडरसिप अनि कोचिङ लेभल उहाँहरूको अब भनौँ न, उहाँहरू चाहिँ जे पनि गर्न तयार कि मेन्टेनर सबैजना।
0: उहाँलाई चाहिँ एउटा अभिभावक, एउटा सिनियर लेडी चाहिएको थियो, जुन चाहिँ तपाईँ अब सिओको श्रीमती भनेपछि सकिहाल्यो नि, एउटा रेजिमेन्टको अब हेडको श्रीमती भनेपछि तपाईँले आयोजना गर्नु पर्दैन, तपाईँ उपस्थिति भइदिनु भने मात्रै त्यो पनि लाखौँ भइहाल्यो नि दिदी।
1: हजुर, उहाँहरूले त्यही भन्नुहुन्छ, उहाँहरूलाई चाहिँ त्यो एउटा लिडरसिप अगाडि लगाइदिने मान्छे चाहिएको रहेछ। अनि एकदम अहिले हाम्रो रेजिमेन्ट चाहिँ अब 27 रेजिमेन्टमा चाहिँ उहाँहरूले यस्तो होमली फिल गर्नुभएको छ। अनि त्यसमा चाहिँ पुरानो भाइहरू पनि हामीले केजेलामा आउँदाखेरि भेटेको भाइहरू पनि भेट्यौँ, उहाँहरू रियली एप्रिसिएटेड होइन, फेरि हामीलाई एकदम होमली फिल गराइदिनु भएको छ। साप दिदी आउनु भएर भन्नुहुन्छ, अनि एकदमै डिफ्रेन्ट भएको छ, अनि बहिनीहरूको गुड बन्डिङ भएको छ। अनि हामीले कसैलाई बिरामी हुँदा, कसैलाई इन्सिडेन्ट हुँदा, कसैलाई सिरियस कुराहरू हुँदाखेरि त्यसमा पनि हामीले मोरल सपोर्टहरूको लागि हामीले धेरै कुराहरू पनि
0: गरिराखेका छौँ।
1: हजुर, अब खै बहिनीहरू त्यस्तै भन्नुहुन्छ, नजानु भन्नुहुन्छ, अब यो भन्नुहुन्छ वान अफ हो, हामीले कहिले एक्सटेन्सन पाउँदैन, त्यो पनि भन्छु, हामी कुरा गर्छ अहिले पनि त्यस्तै भन्नुहुन्छ।
0: 3 वर्ष भनेपछि त साँपको नर्मली सिओको चाहिँ 2 वर्ष हुन्छ, 1 वर्ष एक्सटेन्सन पाउनु भएको हो।
1: त्यो चाहिँ कस्तो हो भने 3 वर्ष त एक्ज्याक्टली होइन, तर अब यो एक्सचेन्ज टाइममा चाहिँ कुन बेलामा त्यो एक्सचेन्ज गरेपछि चाहिँ त्यस्तो हुँदो रहेछ। आई थिङ्क 2.5 वर्षको जर्नी हो जस्तो लाग्छ मलाई। हाम्रो चाहिँ डिसेम्बरमा सिद्धिने हो भाइ।
0: ए ओके, अब अलिकति साँप र तपाईँको प्रसङ्ग व्यक्तिगत कुरा सोध्न मिल्छ कि मिल्दैन मलाई त्यति थाहा भएन। मेरो पनि श्रीमती श्रीमती चाहिँ मेरो पनि अब नेपाली होइन, होइन गर्दा चाहिँ तपाईँ विभिन्न पल्टनतिर जानुभयो होला, अब हाम्रो त एउटा आत्मीयता अघि बहिनी कुराकानी गरिहाल्नुभयो, त्यो कुरा चाहिँ कतिको मिस हुँदो रहेछ दिदी, तपाईँ भिन्दै अब जहाँ चाहिँ नेपालीहरू गोर्खालीको श्रीमतीहरू नभएको पल्टनमा जाँदा त्यो हाम्रो आफ्नोपन चाहिँ कतिको मिस हुँदो रहेछ।
1: अहिलेसम्म चाहिँ सोफा चाहिँ मैले त्यो टाइम चाहिँ मैले फेस गर्नु परेन, जहाँ पनि गएँ। फर्स्टमा चाहिँ मैले केओ जिल्लामा गएँ, त्यहाँ चाहिँ एकदमै धेरै दिदीहरू, अब त्यति बेलामा चाहिँ उहाँ गोर्खा मेजर चाहिँ आई थिङ्क खेम गौचन अनि कल्पना गौचन दिदी हुनुहुन्थ्यो हलाबिङटनमा, अनि उहाँहरूले मलाई चाहिँ एकदमै राम्ररी माया गरेर, प्लस अरू क्याप्टेन दाई भाइ दाई दिदीहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले पनि एकदम माया गर्नुभयो। मेरो नानीहरू चाहिँ सानो सानो थियो, झन्डै 4-5 वर्ष
0: कमिसन सकेपछि फर्स्ट उहाँको पोस्टिङ चाहिँ केओ जेल थियो।
1: केओ जेल, हजुर
0: हजुर। तपाईँको विवाह भएको चाहिँ कति भयो?
1: बिहे भएको चाहिँ अब ठ्याक्कै 25 वर्ष। अस्ति हामीले एउटा ग्रान्ड सेलिब्रेसन पनि गरेको थियो भाइ।
0: ए राइट, यही भेट भयो कि तपाईँको कता नेपालतिर भेट भएको?
1: हाम्रो चाहिँ नेपालमै भेट हो 1998 भाइ।
0: ए राइट, भनिदिएकै भइसकेछ त है,
1: धेरै भयो। हाम्रो एउटा एजुकेसन एन्ड इन्भाइरोमेन्ट प्रोग्राममा चाहिँ उहाँ चाहिँ अब नेपालमा भोलिन्टियरिङ गर्नु जानुभएको थियो, त्यस पछाडि चाहिँ अनि म पनि त्यही संस्थामा आबद्ध भएकोले गर्दाखेरि हामी चाहिँ एउटा प्रोग्राममा भेटेको थियो।
0: ओके, अब मेरो पनि फ्यामिलीले म यस्तो केटी बिहा गर्छु भन्दा अलिकति अब नेपालीसँगै गरे कम्फर्टेबल हुन्छ भन्ने खालको कुरा आयो, त्यस्तो फ्यामिलीमा भयो कि भएन?
1: अफकोर्स भइहाल्छ नि, हाम्रो नेपाली कल्चरमा त अब 16 वर्षदेखि नै केटाले हेर्न आउँछ नि। मेरो पनि आएको थियो, तर मेरो अब के भन्छ डेस्टिनेसन भन्ने कि कर्म भन्ने कि कर्म चाहिँ बाहिरै रहेछ होइन। अनि मलाई चाहिँ खासै त्यति बेलामा जुन बेलामा मलाई मग्नी गर्न आएको बेलामा चाहिँ मलाई त्यति धेरै, म सानै पनि थिएँ अनि काम पनि गर्थेँ, एउटा अपर्च्युनिटी पनि दिएको थियो मलाई काम गर्ने अनि त्यहाँ स्कुलमा, अनि त्यस मैले चाहिँ सिधै नभने त्यस पछाडि मेरो बाबाले कहिले फोर्स गर्नुहुन्न के हो, अब फ्यामिलीमा मामा घर यताउता अब भएपछि चाहिँ उहाँहरूले अब बढेको छोरी चेलीहरू राख्नुहुन्न भन्ने, जहाँ पनि हाम्रो कल्चरमा हुन्छ नि।
0: ए भनेपछि थुप्रै माग्नु आउनु भएको रहेछ है तपाईँको पनि अब।
1: हजुर,
0: ओके, अब अलिकति कल्चरको कुराकानी गरौँ होइन, अब साँपलाई चाहिँ नेपाली कल्चर कस्तो लाग्छ अनि तपाईँलाई चाहिँ ब्रिटिस कल्चर कस्तो लाग्छ? अब तपाईँ त हुन त ब्रिटिस कल्चर नेपाली कल्चरमै हुनुहुन्छ होइन, के लाग्छ दिदी? कहिले काहीँ त्यो कल्चरल क्लासेसहरू हुन्छ कि हुँदैन?
1: त्यस्तो भएको छैन, उहाँलाई चाहिँ मेरो कल्चर एकदम मनपर्छ, मलाई उहाँहरूको कल्चर पनि एकदम मनपर्छ, किनभने आई थिङ्क इट्स डिपेन्ड अन अ फ्यामिली। उहाँहरूको फ्यामिली पनि एकदम हम्बल राम्रो हुनुहुन्छ, बाबा पनि आर्मीमै हो अनि आमा मम्मीलाई पनि एकदम राम्रो हुनुहुन्छ, उहाँ चाहिँ ओन्ली वान सन अनि क्रिस्चियन भए पनि मैले चाहिँ उहाँहरूको कल्चर पनि अब क्रिसमसमा हरेक कुरामा म उहाँहरूको सबै गरिदिन्छु। पहिला पहिला भर्खरै आउँदाखेरि त अब उहाँहरूको फुपू हाम्रो जस्तै अब जोइन्ट फ्यामिलीहरू पुरा दसैँमा भेटेर मनाउने जस्तै क्रिसमस पनि उहाँहरूको चाहिँ जोइन्ट फ्यामिलीमा फुपू फुपूको नन्द छोराछोरी उहाँहरूको टिनेजरमा उहाँहरू जो जोसँग हुर्केको थियो उहाँहरू सबै नै यस्तो क्रिसमसको बेलामा भेटेर अनि सेलिब्रेट गर्थ्यो अनि उहाँहरूले मलाई एकदमै राम्ररी अब एक्सेप्ट गरेर अनि कल्चरको बारेमा मलाई यस्तो गर्ने त्यस्तो गर्ने भनेर भन्नुहुन्थ्यो, अब कसरी गिफ्टिङ गर्ने, कसलाई गिफ्टिङ गर्ने, के पकाउने अनि त्यस्तो बारेमा मलाई सिकाउनु हुन्थ्यो। र उहाँको भन्न त उहाँ त एकदमै अब हाम्रो कल्चर प्रति नै अब त्यस्तो भएर अब नेपाली बोल्ने सिक्ने
0: नेपाली मजाले बोल्नुहुन्छ,
1: नेपाली सबै बोल्नुहुन्छ, पहिला सिक्नु भएको हो नि, लेख्नु पनि हुन्छ।
0: हुन्छ त्यसो भने त मैले त्यही सोध्न आँटेको थिएँ, एकदिन बुढा बुढीकै इन्टरभ्यू गर्नु पर्ला साँप
1: होला होला
0: सामले भनिदिनुहोस् है।
1: हुन्छ म
0: भन्दिन्छु, इन्ट्रेस्टिङ हुन्छ, एकदमै इन्ट्रेस्टिङ हुन्छ। ओके ल त दिदी, अब आज टाइम यति नै भयो र एक दिन साँपसँग चाहिँ भनिदिनु होला, हामी मजाले कुराकानी गराउँला, भेटेर भए पनि अथवा यसरी फोनमा भए पनि अलिकति यो लभ म्यारेजको कुरा पनि गराउँला, मेरो पनि स्टोरी तपाईँलाई सुनाउँला। अनि तपाईँको भेट भएको कति वर्ष अथवा महिनापछि भेट भयो अथवा भेट्ने बित्तिकै आई लभ यु बेबी सुरु भएर त्यही नै हुन्छ, आई लभ यु आई वान्ट टु म्यारी भन्ने भयो कि अलिकति लभ परेपछि त्यसरी बिल्टअप भएको?
1: ए त्यो भन्ने त अब हाम्रो त्यो बेलामा भाइ अब कसरी भेट्ने बित्तिकै त्यो भन्ने त आउँदै आउँदैन,
0: साफ त अब
1: त्यो बेलामा त हामीले त अब यस्तो सिधा नजरले केटा मान्छेलाई पनि हेर्न
0: होइन, तपाईँले त अब तपाईँले त त्यो गर्नुभयो साफहरू त अब एडभान्स कन्ट्रीबाटै त्यो
1: उहाँले अब देखिराख्नु भएको, उहाँ पनि एकदम अब लजालु खालकै हुनुहुन्छ अनि त्यस्तो धेरै आई लभ यु भन्ने खालको हुनुहुन्न, अब धेरै पछाडि चाहिँ अब नेपालीमै भन्नुभयो अनि आई लाइक यु उहाँले नि भन्नुभएको होइन कसैले मन पराउँछ,
0: तर त्योभन्दा अगाडि त ग्रिन सिग्नलहरू थाहा थियो होला नि त तपाईँलाई पनि, उसले मलाई मन पराउँछ मैले मन पराउँछु भन्ने त्यो भित्रभित्र त्यस्तो फिल त थियो होला नि त होइन दिदी?
1: नट रियली, मलाई अरूले भनेरै थाहा पाएको,
0: ए अरूले नभनेसम्म उहाँले नभएसम्म तपाईँलाई विश्वास थिएन, त्यो कुनै फिल भएन?
1: फिल भएन तर जिस्क्याउँथे तर को हो भनेर चाहिँ मलाई भन्दैन थियो, तर मेरो एकजना रुम पार्टनर साथी जो चाहिँ दाङको घना डिसी भन्ने चाहिँ मेरो रुम पार्टनर थियो उसलाई चाहिँ भने रहेछ अनि अनि एक्चुली उसले मलाई भनेर थाहा पाएको पछि चाहिँ अनि उहाँले भन्नुभयो।
0: अनि भनेपछि चाहिँ तपाईँले हुन्छ भन्नुभयो कि आमबाबुलाई सोधेर अथवा कसो कसरी अगाडि बढ्यो त?
1: सिधै न सिधै अब होइन, अब त्यो भनेको त हाम्रो कल्चर सोसाइटी फ्यामिलीपट्टि जानु पर्यो, त्यस पछाडि त अब नट पोसिबल भनेर मैले भनेको
0: थिएँ,
1: उहाँले चाहिँ प्रुफ गर्नुभयो, पछि आउनुभयो अनि मेरो बाबालाई सोध्नुभयो, मेरो भाइलाई सोध्नुभयो।
0: ए ओके हुन्छ दिदी, यो चाहिँ पछि हामी साफसँगै कुराकानी गरौँ, अलिकति रमाइलो पक्ष रहेछ, आजको समय यति नै भयो दिदी, अन्तमा के भन्नुहुन्छ, केही जोड्नुहुन्छ?
1: अन्तमा त सर्वप्रथम अब यो लामो समय पछाडि फेरि बेबिसमा कनेक्ट गराइदिनु हुने, अब स्पेसली भन्नुपर्दा हाम्रो मीरा बहिनीलाई नै भन्नु पर्यो अनि 27 रेजिमेन्टको बहिनीहरूको सपोर्टमा अहिले यहाँसम्म हामीले यो काम गर्न र यो अपर्च्युनिटी पाएकोमा उहाँहरूलाई नै म धन्यवाद दिन चाहन्छु, र हाम्रो यो अपर्च्युनिटी दिनुभयो हाम्रो बिबिस रेडियो सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु। लास्टमा भन्नु पर्दाखेरि चाहिँ अब हाम्रो यो प्रोग्राम सक्सेसफुल पारिदिनु हुने सम्पूर्ण स्पोन्सर टिमलाई प्लस हाम्रो भाइ बहिनीहरू अब 27 रेजिमेन्टकै भाइहरूलाई भन्नु पर्दाखेरि चाहिँ शान्त राणा भाइ, रोशन गुरुङ भाइ, दीपक गुरुङ भाइ, ज्ञानपुन भाइ, बिर्सनै नसक्ने भाइ, उहाँले जुन जर्नी सुरु गरिदिनु भयो, डिकेन गुरुङ भाइ र लुला बहिनीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि थ्याङ्क यू योग भाइ तपाईँलाई पनि अनि मलाई यो बोल्ने अवसर दिनुभएकोमा धन्यवाद, थ्याङ्क यू, बाई।
0: हजुर बाबा दिदी, हाम्रो रत्न श्रेष्ठ बोमेन दिदीलाई धन्यवाद दिदी, कार्यक्रम बेबी संवादबाट मैले बिदा मागे, हस्त नमस्ते।
2: The आदरणीय श्रोताबृन्द बीएफबीएस संवाद अन्तर्गतको कुराकानी सुन्दैनुहुन्थ्यो रत्न श्रेष्ठ बहुमनज्यूसँग गरिएको भलाकुसारी र यसको साथसाथमा कार्यक्रम बिल्कुलै अन्तिम चरणमा पनि आइसकेको छ. यहाँहरूबाट बिदा लिने बेला भइसक्यो. कार्यक्रममा आज मलाई साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद. अब भने याबेस थापाको आवाजमा एउटा गीत सुनाउँदै बिदा लिन्छु. भोलि भेटौँला. नमस्ते. बाई.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाइ दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीडा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गभर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उडान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे युएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई युएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सहपाइलटसँग लडिरहेका थिए। सहपाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौडिएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिस सिख अभियानकर्तालाई भारतस्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्यान्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगत्तै कथित आतंकवादी कसुरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृङ्खलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रुसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हङ्गेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रुसी विदेश मन्त्रालयले हङ्गेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजानस्थित मिसनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हङ्गेरीले बताएको छ। र अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनले कुनार र हेल्मन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्ती 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 जना विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कारवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातिबाट अन्त्य हुँदैछ। एक रिपोर्ट। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाइ थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कारवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नियन्त्रणमा लिएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेता छ। यो भनेको के हो भने राज्यका तिनवटा अङ्गमध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुइटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघरामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन भोलि मध्यरातिबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी सुरुमा संसदको चालु अधिवेशनको काम कारवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौँ।
2: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्थ्यो यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्थ्यो, जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको चाहिँ प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ यहाँ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठुलो भएको हुन, अब दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ, एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नयाँ छन्, बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखियो भने सत्तारूढ दलमा प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो त?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू हुनु जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसद प्रति जसरी उत्तरदायी जवाफ दिइ हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि भोलि चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैनन्, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाक्लिँदै जान्छ। त्यही कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले संवाद नै

0: ये पत्रकार हरिबहादुर थापा साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसङ्ग, भोटेकोसी बाढीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आम्दानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
1: विनाशकारी बाढी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तर गया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आम्दानी टुटेको उनले बताए।
2: न घर हुने न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिलो बहुत काम गर्दाखेरि कमाएर बसिरहेको थियो, कमाइ समय केही छैन, अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन, हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
1: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
3: बाढी आउन भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छन्। यो रात भने धेरै साथै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना टेन्सन भइरहेको छ।
1: विद्युत नगरपालिका वडा नम्बर एक ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीडा छ।
4: त्यो भएभरको अब काम गर्ने औजारहरू सबै बाढीले लग्यो, कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई राहत हुन्थ्यो, काम गर्ने औजार सौजार यताउति।
1: विनाशकारी बाढीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविभ जाने क्रममा पाइलटलाई सहपाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उडान थालेको 2 घण्टापछि 17,000 फिट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबुमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोसी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।

आज सुदिङ मेलोडियस गीत अनमोल गुरुङले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन एभ्रीवान. बेलायतको चाहिँ सोनक्लिपको स्टुडियो जुन चाहिँ डोभरमा पर्दछ त्यहाँको सानो स्टुडियोबाट बोलिरहेको छु म योगराज राई. कार्यक्रम गोधुलीमा वेलकम गर्न चाहन्छु. आज ब्रान्ड न्यू हामी चाहिँ महिनामा प्रवेश गरेका छौँ. आजबाट चाहिँ अक्टोबर 2026 सुरु भएको छ है. त अब दसैँ पनि नजिक आउँदैछ. 11 तारिक सन्डेको दिन चाहिँ घटस्थापना यानि कि जमरा राख्ने दिन छ. त्यहाँबाट त दसैँ 10 दिनपछि आइ नै हाल्छ. 4:27 गइसकेको छ. आदरणीय श्रोता राणामै हुनुहुन्छ होला. तपाईँहरूको दिन शुभ रहोस् भन्न चाहन्छु. र आजको कार्यक्रममा हिजो हाम्रो टेक राई दाजु हुनुहुन्छ बेजिङ स्टोकबाट. उहाँले एउटा गीत मगाउनु भएको थियो. हिजो मैले सुनाउन सकिनँ. देश श्रेष्ठले गाउनु भएको गीत केही बेरमा म सुनाउनेछु. तर त्योभन्दा अगाडि एउटा चाहिँ जस रक गीत म राख्नेछु है त मङ्की टेम्पलको आवाजमा. र त्यसपछि दाईको गीत हामी सुन्नेछौँ. अनि आज 5 बजेको समाचारपछि भने हिजो चाहिँ 1 आर्जेले अर्ली दसैँ कालो राति मनाउनु भएको थियो एकदमै धुमधामको साथ. र डान्सेसहरू एकदम एभ्रिथिङ वाज पर्फेक्ट. र मैले पनि एकदमै थरली इन्जोय गरेँ. एक दुईवटा भिडियो भेट्दा भन्दा पनि त्यहाँ फोनले खिचेको फोटोहरू तपाईँले फेसबुक पेजमा हेर्न सक्नुहुन्छ. तर त्यति अब लाइटिङ राम्रो हुँदैन फोनको. हिजो मैले ठुलो क्यामेरा चाहिँ जस लैजाउँ त लागेको थियो. तर फेरि त्यो क्यामेराले नै हुन्छ होला भनेर मोबाइल नै खिचेको फोटोहरू त्यहाँ तपाईँले हेर्न चाहिँ सक्नुहुन्छ है त. अनि नयाँ सिओ साहब लेफ्टिनेन्ट कर्नल रब मफोर्ट एमबी साहब हुनुहुन्छ. उहाँको पनि छोटो स्पिच छ. त्यो स्पिच 5 बजेको समाचारपछि एउटा गीत त्यसपछि म राख्नेछु है त. अनि त्यसपछि अब दसैँ कालो रातिमा चाहिँ अब गर्खा मेजर चाहिँ अब पल्टनको फादर फिगर हो. र उहाँले दिनुभएको चाहिँ जस स्पिच 3:10 छ. त्यो स्पिच पनि म सुनाउनेछु. अनि जसले आज सुन्न पाउनुहुन्न भोलि बिहान 8 बजेको समाचारपछि पनि पुनः प्रसारण हुन्छ. भोलिको कार्यक्रम लिएर हाम्रो शून्य बहिनी आउनुहुन्छ. त्यसपछि आज 5:28 जाँदा चाहिँ छड्के सलाम हामी वैम्लीतिर जानेछौँ. एक्सजिटिआरको हाम्रो चाहिँ जस दाई हुनुहुन्छ स्टाफ सार्जन रिटायर प्रकाश रावत दाईसँग गरेको कुराकानी आज दोस्रो एपिसोड हो. 2 पार्टमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ. अनि 6 बजेपछि भने अर्को कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. अब यो चाहिँ यस पटकको ट्रेल वकर त सकियो. क्याम्ब्रियन पेट्रोल चाहिँ अब सुरु हुँदैछ. 2 आर्जेको भाइहरूलाई अघि मैले त्यहाँ भेट्न गएको थिएँ. र उहाँहरू चाहिँ भोलि ब्रेकनतिर जाँदै हुनुहुन्छ. एकदमै जस ब्याटल प्रिपेयर गर्दै हुनुहुन्थ्यो. र जस हामी एकदमै जस वेल ट्रेन अनि वेल चाहिँ अब गरेर चाहिँ हामी गोल्ड मेडलको लागि रेडी छौँ. अब हेरौँ कस्तो हुन्छ. गोल्ड मेडल नै ल्याउने हाम्रो चाहिँ स्वास्थ्य भन्दै हुनुहुन्थ्यो. भाइहरूसँग गरेको कुराकानी छ. 2 भाइहरूसँग सार्जन अमृत श्रेष्ठ उहाँ चाहिँ म्यानेजर हुनुहुन्छ 2 आर्जेको क्याम्ब्रियन पेट्रोलको. अनि राइफलम्यान जेनिस थापा हुनुहुन्छ. उहाँहरू 2 गरेको कुराकानी 6 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ. त्यसपछि करिब 6:28 जाँदा चाहिँ आज लाइभ कुराकानी गर्नेछौँ. र लाइभ कुराकानीमा चाहिँ मेरो आज गेस्ट हुनुहुन्छ रामचन्द्र गुरुङज्यू. उहाँ चाहिँ पूर्व तमदीको एक अध्यक्ष पनि हुनुहुन्छ. अनि ग्रेटर रसमोरो नेपालीज कम्युनिटीको पूर्व अध्यक्ष पनि हुनुहुन्छ. उहाँसँग म कुराकानी गर्दैछु. र तमु लम परिवार युके पनि रहेछ. यो मलाई त्यति थाहा थिएन. र उहाँको यो चाहिँ वार्षिक भेटघाट कार्यक्रम पहिलो रहेछ इनफ्याक्ट. र 10 अक्टोबरमा मनाउँदै हुनुहुन्छ एम्पायर हलमा. यो कसरी मनाउँदै हुनुहुन्छ त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ है त. यो लम भनेको चाहिँ हाम्रो तमुहरूको चाहिँ जस थर रहेछ गुरुङहरूको थर. यस सम्बन्धी पनि हामी पछि कुराकानी गर्नेछौँ. यी नै छन् आधुनिक सुधार आजको चाहिँ हाइलाइट्सहरू. मङ्की टेम्पलले गाउनुभएको यो गीत सुनाऊ. त्यसपछि हाम्रो टेक राई दाजु आज सुन्नुभएको छ कि सुन्नुभएको छैन पक्का थाहा भएन. गीत राख्नेछु है त दाई.

मङ्की टेम्पलको प्रस्तुतिमा यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र आज 6:28 जाँदा चाहिँ हामी यथामा कुराकानी गर्नेछौँ हाम्रो रामचन्द्र गुरुङज्यू पूर्व तमु दि युकेको अध्यक्ष हुनुहुन्छ र तमु लम परिवार युकेले चाहिँ र यो यसपटकको वार्षिक भेटघाट पहिलोचोटि रहेछ आउँदो 10 अक्टोबरमा गर्दै हुनुहुन्छ एम्पायर हलमा दिउँसो 4 बजेबाट छ यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ है त अनि 5 बजेको समाचारपछि हिजो चाहिँ हाम्रो नयाँ सिओ साहब हुनुहुन्छ वान आर जियर को उहाँ अनि चाहिँ हाम्रो गोर्खा मेजर साहबले चाहिँ 10 म्यासेज दिनुभएको थियो उहाँहरूको म्यासेजहरू म प्ले गर्नेछु प्रतीक्षा गर्दै गर्नुहोला नयाँ सिओ साहब हुनुहुन्छ वान आरजेको लेफ्टिनेन्ट कर्नेल र मफोर्ट एमबी साहब हुनुहुन्छ है त हाम्रो चाहिँ आउट गोइङ सिओ साहब गइसक्नुभयो लेफ्टिनेन्ट कर्नेल जे जेपकोट साहब जोन जेपकोट साहब र उहाँको विदाई कार्यक्रम हिजो रहेको थियो अनि बेलुकी चाहिँ धुमधाम उहाँले कालो रातिको कार्यक्रम गर्नुभएको थियो एकदमै डान्सेसहरू एकदमै प्रो एकदमै त्यो नयाँ गीतहरू चाहिँ एकदमै राम्रोसँगले नाच्नुभएको थियो त्यो भेराइटिज थियो छोटो छोटो गीत अनि छोटो छोटो डान्स र उहाँ चाहिँ जर्मनीतिर जाँदै हुनुहुन्छ हुन त सबै कम्पनी त होइन तर केही कम्पनी चाहिँ त्यता जाँदै हुनुहुन्छ आइरिस रोयल आइरिसलाई चाहिँ त्यहाँ अब त्यो उहाँहरूलाई उहाँहरूको भ्यालिडेसनको लागि त्यसले गर्दा उहाँहरूले जस अडी दसैँ मनाउनु भयो तर तिहारको बेला चाहिँ उहाँहरू आइपुग्नुहुन्छ भनेर हिजो गोर्खा मेजर साहबले पनि भन्दै हुनुहुन्थ्यो हजुर अब भने हाम्रो दाइटेक राई दाजु हुनुहुन्छ बेजिङ स्टोकबाट हिजो मगाउनु भएको गीत हो हिजो मैले सुनाउन सकिनँ आशा छ दाइले अहिले सुन्दै हुनुहुन्छ होला दीपक दीप श्रेष्ठले गाउनु भएको शिवशङ्करको शब्द रचनामा यो गीत हामी सुन्दैछौँ र दाइ नमस्ते हजुर सुन्दै हुनुहुन्छ होला इन्जोय गर्नु होला हाम्रो तारा प्रसाद चेम्जोङ दाजुले एउटा गीत मगाउनु भएको छ त्यो पनि म यहाँ रेडी गर्दैछु

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

मिठो आवाज कि धनी सुनिता थेगिमले गाउनु भएको यो गीत हामीले सुन्यौँ र मलाई एकदमै मनपर्छ उहाँको आवाज। कति सालमा हो काठमाडौँमा एउटा स्टुडियोमा होइन कहीँ कार्यक्रम एउटा साहित्यिक कार्यक्रम थियो कि यहाँ हामी भेटे जस्तो लाग्छ। त्यति बेला उहाँ एकदमै सानो हुनुहुन्थ्यो, यति साह्रो अहिले चाहिँ चर्चित हुनुहुन्थेन, अहिले एकदमै मिठो गीत गाइराख्नु भएको छ। अहिले उहाँ ब्रुनाईमा हुनुहुन्छ कि फ्यामिलीसँग ब्रुनाईतिर हुनुहुन्छ भन्ने मैले जानकारी पाएको छु। एनिवे यस्तै मिठा मिठा गीतहरू ल्याउँदै जानु होला, हाम्रो शुभकामना छ है त। गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ र अप नेक्स्ट हाम्रो तारप्रसाद चेम्जोन दाजुको गीत हामी सुन्नेछौँ अनि हाम्रो मिनी कालीकोटे राई बहिनीको पनि यहाँ गीत देख्दैछु। निता कोयु राई ए बहिनीले नमस्ते दाजु सुन्दैछु म पनि भन्नुभएको छ, हजुरलाई नमस्ते अनि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो। अनि हाम्रो योगा गुरुङ दिदी लेख्नुहुन्छ, नमस्ते योगराजजी, रेडियो सुन्दैछु, आजको कार्यक्रमको रूपरेखा सुने सबै कार्यक्रमको प्रतीक्षामा छु, साथमा तमुलम परिवार युकेको अध्यक्ष अथवा मेरो माइती परिवारको अध्यक्ष दाजु रामचन्द्रज्यूसँगको अन्तर्वार्ताको पनि प्रतीक्षा गर्दैछु है भनेर भन्नुभएको छ योगा गुरुङ दिदी हेसबाट। र दिदीलाई पनि धेरै धेरै धन्यवाद। एकपटक यो उहाँको कार्यक्रम रेकर्ड गर्ने चाहिँ हाम्रो प्लान भएको थियो, मैले पनि अलिकति व्यस्तता कारणले भुलेछु, सायद पछि दिदीले एकपटक त फोन गरेको थियो, त्यसपछि नियर द टाइममा हाम्रो फोन भएन, त्यसले गर्दा पनि अलिकति त्यसको लागि क्षमा चाहन्छु दिदी। यदि कुनै दिन यसो लाइभतिर आएर पनि आफ्नो कविताहरू अथवा केही भन्न चाहनुहुन्छ भने 01303246730 कल गर्नुहोला है भन्न चाहिँ चाहन्छु। र तपाईँको माइती परिवारको पनि अध्यक्ष हुनुहुँदो रहेछ, खुसी लाग्यो। 6:28 जाँदा यो लम परिवार युके त्यति मलाई थाहा थिएन, हुन त्यो पहिलो चाहिँ उहाँको वार्षिक भेटघाट रहेछ, 10 अक्टोबरमा हुँदैछ, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ है त। गोर्खा वेलफेयर एडभाइजरको एउटा पोस्ट खोलेको छ, यो चाहिँ गोर्खा वेलफेयर एडभाइज सेन्टर सोल्सबरी अथवा अर्ड सर्टको लागि है त। स्यालेरी पनि एकदमै राम्रो रहेछ, 28,500 देखि 32,500 र डिपेन्डिङ अन एक्सपिरियन्स अथवा एक्सपिरियन्स हुनुहुन्छ भने र 32,500 पनि पाउन सक्नुहुन्छ है त पर एनम। र यो जब चाहिँ अब पर्मनेन्ट हो, अब 6 महिनाको प्रोबेसन पिरियड हुन्छ, अब यो नर्मली यहाँको यो एउटा नियम नै हो र त्यति बेलासम्म कुनै पनि काम नबिगारी राम्रो काम गऱ्यो भने प्रायःसोले अब पाइ नै हाल्छ त्यो होइन। फुल टाइम हो 37.5 आवर्स, हाम्रो पनि त्यति नै हो अनि हाइब्रिड वर्किङ हो, तपाईँले घरबाट 3 दिन अनि अफिसमा आएर पनि, अफिसमा 3 दिन र घरबाट पनि काम गर्न सक्नुहुँदो रहेछ 2 दिन जति, 25 डेज प्लस ब्याङ्क हलिडेजहरू पाउन सक्नुहुन्छ। अनि कन्ट्रिब्युसन पेन्सनमा चाहिँ तपाईँले जति हाल्नुहुन्छ त्यसको 10% चाहिँ एम्प्लोयरलाई कन्ट्रिब्युसन गर्दो रहेछ, गर्दा त्यसमा मेटर्निटी प्याटर्निटी लिभहरू पनि पाउनुहुन्छ है त, गर्दा एकदमै राम्रो रहेछ। एप्लिकेसन डेडलाइन चाहिँ 11 अक्टोबरभित्र तपाईँले सब्मिट गरिसक्नुपर्नेछ, इन्टरभ्यू चाहिँ विक कमेन्सिङ 19 देखि 26 अक्टोबरभित्र तपाईँहरूको चाहिँ यो भनौँ न इन्टरभ्यू पनि भइराख्ने रहेछ अथवा हुने रहेछ, त्यो पनि हामी तपाईँलाई जानकारी गराउन चाहिँ चाहन्छौँ। हजुर, 5 बजेको समाचारपछि र 1 आजको नयाँ सिओ साहबको दसैँ म्यासेज अनि गर्खा मेजर साहबको चाहिँ हिजो काल राति उहाँले चाहिँ अर्ली सेलिब्रेट गर्नुभयो र उहाँहरूको दसैँ म्यासेज म प्ले गर्नेछु। ल त तारा दाई हजुरको गीत है त, त्यसपछि हामी मिनी कालीकोटे राई बहिनीको गीत सुन्छौँ सम्झना चलचित्रबाट है त। राजेश पाल राई र सुषमा लिम्बू गाउँदै हुनुहुन्छ गीतलाई, खगेन्द्र यक्षको शब्द अनि सङ्गीत।

राजेशपाल राई र सुषमा लिम्बूले गाउनु भएको गीत हामीले सुन्दै थियौँ. खगेन्द्र याक्सोको शब्द अनि उहाँकै सङ्गीतमा हामीले यो गीत सुन्यौँ. र यो गीत चाहिँ ताराप्रसाद चेम्जोङ दाजु ननिटनबाट उहाँले अनुरोध गर्नुभएको गीत सुन्यौँ. दाइले सुनेर पनि थ्याङ्क यू भन्नुभएको छ. हजुरलाई पनि धेरै धेरै धन्यवाद. हेभ अ लभली डे भन्न चाहन्छु, रेस्ट अफ द डे भन्न चाहन्छु. आज त थर्सडे, भोलि फ्राइडे, अनि विकेन्डमा चाहिँ हजुरको प्लान के छ? हेभ अ लभली विकेन्ड पनि भन्न चाहन्छु. त स्टिल हुन त दुई दिन छ अब भने. यो बिचमा हाम्रो खेलमती दिदीले पनि फोन गर्नुभएको थियो, स्थानीय कलाकारले गाउनुभएको एउटा गीत भन्नुभएको छ. तर त्योभन्दा अगाडि चाहिँ हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ हर्षपोर्टबाट, उहाँले चलचित्र सम्झनाबाट यो गीत मगाउनु भएको छ. एकदमै यो सुपरहिट चलचित्रबाट हो. र म पनि यति बेला हाई स्कुल पढ्दै थिएँ, क्याम्पसमा पढ्दै थिएँ. यो चलचित्र रिलिज हुँदा चाहिँ तृप्ति नाटककारले र भुवान केसीले लिडिङ रोल खेल्नुभएको चलचित्रबाट यो गीत उहाँले अनुरोध गर्नुभएको छ. उदित नारायण झा र दिपा झाले गाउनुभएको गीत हामी सुन्दैछौँ. यो गीत सुनौँ. यो गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ. र समाचारपछि भने तपाईँले सुन्न सक्नुहुन्छ आज 5:28 जाँदा कार्यक्रम छड्के सलाम. स्टाफ सार्जन रिटायर्ड प्रकाश रावत साहब दाई हुनुहुन्छ, र जस उहाँ चाहिँ क्युओजेलाको सदस्य हुनुहुन्छ. अहिले क्युओजेला उहाँको पालामा चाहिँ जिटिआर भन्थ्यो. वैम्लीमा बसोबास गर्नुहुन्छ, बडो फर्सालो व्यक्ति हुनुहुन्छ. सङ्खुवा सभा समाज युकेको अहिले अध्यक्ष पनि गरिराख्नु भएको छ. ल त बहिनी, हजुरको गीत मैले सुनाएँ त. हाम्रो खेलमती दिदीको गीत चाहिँ अर्को आवरमा है त, सेकेन्ड आवरमा सुनाउँछु.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। सभापतिको हैसियतमा शेरबहादुर देउवाकै हस्ताक्षरमा बुझाइएको कार्यतालिकामा मङ्सिर 21-23 गतिसम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी निर्वाचन आयोगलाई कार्यतालिका बुझाइएको हो। देउवा पक्षबाट प्राप्त कार्यतालिकालाई आयोगले 13 गते दर्ता गरेको छ भने फाइल खडा गरी अभिलेख राख्न सोही दिन तोकादेश भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला एकअर्कामाथि आरोप प्रत्यारोप भन्दा पनि साथ दिन आह्वान गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पराजुली
4: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो, तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा, कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो। विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो।
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलाल
5: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रष्ट पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
3: प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंह दरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापा
6: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंह दरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनर्स्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
3: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीले प्रधानमन्त्री कार्यालयभित्रैबाट नियुक्ति प्रक्रियामा नीतिगत मिलेमात्र अपारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा सेटिङ र अपारदर्शिता भएको प्रमाण पेश गर्नुभएको छ।
7: पहिलो प्रमाण जेठ 12/2083 को प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टिओआर को मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 को मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडइनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्रै बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ, तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 गते दिउँसो 4:16 बजे 27 जना आवेदक संकलन गरेर अचानक असोज 1 गते बेलुका 6 जनाको सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 गते दिउँसो 2:30 बजेतिर अन्तर्वार्ता दिने तारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शङ्कास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 गतेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
3: सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सुनित कुमार पोखरेलको संयुक्त इजलासले वीरेन्द्र र सञ्जीवलाई रिहा गर्न अस्वीकार गरेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: चाहिँ हुनुहुन्छ र देन चाहिँ जिटिआर भनिन्थ्यो र अहिले वैन्यू बसोबास गर्नुहुन्छ. सेकेन्ड एपिसोडमा आज तपाईँहरूले उहाँसँग अलिक कुराकानी सुन्न चाहिँ सक्नुहुनेछ है त. हजुर, अब केही बेरमै हाम्रो राज शान्ति सुनार दाजु हुनुहुन्छ क्याम्बर्लीबाट. उहाँले लामो समयबाट फोन गर्नुभएको चाहिँ थियो र उहाँले एउटा गीत मगाउनु भएको छ. उहाँले नै लेख्नु भएको गीत हो, बिबी अनुरागीले गाउनु भएको अनि एरेन्ज पनि उहाँले गर्नुभएको रहेछ अनि कम्पोज पनि उहाँले गर्नुभएको रहेछ र उहाँको गीत हामी सुन्नेछौँ है त. र उहाँले नेपालमा बाढी पीडितहरूको लागि चाहिँ जो राज शान्ति फाउन्डेसनबाट धेरैलाई सहयोग गरेको कुरा पनि उहाँले गर्दै हुनुहुन्थ्यो. दाईलाई धेरै धेरै धन्यवाद. एकदमै समाजसेवी अनि ठुलो मन समाजप्रति भएको व्यक्ति हुनुहुन्छ र पहिला धेरै पटक उहाँसँग कुराकानी पनि हामीले गरेका छौँ. राज शान्ति र उहाँले श्रीमान श्रीमतीको नामबाट राज शान्ति फाउन्डेसन पनि राख्नु भएको छ, नाम पनि त्यसरी नै राख्नु भएको छ. भनेपछि श्रीमान श्रीमती बिचको माया एकदमै प्रगाढ भएको बुझिन्छ अनि त्यो उहाँहरू त्यो कपाल पनि हुनुहुन्छ. हजुर, हिजो चाहिँ 1 हजारको अर्ली यहाँ चाहिँ दसैँ सेलिब्रेसन भएको थियो, कालो रात्रि भनौँ न. हुन त अब यो चाहिँ अब घटस्थापनाबाट पूजा त यथावत हुन्छ किनकि उहाँहरूको चाहिँ दुईवटा कम्पनी चाहिँ जर्मनी जाँदै हुनुहुन्छ, त्यसले गर्दा उहाँहरूले अर्ली दसैँ हिजो कालो राति मनाउनु भयो ठुलो पार्टी. हजुर, उहाँहरूले इन्भाइट गर्नुभएको थियो, एकदमै रमाइलो भयो, एकदमै रमाइलो भयो गर्दा. हाम्रो 1 हजारको सम्पूर्ण सदस्यहरूलाई पनि धन्यवाद दिन चाहिँ चाहन्छु भन्दै हिजो चाहिँ नयाँ सिओसा पनि आउनुभएको थियो र उहाँको चाहिँ म अहिले यो स्पिच राख्न चाहिँ चाहन्छु र हिजो उहाँले के भन्नुभयो त त्यसपछि चाहिँ हाम्रो मेजर बविन्द्र साहबको पनि तपाईँहरूले स्पिच सुन्न चाहिँ सक्नुहुन्छ है त. बर्थडे भन्दा पनि दसैँको स्पिच लेफ्टिनेन्ट कर्नल क्लब मोफोर्ट एमबी साहब हुनुहुन्छ र उहाँले चाहिँ यो आउँदो अब यो मन्डेबाट उहाँले आफ्नो एपोइन्टमेन्ट चाहिँ अफिसियल्ली उहाँले चाहिँ जस उहाँले थ्रु गर्नुहुन्छ भन्दै हिजो सिओ साहबले के भन्नुभयो त छोटो स्पिच थियो, त्यो स्पिच म राख्दैछु यहाँ.
1: Really appreciate being here tonight with you. Ani modaki choto ramito ali ali sabda matre tara tapaina rulai tsainko darai darai subakamana ani tulo danyabad sunil sab ani tsainko committee. Excellent decoration ani your MT shirt has been made to look really good. So tulo shabash ani danyabad tiokalagi. Amro Pariwa and the Amro families ko lagi dara dara danyabad tapainko support throughout the year. Everything that 1RGR has achieved this year is only possible tapainko support kinaki. So I know 1RGR ko lagi Amro last year has been really successful. I could name the things now but I won't. It's been an excellent year and it's thanks to everyone's efforts including our families. So I will leave it there. Very much looking forward to getting involved with the battalion from Monday and look forward to meeting you all properly from then. But for now, please do enjoy the evening. Make the most of being with friends and family and have an excellent design.
0: Hajur, 1RGR-ko naya CEO, Lieutenant Colonel Rob Morford MB saabko speech tamaile sundai hununthyo. Aru chai hamro dajubhaisan kura kani gardai ने विचार थियो, रेकर्डिङ त लगेको थिएँ तर त्यहाँ गएपछि त्यही त अनि तातो चिसो सुरु गरियो. हजुर, तर यो चाहिँ मैले जस रेकर्ड गर्न चाहिँ सफल भएँ गर्दा जस तपाईँहरूले भर्खरै सुन्नुभयो र एकदमै रमाइलो भयो. एकजना सानो नानी कसको छोरा छोरी भन्दै हुनुहुन्थ्यो, सानो छोरी हुनुहुन्थ्यो, यस्तो राम्रो नाच्नुभयो कि अब उहाँ कति वर्षको 4-5 वर्षको जस्तो लाग्यो होइन. एकदमै दामी उहाँको त्यो मुभमेन्टहरू त्यो चाहिँ त्यो हेर्दा त वान अफ द बेस्ट नै लाग्यो उहाँको. अनि हाम्रो सरिस्मा मगरजी हुनुहुन्छ, उहाँले पनि निकै डान्सहरू पर्फर्म गर्नुहुन्छ हुन्छ र तपाईँले उहाँको डान्स धेरै हेर्नु भएको छ. अब उहाँको त्यो एकदमै फिजिकल कति त्यो अहिलेको गीतहरू एकदमै त्यो धेरै स्टामिना चाहिन्छ जस्तो लाग्छ, एकदमै फास्ट नाच्नुपर्ने होइन. गर्दा उहाँले पनि राम्रो नाच प्रस्तुत गर्नुभयो, दिदीबहिनीहरू अनि भाइहरूले पनि एकदमै राम्रो कन्टेम्पोरेरी गीतहरूमा चाहिँ नाच प्रस्तुत गर्नुभएको थियो. अनि तपाईँहरू पनि अब पल्टनमा कालो राति हुन्छ त्यसको लुक फोर्वर्डमा तपाईँहरू हुनुहुन्छ होला. हजुर, यति भन्दै अब हाम्रो चाहिँ 1RGR-को गाखा मेजर हाम्रो मेजर बविन्द्र साहबले चाहिँ आफ्नो दशैंको स्पीचमा के भन्नुभयो त म प्ले गर्न चाहिँ चाहन्छु है त.
2: सर्वप्रथम म अनि मेरो परिवारको तर्फबाट तपाईँ अनि तपाईँहरूको सम्पूर्ण परिवारमा यो आउँदै गरेको शुभ हाम्रो चाड पवित्र चाड विजयादशमी विक्रम सम्वत 2083 सालको मङ्गलमय शुभकामना टक्राउन चाहन्छु. तपाईँ अनि तपाईँको इष्टमित्र जहाँ भए पनि देश अथवा विदेशमा यो चाडले दुर्गा माताले सधैँ तपाईँहरूको परिवारलाई रिकनेक्ट गरेर तपाईँहरूको सम्बन्ध अझै बलियो बनाइदिनुहुन्छ भन्ने दुर्गा मातासँग हामी सधैँ प्रार्थना गर्दछौँ. यही नोटमा म जोडिनु पर्यो पल्टनको बारेमा भन्दाखेरि

0: यो वर्ष हामी दुई तीन हप्ता अगाडि दसैँ पार्टी मनाउँदै छौँ। आज विशेष कारणले गर्दा हामी अलिकति अगाडि दसैँ पार्टी मगाउन गइरहेको छौँ। कति हाम्रो साथीहरू, साहबहरू, भाइहरू, टोटल अबाउट 16 अफ देम आर अलरेडी इन जर्मनमा एक्सर्साइजको लागि, अनि देयर विल बी अबाउट 150 अफ देम विल बी डिप्लोइङ नेक्स्ट विक विकेन्डमा। सो अन गरेर बाई 9th अफ नेक्स्ट मन्थ बटालियनको अबाउट 60% हाम्रो साहबहरू, भाइहरू जर्मनमा हुनेछ। त्यस कारणले गर्दा दसैँको पिरियडमा उहाँहरू हामीसँग हुनुहुन्न, तर हामी जति पनि रियरमा बाँकी रहन्छौँ, गुर्जीहरू, भाइहरू अनि हाम्रो टाइनी फ्यामिली, हाम्रो आफ्नो रीति अनुसार, ट्रेडिसन अनुसार, चलन अनुसार हामी दसैँ पण्डितजीको सहयोगमा दसैँ पूजा गरेर पल्टनले दसैँको पूजा हामी सम्पन्न गर्नेछौँ। होपफुली बिफोर तिहार पल्टन फेरि फर्किने प्लान गरेको छ एक्सर्साइज सकेपछि, अनि वी हेभ प्लान इन प्लेस टु सेलिब्रेट तिहार धमाका सबैजना आइसकेपछि। लास्ट इयरको दसैँदेखि लाएर अहिलेसम्मको दसैँ हेर्नुपर्दा अबाउट 12 मन्थ्स पल्टन साह्रै बिजीको समय थियो, तर यो बिजीको चुनौतीलाई हामीले च्यालेन्ज गरेर पल्टनको नाम चाहिँ सधैँ माथि राख्ने पुर्यायौँ। यो योगदान चाहिँ मेरो लागि होइन, मैले गरेर हाम्रो पल्टनको नाम माथि भएको होइन, अवश्य नै तपाईँहरू जति आज यहाँ बस्नुभएको छ, भाइहरू, साहबहरू, नट फर्गेटिङ हाम्रो फ्यामिलीजहरू, तपाईँहरूको योगदानले गर्दा पल्टनको नाम अहिले हामीभन्दा माथि बसेको छौँ। नो डाउट चुनौतीहरू आउँदै गर्छ अबको आउँदो वर्षमा, त्यो चुनौतीको लागि हामी सबैको योगदान फेरि एकदमै जरुरी छ। त्यसको लागि दुर्गा माताले सधैँ हामीलाई साथ दिनेछौँ, अनि त्यसमा हामी सधैँ धैर्य छौँ भन्दै, बिफोर आई लिभ यो स्टेज आई मस्ट थ्याङ्क यु टु हाम्रो ओआइसी क्याप्टन सुनिल साहब अनि उहाँको इन्टायर दसैँ टिमलाई। वान्स अगेन एकदमै थ्याङ्क यु सुनिल साहब अनि टिम फर युर टायरलेस एफोर्ट, आई कान्ट थ्याङ्क यु इनफ भन्दै एकदम रमाइलो साँझ मनाउनुहोस्। जय वान आर्जियर, हेभ अ वन्डरफुल नाइट, थ्याङ्क यू।
1: हजुर, वान आजको काखे मेजर मेजर भविन्द्र गुरुङ साहबको स्पिच तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो, र उहाँले दिनुभएको स्पिच र जस उहाँहरू चाहिँ उहाँको पल्टनको केही सदस्यहरू चाहिँ जर्मनी जानुभएको कारणले गर्दा हिजो अर्ली दसैँ चाहिँ सेलिब्रेट गर्नुभएको थियो। सम्पूर्ण चाहिँ वान आजको मेम्बर्सहरू अनि जस दिदीबहिनीहरूलाई पनि दसैँको शुभकामना, हुन त दसैँ आउन स्टिल बाँकी नै छ। हजुर, अब भने हाम्रो बिबी अनुरागीले गाउनुभएको गीत राख्न चाहन्छु। हाम्रो राजदाई हुनुहुन्छ क्याम्बरलीमा, उहाँले लेख्नुभएको गीत हो र यो शब्द चाहिँ उहाँको, अनि सङ्गीत अनि एरेन्ज चाहिँ बिबी अनुरागीले गर्नुभएको। यो गीत राख्न चाहन्छु, त्यसपछि एउटा प्रोमो ब्रेक अनि मनोकामना केबल कार, यो इन्टेक बिट्स हाम्रो बिगरव खासकै भाइहरू हो, उहाँहरू कता हुनुहुन्छ आज भोलि पक्का थाहा भएन। यो गीत चाहिँ हाम्रो खेलमती दिदीको लागि राखिदिएको छु, र त्यसपछि भने हामी कार्यक्रम छड्के सलामको दोस्रो एपिसोडमा हाम्रो प्रकाश रावत दाजुसँग कुराकानी गर्नेछौँ। आशा छ वैन्लीमा सुन्दै हुनुहुन्छ होला। नमस्कार दाई, कस्तो हुनुहुन्छ?

0: सिरियस गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFBS गोर्खा रेडियो हो।
2: Check it out.

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: Up, right, left. Left. Salute King of the March. Left. Salute.
2: Up, two, three, four, five, down, three.
3: कार्यक्रम छड़के सलाम
4: हजुर नमस्कार कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो एपिसोडमा हामीसँग हुनुहुन्छ स्टाफ सर्जन रिटायर प्रकाश राउत दाई र एक्स जिटिआरको सदस्य हुनुहुन्छ र 1982 भर्ती हुनुभयो अनि 2001 चाहिँ त्यति बेला चाहिँ क्युओ जिटिआर भन्थ्यो र अहिले त क्युओजेएलआई भएको छ पेन्सन जानुभयो उहाँकै घरमा वेम्लोमा बसेर यो कार्यक्रम रेकर्ड गरेको छ हामी दोस्रो एपिसोडमा छौँ दाई फेरि हजुरलाई वेलकम छ
5: थ्याङ्क यू एन्ड नमस्कार
4: यहाँ वेम्लीमा कहिले काहीँ बिहेबिस सुन्नुहुन्छ कि सुन्नुहुन्न अब यहाँ त रेडियो त छैन एप्सबाट
5: म धेरै जसो बिहेबिस सुन्छु हजुर किनभने यो हङकङमा जुन बेला मैले भने अघि टिडिबिजीमा हामीलाई साह्रो पर्दाखेरि हाम्रो एकदम क्लोजको मित्र नै बिहेबिस थियो त्यसले गर्दा म बिहेबिस धेरै सुन्छु
4: दुईवटा कुरा चाहिँ रेकर्ड कम्पनीमा आएर चाहिँ एकदमै इन्जोय गरेँ कि मैले अब हप्तामा दुई दिन छुट्टी हुँदो रहेछ नेपालमा त हुँदैन त्यो एउटा गजब लाग्थ्यो अनि बिहेबिस सुन्न पाइन्थ्यो त घरमा पुगे जस्तै हुन्थ्यो त्यो त
5: किनभने हजुरले भने जस्तै बिएबिएस भनेकै हाम्रो लागि एकदमै क्लोज फ्रेन्ड थियो क्या किनभने बिएबिएसले नेपालको न्युज दिन्थ्यो नेपालको बारेमा केही दिन्थ्यो नेपाली गीतहरू बजाइदिन्थ्यो गर्दाखेरि बिएबिएसलाई चाहिँ एकदमै मुरीमुरी धन्यवादै दिन जान्छु त्यतिखेर हजुरको भन्नै पर्दाखेरि नेपालमा 17-18 वर्षको केटाले केही गरेको हुन्थेन किनभने त्यो खेलेर खाएर बाबाआमालाई दङ्ग्यारै खाएको हुन्थ्यो धेरै जसो भन्नै पर्दा अनि टिडिबिजीमा आएर त्यो गुरुजीहरूको प्रेसर त्यो कामको प्रेसर ट्रेनिङको प्रेसरले गर्दाखेरि उहाँहरू चाहिँ एकदमै स्ट्रेस हुनुहुन्थ्यो तर हजुरले भने जस्तै विकेन्डमा त्यो सुन्दाखेरि चाहिँ एकदम आनन्द र नेपालमै छु कि जस्तो फिल हुन्थ्यो हजुर
4: त्यो रेकर्ड ट्रेनिङमा चाहिँ पण्डितजीको परेड मात्रै खुब मजा लाग्थ्यो क्या दाइ त्यहाँ चाहिँ सुत्दा पनि हुन्थ्यो पण्डितजीले पनि हकार्नुहुन्थ्यो तपाईँलाई कस्तो लाग्थ्यो
5: त्यो चाहिँ अनफोर्चुनेटली मैले त्यो चाहिँ नोटिस गर्न सकिनँ त्यो चाहिँ नोटिस गर्न सकिनँ तर मलाई एउटा टिडिबिजीको एउटा अर्को बिर्सिनै नसक्ने चाहिँ त्यो दुःख लागेको बेला त्यो पिर स्ट्रेस भइराखेको बेला त्यो माथि आरएफमा पाइप बजाउँदा झन् एकदमै चित्त दुख्थ्यो कि त्यो चाहिँ प्या पाइप बजाउँथ्यो
4: उराट लाग्थ्यो
5: एकदम उराट लाग्थ्यो कि गर्दाखेरि त्यो चाहिँ सहनै नसक्ने हुन्थ्यो त्यो चाहिँ मलाई याद छ तर अनफोर्चुनेटली त्यो मान्छेको कहिले काहीँ त्यो मेमोरीहरू हुन्छ नि पण्डितजीको मन्दिर परेडको चाहिँ याद भएन मलाई
4: पल्टनलाई कति माया गर्नुहुँदो रहेछ यसबाट थाहा हुन्छ टाई लाएर बस्नु भएको छ आज
5: योगराजी मैले भन्ने गर्छु मेरो लागि सबैभन्दा कामको अथवा मेरो जागिरको दाता नै ब्रिगेड गोर्खा छु पहिलो किनभने ब्रिगेड गोर्खाजमा इन्लिस्टमेन्ट भएँ र त्यसपछि म जिटिआरमा आएर जिटिआर किनभने मेरो पहिलो जिन्दगीको पहिलो जागिर नै यही थियो र यसैबाट रिटायर भएँ 20 वर्ष नोकरी गरेर पल्टनमा गर्दाखेरि ब्रिगेड गोर्खाजलाई र क्युओजिआरलाई त म भुल्नै सक्दिनँ
4: अब कोही स्टाफबाट नै अफसर हुन्छन् कोही W2 हुन्छन् तपाईँ त्यो रेन्जमा हुनुहुन्थ्यो स्टाफ साधारण पेन्सन जाँदा तपाईँ खुसी नै हुनुहुन्थ्यो कि ओहो यतिसम्म आइन्थ्यो यति पुग्न सकेन भन्ने गुनासो पनि थियो आफूलाई भित्र भनौँ न
5: योगराजी हजुरले अलिकति भावुक किसिमको क्वेसन गरिदिनु भयो तर होइन मान्छेले भन्ने गर्छन् फलानाले मलाई बिगार्यो फलानाले मलाई प्रमोसन दिएन तर मैले त्यो कहिले पनि भनिनँ मलाई अलिकति टिडिबिजीमा बड जिएमटिएससम्म मलाई अलिकति अप्ठ्यारो र साह्रो फिलिङ भएको थियो जब म पल्टन गएँ पल्टन गएपछि म अलिकति स्पोर्ट्सम्यानसिप आउटडोर मान्छे भएकोले गर्दा धेरै अरूसँग र म धेरै स्पोर्ट खेल्न लागेँ गर्दाखेरि मैले 20 वर्षको नोकरी यति इन्जोएबल बिताएँ र स्टाफ सर्जन ऱ्याङ्क मेरो लागि एकदम हाई हो
4: जुन चाहिँ स्पोर्ट्स चाहिँ के खेल्नुहुन्छ तपाईँ अब तपाईँको जिउ हेर्दा त स्वरपटारै खेल्नुहुन्छ जस्तो देखिन्छ होइन
5: मैले फुटबल चाहिँ खेल्दिनँ थिएँ फुटबल बाहेक अलमोस्ट हाम्रो स्पोर्टहरू सबै खेल्छु मैले
4: भलिबल त हाइट छँदैछ अब बास्केटबलको लागि हाइटै चाहियो होइन अरू के कुद्ने त सबै त्यही होला
5: भलिबल बास्केटबल स्विमिङ रनिङ पनि अलिअलि गर्छु अनि म चाहिँ नर्मल्ली फेरि 69 कुरो अघि गरेँ मेरो नर्मल्ली बास चाहिँ फेरि गोल्डन हार्टमा हुन्थ्यो हङकङमा किनभने म चाहिँ स्विमिङ र क्यानोइङ विन्ड सर्फिङ बोटिङहरू गर्ने भएकोले गर्दा विकेन्ड आयो कि म त्यहाँ आइपुग्थेँ गर्दाखेरि म चाहिँ एकदमै स्पोर्ट आउटडोर पर्सन भएकोले गर्दा आई इन्जोयड माई थ्रु आउट द 20 इयर्स करियर
4: स्विमिङ चाहिँ नेपालमै सिकेर आउनु भएको थियो कि अब रेगुटोमा पनि सिक्नु हामी त भोलि स्विमिङ छ भन्दा प्रायः सो निन्द्रै लाग्थेन होइन
5: योगराजी हजुरले एउटा राम्रो कुरो गर्नुभयो त्यो बिचरा हुनुहुन्थ्यो सेकेन्ड जिआरको पिटिआई गुरुजी हुनुहुन्थ्यो एकदम मसलवाला उहाँलाई धन्यवाद दिन चाहन्छु मैले किनभने नेपालमा स्विमिङ सिकेको थिएन यहीँ हङकङमा आएर स्विमिङ सिक्यो भ्यागुदै सिक्यो किनभने 3 फिटतिर पनि पानी खाइहाल्ने आत्तिएर तर पछि सिक्दै गएपछि के भयो भने जो फर्स्टमा फर्स्टपल्टै सेकेन्डपल्टै पास हुनेहरू त्यहीँ बसे, उनीहरूको इम्प्रुभ भएन। तर हामी चाहिँ त्यहाँ सिकेको भएर त्यही स्टाइलमा गरेको भएर पल्टन जाने बित्तिकै ट्रुप कम्पिटिसन भयो, ट्रुप कम्पिटिसनमा फर्स्ट भइयो, त्यसपछि फेरि स्क्वाडनमा गइयो, स्क्वाडनमै फर्स्ट भयो, पछि रेजिमेन्टल भयो, त्यसपछि ब्रिटिस फोर्सेस पनि खेल्ने भयो थियो हामी स्विमिङमा।
4: ब्रिटिस फोर्सेस पनि खेल्नुभयो?
5: ब्रिटिस फोर्सेस पनि स्विमिङ खेलेको हुन्छ हामीले, ब्रेस्ट स्ट्रोक खेल्थेँ मैले।
4: भनेपछि फ्री स्टाइल खेल्नुहुन्न?
5: फ्री स्टाइलमा खेलिदिन्थेँ, किनभने मैले सिकेकै ब्रेस्ट स्ट्रोक थियो, त्यो कारणले ब्रेस्ट स्ट्रोकमै मैले चाहिँ ब्रिटिस फोर्सेससम्म स्विमिङ खेलियो हङकङमा।
4: अब यो छड्के सलाहमा चाहिँ हामी रेन्डम कुराकानी गर्छौँ होइन दाइ, र अब फेरि यता ब्याक टु युके आउँ। सुरुमा तपाईँ युके 2007 आउँदा चाहिँ च्यालेन्जेसहरू के थिए दाइ? अब त्यो त सुरुवाती दिनहरू थियो, हुन त टोनी ब्लेयरले 2004 अनाउन्स गर्नुभयो।
5: अनाउन्स चाहिँ 2004 भयो, तर 2007 युके आउँदाखेरि यहाँका च्यालेन्जेसहरू धेरै थिए, किनभने आर्मीमा हामीलाई जसरी सबै कुरो एडमिनिस्ट्रेटिभ एलोकेसन हुन्थ्यो भने यहाँ तपाईँ एक्लो आएपछि तपाईँको बस्ने कहाँ छ, तपाईँको खाने कहाँ छ, काम कहाँ छ, मेडिकल कहाँ छ, हरेक चिजहरूको लागिको च्यालेन्जिङ थियो। तर जब फर्स्टमा जो आउनुभयो उहाँहरूले अलिकति दुःख पाउनुभयो, किनभने उहाँहरूले आफैले सबै कुरो भेला गर्नु पर्यो अथवा सम्हाल्नु पर्यो। तर एकजना दुईजना चिनेपछि अरू आउनेलाई चाहिँ के भने उहाँहरूको थ्रु सबै कनेक्सन भयो अनि लेलगाधारि। अनि मैले त्यतिखेर 2007 आएर पहिलो कुरो त अब बस्ने त एकजना साथीकोमा बसेको थियो, तर कामको च्यालेन्जिङ एकदम थियो। र कामको च्यालेन्जिङमा मैले पहिलो स्टेज कोच बस ड्राइभर गरेको थिएँ अल्डरसटमा। अनि
4: त्यो त राम्रो काम हो त, स्किलको जब,
5: एकदम स्किलको। अनि हाम्रो बिबिसी न्युज आएर पनि मेरो भिडियो खिच्नु भएको थियो,
4: पहिलो नेपाली
5: गोर्खाज अन द बसेस भनेर फ्रन्ट लाइनमै न्युजमा आएको थियो। अनि त्यहाँको अलिक दुई चारजना अरू हुनुहुन्थ्यो। अनि त्यतिखेर चाहिँ मैले खास खास त्यो स्टेज कोचको बसको जागिर चाहिँ कसरी पाएँ त भन्दाखेरि, त्यतिखेर एनआइसिएनआ केही पनि थिएन, भर्खर नेपालबाट आएको केही पनि थिएन। अनि ल म एक्स हो, मलाई जागिर दियो भनेको, भ्याकेन्सी छ, तर त एक्स हो भनेर कसरी प्रुफ छ भने, एउटा पे स्लिप, आर्मीको पे स्लिप बोकेको थिएँ, पे स्लिप लगेर दिएर त्यसबाट जागिर सुरु गरेको मैले। उसले के भने, मेरो क्वालिफिकेसन हेऱ्यो, ल त आजबाट काम सुरु गरिदिए, तर सब्जेक्ट टु मेडिकल पास, नेक्स्ट विक तेरो मेडिकल चेक छ, मेडिकलमा पास भएपछि पनि तेरो काम कन्फर्म, तर ड्राइभर चाहिँ हामीलाई आजैबाट चाहिएको छ, आजैबाट रोकाइदिए भनेर म इन्टरभ्यू भएकै दिन चाहिँ सेकेन्ड ड्राइभर गएको थिएँ। त्यो चाहिँ ब्याक इन 2007।
4: भनेपछि तपाईँले बसहरू पनि पहिले गरिसक्नु भएको थियो?
5: म हङकङमै बस ड्राइभिङ इन्स्ट्रक्टर थिएँ, त्यसले गर्दाखेरि त्यही भएर उसले मेरो क्वालिफिकेसन देखेर सबै त्यो रिपोर्ट हाम्रो सिआर बुझाएको थिएँ नि, करियर कोर्सको सबै बुझाउँदा चाहिँ उसले के भन्यो भने, तेरो क्वालिफिकेसन सबै रहेछ, त मिडल म्यानेजर गरेको मान्छे रहेछस्, त्यसले गर्दाखेरि ल आजैबाट जागिर गर, तर सब्जेक्ट टु मेडिकल पास भनेर उसले भनेको थियो। त्यही दिनबाटै मैले ड्राइभिङ गरेँ। तर मेन भनाइ मेरो भनाइ के थियो भने, मसँग अरू कुनै थिएन, न त्यो रेड बुक पनि थिएन, त्यतिखेर ल्याउने कुरो पनि भएन, लाल बुक पनि थिएन, होइन, एनआई पनि थिएन, मात्रै आर्मीको पे स्लिपले मलाई तिनीहरूले जागिर दिएको स्टेज कोट अल्डर सर्टले।
4: त्यति बेला त हुन त स्टिल छ गोर्खालीहरूको चाहिँ यहाँ त्यो बान्छन् गोर्खाले, तर त्यो सुरुवाती दिनमा त गोर्खास भनेर चाहिँ स्टिल धेरै रेस्पेक्ट गर्थे नि त।
5: त्यही हजुर, अब फर्स्टमा के हुन्छ भने, हामी मान्छे सबै आफ्नै किसिमका आफ्नै नेचरका हुन्छौँ। अनि फर्स्टमा हामी अब हामी त भन्नु अझ हाम्रा अग्रजहरू जसले चाहिँ पहिले 1958-60 नोकरी गर्नुभयो, उहाँहरूले धेरै दुःख गर्नुभयो। त्यतिखेर चाहिँ उहाँहरू चाहिँ एकदमै पक्का, आफूलाई मतलब नराखेर काम र हुकुम भन्ने कुरो थियो। अब पछि पछि आउँदै हाम्रो अलिकति फ्रिडम पनि भयो, हामीले अलिकति एजुकेटेड पर्सनहरू आउनु थाले गर्दाखेरि कति चिजमा चाहिँ उहाँहरूले होइन, यो त मेरो हुनुपर्ने चिज, मैले नगर्नुपर्ने चिज भनेर हुँदाहुँदा यो रुल्सहरू कानुनहरू पनि चेन्ज हुँदै गयो। अनि आफ्नो राइट पनि खोज्न थाले मान्छेले, त्यो भएर अलिक पछि पछि आएर त्यो पनि राम्रै हो, किनभने उहाँहरूको एभ्रिथिङ विच इज हजुरले भने जस्तै पहिले चाहिँ जे भनौँ यस भन्दा अरू कुरो आउँथेन, तर पछि आएर के भयो त भन्दाखेरि, होइन यो चिज त रङ हो नि, मैले गर्न नहुने भन्ने चिजहरू आउन थालेपछि, अनि उहाँहरूले पनि ए होइन पहिलेको गोर्खाली र अहिलेको गोर्खालीको फरक भन्ने बित्तिकै कारणै त्यही हो, किनभने अहिलेका चाहिँ अलिक एजुकेटेड आउँछन्, आफ्नो राइट र रङ थालमा आउँछन्, पहिलेकोलाई मतलब थिएन, उनीहरूले जे भन्यो त्यही हो के भन्नुहुन्थ्यो गर्नुहुन्थ्यो।
4: छड्के सलाम, अब यो बिचमा छोटो विश्राम लिउँ, त्यसपछि सेकेन्ड फेजमा चाहिँ फेरि दाईसँग बाँकी कुराकानी गर्नेछौँ। दाई अहिले भेटौँला।
5: थ्याङ्क यू हजुर, हस्
4: अब यो गीत सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा फेरि हामी भेट्नेछौँ।
3: छड्के सलाम।
4: हजुर, अब नेता कोही राई बहिनी हुनुहुन्छ ग्रेट लन्डनबाट, उहाँले अनुरोध गर्नुभएको गीत सुनाऊ। लक्ष्मीले पनि खेल्नु भएको छ यहाँ, मेलिना राई र हरि लम्सानले गाउनु भएको, प्रहलाद शाहको चाहिँ कम्पोज भन्दा पनि शब्द हो यो गीत सुनाऊ। त्यसपछि एउटा प्रोमो ब्रेक, एउटा गीत, अनि हामी फेरि बाँकी कुराकानी दाईसँग गर्नेछौँ सेकेन्ड पार्टमा। हाम्रो चाहिँ कैलाश भाइ, हरि भाइको पनि गीत यहाँ आएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ। ल त निता बहिनी, हजुरको गीत मलाई पनि एकदम मनपर्ने गीत है यो, धेरै भयो नसुनेका, अनि नसुनाको पनि

0: यो BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?

0: यो BFBS गोरखा रेडियो हो।
1: हजुर, यो BFBS गोरखा रेडियो नै हो। अहिले साप्ताहिक प्रस्तुति कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। हाम्रो बिगडाबुको खासबाट रिटायर हुनुभएका सापहरू गुरुजीहरूको सम्मानमा यो कार्यक्रम हामीले गर्ने गर्छौँ प्रत्येक हप्ता। आज वैलीमा रेकर्ड गरिएका छ हाम्रो प्रकाश राउत दाई हुनुहुन्छ, किओ ज्यालाको सदस्य हुनुहुन्छ, किओ ज्यालाकै टाइल लगाएर बस्नु भएको छ। दाई फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू।
1: यो भित्ताको फोटो पनि हेर्दैछु, तपाईँ पनि 6 फिट प्लस नै हुनुहुन्छ होला। छोरा अझै अग्लो रहेछ त आम्मामा।
2: मेरो एउटा छोरा एउटा छोरी दुईवटा बच्चाहरू छन्। भन्नै पर्दा ऊ मभन्दा अग्लो छ र छोराको बारेमा हजुरले क्वेसन गरिहाल्नुभयो ठक्कै। यो चाहिँ 25th एनिभर्सरीको फोटो हो। यो चाहिँ ब्याक इन 2015 अनि त्यतिखेर चाहिँ के भयो भने म पहिले आएँ हजुरलाई भने जस्तै अघि स्टेजकोमा आएर एक्लै काम गर्दै थिएँ अनि पछि परिवार ल्याउने प्लान भयो। परिवार ल्याएर बोलाउँदा चाहिँ ऊ चाहिँ आउन मानेन युके। किन आउन मानेन भन्दा चाहिँ स्कुलमा चाहिँ अलिकति जेहेन्दार भएकोले गर्दाखेरि ल तैँले बोर्डमा नाम निकाल्नुपर्छ, नेपालको बोर्डमा
1: एसएलसीमा
2: बोर्डमा नाम निकाल्नुपर्छ, नजाने भनेर लगाइदिएछ टिचरहरूले। अनि मैले यहाँ गएर कलेजमा बुझेर गरेको त उनीहरूले के भन्यो भने नेपालमा एसएलसी दिएकोले हामीलाई यहाँ कलेजमा हुँदैन, किनभने ल्याङ्ग्वेज हुन्छ के हुन्छ त्यसले गर्दा उसले चाहिँ फेरि 10 सुरु गर्नुपर्छ भनेर फेरि भनिदियो। त्यो रिजनले चाहिँ उसलाई मैले जबरजस्ती ल्याएँ एसएलसी दिन, सायद 6 मात्रै बाँकी थियो होला। अनि यहाँ ल्याएर चाहिँ उसलाई एयर 11 राखेर अनि उसले चाहिँ त्यतिखेर ऊ त्यो फोटो ऊ त्यहाँ छ जिसिएससीको रिजल्ट चाहिँ पहिलो 6A ल्याउने
1: नेपाली
2: ब्याक इन 2012
1: सब्जेक्ट कतिवटा हुन्छ
2: हजुर हजुर अनि 2009 होला त्यो 8 कि 9 हो। अनि त्यतिखेर चाहिँ उसको पुरा गरेको थियो अनि त्यसपछि ऊ चाहिँ 6th कलेज गयो फानब्रोको अनि 6th कलेजबाट सायद त्यतिखेर पहिलो A+ B+ भन्नेहरू चाहिँ ग्रेडिङ इन्ट्रोड्युस भएको थियो। उसले चाहिँ 92.5% ल्याएर अनि उसले चाहिँ मलाई के भन्थ्यो भने ड्याडी म एउटा युनिभर्सिटी एप्लाई गर्नु पर्यो भन्यो। अनि मैले चाहिँ सोधेको थिएँ तिनीहरूले चाहिँ अब किनभने आफूलाई थाहा नभएको कुरो अनि सोचेको थिएँ एउटा मात्रै कलेज एप्लाई गर्नु पाइन्छ होला भनेर नो नगर भने उसले चाहिँ भन्यो ड्याडी म क्याम्ब्रिज एप्लाई गर्छु भनेको थियो कि त्यसले अनि मैले चाहिँ नगर भने किनभने मैले त क्याम्ब्रिज र अक्सफोर्ड भने त डिक्सनरीमा मात्रै पढेको थिएँ होइन। अनि मैले चाहिँ के सोचेर त्यो नगर भनेको भन्दाखेरि
1: सक्दैनस् भनेर
2: होइन सक्दैनस् भन्दा पनि त्योमा पाएन भने उसले 1 लस भयो भन्ने हिसाबले। तर मलाई के थाहा थिएन भने 3-4 एप्लाई गर्न पाउँछ भन्ने कुरा थाहा थिएन नि त। अनि पछि उसले नै मलाई एक्सप्लेन गर्यो ड्याडी म 3-4 एप्लाई गर्न पाउँछु एउटा न एउटा त पाइहाल्छु नि भनेर भने त्यसो भने त गर भनेको। अनि उसले चाहिँ सायद पहिलो नै होला एक्सको छोरा मेडिकल क्याम्ब्रिजमा पढ्ने अनि अहिले चाहिँ ऊ चाहिँ रोयल एयरफोर्समा छ
1: डक्टर,
2: रोयल एयरफोर्सको डक्टर हो। त्यो रोयल एयरफोर्सको नै अलिकति कहानी छ हजुरलाई बताऊँ। यो रोयल एयरफोर्समा कसरी गयो मेरो छोरो भन्नुहुन्छ भने सेकङमा हामी GMTSमा बस्थ्यौँ पुरा पङ्खा मुनि गर्मी भएर अनि त्यही पर्तिरपट्टि चाहिँ रोयल एयरफोर्स बस्थ्यो नि त अनि उनीहरूको चाहिँ पुरा एयर कन्डिसन लगाएर डन एयर कन्डिसन लगाएर बस्थ्यो अनि त्यो चाहिँ मलाई स्ट्राइक भयो
1: त्यो गन क्लबको छेउमा
2: होइन होइन सेकङमा
1: ए सेकङ
2: GMTS हजुर सेकङमा अनि हो त्यो भएर चाहिँ उसले यहाँ आएपछि अनि प्लस विकेन्डमा चाहिँ यसो एक्टिभिटी हुन्छ भनेर मैले उसलाई चाहिँ एयर क्याडेटमा जोइन गर्दै थिएँ अनि एयर क्याडेटमा जोइन भएकोले गर्दा उसलाई चाहिँ अलिकति एफर्सको बारेमा पनि थाहा भइसकेको थियो। त्यसपछि क्याम्ब्रिज गएपछि उसलाई अटोमेटिकली कुनै पनि मान्छेहरू न्यू ब्याज क्याम्ब्रिज अथवा अक्सफोर्ड ठुल्ठुलो युनिभर्सिटीमा जान्छ भने चाहिँ कलेजहरूले चाहिँ युनिभर्सिटीलाई फन्ड दिन्छ अनि त्यसको बदली चाहिँ उनीहरूले के भन्छ भने ल हामी चाहिँ यो स्टुडेन्टहरूलाई चाहिँ हाम्रो आर्मीको बारेमा अपर्च्युनिटी बताउन चाहन्छौँ र उनीहरू जोइन गर्छ भने हामी वेलकम गर्न चाहन्छौँ भनेर चाहिँ युनिभर्सिटीलाई फन्ड दिन्छ र लेक्चर गर्छ कि अनि त्यो लेक्चरमा चाहिँ ऊ चाहिँ आरएफमा जोइन गर्छु भनेर अनि अहिले चाहिँ आरएफमा छ रोयल एयरफोर्समा मेडिकल डक्टर छ अहिले चाहिँ सर्जन भइसक्यो।
1: नेपालमा बसेर त बोटमा आउने रहेछ त्यसै पनि
2: त्यही कारणले टिचरहरूले आउन नदिएर झन्नै उसको यो अपर्च्युनिटी मिस भएको थियो।
1: छोराको त पढाइ त्यस्तो छुरा रहेछ। बाबाको चाहिँ कस्तो पढाइ थियो दाइको, कस्तो थियो तपाईँको पालामा पढ्ने स्कुलहरू थियो कि थिएन? हाम्रो पालामा त स्कुल पनि थिएन।
2: अब यो चाहिँ मेरो छोराले जहिले पनि मलाई उसको ठुल्ठुलो पार्टीहरूतिर अब अथवा फ्यामिलीको बारेमा भन्यो भने मेरो ड्याडी इज द बेस्ट भन्छ त्यसले, किनभने मैले संखुवा सभामै हो पढेको। संखुवा सभा भन्ने हजुरलाई थाहा छ नेपालको पहाडी जिल्ला हो होइन, त्यहाँको पढाइ कस्तो थियो होला गर्दाखेरि त्यस्तो संखुवा सभादेखि ल्याएर आएर मलाई क्याम्ब्रिज जानेसम्म अपर्च्युनिटी गराइदिनु भयो हजुरले, गर्दा युआर द ग्रेट भन्छ। मेरो पढाइमा त्यस्तो ग्रेड केही पनि थिएन किनभने म नर्मली पहाडको स्कुलमा पढेको मान्छे हो।
1: त्यसपछि चाहिँ तपाईँ अब ड्राइभिङ गर्दै हुनुहुन्थ्यो बस, अनि यता इन्स्ट्रक्टर चाहिँ कहिलेबाट सुरु गर्नुभयो?
2: मेरो लाइफमा कहानी नै कहानी ट्विस्ट नै ट्विस्ट छ। अनि म चाहिँ मेरो स्टेज कोचमा जोइन गरेपछि मेरो क्वालिफिकेसन देखेर त्यहाँको म्यानेजरले चाहिँ एकदम मलाई मन पराउँथ्यो अनि त्यसको 3 महिनापछि म कोच बस इन्स्ट्रक्टर गर्न थालेँ अल्ट्रासाउन्डमै।
1: इन्स्ट्रक्टर
2: बस इन्स्ट्रक्टर गर्थेँ मैले
1: बस सिकाउन थाल्नुभयो
2: बस सिकाउन थालेँ किनभने म त हङकङबाटै ड्राइभिङ इन्स्ट्रक्टर हो नि त बसको पनि
1: तर त्यहाँको बस र यहाँको बसमा सिस्टम अलिक फरक थियो होला होइन त्यो के टेकोग्रामहरू चलाउँछ कि चलाउँदैन यहाँ
2: लोकल बसमा टेकोग्राम चलाउँदैन हजुर जुन चाहिँ लङ डिस्टेन्सहरू हुन्छ लोरीहरू पनि लोकलले चलाउँदैन लङ डिस्टेन्सहरूले चाहिँ के भन्छ भने हजुरको 4 hours 45 मिनट रेस्ट गर्नै पर्छ त्यो रिजनले चाहिँ लङ डिस्टेन्सहरूको चाहिँ टेकोग्राफ चलाउँछ लोकलको चाहिँ टेकोग्राफ चलाउँदैन अनि त्यो रिजनले चाहिँ एक्ज्याक्ट उसले म्यानेजरले के भनेको थियो नि ल प्रकाश अब मेरो रिटायर हुने बेला भयो यु विल बी द नेक्स्ट म्यानेजर भनेर उसले भनेको थियो मलाई अनि पछि गएर एप्लिकेसन दिने बेला
1: अब तपाईँको पर्सनालिटी पनि छ होइन हाइट गोरा जत्तिकै छ
2: सबै कुरोले गर्दा नै होला
1: तपाईँलाई त नेपाली पनि भन्दैन होला यसो त इटालियन जस्तो हाइट त्यस्तो छ नि त तपाईँको होइन
2: कता कता चाहिँ के भन्छ इन्डियन नै चुचे नै हो कि भन्छ तर धेरै जसोले गुरुङ नै भन्छ किनभने मेरो नाक चाहिँ त्यस्तो चुच्चो अलि छैन यो गुरुङकै हो कि भन्छ होइन अब पल्टन घरमा भन्छ नि त सबैले ए त यस्तो देख्छस् उस्तो देख्छस् भन्छ नि त होइन अनि त्यो भएर जब अल्ट्रासाउन्ड स्टेज कोचको म्यानेजरको रिटायर हुने बेला भएपछि उसले मलाई फर्म भर्न लायो म्यानेजरको फर्म भरेर अनि अब सबैले त हल्ला भइहाल्यो नि स्टेज कोचमा सबैले म्यानेजरबाट च्यासै ल्याइदिने थाल्यो होइन
1: भाव बढ्यो
2: अब प्रब्लम के भयो भने लास्ट 2 weeks रहँदा चाहिँ एउटा ग्रेजुएट गरेको यङ गोरा केटाले एप्लिकेसन दियो अब ग्रेजुएट केटालाई नदिएर म एनबिक्यू गर्नलाई त नदिने भयो तिनीहरूले अनि त्यो
1: रिजन जब एडभर्ट गरेको थियो किनभने यहाँ त गर्नै पर्छ नि त
2: 3 months जब एडभर्टाइज थियो नि त म्यानेजर खाली म्यानेजर पोस्ट खाली भनेर त्यही भएर मैले चाहिँ फर्स्टमै अब आफ्नै म्यानेजरले मलाई फर्म दिएको भएर मैले चाहिँ फर्स्टमै भरिहालेँ अनि अब 3 months
1: उसले चाहिँ कम्पिटिसन चाहिँ हुन्छ है त्यो
2: भनेको थियो कोही अरू आयो भने सायद कम्पिटिसन हुन्छ होला नभए तैँ नै हो भन्न चाहिँ भनेको थियो उसले अस्योर गराएको थियो तैँ नै हो भनेर भन्न चाहिँ तर अचानक त्यो केटा आएपछि चाहिँ उसलाई जब दियो उसलाई जब दिएपछि के भयो भने मलाई पनि अलिक अप्ठ्यारो फिल भयो किनभने सबैले ल म्यानेजर भन्ने अब भाउ नै घटिहाल्यो नि
1: अनि जिरोमै झरिहाल्यो
2: अनि त्यो भएपछि चाहिँ मैले के सोचेँ नि होइन अब यहीँ बसिरहनु भन्दा चाहिँ इन्डिपेन्डेन्ट पनि हुन्छ मेरो पहिलेको ड्राइभिङ इन्स्ट्रक्टर जुन गरेको छ भनेर ड्राइभिङ इन्स्ट्रक्टर कोर्स गर्न थालेँ मैले फेरि किनभने एक्जामिनर चाहिँ
1: तपाईँ टेस्ट त बस्नु भयो होला नि त इन्टरभ्यू मिस्नु भयो होला सबै मिल्नु भयो कि मिल्नु भएन त कि उहाँ आएपछि एप्लिकेसन गरेपछि तपाईँले छोडिदिनु भयो
2: केही मिलेन म छोडिदिइहालेँ किनभने अर्को आएपछि
1: त्यसो भयो नि त अनि के हुन्थ्यो नि त किन छोड्नु भएको
2: तर होइन मेरो म्यानेजरले नि के भन्यो
1: थियो नि त किन छोड्नु भएको
2: तर होइन मेरो म्यानेजरले नि के भन्यो भने त एनबिक्यू होस् ऊ ग्रेजुएट गरेर यो स्टेज कोच युकेको बस कम्पनीको फ्युचर ऊ हो गर्दाखेरि तँलाई अप्ठ्यारो हुनसक्छ मैले तँलाई जेन्युनली भनेको कुरो कोही नआएको भा यु आर द वान तर अब ऊ आएपछि ऊ त एउटा ग्रेजुएट यङ केटा हो होइन यो स्टेज कोचको जेनरल म्यानेजर पछि फ्युचर म्यानेजर ऊ हुनसक्छ त्यसले गर्दा
1: एज छ
2: गर्दाखेरि तँलाई अप्ठ्यारो हुन्छ कि भनेर भन्ने कारण मैले फेरि त्यतातिर जाँदै गइनँ अनि मैले चाहिँ आफ्नै पहिलेको करियरतिर लागेँ हजुरको मिलिट्रीको एक्जामिनर चाहिँ अटोमेटिक ट्रान्सफर हुन्छ आउटसाइड तर मिलिट्रीको इन्स्ट्रक्टर चाहिँ अटोमेटिक हुँदैन फेरि रिकोर्स गर्नै पर्छ अनि फेरि त्यही बिचमा रिकोर्स

0: गर्दै चाहिँ गएँ अनि मैले 2009 होला प्रकाश स्कुल अफ मोटरिङ भनेर अल्सरमा खोलेको थिएँ.
1: हो कता कता सुने जस्तो लागे
0: हो. अनि पछि चाहिँ अब फेरि हाम्रो जिएम साहबहरूदेखि लिएर सबै अहिले भोलामान साहब हुनुहुन्छ, मेजर भोलामान साहब, क्याप्टेन ताम साहब हुनुहुन्छ, उहाँहरूले के भन्नुभयो भने पछि दाई होइन साहबले पनि प्रकाश लु तिम्रो नाम चेन्ज गर न, स्पेसली ताम साहबले दाई हाम्रो स्कुलको नाम चेन्ज गरौँ, हामी पनि वी वर्क एज अ ग्रुप जिटिआरको पल्ट नै हौँ भनेर.
1: ए उहाँहरू तपाईँसँग मिसिन चाहनुभयो.
0: अहिले हामी 14 छौँ जिटिआरको टोलीहरू मेरो ड्राइभिङ स्कुलमा एटेन्ड.
1: स्टिल छ त्यहाँ?
0: स्टिल छ हजुर, ड्राइभिङ स्कुल छ. तर अहिले चाहिँ हामी अलमोस्ट नेसन वाइड भइसक्यौँ. यहाँ हामी 2 छौँ लन्डनमा, मेडिस्टनमा हुनुहुन्छ, उता स्विन्डनमा हुनुहुन्छ. गर्दाखेरि हाम्रो जिटिआरको चोलीहरू, जिएलआरको चोलीहरू जताततै रिटायर हुनुभएको छ, उहाँहरू उता हुनुहुन्छ. हामी
1: अहिले चाहिँ के भन्छ तपाईँको स्कुललाई?
0: एटेन्टिभ ड्राइभिङ स्कुल एडिएस भन्ने छ. एडिएस वेबसाइट पनि छ, www.ads.org.com मा जानुभयो भने इट्स अल देयर. कुन डिआई कहाँ छ, कता छ भनेर सबै हाम्रो एक्स जिटिआर मात्रै छौँ हामी.
1: हुन्छ दा, यो दोस्रो एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को हप्ता थर्ड एपिसोडमा चाहिँ तपाईँ गाउँतिर जान्छौँ है. केटाकेटीको बाल्यकाल कस्तो थियो, त्यसपछि भर्ती कसरी हुनुभयो, कतिको स्ट्रगल भयो, त्यो विषयमा हामी ऱ्यान्डमली कुरा गर्छौँ है दाई.
0: थ्याङ्क यू राजेश, सी यू नेक्स्ट विक हजुर.
1: र उहाँको स्टोरी बडो इन्ट्रेस्टिङ तपाईँले सुन्दै हुनुहुन्थ्यो, अलिक इन्सपायरिङ पनि लाग्यो मलाई. हाम्रो प्रकाश दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र थर्ड एपिसोडमा भेट्ने बाचा राख्दै मैले बिदा मागेँ. हस्त, नमस्ते.
2: Saluting on the march. Left. Salute.
3: Take one, two, three, four, five, down, three.
4: कार्यक्रम छड़के सलाम.
1: हजुर, छड्के सलाम कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्थ्यो. हामी दोस्रो एपिसोडमा आएका छौँ, 8 एपिसोडसम्म छ. तपाईँले प्रत्येक हप्ता सुन्न सक्नुहुन्छ. आज सुनाउनु भयो भने तपाईँले आउँदो ट्युजडे पनि दिउँसो 2:28 जाँदादेखि 2 पार्ट्समा आउँछ, सुन्ने प्रयास गर्नुहोला है त. अब हामी प्रताप दास र प्रवेश अधिकारीले गाउनुभएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ र समाचारपछि लगत्तै चाहिँ अघि हाम्रो उत्तर सुन्दास दाजुले बेजिङ स्टोकबाट फोन गर्नुभएको थियो, आज चाहिँ गार्डनमा काम गर्दैछु योगजी र आज मेरो छुट्टी हो र भोलि चाहिँ सुट उसमा चाहिँ कफी मर्निङ छ, त्यसको प्रिपेयर पनि गर्दैछु भन्दै हुनुहुन्थ्यो. र एउटा गीत मगाउनु भएको छ, खेमराज गुरुङज्यूले मगाउनु भएको, त्यो गीत हामी सुनेछौँ समाचारपछि लगत्तै. त्यसपछि 2RZL चाहिँ क्यामरुन पेट्रोलका टिमहरू हुनुहुन्छ, उहाँहरूसँग अघि एकछिन भेटेको थिएँ, उहाँसँग गरेँ कुराकानी. त्यसपछि आजको अन्तिम कुराकानी चाहिँ हाम्रो हुनुहुन्छ रामचन्द्र गुरुङज्यू, पूर्व तमुदिकेको अध्यक्ष अनि ग्रेटर रसपुर नेपाली कम्युनिटीको पनि अध्यक्ष हुनुहुँदो रहेछ. उहाँहरूसँग यो तमोलम परिवार युकेको पहिलो वार्षिक भेटघाट हुँदैछ 10 अक्टोबरमा, त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ.

0: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ।
1: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रुपियाँ तोकिएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात् प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युतीय व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्क बारे भने छिट्टै निर्देशिका ल्याउने तयारी भएको छ।
0: संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। नेपाल सरकार मन्त्री परिषदको असोज 13 गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जारी गर्नुभएको विज्ञप्तिमा असोज 16 गते राति 12 बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ। बागमती प्रदेश सरकारले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न संघ सरकारसँग 1 अर्ब अनुदान मागेको छ। आज बसेको प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद बैठकले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुननिर्माण र पुननिर्माणका लागि संघ सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसी,
2: नेपाल सरकारसँग माग गर्ने सम्बन्धमा चाहिँ हामीले बागमती प्रदेशले चाहिँ 1 अर्ब रुपियाँ चाहिँ यो क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणका लागि चाहिँ नेपाल सरकारसँग अनुदानको माग गर्ने निर्णय गरेको छ।
0: पर्सिदेखि भीषण वर्षाको सम्भावना नरहेको मौसम विभागले जनाएको छ। विभागका मौसमविद रोजन लामिछानेले आउँदा 3 दिन ठुलो पानी नपर्ने बताउनु भएको हो।
3: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी 3 दिनसम्म पनि कुनै पनि पानी पर्न सक्ने सम्भावना, ठुलो पानीको सम्भावना चाहिँ नरहेको देखिन्छ। र अहिले चाहिँ हाम्रो तराईको क्षेत्रहरूतिर चाहिँ विशेष गरी बिहानको समयमा तराई र खोँचहरूमा उपत्यका खोँचहरूमा चाहिँ हुस्सो कुहिरो लाग्ने सम्भावना बढी देखिन्छ।
0: लामिछानेले धान काट्न रोक्ने गरी वर्षा हुने नदेखिएको बताउनु भएको छ।
3: त्यो कारणले गर्दाखेरि चाहिँ आगामी 3 दिनसम्म पनि कृषकहरूले चाहिँ अहिले धान काट्ने भनेर के कस्तो अवस्था छ भन्ने कुराहरू, जुन सूचनाहरू, जानकारी लिनको लागि हामीसँग सम्पर्कमा रहिरहेको हुनाले चाहिँ आगामी दिनमा चाहिँ त्यस्तो कुनै पनि मौसम प्रणालीले असर नगर्ने, ठुलो पानी नपर्ने हुनाले चाहिँ धान काट्नु हुन र आवश्यक परेमा चाहिँ मौसम पूर्वानुमान महाशाखामा चाहिँ फोन गर्नु हुन अनुरोध गर्न चाहन्छु।
0: मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता भएका मध्ये आज 8 जनाको शव भेटिएको छ। बिहान 4 जनाको शव भेटिएको थियो। अब खबर फटाफट।
4: गएको सेप्टेम्बर 1 महिनामा 88,000 विदेशी पर्यटक भित्री भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए। पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भित्रिए। केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई महानगरको निर्देशन। रूपन्देहीको सिद्धार्थनगर 1 शान्ति गेटको जाँच कक्षबाट 2,51,00,000 भन्दा बढी मूल्यको गरगहना बरामद। भारतबाट नेपाल ल्याउँदै गरेको 2 किलो 600 ग्राम सुनका गहना सहित काठमाडौँ महानगर 19 बस्ने 46 वर्षे इला पटेल सशस्त्रको नियन्त्रणमा। रसुवा भोटेपछि बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्न सकियो। ट्र्याक खुले पनि अब ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय ज्येष्ठ नागरिकका अनुभव बैङ्क बनाउँदै ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान, सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा। दार्चुलाको मालिकार्जुन 4 हुनेनाथको ओजी गाड खोलामा स्वार्थ र हजुवाको भरमा 7 वर्ष अघि बनाइएको झोलुङ्गे पुल प्रयोगविहीन। 38,65,000 खर्चेर बनाइएको 77 मिटर लामो पुल जान, जग्गा धनीले बाटो नदिएपछि अलपत्र। र पूर्वी चितवनको कालिका 6 का जङ्गबहादुर पुनले पालेका 106 घार मौरीमा चिनीको चास्नीका कारण संक्रमण बढ्यो। चास्नी दिएका मौरी झोक्राउने र मर्ने हुन थालेपछि नमुना परीक्षणका लागि काठमाडौँ ल्याइयो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो बीएफबीएस कुलकर्म रेडियो हो।

हजुर, जमुनाको फेदैमा मनोकामना, खेमराज गुरुङले गाउनु भएको गीत, शब्द सङ्गीत उहाँकै रहेको थियो। कालजयी गीत, अब खेमराज गुरुङ हामी समक्ष हुनुहुन्न र उहाँलाई यही गीतबाट सम्झि पनि रहेका छौँ। उत्तर सुन्दास दाजु हुनुहुन्छ बेजिङ स्टोकमा र उहाँको आज छुट्टी रहेछ, गार्डनमा काम गर्दै रेडियो सुन्दैछु योगजी भन्नुभएको थियो। एनिवे दाइ, थ्याङ्क यू भेरी मच, उहाँको पनि यो गीत सुनेर इन्जोय गर्नुहोला। भोलि चाहिँ कफी मिटिङ छ भन्दै हुनुहुन्थ्यो मर्निङ, र त्यसको लागि पनि प्रिपेयर गर्दै हुनुहुन्छ, एकदमै समाजसेवी हुनुहुन्छ र खुसी लाग्छ। सफ्टियो दाई भन्न चाहन्छु। छ बजे त 10 मिनट गइसकेको छ। अब भने आज 2RGL का क्याम्पियन पेट्रोलका भाइहरूसँग कुराकानी गरेको थिएँ र जम्मा उहाँहरू 12 जना आउनु भएको रहेछ यो कम्पिटिसनमा। र जस उहाँले गत वर्ष पनि गोल्ड मेडल ल्याउनु भएको थियो, यसपटक पनि डेफिनेटली ल्याउनुहुन्छ भन्ने उहाँको विश्वास पनि हो। अब हामीले पनि त्यो चाहिँ जस बुझ्न सकिन्छ। हजुर, हाम्रो सार्जन अमृत श्रेष्ठ भाइ, उहाँ चाहिँ म्यानेजर हुनुहुन्छ 2RGL को क्याम्पियन पेट्रोल 2026 को, अनि राइफलमेन जेनिस थापासँग कुराकानी गरेको

0: ए 4 तारिक आइपुगेको
1: राइट. अब तपाईँको त आउनु आँट्यो क्यामेरुन पेट्रोल, यो वर्षको प्रिपेरेसन कस्तो जाँदैछ?
0: हजुर, प्रिपेरेसन भन्नुपर्दा चाहिँ हाम्रो अब ब्रुनाईमा अलिकति सेफ्टी रिजनले गर्दा धेरै प्रिपेयर गर्ने टाइम पाइएन, तर मेन हाम्रो प्रपोज भनेकै युकेमा आएर ट्रिब्युटरीको ट्रेनिङ प्याकेज मिल्ने, अनि त्यो सकिसकेपछि चाहिँ हाम्रो ओन ट्रेनिङहरू थियो. ओन ट्रेनिङ चाहिँ आज चाहिँ कम्प्लिट भयो, अब भोलि चाहिँ हामी ब्रेकन जाँदैछौँ, अनि हाम्रो मेन इभेन्ट चाहिँ 4 तारिक चाहिँ स्टार्ट हुँदैछ अक्टोबरको.
1: अब सेक्सनमा 8 जना हुन्छ, कतिजना आउनु भएको छ ब्रुनाईबाट?
0: हामी ब्रुनाईबाट चाहिँ 12 जना आएको टोटलमा दाइ, अनि 8 जना भएपछि अब रेस्ट 4 जना चाहिँ एडमिन टिम, ड्राइभर अनि मेरो सपोर्टमा छ. अरू चाहिँ
1: उहाँ पनि अलि ट्रेनिङ गरेर आउनु भयो होला नि त, होइन?
0: ब्रुनाईमा पनि ट्रेनिङ राम्रै भयो हाम्रो, तर त्यति धेरै चाहिँ भएको थिएन. हाम्रो बटालियनको कमिटमेन्टले त्यसपछि छुट्टीले गर्दाखेरि चाहिँ सोचेको जस्तो ट्रेनिङ गर्ने मौका चाहिँ पाइएन, त्यही भएर युकेमा नै हो हाम्रो धेरै ट्रेनिङ भएको चाहिँ.
1: हिजो यहाँ दसैँ पार्टी भएको थियो, तपाईँले जानुभएको थियो कि थिएन?
0: हजुर, यो दसैँ पार्टीको लागि चाहिँ म स्पेसल्ली यही मिन्सबाट चाहिँ हाम्रो जिएम मनाजियर साहब, आरएसएम साहबहरू अनि सबैजनालाई चाहिँ होल टुआर्जेरको तर्फबाट चाहिँ सिपी टिमको तर्फबाट अनि टुआर्जेरको तर्फबाट चाहिँ हामी धेरै आभारी नै छौँ. हामीलाई इन्भाइट गरिदिनु भयो अनि त्यसको लागि धेरै नै आभारी छौँ, अनि हामी सबै टिमले चाहिँ धेरै इन्जोय गऱ्यौँ हिजो.
1: अरू लास्ट इयरतिर लास्ट इयर गोल्ड नै ल्याउनु भएको रहेछ, कोही हुनुहुन्छ टिममा यसपटक लास्ट इयरको?
0: हजुर, हाम्रो अहिलेसम्म लास्ट 5 इयर्ससम्म नै जस राम्रै नतिजा आएको छ, गोल्ड स्ट्यान्डर्ड नै आइरहेको छ. अनि लास्ट इयरको हामीसँग चाहिँ एकजना ट्वाइसी सञ्जय खेवाङ, लान्स कपरल सञ्जय खेवाङ, अनि हिजो भर्खर प्रमोसन हुनुभएको छ कपरलमा, उहाँ मात्रै हुनुहुन्छ. तर मेरो पर्सनल एक्सपिरियन्स भन्नुपर्दा पनि मैले पनि 2014 अनि 2019 चाहिँ गरेको थिएँ. 14 चाहिँ सिल्भर आएको थियो मेरो त्यति बेला, अनि ट्वाइसी गर्ने बेलामा 19 चाहिँ गोल्ड आएको थियो दाइ.
1: यो बिटिटीले ब्रेकनमा ट्रेनिङ गराउनु भयो, कतिको हेल्पफुल हुँदो रहेछ त्यो?
0: हजुर, यो बिटिटीले ब्रेकनमा गराउने यो ट्रेनिङहरू, प्री क्यामरिन पेट्रोल ट्रेनिङ चाहिँ म चाहिँ भन्छु सबैले गर्नु जरुरी छ अनि सधैँ नै गर्नु जरुरी छ. यसले चाहिँ बेसिकली हामीलाई चाहिँ बेस सेट गर्छ, हाम्रो कहाँ स्टेट कतिसम्म पुगेको छ, हाम्रो प्रिपेरेसन कति पुगेको छ भनेर टेस्ट गर्ने मौका मिल्छ, अनि हामीसँग भएको किटन इक्विपमेन्टहरू टेस्ट अनि ट्रायल गर्ने मौका भनेकै बिटिटीमा हो. त्यही भएर चाहिँ एकदम जरुरी छ अनि एकदम फ्रुटफुल भयो हाम्रो टुआर्जेरको लागि पनि.
1: अब प्रेसर इज अन, लास्ट इयर गोल्ड मेडल ल्याउनु भएको, प्रिभियस इयर्स पनि, यसपटकको अपेक्षा के छ?
0: हजुर, अभियसली प्रिपेरेसन हेर्दा अनि हाम्रो भाइहरूको, गुरुजीहरूको डेडिकेसन अनि डिटर्मिनेसनदेखि लिएर उहाँको एभ्रिडेको त्यो कोसिस हेर्दाखेरि चाहिँ गोल्ड चाहिँ मिस नहुनुपर्ने हो दाइ. देयर इज अलवेज चान्स अब रङ हुने, अब लकले साथ नदिने के दिने कि नदिने भन्ने त्यो पनि एउटा कुरा छ, तर प्रिपेरेसन अनि हाम्रो सबै टिमको एफर्ट हेर्दाखेरि चाहिँ गोल्ड चाहिँ मिस नहुनुपर्ने हो दाइ.
1: यहाँ चाहिँ के के ट्रेनिङ गर्नुभयो? यहाँ फुटबल ग्राउन्डतिर देख्थेँ प्रायः.
0: ए हजुर, यो ट्रेनिङ चाहिँ अब क्यामरिन पेट्रोलमा चाहिँ धेरै नै ट्रेनिङ अब्जेक्टिभहरू छन्, त्यसमध्ये चाहिँ अब सिबिआरएनदेखि लिएर सेक्सन एट्याकदेखि सिइओ त्यस्तै सबै हामीले गर्नुपर्ने चाहिँ बेसिकली सबै आर्मीको चाहिँ आइटिआर रिलेटेड टेस्टहरू हुन्छ. त्यो चाहिँ अब अहिले यहाँ एरियाको लागि चाहिँ फुटबल ग्राउन्ड अनि आउटडोर एरिया क्लासरुम बेस लेसनहरू सबै प्र्याक्टिस गर्दै हामीले.
1: अब बटालियन यहाँ छैन, हुन त तपाईँको सिस्टर बटालियन यहाँ हुनुहुन्छ, एडमिनतिर कस्तो छ?
0: हजुर, सिस्टर बटालियन भयो भने हामी 1000 2000 एउटै आरजिआर हो, सपोर्ट चाहिँ हामीले म्याक्सिमम पाएको छौँ. मलाई लाग्छ 1000 भन्दा पनि 2000 चाहिँ धेरै सपोर्ट पाएको जस्तो फिल गरिरहेको छु मैले. जुनै डिपार्टमेन्टमा गएर हामीले सामान माग्दा पनि अथवा केही सपोर्ट माग्दा पनि उहाँ चाहिँ ह्याप्पिली हामीलाई चाहिँ प्रोभाइड गरिदिनु भएको छ सामानहरू, त्यही भएर चाहिँ कुनै सामानको पनि कमी भएको छैन. अनि यसै मिन्सबाट चाहिँ म के भन्न चाहन्छु भने सबै हाम्रो डिपार्टमेन्टको साहब गुरुजी भाइहरू सबैलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु टुआर्जेरको तर्फबाट.
1: अनि सेक्सनमा को को हुनुहुन्छ, यसो नाम पनि भनिदिनुहोस् न.
0: सेक्सनमा हाम्रो पेट्रोल कमान्डर सार्जन हिमाल बलाल गुरुजी हुनुहुन्छ इन्टेक 11 त्यसपछि टुआइसीमा चाहिँ कपरोल सञ्जय खेवाङ, टुआर्जेर रुकी प्लटुनको भाइ हो, अनि त्यसपछि हाम्रो 3 ICMA चाहिँ लान्स कपरल सुभाष गुरुङ, त्यसपछि राइफलमेन दिनेश कुमार साई डी कम्पनीबाटै हुनुहुन्छ टुआर्जेर, त्यसपछि राइफलमेन जङ्गवीर गर्बुजा उहाँ पनि डी कम्पनीबाटै हुनुहुन्छ टुआर्जेरको, त्यसपछि हाम्रो आयो जेनिस थापा रेकी प्लटुनबाट हुनुहुन्छ टुआर्जेर, अनि अरविन्द राई उहाँ पनि टुआर्जेर रेकी प्लटुनबाटै हुनुहुन्छ, अनि त्यसमा चाहिँ राइफलमेन प्रवीण गुरुङ भाइ उहाँ चाहिँ सिएसएस कम्पनीको सिग्नल प्लटुनबाट आउनुभएको छ. हामी डाइभर्स छौँ, सबैको आफ्नो एक्सपर्टिज नलेजहरू छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो टिम चाहिँ साह्रो स्ट्रङ छ यसपालि पनि.
1: त्यो चेक पोइन्ट त सदा जस्तै नै होला कि अलिकति फरक हुन्छ? त्यो चेक पोइन्ट त सदा जस्तै नै होला कि अलिकति फरक हुन्छ? त्यो अहिले सूचना केही जानकारी छैन.
0: यो चाहिँ क्यामरिन पेट्रोल चाहिँ अब हजुरलाई नै अलरेडी थाहा नै छ, अलिकति नर्मल आर्मी हाम्रो यो ग्रिन आर्मीहरूको सबैभन्दा एकदम फाइनेस्ट पेट्रोल कम्पिटिसन हो. हामीलाई थाहा हुने भनेको सबै अब टेस्ट चाहिँ आइटिआर बेस्ट नै हुन्छ हाम्रो, कुनै नयाँ कुरा हुँदैन. तर मेरो प्रिभियस एक्सपिरियन्समा हेर्दाखेरि चाहिँ त्यहाँनिरको सिनारियोजदेखि लिएर एभ्री कुराहरू रियलिस्टिक हुन्छ. अहिले सुन्नमा आएको चाहिँ अलिकति ड्रोनहरूको पनि स्ट्यान्ड छ अरे भन्ने चाहिँ थाहा छ अहिलेसम्म. तर कस्तो खालको हुन्छ भनेर गएर एक्सपिरियन्स गरेपछि मात्रै थाहा हुन्छ, अनि हामीलाई साह्रो इन्फर्मेसन चाहिँ केही पनि आएको छैन अहिलेसम्म चाहिँ.
1: अब अरू त सायद तपाईँहरूले गरिराख्न केही भएकै कुराहरू, ड्रोनमा चाहिँ तपाईँहरू कतिको प्र्याक्टिस गर्नुभएको छ?

0: ड्रोनमा चाहिँ अब हजुरले पनि भर्खर हाम्रो 2020 पनि राम्रो अस्ति कम्पिटिसन
1: हुन्छ ए अस्ति होइन राम्रो भयो नि त
0: हजुर अस्ति
1: सेकेन्ड होइन
0: हजुर सेकेन्ड ओभरअल सेकेन्ड ल्याउनु भएको छ ड्रोनमा हाम्रो
1: राम्रो कोही हुनुहुन्छ त्यो टिमबाट
0: यसमा चाहिँ कोही हुनुहुन्न अहिलेको लागि तर हाम्रो सार्जन हिमाल बलाल गुरुजी नै उहाँ चाहिँ अलि 2020 यो ड्रोन सम्बन्धीको चाहिँ लिडै हुनुहुन्छ त्यसले गर्दा
1: सकिएको
0: त्यसो भने चाहिँ हजुर ठिकै हुनुपर्ने हो दाइ साह्रो प्रब्लम नहुनुपर्ने ड्रोनको
1: ल त गोल्ड मेडल लिएर आउनु होला पछि पनि कुराकानी गर्नु आफ्नो टिमलाई के भन्नुहुन्छ
0: मेरो टिमको लागि अनि जो पनि अब सुनेर बस्नुहुन्छ बुनाईमा अथवा एराउन्ड द वर्ल्ड जता पनि सुन्दै हुनुहुन्छ हाम्रो कोसिस हाम्रो तर्फबाट गर्नुपर्ने प्रिपेरेसनहरू सबै भइसकेको छ अब पर्फर्म गर्नेछौँ त्यसपछि एनी रिजल्टहरू हाम्रो सब के कस्तो हुन्छ म फ्युचरमा डिफ्रेन्ट मिन्सबाट चाहिँ म नोटिफाई गर्दै जानेछु अनि टिमको लागि चाहिँ अल द बेस्ट हामी म्यानेजिङ टिममा भयो भने हाम्रो सपोर्ट चाहिँ एभ्री टाइम चाहिँ टिमको लागि हुनेछ अनि हाम्रो तर्फबाट 110% चाहिँ दिन्छौँ अनि भाइहरूबाट पनि एक्सपेक्ट त्यही गरिरहेको छु म पनि 110% अनि अल्टिमेट गोल चाहिँ अब गोल्ड नै ल्याउने हो होपफुली त्यही हुन्छ होला त
1: अब यो सकेर दसैँमा फर्किनुहुन्छ कि के छ
0: हजुर यसपालि चाहिँ संजोगवश मेरो पहिला प्रिभियस एक्सपिरियन्समा चाहिँ अलिकति दसैँ मिस हुन्थ्यो तर यसपालि चाहिँ हाम्रो टाइमले गर्दाखेरि अनि हाम्रो अलिकति अगाडि फेजमा हाम्रो 2020 पार्टिसिपेट गर्न पाउँदाखेरि चाहिँ हामी चाहिँ बटालियन फर्केर दसैँ पार्टी भेट्नेछौँ त्यसको लागि हामी धेरै लुक फरवर्ड नै छौँ
1: र त गोल्ड मेडल लगेर जानु होला अनि पक्कै पनि त्यहाँ भव्य स्वागत तपाईँको हुन्छ एडभान्स कङ्ग्रेचुलेसन
0: थ्याङ्क यू भेरी मच दाइ थ्याङ्क यू भेरी मच आजको टाइमको लागि अनि हजुरले टाइम निकालेर आइदिनु भयो यति 2020 लागि त्यसको लागि पनि धन्यवाद हजुरलाई
1: हाम्रो अमृत श्रेष्ठ साझा हुनुहुन्छ उहाँ चाहिँ 2020 यसपटक क्याम्पिन पटुको म्यानेजर हुनुहुन्छ एकजना भाइ हुनुहुन्छ भाइको नाम चाहिँ
2: हजुर म जेनिस थापा राइफलम्यान
1: ए जेनिस थापा कुन कम्पनी 2020
2: म डी कम्पनी रेकी प्लोटनबाट छु
1: ए राइट कसरी टिम चाहिँ कसरी सेलेक्ट भएको थियो तपाईँ भोलन्टियर हो कि तपाईँ सेलेक्ट भएर आउनु भएको
2: हजुर भोलन्टियर नै गरेको हो र त्यसमा नै गुरुजीहरूले सेलेक्सन गर्नुभएको थियो सेलेक्सनमा चाहिँ त्यही हाम्रो टेस्टहरू भएको थियो र त्यो टेस्टमा बेसिकली जसले अलिक बढी स्कोर गर्यो उनीहरूलाई सेलेक्ट गर्नुभएको थियो
1: राइट ओके अनि फर्स्ट टाइम होला होइन
2: हजुर
1: अनि कस्तो सोचिराख्नु भएको छ ट्रेनिङ कस्तो गर्नुभयो कतिको कन्फिडेन्ट हुनुहुन्छ
2: हजुर ट्रेनिङ गुरुजीहरूले हामीलाई प्रोभाइड गर्नुभयो अनुसार सबै एकदम राम्रो भइरहेको छ ट्रेनिङ बेला बेला टफ त भइहाल्छ त्यहीले नै हामीलाई पछि सजिलो हुन्छ भन्ने विचार चाहिँ छ
1: अब त्यहाँ के स्ट्यान्डहरू छ के गर्नुपर्छ भनेर पिटिमस तपाईँहरूलाई सिकायो होला नि थाहा पनि छ होला होइन
2: हजुर गुरुजीहरूको प्रिभियस एक्सपिरियन्स अनुसार हामीले जेनहरू चाहिँ थाहा छ त्यही गुरुजीहरूले भन्नुभयो अनुसार र अस्ति बिटिटीमा गएर नै हामीले धेरै नै सिक्ने मौका पायौँ साथसाथै यता गुरुजीहरूले दिनुहुने ट्रेनिङबाट नै निकै कुराहरू सिकिरहेको छ
1: बिटिटीमा चाहिँ कस्तो स्ट्यान्डमा मात्रै गर्नुभयो कि पक्का तपाईँले मार्चिङ नै गर्नुभएको
2: हजुर बिटिटीमा मार्चिङ हामीले 40 किलोमिटर मार्चिङ थियो के अरे त्यहीमा नै त्यही स्ट्यान्डहरू नै थियो त्यही स्ट्यान्डमा गएर एभ्री डे ड्रिलहरू हामीले एक्चुअल सिपीमा गर्ने ड्रिलहरू नै गऱ्यौँ
1: अब यो कम्पिटिसन पनि हो यसको अलावा यसमा चाहिँ यसबाट केही सिक्ने मौका पनि पाउनुभयो तपाईँले
2: हजुर मेरो एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ म जुन स्टेजमा आएको थिएँ यहाँ र त्यो स्टेजभन्दा आफूले निकै नै भिन्न अहिले पाउन थालिसकेको छु र पहिला यति नलेज चाहिँ आउँछ मलाई भन्ने जस्तो हुँदा अहिले चाहिँ फेरि त्योभन्दा नि अझै भाषणले सिक्न पाउँदाखेरि चाहिँ सिक्नुपर्ने कुरा अझै थुप्रै छन् आफूमा त्यो चेन्ज फिल गरेको छ
1: अब रेक्की प्लान्टको हुनुहुँदो रहेछ त्यस सम्बन्धी स्ट्यान्ड त छ कि छैन पक्का थाहा भएन होइन
2: हजुर रेक्कीसँगको पनि हाम्रो स्ट्यान्ड चाहिँ छ लाइकली त्यो रेक्की स्ट्यान्ड भन्ने छ जुनमा चाहिँ हामीले गएर त्यहाँको एउटा एजेन्टले गएर सर्टेन एरियाको भिडियो देखाउँछ अनि त्यो चाहिँ पछि हामीले पेट्रोल रिपोर्टमा उतार्नुपर्ने हुन्छ
1: र भनेपछि त तपाईँलाई नो प्रब्लम होइन सेक्सनमा
2: हजुर हजुर सबै गुर्जेहरू एक्सपिरियन्स गुर्जेहरू अनि आफ्नै प्लटुनकै गुर्जेहरू नै हुनुहुन्छ र उहाँहरूले सिकाउनु भए मुताबिकै सबै कुराहरू गरिन्छ
1: सेक्सनमा चाहिँ तपाईँको पर्टिकुलर रोल छ कि अब कम्बाइन्डमै टास्कहरू त प्रायः जसो हुन्छ होइन
2: हजुर अहिले पेट्रोलमा हामीलाई टास्कहरू चाहिँ छुट्याइदिनु भएको छ तर पनि हामी सबैले एभ्री लेसन्सहरू मिल्छौँ ताकि इनकेस कसैले केही भइहालेमा अर्को मान्छे पनि स्टेप अप भएर त्यो गर्न सकोस् भनेर पर्टिकुलरली मेरो रोल चाहिँ अहिले म स्कट टु हो यो पेट्रोलमा चाहिँ र मेरो रोल चाहिँ अहिलेको लागि मिडियाको बारेमा पेट्रोल रिपोर्ट लेख्नेदेखि सिपर्सहरूलाई ह्यान्डल गर्ने त्यही नै समय रोल चाहिँ अहिले र मोडलहरू बनाउनेमा आइपिबीहरू बनाउनेहरूमा भयो
1: अनि 48 आवर्समा सक्नुपर्छ कस्तो छ टार्गेट हुन त त्यहाँ अरूको पालो पर्खिँदा पनि त्यसमा अलिक टाइम जान्छ होइन
2: हजुर मेन्टालिटी स्ट्रङ बनाएर जानेछौँ हामीले ट्रेनिङ गरे मुताबिकै हामी हाम्रो पेसमा जानेछौँ र गर्नुपर्ने ड्रिल्सहरू सबै राम्रोसँग स्लिकली छिटो छिटै गर्न खोजेर छिटै नै सघाउने विचार छ
1: यहाँको बसाइ चाहिँ कस्तो छ त पहिला तपाईँहरू मुखले चाहिँ त्यहाँ मजाले बस्नुहुन्थ्यो होला यहाँ अलिकति सानो कोठा छ होइन
2: होइन यो बसाइ मलाई एकदम राम्रो लागेको छ हजुर म अहिले त सोचेको थिएँ त्यो बङ्क बेडहरूमा हुन्छ होला भनेर तर यता राम्रो फेसिलिटी प्रोभाइड गर्नुभएको छ ओनरजीहरूले अनि सबैलाई आफ्नो रुम पाएको छ त्यसको लागि एकदम
1: अनि हाम्रो म्यानेजर गुजिया पेट्रोल कमान्डरहरूले मेसिन खुवाउनु भयो कि खुवाउनु भयो भने यहाँ रहेछ बुलियो बनाउनु भन्नको लागि
2: हजुर मिसिङ त धेरैचोटि भइसक्यो थुप्रोचोटि उता इभन ब्रेकअनमै हुँदा पनि गुर्जेहरूले हामीलाई बिटुटीको बेला नि मिसिङहरू प्रोभाइड गर्नुभएको थियो डायट र ट्रेनिङ सम्बन्धी गुर्जेहरूले बेसरी गुर्जी र हाम्रो एडमिन टिमले बेसरी प्रोभाइड गर्नुभएको छ सपोर्ट
1: ल तपाईँ राम्रो गर्नु होला अनि गोल्ड मेडल लिएर आउनु होला हाम्रो शुभकामना छ है त
2: हजुर हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद
3: यो बिएफबिएस गोर्खा रेडियो हो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ टु आरजेलका टिमहरू भोलि उहाँ चाहिँ ब्रेकअनतर्फ जाँदै हुनुहुन्छ तिनभन्दा पनि चार टु पाँच चाहिँ उहाँहरूको कम्पिटिसन रहेछ गुड लक भन्न चाहन्छु अनि सम्पूर्ण अफकोर्स ब्रिगेड अफ गोर्खासका चाहिँ सबै टिमहरूलाई चाहिँ गुड लक भन्न चाहन्छु यसपटक चाहिँ पहिलोचोटि चाहिँ ब्रिगेड ब्यान्डले पनि यो क्याम्पेन पेट्रोलमा भाग लिँदै हुनुहुन्छ दाइ हामीले चाहिँ नै गोल्ड मेडल ल्यायो भने हामी स्टुडियोमै आउँछौँ इन्टरभ्यूको लागि भनेर र उहाँ चाहिँ भाइको नाम ठक्क भुले मैले उहाँले त्यो भन्नुभएको छ उहाँहरू पहिला यहीँ हुनुहुन्थ्यो त्यो सोनक्लिपमा अहिले उहाँहरू चाहिँ फेरि कोल सिस्टर्स सिफ्ट हुनुभएको छ सबै नै गर्दा जस उहाँलाई पनि गुड लक भन्न चाहिँ चाहन्छु है त हजुर यति भन्दै अब हाम्रो हेम राई भान्जा हुनुहुन्छ भाइ हुनुहुन्छ र उहाँले मगाउनु भएको गीत म सुनाउन चाहन्छु तारा देवीले गाउनु भएको र उहाँ चाहिँ फेलथाममा हुनुहुन्छ यो गीत सुनाऊ र त्यसपछि भने हामी रामचन्द्र गुरुङज्यूसँग कुराकानी गर्नेछौँ कैलाश भाइको गीत अझै मैले भुलेको छैन है त

0: हजुर, यो मिठो धुन सुन्दै हुनुहुन्थ्यो। योभन्दा अगाडि तारा देवीले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो। जुन गीतलाई चाहिँ फेल्थामबाट हाम्रो हरि राई भाइ हुनुहुन्छ र उहाँ स्वयं पनि कलाकार हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको गीत सुन्दै हुनुहुन्थ्यो। 6 बजेर अहिले 27 मिनट गइसकेको छ। अग्रिम जानकारी गराएअनुसार हाम्रो चाहिँ रामचन्द्र गुरुङज्यूसँग म कुराकानी गर्दैछु, पूर्व तमदी युकेको अध्यक्ष अनि ग्रेटर रसपुर नेपालीज कम्युनिटीको पनि अध्यक्ष गर्नुभएको रहेछ। यो 10 अक्टोबरमा चाहिँ उहाँहरूले तमु लमु परिवार युकेले चाहिँ पहिलो वार्षिक भेटघाट गर्दै हुनुहुन्छ एम्पायर हलमा। यस सम्बन्धी हामी उहाँसँग कुराकानी गर्नेछौँ। हेलो रामचन्द्रज्यू, नमस्कार हजुरलाई।
1: नमस्कार हजुर।
0: ए ल, वेलकम छ है बिएबेसमा हजुरलाई।
1: थ्याङ्क यू हजुर। सर्वप्रथम त योगराज सरलाई साथै बिएबेस सम्पूर्ण परिवारलाई मेरो आफ्नो समिति के अरे तमुलम परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु।
0: ओके, थ्याङ्क यू भेरी मच। हजुरको बसाइ चाहिँ कहाँ हो यहाँ बेलायतमा?
1: मेरो अल्डरसट हजुर।
0: ए अल्डरसट, एकदमै जनघनत्व बढी भएको नेपालीहरूको रमाइलो ठाउँ बस्नु भएको रहेछ। सुरुदेखि नै त्यहीँ बस्नु भयो होला?
1: हजुर।
0: ए ओके
1: हजुर, सुरुदेखि नै।
0: राइट, अब यो तमु लम परिवार युकेको पहिलो वार्षिक भेटघाट रहेछ। यो तमु लम सम्बन्धी अलिकति मलाई सोध्न मन लाग्यो। यो गुरुङहरूकै एउटा थर हो, यस सम्बन्धी अलिकति भनिदिनुहोस् न।
1: हजुर, यो चाहिँ हाम्रो थर हो के अरे, यसमा चाहिँ खोगी लामा, मिगी लामा, नौचे पङ्गी लामा, फेब्री टेङ्गी लामा भन्ने हाम्रो थरहरू हुनुहुन्छ। अझै अरू पनि हामीले अनुसन्धान गर्दैछौँ।
0: हजुर,
1: यो चाहिँ हाम्रो पङ्गी लामा हरूको चाहिँ के अरे उस हो, परिवार हो, लम परिवार हो। हुन त अब तामाङहरू पनि हुनुहुन्छ, तर तामाङ होइन कि गुरुङको मात्रै, गुरुङ तमु लम परिवार भनेर हामीले राखेका छौँ नाम चाहिँ। सम्पूर्ण यो होगी लामा, मिगी लामा, नौचे पङ्गी लामा, फेब्री ठेङ्गी लामाको संयुक्त प्रयासबाट यो चाहिँ हामीले गठन गरेको छौँ हजुर।
0: राइट, यो तमु भनेको त गुरुङ भइहाल्यो, लम भनेको चाहिँ के रहेछ हजुर? यो
1: हजुर, लम भनेको लामा परिवार।
0: ए राइट राइट, ओके
1: लामा।
0: ए त्यही त, अब हाम्रो राईको पनि अब धेरै 26, 27, 28, 29 भाषा छ, त्यति थरीका छौँ। तपाईँहरूको पनि त्यस्तै रहेछ है?
1: हजुर हजुर, त्यस्तै हो हाम्रो पनि।
0: राइट, भाषा चाहिँ तपाईँहरूको एउटै हो कि फरक फरक हुन्छ?
1: एउटै हो, तर अलिकति ट्विन चाहिँ अलिकति फरक पर्छ। कुनै जस्तै लमजुङमा अलिकति फरक पर्छ, कास्कीमा अलिकति फरक पर्छ, त्यस्तै आफ्नो ठाउँ हेरेर। शब्द त एउटै हो, तर अलिकति त्यो लय चाहिँ अलिकति फरक पर्छ। हजुर
0: राइट, अब हाम्रो पूर्वतिर पनि गुरुङहरू हुनुहुन्छ, यो लम परिवार चाहिँ पर्टिकुलरली अब पश्चिमतिर एउटा पर्टिकुलर एरियामा हुनुहुन्छ कि छरिएर रहनु भएको छ? अघि उनीहरूले कास्की उता लमजुङको कुराकानी गर्नुभयो।
1: हजुर, लमजुङ, कास्की, तनु, गोर्खा, अब उता पूर्वतिर सायद धरान साइडतिर पनि, पूर्व साइडतिर पनि खङ्गी लामाहरू थुप्रै हुनुहुन्छ।
0: ए राइट राइट, अनि यो तमु लम चाहिँ कहिले भयो, कहिले हो तपाईँले 1 वर्ष भएछ पहिलो वार्षिक उत्सव मनाउँदै हुनुहुँदो रहेछ, कहिले भयो तपाईँले स्थापना गर्नुभएको?
1: स्थापना गरेको त 2025 अक्टोबर 11 गठन भएको हो। त्यसपछि 1 वर्षको अवधि सिद्धिएपछि फेरि नयाँ कार्य समिति गठन भएको हो।
0: हजुर,
1: त्यति बेला पनि म अध्यक्ष नै थिएँ। अहिले पनि यो सेप्टेम्बर 12 म चाहिँ नयाँ कार्य समिति गठन भएको हो।
0: हजुर
1: हजुर, यसमा चाहिँ म अध्यक्ष, त्यसपछि महासचिव एसके कुमार गुरुङ हुनुहुन्छ, लगायत अन्य उपाध्यक्षहरू अन्य कार्य समितिमा हुनुहुन्छ।
0: ए त्यो चाहिँ मैले छुट्याएको छु अलिकति।
1: बिना दिनु बहिनी भन्ने चाहिँ छोरी चेली आमाको अध्यक्ष हुनुहुन्छ। हजुर,
0: ए त्यही त म अघि त्यो चाहिँ छुट्याएको छु, तपाईँ अध्यक्ष हुनुहुँदो रहेछ, अस्ति हाम्रो रूपा दिदीसँग त कुरा भयो, त्यसको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। अनि यो तपाईँहरूले कार्यक्रम चाहिँ कसरी मनाउँदै हुनुहुन्छ त 10 तारिक एम्पायर हलमा?
1: 10 तारिक चाहिँ हामीले 4 बजीदेखि, दिउँसोको 4 बजीदेखि, हुन त हामी त के अरे बिहानैदेखि नै त्यहाँ यताउति कामहरू गर्छौँ, तर ढोका चाहिँ 4 बजीदेखि नै खुल्ला हुन्छ। सम्पूर्ण युकेवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, चेली छोरी चेली तथा ज्वाइँ र छोराछोरीहरू, सम्पूर्ण तमुलम परिवारको दोजो हुनुहुन्छ, उहाँहरू सब सम्पूर्णलाई त्यो 10 तारिकको दिनमा, अक्टोबर 10 तारिक को दिन में संपूर्ण लाई चूलो निम्त छ र यहाँ संपूर्ण युग भरि छर रहने भाग संपूर्ण पालदिनु भई त्यस कार्यक्रमलाई सफल पारिदिनु म हार्दिक अनुरोध गर्दछु। हजुर
0: कति जति हुनुहुन्छ तपाईँहरू? अब पहिलो वार्षिक भेटघाट रहेछ तर यति नै होला भन्ने थाहा हुँदैन, तर रफली चाहिँ कतिजना चाहिँ एक्सपेक्ट गर्नुभएको छ?
1: रफली हामीले 300 जनाको गरेका छौँ अहिले, तर त्योभन्दा बढ्दा पनि हुनसक्छ केही भन्न सकिनँ। हजुर
0: राइट। अनि त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् कि नर्मल भेला हुने यसो भेटघाट गर्ने त्यति मात्रै छन्?
1: नर्मल भन्नाले हाम्रो अब सदस्य त जति बन्नुभएको छ उहाँहरूलाई वेलकम, प्लस कलाकारहरू 2 जना हुनुहुन्छ, एउटा पवित्र गुरुङ पहिला पनि यहाँ युकेमा 2 चोटि आइसक्नु भएको हाम्रै छोरी चेली हुनुहुन्छ, यही बुधबार अक्टोबरको 7 तारिक आउँदै हुनुहुन्छ, बेलुका चाहिँ यहीँ युके आइपुग्नुहुन्छ।
0: हजुर।
1: र चाहिँ अर्को कलाकार चाहिँ प्रिया गुरुङ भन्ने अहिलेको यो पेन्सिन पट्टा गीत गाउने बहिनी, पहिला पनि अब 2 चोटि आउनु भएको, अहिले पनि यहीँ हुनुहुन्छ, उहाँहरू 2 जना हुनुहुन्छ कलाकारहरू। त्यसपछि गएर अरू नाचगान र गीत गाउनेमा चाहिँ अब हाम्रै तमोलम परिवारको दाजुभाइ दिदीबहिनीहरू थुप्रै हुनुहुन्छ। हजुर।
0: तपाईँले त्यो दिन पूजा पनि गर्नुहुन्छ?
1: सुरुमा के अरे पूजा त्यो 3-4 मिनटको पूजा हुन्छ लामा गुरुबाट। हजुर। 2 जना गुरुहरू हुनुहुन्छ, त्यसपछि हाम्रो आफ्नो कार्यक्रम चाहिँ सुरु गर्छ। हजुर।
0: राइट। ओके। अनि एन्ट्रेन्स फीहरू चाहिँ कति लिनुभएको छ? अब एन्ट्रेन्स फी नलिकन त कार्यक्रम रन गर्न साह्रो पर्छ।
1: हजुर हजुर। एन्ट्री फी चाहिँ 30 पाउन्ड के अरे तमोलम परिवारको सदस्य ज्यूहरूलाई र छोरी के अरे छोरी चेली र ज्वाइ राजाहरूलाई चाहिँ फ्री।
0: भनेपछि 30 पाउन्डले सबै कभर हुन्छ होला होइन?
1: कभर नभए पनि गर्नु पर्यो। हजुर
0: ठिकै छ।
1: हजुर हजुर।
0: अनि 30 पाउन्डमा चाहिँ के अब स्टार्टर मेन कोर्स सबै हो?
1: स्टार्टर त्यसपछि हजुर मेन कोर्स स्टार्टर मेन कोर्स हुन्छ। हजुर।
0: राइट। अनि अब तपाईँको अर्को कार्यकाल चाहिँ कति हुन्छ? अनि यो जुन चाहिँ यो सदस्य बन्नको लागि तिन वर्षको त्यहाँ अब कसैले म पनि सदस्य बन्छु भन्यो भने त्यसको चाहिँ के छ शुल्कहरू, कसरी बन्न सक्नुहुन्छ त?
1: त्यो चाहिँ 100 पाउन्ड चाहिँ के अरे उसको हो के अरे हाम्रो तमुलम परिवारको सदस्यहरूको।
0: हजुर।
1: 50 पाउन्ड चाहिँ के अरे छोरी चेलीहरूको। हजुर।
0: ए राइट। अनि यो तमुलम परिवार युके चाहिँ तपाईँले यो स्थापना गर्नुभएको छ, यो चाहिँ खास यसको उद्देश्य चाहिँ के हो? वर्षमा एकपटक भेटघाट गर्ने मात्रै हो कि आफ्नो गाउँठाउँ अथवा भई परि आउँदा तपाईँहरूको परिवारलाई सहयोग गर्ने के एम लिएर इस्टाब्लिस गर्नुभएको? हजुर।
1: भेटघाट पनि भयो, चिन्जान पनि हुन्छ र एक्जाम्पल अब जस्तै अब घोताने र पहिलामा हरू जुन हुन्छ नि अथवा चाहिँ लामसाने ठाउँ होइन एक आपसमा चिन्जान भएपछि त ए फल्न चाहिँ के अरे घोगिलामा रहेछ लम परिवारको रहेछ होइन फल्न चाहिँ घोतानी रहेछ फल्न चाहिँ लामसाने रहेछ भन्ने कुरो, किनभने हाम्रो चेलीहरू त अरू अरूको घोतानीसम्म पनि पुग्या हुन्छ लामसानेहरूसम्म पनि पुग्या हुन्छ नि त, त्यसले गर्दाखेरि त्यसरी चिन्जान भएपछि त एक आपसमा त्यसरी बिहाबारी गर्न पनि मिल्दैन नि त, त्यसले गर्दाखेरि चिन्नेपछि त अब बिहा गर्ने कुरो त भएन नि, गर्दाखेरि एक आपसमा भेटघाट चिन्जान र सुख दुःखमा चाहिँ सहयोग गर्ने जे जति गर्न सकिन्छ यति नै भन्न त सकिन्न, तर जे जति दुःख परेको बेलामा जे जति गर्न सकिन्छ त्यो चाहिँ हामीले
0: हजुर। जस्तै हाम्रो पनि राई राई बिच चाहिँ विवाह हुन्छ तर हाम्रो चाहिँ त्यो पाछा भन्छ त्यो मिल्नु हुँदैन, तपाईँको लम्बको चाहिँ कस्तो लम्लम बिच चाहिँ जस विवाह चल्दैन?
1: हजुर हजुर चल्दैन चल्दैन।
0: ए राइट।
1: यदि चल्यो भने त्यो चाहिँ के अरे दाजुभाइबाट चाहिँ आउट हुन्छ।
0: राइट। ओके। अनि तपाईँको कार्यकालमा चाहिँ तपाईँ अध्यक्ष हुनुहुँदो रहेछ, अब तमुदीको गरिसक्नु भएको रहेछ, धेरै अनुभव रहेछ यो सामाजिक क्षेत्रमा, तपाईँको कार्यकालमा चाहिँ के नयाँ गर्ने प्लान गर्नुभएको छ नि?
1: अब हेरौँ, अब जे होस् अब अहिले चाहिँ यो पहिलो वार्षिक कार्यक्रम हो के अरे पहिलो भेटघाट त्यसपछि अब त्यही हो, अब वर्षमा एकचोटि कार्यक्रम राख्ने र कसैलाई आफ्नो तम्बुलम परिवारको सदस्यहरूलाई कसैलाई गाह्रो आखलो पर्यो भने अब विभिन्न किसिमको समस्याहरू पर्न सक्छन् होइन, जे जति गर्न सकिन्छ त्यो चाहिँ हामी चाहिँ गर्छौँ।
0: यो तमुदीको अध्यक्ष चाहिँ कति सालमा गर्नुभएको हजुरले? अनि यता ग्रेटर अस्मर्टको
1: 2015 र 16 भएको त्यति बेला चाहिँ राजकुमार सुब्बा भन्ने दाई हुनुहुन्थ्यो, एउटा सिनियरिटीको हिसाबले उहाँ चाहिँ अध्यक्ष, म चाहिँ सिनियर भाइस चेयरम्यान थिएँ। त्यसपछि उहाँले चाहिँ एक वर्ष मात्रै गर्नुभयो अनि छोडिदिनु भयो। त्यसपछि मैले फेरि कार्यवाहक अध्यक्ष गरेँ, त्यसपछि फेरि अर्को 2 वर्ष फेरि मेरो आफ्नो कार्यकाल चाहिँ फेरि 2 वर्ष गरेँ, गर्दाखेरि 3 वर्ष गरेँ
0: हजुर। सामाजिक काममा त रुचि पनि हुनु पर्यो अनि समय पनि निकै जान्छ, समय पनि निकाल्न सक्नु पर्यो, घर परिवार पनि हेर्नु पर्यो होइन?
1: हजुर हजुर, भोलिन्टियर काम हो, अब सबै आफ्नै खल्टीको
0: हजुर। त्यही त साह्रो छ, अब तमुदी के गर्दा त्यो ठुल्ठुलो प्रोग्राम गर्नुहुन्छ, च्यारिटी अनि त्यो फुटबल भयो यता मेला होइन, अध्यक्ष भएर काम गर्नु निकै साह्रै होला। हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। अनि यही भनौँ न त भेला सम्बन्धी हजुरको छुटेको केही छ कि?
1: अरू खासै केही छैन के अरे, सम्पूर्ण बेलायतमा रहनुभएका तम्बुलम परिवारको सदस्यज्यूहरू मात्रै नभएकन बेलायतमा भिजिटमा अथवा होलिडेमा आउनुभएका एक्जाम्पल नेपालबाटै अथवा अन्य देशहरूबाट पनि आउनुभएको सम्पूर्ण तम्बुलम परिवारका सदस्यज्यूहरूलाई सम्पूर्णलाई यही म्यासेज मार्फत वेलकम गर्न चाहन्छु। आइदिनु होला र 10 तारिकको हाम्रो प्रोग्रामलाई सफल पारिदिनु त म हार्दिक अनुरोध गर्दछु।
0: ए हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद, यो कार्यक्रम सफल होस्, हामी पछि पनि क्याचअप गर्दै गाउँला। थ्याङ्क यू हजुरलाई है त। थ्याङ्क यू भेरी मच हजुर। उहाँ हुनुहुन्थ्यो रामचन्द्र गुरुङ ज्यू, र उहाँ चाहिँ तमुलम परिवार युकेको चाहिँ अध्यक्ष हुनु त छ, अघि मैले त्यो चाहिँ छुट्याएँ, अनि उहाँ चाहिँ पूर्व तमुदी युकेको अध्यक्ष पनि हुनुहुन्छ, अनि ग्रेटर रसपुर नेपालीज कम्युनिटीमा पनि दिवस पहिला अब अध्यक्ष गर्नुभएको छ, समाजमा धेरै उहाँको भूमिका रहेछ, र 10 तारिक चाहिँ उहाँहरूको चाहिँ कार्यक्रम छ, यसै सम्बन्धी कुराकानी गऱ्यौँ र उहाँहरूको कार्यक्रम सफल होस् हाम्रो शुभकामना छ भन्दै अब हाम्रो कैलाश लिम्बू भाइले मगाउनु भएको गीत राख्न चाहिँ चाहन्छु। यो चाँगे नेस्युम इन्द्रकला राई र हाम्रो चाहिँ परेश राईले गाउनु भएको, हाम्रो कृष्ण चामलिङ दाजुले लेख्नु भएको गीत जस्तो लाग्छ मलाई, र उहाँले गाई पनि राख्नुहुन्छ, र यो गीत चाहिँ म राख्न चाहन्छु। एरेन्ज चाहिँ राजु कार्कीले गर्नुभएको रहेछ, र शब्द सङ्कलन नवीन श्रेष्ठ, कृष्ण चामलिङ, यङ छेन लेख्नु भएको रहेछ, अनि अविनाश लिम्बूले गर्नुभएको छ, अनि कम्पोज कृष्ण चामलिङ, यङ छेन, हाम्रो कृष्ण चामलिङ दाजु नै जस्तो मलाई लाग्छ, र यो गीत कैलाश भाइको लागि राख्न चाहन्छु।

0: गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: राजेश पाल राई गाउँदै हुनुहुन्थ्यो गीतलाई, हाम्रो निर्मला परिवेश राई बहिनीको कलमबाट लेखेको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। कस्तो कोइन्सिडेन्ट, उहाँको पनि ठक्क यहाँ म्यासेज आएको रहेछ। बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अघि हरि भाइलाई चाहिँ हेम भनेछु, क्षमा गर्नु होला, कहिले धेरै पटक झुकिसकेँ है, मेरो माइन्ड चाहिँ कहाँ हुन्छ। एनी वे भाइ, थ्याङ्क यू भेरी मच। अनि हाम्रो धनवीर पुन्दाई हुनुहुन्छ बेजिङ स्टोकबाट, कार्यक्रम सुन्दैछु है भनेर भन्नुभएको छ। अनि शोभा गुरुङदीले पनि रेडियो स्याँ आएको चाहिँ पठाइदिनु भएको छ। र यो तपाईँले चाहिँ त्यो स्मार्टफोनमा आइफोनमा चाहिँ तपाईँले यो बिएबिएसको एप डाउनलोड गरेर सुन्नुभयो भने त्यो कहिले पनि बिग्रिँदैन। तपाईँले रेडियोमा सुन्नुभयो भने एएम रेडियोको चाहिँ एकदमै त्यो कहिलेकाहीँ त्यो मिटरहरू चेन्ज भइरहेको हुन्छ नि, त्यसले गर्दा स्वा गरेर फोटो पठाउनु भएको छ अथवा भिडियो दिदी यसो ट्राई गर्नु होला है। नत्र भने हामी चाहिँ तपाईँलाई त्यो एपबाट सुन्नको लागि हामी इन्करेज गर्छौँ। त्यो कहिले पनि बिग्रिँदैन, त्यो तपाईँको एरियामा रेडियो बिग्रियो भने त्यो एप्सबाट सुन्नुभयो भने कहिले पनि बिग्रिँदैन। अनि पैसा पनि त्यति चार्ज हुँदैन है, त्यो एकदमै मिनिमम मात्रै हुन्छ एज लङ एज तपाईँसँग डाटा छ भने। आजभोलि त अनलिमिटेड डाटा हुन्छ, सुन्न चाहिँ तपाईँलाई सजिलो हुन्छ, त्यो हामी इन्करेज गर्छौँ। हुन त तपाईँलाई जुन तरिकाले सजिलो हुन्छ त्यही गर्नु होला, तर हामी चाहिँ एप्समा सुन्नुभयो भने त्यो चाहिँ कहिले बिग्रिँदैन भनेर तपाईँलाई इन्करेज पनि गर्न चाहन्छौँ। हजुर, अब यहाँ निर्मला बहिनीको चाहिँ म्यासेज म प्ले गर्न चाहिँ चाहन्छु। र यो म्यासेज प्ले गरेपछि एउटा गीत मगाउनु भएको छ उहाँले, गुरुङ गीत, त्यो गीत हामी सुन्नेछौँ है। त उहाँको म्यासेज यस्तो छ है त,
1: योग दाजु नमस्ते, अनि जो जसले सुन्दै हुनुहुन्छ रेडियो सबैलाई नमस्ते भन्न चाहे। यहाँनिर गौरी गुरुङ दिदी अनि प्रकाश दाईहरूले बिएबिएस रेडियो सुन्नुहुँदो रहेछ, हिजो बोलेको सुनेर मलाई यस्तो म्यासेज यसो गर्नुभएको थियो। मिल्यो भने दाजु एउटा गीत, गुरुङ गीत राखिदिनुहोस् न उहाँहरूको लागि ल।
0: हजुर हुन्छ बहिनी,
1: के भन्छ, हुन त ढिलो भइसकेछ, बल्ल यहाँ खाना पिना के अरे आज रोटी बनाएको हातै खाली भयो नि क्या दाजु, नि बल्ल खाइसकेपछि पो यहाँ सुन्दा सुन्दै ढिलो ढिलो भयो। ल शुभ सन्ध्या सबैलाई, गुड नाइट पनि भन्न चाहे।
0: ल त बहिनी, तपाईँको गीतै, तर यो अन एयरमा तपाईँको बोली गई गएन, म अलिकति सस्य पनि लागेछ। गीत रोशन गुरुङ साथीहरूले गाउनुभयो गीत।

हजुर, निर्मला परिवेशले बहिनीलाई अनुरोध गर्नुभयो गीत सुनाए, पक्कै पनि सुन्ने मौका पाउनुहोला। उहाँको चाहिँ साथीहरूलाई सुनाउन चाहनु भएको थियो। अब अभय र स्टिम इन्जिन्सले गाउनु भएको गीत राख्न चाहन्छु। यो गीत राख्दै भोलिसम्मको लागि बिदा मागे। भोलि त फ्राइडे हो नि, होइन? पक्कै पनि तपाईँहरू लुक फोर्डमा हुनुहुन्छ होला। हेभ अ लभली इभिनिङ। बाई बाई।

0: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले हालैको बाढी पहिरो र विपदका बेला सरकार सिंहदरबारमा मात्र सीमित भएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापा,
1: आज नागरिकहरूले सरकार कहाँ छ भनेर प्रश्न गरिरहेका छन्। म सरकारलाई दोष लगाउन मात्र यो प्रश्न गरिरहेको छैन। जहाँ नागरिक पहिरोमा फसेका छन्, बेपत्ता छन्, त्यहाँ सरकार पुग्नु पर्थ्यो। जहाँ राजमार्ग भत्किएको छ, त्यहाँ सरकारका उपकरण पुग्नु पर्थ्यो। जहाँ पुल बगेको छ, त्यहाँ वैकल्पिक आगमनको व्यवस्था हुनु पर्थ्यो। जहाँ खाद्यान्न, औषधि र अति आवश्यक सामग्रीको अभाव छ, त्यहाँ तत्काल राहत पुग्नु पर्थ्यो। सरकार सिंहदरबारमा मात्र देखिएर हुँदैन, विपद परेका दूर दराजका नागरिकले पनि सरकारको उपस्थिति अनुभूति गर्न पाउनु पर्छ। सम्माननीय सभामुख महोदय, म विशेष रूपमा सरकारसँग निम्न विषयमा तत्काल जवाफको माग गर्दछु। बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि अहिले कुन कुन स्थानमा कति जनशक्ति पाएको छ? बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत, उद्धार, उपचार र पुनस्थापनाको लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ?
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले जेएनजीको माग सम्बोधन गर्न सरकार पुरै चुकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
2: जेएनजीको मागहरू, जो जेएनजीको सपना पूरा गर्छु भनेर सरकार तपाईँको चाहिँ आएको सरकारले, आज तपाईँलाई म गम्भीरता साथ भन्न चाहन्छु, त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जला जला ठोका भन्नेहरू सांसद मन्त्री हुने, अनि त्यही जेएनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने क्या हो? यो के समस्या हो? यो जेएनजी आन्दोलन परिवर्तनको लागि एउटा चाहिँ आन्दोलन हो कि यो कुनै अपराधी घटना हो? यो सम्बन्धी सरकारले गम्भीर भएर लाग्नुपर्छ है, नत्र फसिन्छ फेरि। मानव अधिकार आयोगले तपाईँको चाहिँ तयारी पारेको प्रतिवेदन सम्बन्धी सरकारको धारणा के हो र जेलमा भएको युवाहरूको धारणा के हो, घैतीहरूप्रतिको धारणा के हो, यत्रो अरबौँ खरबौँको तपाईँको संरचना जल्या छ, सरकार धारणा के हो? यो सम्बन्धी सरकार प्रष्ट हुनुपर्छ र सरकारको फेरि पुनः सम्बन्धी म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उहाँले सरकारमा हुनेहरूले लोकप्रियताका लागि मन लाग्दै बोल्दै हिँडेको टिप्पणी गर्नु भएको छ।
2: भ्रष्टाचार सम्बन्धी थोरै कुरा गर्नु पर्यो। कतिजना पक्रिनु भयो, कतिजना धुन्नु भयो? आज पक्रिन्छ, भोलि छोडिदिनु, के गरे आयो? कस्तो किसिमको सुशासन हो यो? कसरी काम गर्नु भएको छ सरकारले? राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो छाती भएको तपाईँले भन्नुभएको थियो कि ठुलो छाती नभएको मान्छेले आज सरकार चलाइरहेको हो यसो भने? नत्र भए के कुराले रोकिया छ तपाईँहरूलाई? निर्मल हत्याकाण्ड सम्बन्धी के हो तपाईँहरूको छानबिन कहाँ पुग्यो? कि तपाईँले पपुलरिटीको लागि मात्रै बोल्नु भयो? आज राजतरबार हत्याकाण्ड फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? के हुँदैछ? गृहबन्धु टी सेट के भयो? व्हाइट बडी काण्ड के भयो? यस्तै थुप्रै समस्याहरू छन्। यतिसम्म कि हामी सांसदीय समितिमा तपाईँको हिजो अस्ति एउटा मूल पानीमा गयौँ, एउटा तपाईँको चाहिँ करोडौँ रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ भ्रष्टाचार अथवा चाहिँ राज्यको पैसा अनियमित गरेको मान्छे आज महिला आयोगको अध्यक्ष छन्। तपाईँले के कुरा रोकिया छ? दुई तिहाईको नजिक हुनुहुन्छ तपाईँहरू।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य,
3: संसारका जति पनि पावरफुल मुद्राहरू छन्, डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ, तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपिजको एनआर एनपिआर बनाएर काम गरिरहेछौँ। आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ। एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु।
0: शरद ऋतुमा हिमाल आरोहणका लागि 69 मुलुकका 648 आरोहीले अनुमति लिएका छन्।
4: पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह छन्। 485 पुरुष र 163 महिलाले हिमाल चढ्न आँटेका विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभएको छ। अनुमति लिनेमा सबभन्दा धेरै चिनका 118 जना छन्। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,00,000 रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबभन्दा धेरै मनासलु रहेको छ। मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। सो हिमाल 8,163 मिटर अग्लो छ। विभागका अनुसार धौलागिरी 1, फुथाउ हिउँझोली, डाङ्गा हिउँझोली, बरुत्से, मकालु, गङ्गापूर्ण पश्चिम, थोरङ पिक र पेरी लगायत हिमालका लागि पनि अनुमति प्रदान गरिएको छ।
0: नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले 3,000 बढी ओडामा अधिवेशन गरेको छ। निर्वाचन समितिका संयोजक एगराज पोखरेलका अनुसार आज 3,191 ओडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी ओडामा भोलि र पर्सि अधिवेशन हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुल खर्च रेडियो हो।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, तपाईँहरूको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीले आज पनि विशेष नारीहरू भनौँ आज भने चाहिँ हजुर दुईजना चर्चित गायिकाहरू आउनु भएको छ आजको नारीमा। र आज हामी लगभग एक घन्टाको बसाइमा गीत सङ्गीतमै रमाउँछौँ भनौँ, होइन, गीत सङ्गीतका कुराहरू गर्नेछौँ, उहाँहरूको यो साङ्गीतिक यात्राको कुरा गर्नेछौँ र महसुस गर्ने कोसिस गरौँ आज हामी उहाँहरूको जिन्दगीलाई भनौँ, उहाँहरूको साङ्गीतिक यात्रालाई। र दुईजना गायिकाहरू पोखराबाट आउनु भएको छ श्रोताहरू हाम्रो स्टुडियोमा। आज उहाँहरू हुनुहुन्छ गायिका इतु जोजीजू र गायिका शीतल थापा। हजुर श्रोताहरू, चर्चित गायिकाहरू आज हाम्रो स्टुडियोमा पाउँदाखेरि भनौँ, उहाँहरूलाई भेट्न पाउँदाखेरि साह्रै नै खुसी लागेको छ। र तपाईँहरूको घर आँगनमा भनौँ, तपाईँहरूको रेडियो सेटमा हामी आइपुगेका छौँ आज। र अब हामी श्रोताहरू अवेर नगरौँ, आजको नारीमा आजको हाम्रो दुईजना चर्चित गायिकाहरूलाई स्वागत पनि गरिहालौँ। इतुजी नमस्ते।
1: नमस्ते दिदी।
0: सन्चै हुनुहुन्छ?
1: सन्चै नै छु।
0: तिन चार वर्षमा भेट भयो जस्तो छ है आज, कि होइन?
1: तिन चार वर्ष त होइन होला दिदी,
0: बिचमा आउनु भएको थियो।
1: बिचमा आएको थिएँ, डेढ वर्ष जति भयो होला।
0: हजुर हजुर श्रोताहरू, डेढ वर्ष जति।

0: राणा क्यान्सर समाजद्वारा आयोजित मीरा राणा एकल साङ्गीतिक कार्यक्रममा हामी पनि सहभागी हुने मौका पाएका थियौँ, होइन? त्यो कारणले गर्दाखेरि नै हामी शीतलजी र म यहाँ काठमाडौँ आएका थियौँ।
1: हजुर, अनि शीतलजी, कस्तो भयो प्रोग्राम? यो चाहिँ तपाईँ भन्नुहोस्।
2: प्रोग्राम चाहिँ एकदमै सोचे भन्दा पनि एकदमै रमाइलो भयो। यसको श्रेय चाहिँ हाम्रो आदरणीय दिदी मीरा राणा दिजुलाई जान्छ, जसले चाहिँ हामीलाई सम्झेर भनौँ, हामी पोखरादेखि उहाँले सम्झेर बोलाउनु भयो। प्रोग्राम एकदम रमाइलो भयो दिदी।
1: अब यति रमाइलो प्रोग्रामबाट आउनु भएको छ तपाईँहरू, पोखरादेखि त्यो प्रोग्रामको लागि विशेष आउनुभयो, होइन? गीतहरू गाउनु भयो, रमाइलो भयो। अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुनिराख्नु भएको छ, होइन? उहाँहरूको तर्फबाट स्वागत पनि अवश्य नै भइसक्यो तपाईँहरू दुईजनालाई। र अब के छ विचार, यसो दुई चार लाइन सुनाउने हो कि भन्ने? म त होइन त श्रोताहरू, चर्चित गायिकाहरू आउनु भएको छ हाम्रो स्टुडियोमा आजको नारीमा भनौँ। अब गीत नसुने त मन मान्दैन के कसो? अब एउटा एउटा गीत भनौँ न, तपाईँहरूले कुन कुन गाउनुभयो अलिकति सुनाउन हाम्रो श्रोताहरूलाई।
2: हामीले चाहिँ दुईजनाले सँगै युगल गीत गायौँ। एउटा गीत चाहिँ हामीले मीरा राणा दिजु र स्वर्गीय नरी तारा देवीले गाउनुभयो कि, अनि अर्को गीत चाहिँ हामीले स्वरसम्राज्ञी अरुण लामा र मीरा राणा दिजुले गाउनुभएको गीत चाहिँ हामीले गायौँ। हामी त्यही गीत सुनाउँछौँ।
1: हजुर हजुर, प्लिज प्लिज प्लिज।
0: सबभन्दा फर्स्टमा हामी यो मायालाई भर्ता
2: हुन्छ।

0: पक्कै पनि श्रोताहरू, चर्चित गायिकाहरू बिना हाम्रो रेडियो त चल्दै चल्दैन नि, होइन त? उहाँहरू बिना हाम्रो संसार सायद चल्दैन होला। जे होस्, अब अर्को गीत चाहिँ एकछिनमा गाउनुपर्छ कि कसो, होइन? अरुणा लामा दिज्यू र मिरा दिज्यूले गाउनुभएको गीत चाहिँ
1: यो चाहिँ
0: हजुर हजुर यो चाहिँ अरुणा लामा र मिरा राणा दिज्यूले गाउनुभएको गीत रहेछ। श्रोताहरू, हामी बिना चल्दैन है तिम्रो संसार भनेर उहाँहरू दुईजना भन्दै हुनुहुन्थ्यो। यति मिठो गीत चाहिँ दुई लाइन मात्रै गाएर किन चुप्प लागेर मलाई पुलुक्क हेर्नुभएको दुईजनाले?
2: यस्तो अब हामी कस्तो भने, मलाई चाहिँ एकदमै जानेको गीत पनि लिरिक्स नहेरिकन गाउने बानी नै नभएको कारणले म कन्फ्युज भएँ। अघि पनि एक ठाउँमा लिरिक्स छुटिहाल्यो, त्यो लिरिक्स हेर्नुपर्छ मलाई। अब गाउने भन्नुहुन्छ, म लिरिक्स हेरेर गाइदिन्छु, मोबाइलमै छ।
0: कन्टिन्यू
2: कन्टिन्यू
0: ओके
2: ल, फेरि सुरुबाट यो मायालाई बाठार्नुपट्टि जाउँ है।
0: यो माया

0: हामी बिना चल्दैन तिम्रो संसार हजुर हाम्रो चर्चित गायिकाहरू शीतल थापा र हाम्रो इतु जोजीज्यूले दुईपल्ट गरेर गाइदिनु भयो श्रोताहरू थ्याङ्क यू सो मच
1: थ्याङ्क यू
0: अनि अब जे होस् प्रोग्राम राम्रो भएछ होइन श्रोताहरू अस्ति भर्खरै मीरा राणा दिजीसँग मैले छोटो कुराकानी गरेकी थिएँ उहाँ पनि एउटा क्यान्सर सर्भाइभर हुनुहुन्छ

0: रविनाजुपनी क्यान्सरले बित्नु भएको रहेछ, त्यसकारण उहाँले आफ्नो मीरा राणा क्यान्सर समाज स्टार्ट गर्नुभएको छ। त्यसैको प्रोग्राम सायद ओपनिङ थियो होला, सायद यो उहाँको भनौँ न संस्थाको बिगिनिङ भनौँ थियो, र प्रोग्राम पनि एकदमै राम्रो भएछ। मीरा राणा दिज्यूले अब क्यान्सर समाज स्टार्ट गर्नुभएको छ, त्यो समाज मार्फत भनौँ, त्यो संस्था मार्फत भनौँ, उहाँले अब क्यान्सर पीडितहरूको लागि, कलाकारहरूको लागि, अन्य क्यान्सर पीडितहरूको लागि पनि उहाँले सेवा गर्ने जमर्को गर्नुभएको छ। तपाईँहरू पनि यसो हातेमालो गर्नुहोला मीरा राणा क्यान्सर समाजसँग आउँदाखेरि, यसो मीरा दिज्यूसँग भेटघाट गरेर बुझ्नुहोला भनेर म भन्न चाहन्छु, आग्रह गर्छु यहाँहरू सबै सबैलाई। अब के गर्दै हुनुहुन्छ आज भोलि, विशेष पोखराको हालखबर के छ? साँच्ची
1: पोखराको हालखबर ठिकै छ दिदी,
0: ठिकै छ, वेदर
1: परिरहेको छ,
0: हजुर,
1: पानी पर्ने, घाम लाग्ने, जाडो चाहिँ अलिअलि चिस चिसो भएको छ बिहान
2: बिहान र बेलुका,
1: हजुर हजुर।
0: पोखरामा तपाईँहरू कसरी बस्नुहुन्छ? मुनि पुरा ओडारै ओडार, केभ केभ छ, खाल्डै खाल्डो भित्र खोपचो परेकोहरू है, डर लाग्दैन?
1: बानी भइसक्यो हामीलाई,
2: डर लाग्छ। अब यस्तो हुन्छ, भाग्यको कुरा हो यो चिज होइन। अब हामी पोखरामा छौँ, सबैले अब पोखराभित्र सबै भित्रभित्रै खाल्टो भइसकेछ, भासिन एनी टाइम भासिन सक्छ भन्ने छ। अब पोखरा भनेको एकदम प्राकृतिक सौन्दर्य, हामी गर्व गर्ने ठाउँ पनि हो पोखराको, हामी बासिन्दा भएको कारणले, त्यही जन्म भएको कारणले गर्दा। तर पनि यो कुरा डर लाग्दो नै छ होइन, तर अब डर लागेर के गर्ने, जहाँ गए पनि आफ्नो अब जति बेला हाम्रो लेखनमा छ होइन, त्यो हामी जहाँ गए पनि त्यो हुन्छ, कुनै बहाना त हो एउटा उस भन्ने होइन, त्यो कारणले गर्दाखेरि अब
0: पक्कै पनि श्रोताहरू, सबै कुरा टेम्पोरेरी हो, पर्मानेन्ट केही पनि छैन। कुनै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त निश्चित छ, हामी सबैको त्यही हो, कहिले कसरी कहाँ भन्ने कुरा त्यो लिखित छँदैछ भनौँ। हाम्रो इतुजीले भन्नुभएको ठिकै हो, र एउटा भनाइ छ नि, भाग्य से ज्यादा समय से पहले कुछ नहीं मिलता, जो होना है समय पे होता है, होइन के कसो शीतलजी?
1: एकदमै ठिक कुरा गर्नु,
2: त्यही भएर कहाँ भाग्ने अब
0: त्यही त, समयबाट भाग्ने ठाउँ छैन
2: होइन।
0: जे होस् अब यति गहिरो नजाउँ कुरामा, अब यहाँदेखि गहिरो चाहिँ नजाउँ है, निस्किँदा पनि न्यास्रो भएर निस्किनुपर्छ यस्तो कुराहरूले गर्दाखेरि होइन। र अब गीतहरू के छ इत्तु, विशेष नयाँ गीतहरू के कस्तो छ तपाईँको, गाउँदै हुनुहुन्छ कि?
2: नयाँ गीतहरू भए, नयाँ गीत भन्दा नि अहिले म अलिकति व्यस्तताको कारणले गर्दा अब म बिमार भइरहने, मेरो आफ्नै स्कुल अनि त्यस्तै अलिकति पारिवारिक प्रोब्लमले गर्दाखेरि मैले केही समय भयो अलिकति रेकर्डिङहरू नयाँ नयाँ खासै गरेको छैन भन्नुपर्छ, छिटपुट टाइपमा अलिकति कतै कतै गरिरहे पनि म्युजिककै भनेर टोटल्ली आफूले गाउन पनि, जस्तो पहिला पहिला घरमा यसो बसेर गीत गाउने, गजल पहिला त गजल पनि हुन्थे, गजल पनि गाइराख्थे होइन, अहिले चाहिँ आफ्नोलाई गाउने टाइम पनि नभएको मैले फिल गरिरहेको छु होइन, टाइमै नभए जस्तो टाइपको, अनि त्यही हो एउटा दुइटा गीतहरू त भइरहेको छन त, आफ्नै स्टुडियो छ त्यो कारणले गर्दाखेरि त्यही पनि टाइम दिन पाइरहेको छैन।
0: हजुर हजुर, आफ्नो स्टुडियो छ भने त सजिलो पनि हुन्छ, हुनु त हुन त अब अलिकति प्रब्लम भएपछि त्यो प्रब्लमले थिचिदिन्छ है, त्यसले गर्दाखेरि गाउन पनि मन लाग्दैन, केही गर्न मन लाग्दैन। भर्खरै दुई चार वर्ष अघि तपाईँले आफ्नो भाइ गुमाउनु भएको छ होइन, त्यो दुखाइले कहिले छोड्ने होइन, विशेष गरेर आमा बुबाको अनुहार हेर्नु हेर्नुपर्छ, उहाँलाई स्याहार्नुपर्छ, मेन्टल्ली उहाँलाई कसरी स्ट्रङ राख्ने त्यो कुराहरू सोच्नुपर्ने हुन्छ। तर गीत सङ्गीत चाहिँ नछोड्नु होला होइन, त्यो बिसाउँदै भए पनि रियाज त गर्दै हुनुहुन्छ होला नि त होइन?
2: रियाज भनेको त अब बच्चाहरूलाई सिकाइन्छ, क्लासहरू हुन्छ, त्यही बेलामा आफ्नो पनि रियाज, बच्चाहरूको पनि रियाज।
0: हजुर, तपाईँले पोखराको सेन्ट मेरिज हाई स्कुलमा पढाउनु भएको चाहिँ कति वर्ष भयो?
2: अहिले चाहिँ मेरो 10 वर्ष स्टार्ट भएको छ, अहिले म्यागजिनमा ठ्याक्कै मेरो एउटा आर्टिकल पनि आएको छ, 9 इयर्स कम्प्लिट भएर अहिले 10 इयर्समा लागेँ भनेर मैले सेन्ट मेरिजमा, थाहै भएन कति छिटो 10 वर्ष पनि बित्दो रहेछ है, अस्ति भर्खरै जोइन गरेँ जस्तो लाग्छ मलाई, र अहिले 10 इयर्स भइसकेको रहेछ।
0: 10 इयर्सको यात्रा कस्तो थियो?
2: 10 इयर्सको एकदम राम्रो, अहिले चाहिँ जस्तो पहिला चाहिँ मलाई सुरुवातमा अलिकति डर लाग्ने, अलिक अप्ठ्यारो फिल हुन्थ्यो, अहिले चाहिँ अब 10 इयर्समा जो पनि कुनै ठाउँमा एकदम कन्टिन्युसली लागिरह्यो भने कुनै पनि ठाउँमा, मेरो आफ्नो प्रोफेसनमा मात्रै होइन, होइन अरूहरूको जुनसुकै प्रोफेसनमा पनि एउटा परिपक्वता आइपुग्छ होइन, अनि त्यसपछि आफ्नै हिसाबले चलेपछि त हरेक कुरा राम्रै लाग्छ भनौँ न।
0: हजुर हजुर, पक्कै पनि। अब शीतलजी तपाईँको के छ, साङ्गीतिक यात्रा कस्तो चल्दैछ, नयाँ गीतहरू तपाईँ र हाम्रो कर्णदासले गाउनुभएको एउटा गीत चाहिँ साह्रै मिठो लाग्छ मलाई।
1: मेरो पनि त्यस्तै छ दिदी, खासै रेकर्ड भएको छैन, केही केही गीतहरू भइरहेको छ।
0: हजुर,
1: मेरो पनि आफ्नै व्यस्तताले गर्दाखेरि मैले अहिले त्यति टाइम दिन पाएको छैन, तर अब चाहिँ भविष्यमा चाहिँ म गर्ने विचार चाहिँ गरिरहेको छु.
0: व्यस्तता भन्नाले तपाईँ बिजिएन पोखरामा हुनुहुन्छ होइन?
1: अहिले मैले छोडेँ, मैले म चाहिँ ब्रिटिस गोर्खा पोखरामा चाहिँ कार्यरत थिएँ.
0: कति वर्ष काम गर्नुभयो?
1: मैले लगभग 25.5 वर्ष.
0: साढे 25 वर्षको यात्रा है, रमाइलो थियो होला. सुनाउन तपाईँको एक्सपिरियन्सहरू भनौँ, रमाइलो कुराहरू छ भने यसो सेयर गर्नुहोस् न. बिजिएन
1: एकदमै रमाइलो छ दिदी, हजुरलाई पनि अब थाहा छ के अरे होइन, ब्रिटिस गोर्खाजमा कस्तो छ भनेर. हामी ब्रिटिस गोर्खाज पोखरा जिडब्लुटी अन्तर्गत म कार्यरत थिएँ. लगभग 25.5 वर्ष जति काम गरेर भनौँ अनि अवकाश लिएँ, 2 वर्ष जति भयो अहिले. एकदमै रमाइलो थियो काम गर्नु. त्यहाँको इन्भाइरोमेन्ट एकदमै राम्रो छ. सबैजना भनौँ न साथीहरू, सबै साथीहरू भइसकेका थिए साबहरू. एकदमै रमाइलो दिदी, रमाइलोसँग बित्यो, टाइम बितेको थाहै भएन. हजुर,
0: तर यस्तो छ नि, फेरि कुनै पनि काममा फोकस गऱ्यो भने टाइम बितेको थाहा हुँदैन नि त है. त्यो एउटा फोकस गर्दा गर्दा गर्दा त्यो काममा कस्तो हुन्छ भने त्यो कामले एउटा साधनाको रूप लिन्छ.
1: एकदमै
0: जस्तो सङ्गीतको साधना होइन, उहाँ त सङ्गीतै सङ्गीतमा डुब्नु भएको छ. घरमा बसे सङ्गीत, श्रीमान गायक होइन, श्रीमती गायिका, काम छ स्कुलमा.
1: मैले चाहिँ अब त्यो बेलामा चाहिँ अलिकति सङ्गीतलाई चाहिँ अलिकति टाइम दिन पाएन.
0: हजुर,
1: सङ्गीतलाई मैले कन्टिन्यू गरेको, पहिला म धेरै अगाडि चाहिँ गाउँथेँ कन्टिन्यू. पछि चाहिँ हामीले 2073 सालमा जब हामीले हार्मोनी पोखरा भनेर हामीले स्थापना गऱ्यौँ महिला गायिकाहरूको, त्यो बेलादेखिको फेरि मैले स्टार्ट गरेको भनौँ न गाउन.
0: हजुर हजुर, हार्मोनी अहिले कस्तो चल्दैछ इतोजी होइन? तपाईँले तपाईँहरूले भनौँ न हार्मोनी स्टार्ट गरेर नयाँ नयाँ भनौँ बहिनीहरूलाई विशेष गरेर अँगालेर हिँड्दै हुनुहुन्थ्यो, अहिले हार्मोनी बज्दैछ कि
2: होइन? बजिरहेछ, कम्ती पनि वर्षमा एउटा प्रोग्राम त भइरहेको छ. अब पहिला त अब हामी आफै अर्गनाइजर भएर आफैले फन्ड कलेक्ट गरेर होइन स्पोन्सर खोजेर एउटा प्रोग्राम गर्थ्यौँ. त्यसमा एउटा एकदमै ग्रान्ड प्रोग्राम गरिराख्थ्यौँ एभ्री इयर होइन, एभ्री इयर नभने नि 2 वर्षको 3 वर्षको अन्तरालमा गरिरहन्थ्यौँ हामीले. त्यो चाहिँ अलिकति अहिलेको यो आर्थिक मन्दीहरू अलिकति राम्रो सिचुएसन छैन, त्यो कारणले गर्दा त्यो प्रोग्रामलाई अलिक स्थगित राखेका छौँ. र अहिले चाहिँ हामी सिर्फ एउटा रेडियो एभरेजसँग हामी चाहिँ कनेक्टेड भएर दुईजनाको उसमा उहाँहरूले चाहिँ म्यानेज गर्ने होइन, फन्ड कलेक्ट गर् म्यानेजमेन्ट गर्ने, अनि त्यसपछि हामी चाहिँ गाउने गरेर अहिले चाहिँ एभ्री इयर हामीले चाहिँ तारादेवी अरुणा लामा श्रद्धाञ्जली साँझहरू हामीले गर्ने गर्छौँ
1: माघको
2: 16 गते. अबदेखि चाहिँ एकदमै कन्टिन्यू टाइपले अब यो चाहिँ माघको 16 गते नै हुने भयो भन्ने अब घोषणा पनि गर्न चाहन्छौँ हामीले.
0: माघ 16 गते भनेपछि एभ्री इयरको जनवरी महिनामा
2: होइन.
3: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
0: त्यस्तो चिसोमा किन गर्नुभएको प्रोग्राम?
1: होइन, त्यो बेलामा चाहिँ हाम्रो के अरे भन्न स्वर किन्नरी तारादेवी र हाम्रो स्वर सम्राज्ञी अर्ण लामाको चाहिँ पुण्यतिथि
2: जन्मदिन पनि परेको छ. त्यो कारणले दुवैजनालाई समेटेर हामीले त्यो महिना चुज गर्यौँ.
0: हजुर हजुर,
1: तारादेवी अर्ण लामा स्मृति साँझ भनेर हामीले.
2: र अर्को कुरा, अब मेरो आफ्नै भनायो, त्यो बेला मेरो पनि जन्मदिन परेको छ.
0: ओहो, एकैचोटि होइन,
2: एकैचोटि
0: म पनि छु है भनेर. तर जे होस् यो कोभिडभन्दा अगाडि चाहिँ एकदम राम्रो टेकअफ लिएको थियो होइन हार्मोनीले होइन कोभिडले गर्दा चाहिँ लथालिङ्ग भयो जस्तो लाग्छ मलाई है जे होस् अब अझै राम्रो गर्नु होला श्रोताहरू हार्मोनी उहाँहरूको संस्था छ विशेष गरेर फिमेल सिङ्गर्सहरू पोखराको फिमेल सिङ्गर्सहरू मिलेर स्टार्ट गर्नुभएको यो संस्था जुन संस्थाले चाहिँ नयाँ गायक गायक गायिकाहरू विशेष गरेर फिमेल सिङ्गर्सहरूलाई चाहिँ उहाँहरूले अगाडि ल्याउने प्रयास गर्दै हुनुहुन्थ्यो अझै गर्दै हुनुहुन्छ र अब फेरि हार्मोनी धेरै राम्रो हुँदै जाँदैछ प्रत्येक वर्ष जनवरी महिनामा चाहिँ तारादेवी र अर्नलामा साँझ उहाँहरूले गर्नुहुन्छ श्रद्धाञ्जली स्वरूप होइन र अब शीतलजी त्यो एउटा गीत अलिकति गुनगुनाउनु मिल्छ कर्णदास र तपाईँले गाउनु भएको
1: हुन्छ
0: ल न प्लिज

0: बस
1: मैले किन मैले पनि लिरिक्स हेर्न पर्ने भयो
0: सबैको रोग त्यही रहेछ है मेरो सम्झना आयो मैले धरान सत्यसाई सेन्टरमा धेरै वर्ष भजन गाएँ होइन अनि हामीले पनि हेरेर गाउँथ्यौँ अनि उहाँ अध्यक्ष हुनुहुन्थ्यो साइराम अङ्कल भन्थ्यौँ हामीले साइराम अङ्कलले कति भन्नुभयो हामीलाई नहेरी गाऊ नहेरी गाऊ भनेर तर हामीले जहिले पनि अगाडि डायरी फिजाएर चाहिँ हामीले भजन गाउँथ्यौँ त्यो सम्झना आयो मलाई होइन
1: एउटा बानी रहेछ कि होइन
0: हजुर हजुर
1: बिस्तारै छुटाउनु पर्यो
0: बानी मैले त्यहाँनिर धेरै वर्ष भजन गाएँ तर पनि त्यो बानी कहिले छुट्दैन छुटेन है जे होस् आदत चाहिँ मजबुर भन्छ नि श्रोताहरू होइन त र अब यत्रो चाहिँ अनि राम भक्तजी आउँछु भन्नुभएको थियो नि खोइ त
2: आज खास गरी हामी बाँडिनु पर्यो आउनुहुन्छ यदि उहाँले भ्याउनुभयो भने हामीलाई जोइन गर्छु भन्नुभएको छ यति अब काठमाडौँ आएपछि त्यही हो इन्टरभ्यूले समात्ने एकजनालाई त अघि हामीले चाहिँ कहाँ हुन्छ भन्दै हुनुहुन्थ्यो म एक्लै दिन्छु भन्दै हुनुहुन्थ्यो उहाँले इन्टरभ्यू
0: हजुर
2: अनि कहाँ हुन्छ तपाईँहरूको दुईजना लिने भनेर भन्दा होइन निस्किन लाग्यो भनेर नै हामी चाहिँ हिँडिहाल्यौँ फेरि त्यो पछि नै एक बजे नै फेरि छ अर्को जुन ठाउँमा हिजो मैले दिदीसँग कुरा गर्दा क्यान्सल गर्नु पर्यो होइन
0: हजुर हजुर
2: अब दिदीलाई मैले पहिल्यै पोखराबाट नै टाइम मिलाएर दिदीले पनि एउटा क्यान्सल गरेर हाम्रो लागि टाइम मिलाउनु भएको थियो बिहेबिसमा त्यो कारणले गर्दा दिदीलाई त अब क्यान्सल गर्ने कुरै भएन फेरि दिदी रिसाउनु भयो भने त फेरि गयो हाम्रो त अब त्यो कारणले गर्दा नि हामी सबै क्यान्सल गरेर हामी दुईजना बाँडियौँ भनौँ न आज चाहिँ तपाईँ उता एडजस्ट गर्नु उता म्यानेज गर्नु म यता म्यानेज गर्छु दिदीलाई दिदीलाई हामी खुसी बनाउँछौँ तपाईँ उता खुसी बनाउनु भनेर हामी हिँडेछौँ दुईजना दुईतिर
0: हजुर श्रोताहरू आजको रेकर्डिङमा मेरो एकजना आयुर्वेद डक्टर रक्षा भट्टराई आउँदै हुनुहुन्थ्यो उहाँलाई मैले रिक्वेस्ट गरेँ नेक्स्ट ट्युजडे हामी रेकर्डिङ गरौँ आज पोखराबाट सरसित गायिकाहरू आउनु भएको छ भनेर उहाँले हुन्छ भन्नुभयो नो प्रब्लम भन्नुभयो जे होस् दिदी बहिनीमा त यसो रिसाउनु त हक्से बन्ता है
2: त्यही पनि डर लाग्छ नि दिदी रिसाएपछि हो सकेसम्म दिदी नरिसाए हुन्थ्यो भने जस्तो हामीलाई लाग्छ होइन
0: हजुर श्रोताहरू अब एक बल्ल बल्ल रिसाउनु पाएको चटक्कै रिसाउनु पर्छ क्या अनफल्लो सनफल्लो सबै गरेर ब्लक गरेर हुन्छ कि डिलिट गरेर हुन्छ कि सब गरेर रिसाउने हो अनि अब अहिले आजभोलि तपाईँहरू विशेष गरेर अब चाहिँ गीतहरू चाहिँ नयाँ नयाँ तयारी चाहिँ हुँदैछ भनौँ होइन दुईजनाकै अब चाहिँ तपाईँ त अब शीतल चाहिँ अब बल्ल फुर्सद हुनुभएछ 25.5 वर्ष भयो त यहाँ होइन त है अनि पोखरा जस्तो ठाउँमा हुनुहुन्छ त्यसै कविता लेखौँ लेखौँ लाग्दो त्यसै गाउँ गाउँ लाग्दो होइन त्यो एयरपोर्टबाट निस्किने बित्तिकै त्यो माथि त्यो माछा पुस्रे कति राम्रो देख्छ है अनि के छ अब नयाँ गीतहरू चाहिँ अब आउनेवाला कुरा चल्दै गरेकोहरू चाहिँ के छ हाम्रो यत्रो जो चिजको
2: छ दुई तिनवटा गीतहरू अब एउटा भर्खरै हिजो मात्रै हामीले सुट पनि गऱ्यौँ एउटा नेवारी गीत छ 224 हो कि कतिजना नेवारी कलाकारहरू भएर नेवारी गीत गरेको मैले फर्स्ट टाइम गाएको त्यो गीत चाहिँ नेवारी गीत भनौँ न त्यो गर्न पाएँ मनराजन नकर्मी दाईको सङ्गीतमा अनि त्यो पनि आउँदैछ अनि अर्को हाम्रो रामभक्तजी र मेरो डुएट पनि आउँदैछ एउटा रमाइलो गीत आउँदैछ त्यो आएपछि जस्ट लाइफको सम्बन्धी त्यो लाइफलाई एकदम इन्जोय गरेर जिउनुपर्छ भन्ने टाइपको गीत रहेको छ जुन चाहिँ एउटा लभभन्दा लभ ट्रेजेडीभन्दा डिफ्रेन्ट टाइपको डिफ्रेन्ट प्याटर्नको सङ छ त्यो पनि छिटै आउँदैछ त्यो गीत पनि मिक्सिङ हुँदैछ अहिले त्यो
0: हजुर श्रोताहरू दुईजना श्रीमान श्रीमती सङ्गीतमा हुनुहुन्छ गायक गायिका हुनुहुन्छ हाम्रो रामभक्त जोजीजूलाई नचिन्ने इतु जोजीजूलाई नचिन्ने कोही पनि छैन हाम्रो श्रोताहरूमा दुईजना गायक गायिका हुँदाहुँदै डुएट सङ्ग्स आएन भने त खल्लो भइहाल्छ नि होइन त
2: हजुर अब नेक्स्ट टाइम चाहिँ दिदीको यहाँ दुईजना आउँदाखेरि त्यो गीत गाएर सुनाउँछु
0: पक्का पक्का अनि अब जे होस् तपाईँहरू पोखराबाट पनि कोसिस गर्दै हुनुहुन्छ होइन हामी छौँ भन्ने नत्र त काठमाडौँदेखि बाहिर निस्केपछि अलिकति डिस्टेन्स त हुन्छ सङ्गीतसँग होइन यो कस्तो महसुस गर्नु भएको छ साँच्ची तपाईँले
2: डिस्टेन्स हुन्छ अब तर तैपनि अब पोखरामा अहिले चाहिँ हामी जुन हार्मोनीलाई लिएर हामी अगाडि बढिरहेका छौँ त्यसले गर्दाखेरि काठमाडौँसँग नै कनेक्टेड हामी भइरहेको फिल गरिरहेको छ अहिले जब अब मिराना दिदीसँग नै हामी कनेक्टेड फेरि भएको कारण चाहिँ हार्मोनीको थ्रुबाटै हो किनभने हार्मोनीको फर्स्ट कार्यक्रममा नै हामीले मिराना दिदीलाई सम्मान गरेका थियौँ होइन त्यो बेला पनि ज्ञानो राणा बाबा राणा र मिराना र तिनजना स्रष्टालाई हामीले सम्मान गर्ने मौका पाएका थियौँ अनि त्यो थ्रुबाट दिदीसँग एकदम राम्रो रिलेसनसिप बन्यो अनि उहाँ चाहिँ नेक्स्ट अस्ति भर्खरै 3-4 महिना अगाडि पोखरा आउनुभएको थियो र उहाँ ले चाहिँ रुनु पनि भयो त्यो हामीसँग भेट्दाखेरि मलाई त हेराउनेले चाहिँ अब यो प्रोग्राम गर्दा गर्दै त्यस्तै अब हुन्छ भन्ने कुरा गर्नुभएको छ त्यो मेबी मेरो यो लास्ट प्रोग्राम पनि हुनसक्छ भन् तिम्रो जसरी नै आउनु है बाबु भनेर भन्नुभयो हामीलाई होइन छोरी जसरी माया गर्नुहुन्छ दिदीले हामीलाई अनि त्यसपछि अब त्यो कारणले गर्दा नै अहिले भन्ने भने यो कृष्णभिरमा यति पहिरो गइरहेको छ बाटोहरू राम्रो छैन अस्ति भर्खर रसुवाको त्यो भोटेकोसीको बाढीले गर्दाखेरि मेन्टली हामी त्यो गीत गाउने रमाइलो गर्नेतिर गएको छैनौँ होइन त्यही पनि अब दिदीको कारणले फेरि एउटा राम्रो कामको लागि भइरहेको कार्यक्रम भएको कारणले गर्दा अब क्यान्सर जस्तो रोग भनेको अहिले सबैलाई एकदमै कस्तो धेरै फैलिरहेको छ होइन कसैलाई थाहा पनि हुँदैन कि कतिवटा कसलाई क्यान्सर लागिरहेको छ कि छैन भने पनि थाहा छैन अब दिदीले त एउटा एकदमै पुण्य काम गरिराख्नु भएको छ होइन त्यो कारणले यो कार्यक्रममा चाहिँ अब हामीले पनि सहभागी भएर हामीले पनि एउटा सपोर्ट गर्न पायौँ भने त्यो त हाम्रो लागि नै गर्वको कुरा हो अनि त्यो कारणले गर्दाखेरि चाहिँ जस कनेक्टेड भएको कारण पनि अब टाढा भए पनि अहिले चाहिँ अब मिडियाहरू पनि धेरै उस भइसकेको छ टेक्नोलोजी डेभलप भएको कारणले गर्दाखेरि हामी रेकर्ड उतै गरेर यता पठाउने माहौल पनि छ पहिलाको जस्तै काठमाडौँ नै धाउनु पनि छैन त्यसले गर्दा एकदमै छुट्टिएको त छैन तैपनि कतै कतै ग्याप चाहिँ फिलिङ चाहिँ हुन्छ तैपनि आफूमा डिपेन्ड हुन्छ आफूले कसरी कन्टिन्यू गर्ने कसरी कनेक्टेड भइरहने भन्ने कुरा चाहिँ
3: हजुर हजुर
0: यस्तो छ नि फेरि त्योजी अब कार्यक्रमहरू भइरहन्छ होइन फाटाफुटा कार्यक्रममा यसो फिजिकल्ली एटेन्ड गर्नु जरुरी छ नि त देखिनुको लागि त होइन अहिलेको समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्नुपर्ने खालको समय छ त्यसले गर्दा हामी यहाँसम्म भन्ने स्टेजतिर यसो देखिँदैन क्या जस्तो अरूहरू देखिन्छ होइन देखिँदैन तपाईँहरू वहाँबाट रेकर्ड गरेर पठाउँछ त्यो चाहिँ अलिकति धेरै ठुलो ग्याप जस्तो लाग्छ त्यसलाई जे होस् कोसिस गर्नुहोस् अनि हार्मोनीलाई चाहिँ खरामा मात्रै सीमित राख्नु भएको जस्तो लाग्छ तपाईँहरू यसो हार्मोनी लिएर आउनुहोस् न यता बजाउँदै
2: हाम्रो कोसिस त्यही रहेको छ मेन भनेको कुरा बजेटिङको आउँछ अनि हामीले बजेटिङको कुरा गर्दाखेरि नै लगभग अस्ति काठमाडौँमा गर्दाखेरि हामी एकछिन तर्स्यौँ पोखरामा नि हुन त लगभग हामी 7-8 लाखको बजेटिङ हुन्थ्यो होइन अहिले काठमाडौँमा गर्दा 10-15 लाख खर्च
1: लाग्ने रहेछ
2: अब बुझ्दाखेरि अब त्यसको लागि हामीले फन्ड मेन्टेन गर्नु पऱ्यो फर्स्टमा होइन सपोर्ट पाउनु पऱ्यो अब काठमाडौँ भनेको धेरै भास्ट पनि छ होइन
0: सबैभन्दा
2: यहाँ आएर सबै कलाकारलाई ल्याएर राख्नु पऱ्यो खर्चहरू पनि बढी छ अनि अब त्यो हेरौँ अब हामी मेन्टेन त्यस्तै फन्डहरू हामीले कलेक्ट गर्न सक्यौँ भने चाहिँ हामी पोखरादेखि काठमाडौँमा काठमाडौँदेखि पुरा नेपाल अधिराज्य भएर घुमाउने इच्छा त छ होइन
0: हजुर हजुर के गर्नु श्रोताहरू तपाईँहरू गर्नुहोस् परेमा म चाहिँ भन्नु पनि मिलेन
2: हाम्रो श्रोताहरू हुनुहुन्छ देश विदेशमा हुने उहाँहरूले यदि सपोर्ट गर्नुभयो भने चाहिँ सकिन्छ
0: हजुर हजुर पक्कै पनि गर्नुहुन्छ तपाईँहरू चाहिँ निस्किनु पर्यो तपाईँहरूले चाहिँ यसो रिक्वेस्ट गर्नु पर्यो होइन एउटा भनाइ छ नि बोल्नेको पिठो पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भनेर होइन त्यसले गर्दाखेरि जे होस् अब यसै नोटमा गीत सुनौँ न दुईजनाको एक एकवटा भए पनि
2: अस्ति हामीले मीरा राणा दिदीको एकल कार्यक्रममा यो गीत पनि गाएका थियौँ तारादेवी सोर्किनरी तारादेवी र मीरा राणा दिदीले गाउनुभएको गीत होइन अनि यसमा सङ्गीत नातिकाजीको रहेको छ नातिकाजी र शिवशङ्करको रहेको छ र एउटा खुसीको कुरा नातिकाजीको छोरी पनि आएर हेर्नुभएको रहेछ होइन उहाँले चाहिँ एकदमै आफैले पोस्ट पनि गर्नुभएको छ होइन मलाई एकदम खुसी पनि लाग्यो अमेरिकाबाट अहिले चाहिँ काठमाडौँमा केही समयको लागि आउनुभएको बेला पनि परेको रहेछ होइन एकदम खुसी लाग्यो र यही गीत नै हामी यहाँसम्म चाहिँ राख्न गइरहेको छ

0: रमाउने नै माया प्रीतिले हो नि त अनि
1: हो नि एकदमै
0: होइन माया र भरोसामा अडेको संसार छ श्रोताहरू मायामै रमाउनुपर्छ खुसी पनि मायामै हुनुपर्छ भरोसामै हुनुपर्छ र अब भनौँ यो कार्यक्रमहरू अन्य तपाईँहरू स्टेज प्रोग्रामहरू कतिको हुन्छ हौ साँच्ची पोखरामा
2: हुन त हुन्छ तर खासै फिमेलहरूको लागि चाहिँ त्यस्तो खासै हुँदैन जस्तो लाग्छ मलाई
0: हजुर हजुर हजुर त्यही त अब फिमेलहरूलाई अघि बढाउने भनेर तपाईँहरू लागि पर्नु भएको छ
1: केही समयको लागि चाहिँ हामी यसो हल्का रेस्टमा थियौँ अब फेरि हामी तातिँदैछ अब काठमाडौँबाट लगत्तै हामी फिमेलको लागि केही न केही गर्नेवाला छौँ भन्ने
0: विस्फोट
1: सानोतिनो प्रोग्राम त भइरहेको छ
2: यस्तो छ पोखरामा प्रोग्रामहरू हुन्छ नहुने होइन प्रोग्रामहरू हुन्छ तर उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने काठमाडौँतिरबाट अथवा जस नेपालको अन्य ठाउँहरूबाट चाहिँ उहाँहरूले चाहिँ बोलाउनुहुन्छ कलाकारहरूलाई
0: हजुर
2: पोखरेली हामी छौँ नि पोखरेली कलाकारहरूलाई चाहिँ खासै बोलाएको जस्तो लाग्दैन क्या हामीलाई
0: नजिकको देउता हेला भने जस्तो
2: एकदमै
0: होइन है यो ह्युमन नेचर यो सबै त्यो सबै ठाउँ यस्तै हो सबै ठाउँ यस्तै हो घरको छेउको मन्दिर छोडेर हामी टाढो जान्छौँ नि दर्शन गर्नु त्यस्तै हो क्या जे होस् यसमा दुःख मन गर्नु भएन तपाईँहरू आफू सक्षम हुनुहुन्छ हातेमालो गरेर तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ अघि बढ्नुहोस् अझै होइन अनि शीतल अब अरू के चाहिँ गर्दै हुनुहुन्छ आज भोलि तपाईँ
2: अहिले म आफ्नै फ्यामिली अलिकति यसमा व्यस्त छु अहिले खासै अरू म्युजिकमा चाहिँ खासै अलिअलि चाहिँ गरेको छु मैले सामसुङ दाईसँग पनि केही गीतहरू गरेको छु जस त्यो बाहिर चाहिँ आइसकेको छैन
0: हजुर
2: मैले दुई तिनवटा गीतहरू चाहिँ जस गर्दैछु भनौँ न
0: ए हजुर आउनु पर्यो नि त हजुर हजुर अनि अरू केही गर्नु भएको छैन आज भोलि है हाम्रो इतुजी त स्कुल घर
1: मेरो आजकल चाहिँ कसरी बितिरहेछ भने मेरो अनलाइन क्लास हुन्छ बिहान 6-7 बजे युएसबाट सिक्ने स्टुडेन्ट हुनुहुन्छ त्यो कारणले गर्दा मलाई बिहानै उठ्नुपर्छ मैले इभिनिङ गरौँ भन्दाखेरि उहाँ मान्नु भएन अनि बिहान 6-7 क्लास गऱ्यो 6-7 क्लास गरेपछि अनि म रेडी हुन अब 8 बजे त मलाई स्कुलको लागि रेडी हुनुपर्छ स्कुल गएँ स्कुल दिनभरि स्कुलमै बित्यो 4 बजीसम्म 4:30 त्यसपछि फेरि स्कुलबाट फर्किन साथ फेरि घरमा क्लास हुन्छ म्युजिक क्लास पछि अब त्यसरी नै दिन बितिरहेको छ अहिले अनि कहिले कहिले फाटोफुटो प्रोग्रामहरू एटेन्ड गर्ने त्यही
0: हजुर हजुर अब तपाईँ अन्य संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ होइन
1: हजुर
0: कुन कुन संस्था
1: अब संस्था भन्नाले मेन त अब हार्मोनी भयो होइन अनि अब मेरो आफ्नै अहिले चाहिँ हामीले इतुजोजी क्रिएसन भनेर हामीले आफैले पनि खोलेका छौँ होइन एउटा पहिला जे म्युजिक थियो अनि अहिले चाहिँ इतुजोजी क्रिएसन भनेर त्यहाँ पनि अब स्टुडेन्टहरूलाई अगाडि बढाउने प्रोग्रामहरू गर्ने सानोतिनो प्रोग्रामहरू होइन स्टुडेन्ट भन्दाखेरि अब हार्मोनीमा त अब अलिक प्रोफेसनल सिङ्गरहरू हुनुभयो होइन इतुजोजी क्रिएसनमा भने इतुजोजी जुन सानो सानो बच्चाहरू सिक्ने सिक्दै गरेकाहरूलाई चाहिँ अगाडि बढाउनको लागि प्रोग्रामहरू पनि हामीले गरिरहेका छौँ इतुजोजी क्रिएसनबाट अनि यसको अलावा फेरि हालसालै अस्ति भर्खरै फेरि म अब एउटा समाजसेवा गर्ने उद्देश्यले चाहिँ एउटा लायन्समा पनि जोइन भएको छु अनि त्यस्तो थुप्रै छ अहिले मलाई ठ्याक्कै याद आइरहेको छैन होइन प्रज्ञा प्रतिष्ठानमा त पहिला नै भयो होइन
0: हजुर एउटा तपाईँ प्राज्ञ हुनुहुन्छ
1: हजुर हजुर अहिले अब त्यो मेरो कार्यकाल सकेर अहिले चाहिँ फेरि अर्को नयाँ कार्यकाल सुरु भएको छ सेकेन्ड कार्यकाल सुरु भएको छ त्यसमा अहिले फेरि रामभक्तजी पनि प्राज्ञा हुनुहुन्छ त्यही नै हो सङ्गीतमै बितिरहेको छ
0: हजुर हजुर गण्डकी प्रज्ञा प्रतिष्ठान होइन हजुर श्रोताहरू उहाँ गण्डकी प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा पनि हुनुहुन्छ कार्यरत हुनुहुन्छ भनौँ अहिले भनेपछि हाम्रो रामभक्तजी पनि हुनुहुन्छ त्यसमा होइन र अब भनेपछि तपाईँहरूको त भनौँ न यता गण्डकी प्रज्ञा प्रतिष्ठानमा पनि सङ्गीतै सङ्गीत आयो होइन आर्टकै कुरा आयो कलाकै कुरा आयो अब स्कुलमा पनि घरमा पनि अनि अब अनलाइन क्लासेसमा स्टुडेन्टहरू कहाँ कहाँबाट हुनुहुन्छ तपाईँको
1: अहिले हालको लागि मैले अनलाइन भनेको एउटा मात्रै गरेछु किनभने टाइम नभएर इभिनिङको लागि भए मैले भ्याउँथेँ होइन मर्निङ क्लास अब युएस भनेको यहाँ दिन र उहाँ रात ठ्याक्कै उल्टो हुन्छ नि त
0: हजुर हजुर
1: अनि त्यो कारणले गर्दा अब स्टुडेन्टले चाहिँ इभिनिङ टाइम मात्रै भ्याउने कारणले गर्दाखेरि चाहिँ मैले बिहानै 6 बजे उठेर गर्नु पर्छ कहिले कहिले निन्द्र नपुगे पनि मैले क्लास लिनुपर्ने हुन्छ अनि त्यसै गरी मैले मात्रै होइन रामभक्तजीले पनि जस्तो कतार त्यसै दुबई होइन अनि युएसबाट उहाँले पनि लिइरहनुहुन्छ अनलाइन क्लास अनि मैले पनि लिन्छु अनि थाइल्यान्डबाट पनि मैले एकजना मेरै स्टुडेन्ट पहिला यहीँ सिकेको स्टुडेन्ट पनि उता थाइल्यान्ड गएपछि होइन अनि त्यहाँबाट पनि मैले क्लासहरू गरिरहेको थिएँ अनलाइनमा अनि त्यही नै हो अनि त्यसपछि जस्तो अब नेपालकै जुन अलिकति विकट टाढा भएको ठाउँबाट पनि अनि जसले मसँग सिक्न खोजिरहनु भएको छ उहाँलाई पनि मैले अनलाइन क्लासहरू गरेको थिएँ अहिले चाहिँ त्यो बन्द भएछ अहिले एउटा मात्रै क्लास गरिरहेको छु मैले
0: ए हजुर हजुर
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
4: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
5: BFPS Gorkha Radio.
0: जेस अनलाइन क्लासेस हुँदो रहेछ होइन श्रोताहरू, तपाईँहरू पनि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, यसो अनलाइन क्लासेस सङ्गीतको भनौँ सिक्न चाहनुहुन्छ भने, गर्न चाहनुहुन्छ भने हाम्रो हितु जोजीजू र रामभक्त जोजीजू हुनुहुन्छ, उहाँहरूले क्लास पनि गराउनु हुँदो रहेछ, अनलाइन क्लासेस पनि गराउनु हुँदोरहेछ। हितु जोजीजू क्रिएसनमा पनि तपाईँहरूले आफ्नो बच्चाहरूलाई यसो सिकाउन चाहनुहुन्छ भने तपाईँहरू यसो हाम्रो हितु जोजीजूसँग कन्ट्याक्ट गर्नुहोला। अनि हाम्रो शीतलजी, तपाईँले चाहिँ यो क्लासिकल म्युजिकको क्लासिकल भन्नुहोस् भोकलको तपाईँले क्लास लिनु भएको?
2: हजुर, मैले क्लास लिएको भन्दाखेरि पनि मैले एकदम धेरै लामो समयसम्म चाहिँ लिएन। मैले चाहिँ 1996 चाहिँ उता मेरो जन्म चाहिँ दार्जिलिङमा भएको हो, दार्जिलिङकै हो। उहाँ नै एकजना मेरो दाई हुनुहुन्थ्यो, वरुण र साइली दाई पनि हुनुहुन्थ्यो, उहाँबाट चाहिँ मैले केही क्लासहरू लिएर खरसाङ अल इन्डिया रेडियो खरसाङबाट चाहिँ मैले अडिसन दिएको हो, त्यसको लागि पनि मैले विशेष क्लास लिएको थिएँ, त्यति नै हो।
0: ए हजुर, यति भाषै हुन्छ है भनेर है,
2: मेन सिक्नुपर्ने तालहरू चाहिँ अहिले सिकेको रे दाइ।
0: हजुर, बेसिक नलेज, बेसिक क्लास जुन चाहिँ बेसिक नलेज गेन गरेपछि त्यसैलाई अब भ्याइएन भने त्यसैलाई बढाउने, त्यसैमा प्र्याक्टिस गर्ने हो होइन जस्तो लाग्छ है मलाई चाहिँ है। यसो हेर्दाखेरि मान्छेहरू यो सिक्दा सिक्दै कति वर्ष वर्षसम्म सिकेर उहाँलाई त त्यो नशा जस्तो हुन्छ, साधनै हुन्छ है। इतुजीले चाहिँ कहाँ सिक्नु भएको साँच्ची?
1: मैले क्लासिकल चाहिँ भोला प्रसाद राई गुरु हुनुहुन्थ्यो पहिला पोखरा बिन्दवासिनी सङ्गीत प्रशिक्षण केन्द्रमा,
0: हजुर हजुर,
1: उहाँसँग सुरुवाती मैले सारेगामा त मेरो बुवाले नै सिकाउनु भयो, हार्मोनियम उहाँले नै सिकाउनु भएको। त्यसपछि क्लासिकल फोर्थ इयरसम्म भोला प्रसाद राईसँग सिकेँ, त्यसपछि अनि यहाँ कलानिधिमा अनि डोरेमीमा मैले सिक्स्थ इयर गरेको पछि चाहिँ।
0: ए हजुर, पुरै सिक्नु भएको रहेछ तपाईँले होइन। भोला गुरुजीसँग त मैले पनि अलिअलि यसो सारेगामा सिकेको थियो धरान हुँदा, साँच्ची बित्नु भयो नि उहाँ त,
1: बित्नुभयो
0: हो, म पनि गएछु मैदानी जति उहाँसँग, अनि पछि उहाँ फेरि त्यहाँबाट कता सर्नु भएछ थाहै भएन हो, मैले खोजिन पनि गइनँ पनि, त्यसपछि मलाई यति भाउ, मलाई पनि यति भाउ हुन्छ,
2: पोखरा पनि बस्नु,
0: ए हजुर सायद पोखरातिर जानुभयो होला होइन, अनि मैले सोचेँ मलाई पनि यति भए त हुन्छ चल्छ भनेर। अनि इतुजी तपाईँको यो इतुको मतलब चाहिँ के हो साँच्ची?
1: इतुको मतलब चाहिँ भगवानको नाम हो, सायद मैले पहिला पनि भनिसकेको थिएँ
0: जस्तो लाग्छ मलाई, सोद्धा सोद्धै।
1: भगवानको नाम बङ्गाली कल्चरमा एउटा पूजा हुन्छ, इतु देउता, इतु ठाकुर भन्छ, देउता भनेको चाहिँ बङ्गालीमा ठाकुर भन्छ होइन, इतु ठाकुर भनेर एउटा पूजा हुन्छ, त्यही नाम नै मेरो नाम रहेको।
0: ए हजुर हजुर, तपाईँको बुबा चाहिँ बङ्गाली हो, आमा
1: नेवारी
0: है, अनि यति राम्रो हेर्नु न है, मान्छे उसै उसै राम्रै, आवाज उसै उसै राम्रो, के गर्नु है। र अब एउटा अब यो समयको परिधिभित्र बाँधिएका हुन्छौँ हामी जहिले पनि होइन, र अब आजको नारीमा छौँ, दुईजना चर्चित सिङ्गरहरू आउनु भएको छ पोखराबाट, यति टाढोबाट आउनु भएको छ, गाउनु नलाई भयो त अनि भन्नुहोस् त, यसो एउटा गीत गाउँ दुईजनाले एउटा एउटा, त्यसपछि हाम्रो आजको नारीलाई बिट मार्ने बेला पनि हुन्छ होला सायद।
1: म चाहिँ आफ्नो गीत चाहिँ गाउँदिनँ किनभने आफ्नो गीत सधैँ गाइरहेको छु, आज चाहिँ शीतलजी र म आएका छौँ होइन, हाम्रो खास गरी हार्मोनियममा प्रायः जसो आफ्नो गीत भन्दा नि पुरानो स्रष्टाको गीत गाइन्थ्यो होइन, अनि पुरानो स्रष्टाहरूलाई चाहिँ जोगाउने, उहाँहरूको गीत, उहाँहरूको गायन शैली, सुगम सङ्गीतलाई जोगाउने हिसाबले हामीले चाहिँ अगाडि बढिरहेका छौँ अहिले हार्मोनियममा। तर अहिले चाहिँ म पुरानो स्रष्टा भन्दा नि एउटा नयाँ अहिलेको जेनेरेसनको नयाँ सिङ्गर जुन चाहिँ मलाई मनपर्छ, जोन चामलिङ राई, उहाँको एउटा गीत म गाउँदैछु, मलाई एकदम मन परेको, अहिले अलिक ट्रेन्डिङमा पनि छ यो सङ्ग, चाहिँ सबैले सुन्नु पनि भएको छ होला, अब उहाँले जस्तो म त अब उहाँको गाउने टेक्निक डिफ्रेन्ट छ, म चाहिँ फेरि सुगम सङ्गीतको भएर मेरो टेक्निक डिफ्रेन्ट छ, मिलाएर म सुन्दिनँ होला।
0: मायाले बोलाउँदा मायाले बोल्नु, जति टाढा गए पनि मलाई नै

0: थ्याङ्क यू.
1: कति डुबेर गाउँदै हुनुहुन्थ्यो, म डुबेर तपाईँलाई हेर्दै सुन्दै थिएँ है. शीतलजी पनि कहाँ पुग्नु भएको थियो, मैले शीतलजीलाई पनि हेर्दै थिएँ होइन. जस अब शीतलजी पनि एउटा लो जाँदा जाँदा एउटा गाइदिनुहोस् न प्लिज.
2: हुन्छ, म चाहिँ एउटा गीत कुन चाहिँ भन्ने एउटा रेकर्ड भएको छ मेरो गीत लास्ट इयर, बिफोर लास्ट इयर भनौँ न. यो गीत बाहिर त आइसकेको छैन, शब्द चाहिँ राजेन्द्र अधिकारीजीको छ भने सङ्गीत सामसुङ तामाङको, मेरै आवाजमा रहेको गीत. म छोटो गाउँछु किनभने मलाई यो त्यही हो समस्या चाहिँ, लिरिक्स के हुन्छ है बिर्सिन सक्छु.

0: हजुर श्रोताहरू, शीतलजीले पनि एउटा मिठो गीत सुनाउनु भयो। कति रमाइलो हुँदाहुँदै आजको नारीको निम्ति तोकिएको समय पो निकै पर गइसके जस्तो छ श्रोताहरू, होइन? जे होस्, अब हामी छुट्ने बेला भयो। हाम्रो इतुजी, शीतलजी, थ्याङ्क यू सो मच तपाईँहरू आइदिनु भयो स्टुडियोसम्म, होइन? अन्य प्रोग्रामहरूलाई अलिकति पछाडि सार्दै भनौँ, अरूलाई यसो पर सार्दै आउनुभयो, त्यसको लागि थ्याङ्क यू सो मच तपाईँहरू दुवैजनालाई। र अब यसरी नै गीतहरू सुनाउनुहोला तपाईँहरूको हार्मोनीको लागि, तपाईँहरूको अन्य जति पनि कार्यक्रमहरू छन्, तपाईँहरूले सुरु गर्नुभएको संस्थाहरू छन्, त्यो सबैको लागि हामी सबैको तर्फबाट अल द बेस्ट।
1: थ्याङ्क यू, हजुरलाई पनि धेरै धेरै धन्यवाद। साथै यो बिएफपी लाई चाहिँ हामीलाई बोलाएर जस हाम्रो केही कुराहरू राखिदिनु भएकोमा पुरै हाम्रो एफएमलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ।
2: दिदीलाई धेरै धेरै धन्यवाद, सधैँ हामी काठमाडौँ आएको बेला सम्झिनुहुन्छ र बिबी श्रोता माझ हामीलाई पुर्याउनुहुन्छ, यसको लागि धेरै धेरै धन्यवाद। सम्पूर्ण हामीलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: थ्याङ्क यू सो मच। हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र हाम्रो शीतलजी र इतुजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति यो कार्यक्रमलाई बिट मारौँ होला। र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई पनि आगिदिनुहोस्। नमस्ते, बाई।

नेपाल राष्ट्र ब्याङ्कले सर्वसाधारणलाई सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको छ। यो वर्ष राष्ट्र ब्याङ्कले नयाँ नोट वितरण सम्बन्धी छुट्टै सार्वजनिक सूचना जारी नगरे पनि तीन दिन यता सुकिलो तथा नयाँ नोट उपलब्ध गराइरहेको हो। केन्द्रीय ब्याङ्कदेखि विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामध्ये केहीले ग्राहकलाई नयाँ नोट दिन थालिसकेका छन् भने केहीले तयारी गर्दैछन्। गत वर्षको दशैंमा राष्ट्र ब्याङ्कले 2082 भदौ 29 गतेदेखि असोज 10 गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको सूचना निकालेको थियो। राष्ट्र ब्याङ्कले कोविडदेखि नै दशैंमा बढी माग हुने नयाँ नोटलाई चाडपर्वमा मात्रै नभई नियमित सटही सुविधा दिँदै आएको छ। सर्वसाधारणले अरू जुनसुकै बेला पनि केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागबाट सुकिलो नोट लिन सक्ने व्यवस्था रहेको राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभएको छ। पौडेलका अनुसार विगत वर्ष जस्तै दशैं तिहारलाई मात्रै लक्षित गरी सर्वसाधारणको लाइन राखेर नयाँ नोट बाँड्ने परिपाटी अन्त्य भइसकेको छ। सर्वसाधारणले आफ्ना नजिकका ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टरमा गएर ठूला दरका नोट साटेर वा चेक मार्फत रकम झिकेर साना दरका सुकिला नोटका प्याकेट लिन सक्ने उहाँको भनाइ छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका निर्देशक केशव प्रसाद तिमिलसिन्हाले ब्याङ्कले वर्षभरि नै नोट साट्ने व्यवस्था गरिरहेकाले दशैंका लागि मात्रै भनेर छुट्टै सूचना जारी नगरिएको बताउनु भएको छ। 5 देखि 100 सम्मका नोटको एक सेटको 18,500 रुपियाँ हुने र 2 सेट गरी अधिकतम 37,000 रुपियाँसम्म एकजनाले लिन सक्ने व्यवस्था मिलाइएको छ। केही दिन यता नोट साट्ने सर्वसाधारणको चाप अलि बढेको छ। वाणिज्य ब्याङ्कहरू मार्फत पनि सुकिलो नोट बजारमा पठाइरहेको तिमिल सिन्हाको भनाइ छ। कृषि विकास ब्याङ्कका प्रवक्ता हिमलाल पौड्यालका अनुसार ब्याङ्कले राष्ट्र ब्याङ्कबाट नयाँ नोट ल्याएर आफ्ना कर्पोरेट तथा ब्याङ्किङ कार्यालयहरू मार्फत सर्वसाधारणलाई वितरण गर्ने तयारी गरिरहेको छ। यस्तै माछा पुछ्रे ब्याङ्कले भने आउँदो हप्ता घटस्थापना अघिदेखि सर्वसाधारणका लागि वितरण सुरु गर्ने जनाएको छ। योपल्ट सर्वसाधारणलाई प्रति व्यक्ति करिब 18,500 रुपियाँसम्म सफा र मिश्रित नयाँ नोट उपलब्ध गराइने ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिनुभएको छ। राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलका अनुसार नेपालका 5,000 भन्दा बढी एटिएम मध्ये प्राविधिक रूपमा सम्भव र सहयोग गर्ने एटिएम मेसिनहरूबाट 100 रुपियाँका नोट झिक्न सकिने व्यवस्था मिलाउन ब्याङ्कहरूलाई भनिएको छ। ब्याङ्कहरूले एटिएमबाट पनि 100 रुपियाँका नोट निकाल्न सकिने गरी व्यवस्थापन गरिरहेको बताएका छन्। भारतले खानेतेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खानेतेलको निर्यातमा असर पर्ने देखिएको छ, जसका कारण नेपाली व्यवसायी चिन्तित भएका छन्। भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने भन्सार शून्य भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ। यही कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभमा दबाव पर्ने व्यवसायीहरूको भनाइ छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: गुल्मीमा दसैँका लागि बिक्री गर्न तयार गर्दै गरेको तरकारीजन्य उत्पादन चार दिन अघि हावा र हुरीसँगै आएको भीषण पानीले नष्ट पारेपछि किसान मर्कामा परेका छन्। बुटौलबाट छवि पाण्डे।
1: गुल्मी ओर्ली चौरकी कमला भण्डारी तयार हुन लागेको तरकारी मात्रै नभई भर्खरै रोपेको सानो सानो बेर्ना समेत पानीले ध्वस्त बनाएको गुनासो गर्नुभयो।
2: अब टिपेका टिपी हालिएको नटिपेकाहरू जम्मै अब काँक्राका बिरुवाहरू जम्मै क्षति भयो, सबै मुन्टा तन्त्र माटोमा लत्रियो, उत्पादन हुन कम हुने भयो।
1: गुल्मीको शिर्सेनी अर्जेवाकी शान्ता पौडेललाई पनि गत साता परेको हावाहुरी सहितको ठुलो पानीले तरकारी बाली नष्ट गरेकोमा चिन्तित बनाएको छ। उता तरकारी बालीमा गुल्मीमा भएको क्षतिको बारेमा कृषि ज्ञान केन्द्र गुल्मीले अझै तथ्याङ्क सङ्कलन गरिसकेको छैन। केन्द्रकी फिल्ड निरीक्षक ज्ञानु पन्थीले किसानहरूले धान खेत समेत बाढीले बगाएको र तरकारी खेतीमा ठुलो क्षति पुर्याएको भन्दै गुनासो गर्ने गरेको सुनाउनु भयो।
3: खेती त गरेँ कतिपय ठाउँमा, ऊ पनि बगाह के अरे यो खेतहरू पनि लह अलिकति धानहरू गरेर नाच्थ्यो हो, तर ठ्याक्कै अब यति भनेर ठ्याक्क बाहिरपट्टि टमाटरहरूको लगाउनु भएको थियो, त्यो अब भित्र राखेको त ठिकै छ, बाहिर लगाएको जम्मै पानीले गर्यो।
1: गुल्मीका अधिकांश किसानको तरकारी जन्य उत्पादन सदरमुकाम तम्घासदेखि बुटवल भैरहवा र भारतसम्म पुग्ने गरेको छ।
0: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 284 जना सवारी चालकलाई कार्यवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने र बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कार्यवाही गरिएको हो। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो। सिंहदरबार वैद्य खाना विकास समितिबाट हुने औषधिको उत्पादन बढाउन कार्यदल गठन गरिने भएको छ। औषधिको उत्पादन बढाउनुका साथै कच्चा पदार्थका लागि जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपभोगको सम्बन्धमा कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको हो। समितिका कार्यकारी निर्देशक डाक्टर प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोली सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको हो। कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीले भत्काएको झुलुङ्गे पुल आगामी हिउँदसम्म नबन्ने निश्चित भएको छ। सङ्घ प्रदेश स्थानीय सरकारका प्रतिनिधिले बाढी नघटेसम्म पुल पुननिर्माणको काम गर्न नसकिने निष्कर्षमा पुगेका हुन्। दोधारा चाँदनी नगरपालिकाका सूचना अधिकारी सुरेश सिंह साउद,
4: निरीक्षणपछि चाहिँ कस्तो प्रतिबद्धता आएको छ? हिउँदसम्म चाहिँ स्थानीयवासीले 3-4 किलोमिटर पर पर्ने पक्की पुल नै प्रयोग गर्नुपर्ने हो अथवा त्यो अगाडि नै बन्ने अवस्था पनि हुनसक्छ?
5: त्यो अगाडि नै बन्ने सम्भव छैन। कस्तो छ भने महाकाल नदीको चाहिँ एकदमै त्यो महाकाल नदी तीव्र गतिमा चाहिँ हुन्छ अहिले, त्यस कारण चाहिँ अहिले सम्भव छैन। अब यो पानी चाहिँ रोक्यो भने, अलिकति पानीको मात्रा चाहिँ कम भयो भने त्यसपछि चाहिँ मात्रै सम्भव हुने हो सर। अहिले तत्कालको लागि चाहिँ पैदल यात्रीको रूपमा अनि सवारी साधन चाटपाङ्ग्रे सवारी साधनदेखि लिएर सबैको लागि चाहिँ त्यही एउटा मात्रै विकल्प हो, अब फोर लेन पुलको पक्की पुल प्रयोग गर्नु।
4: दूरी त बढ्ने भयो तर त्यसले गर्दाखेरि चाहिँ खाद्यान्न, दैनिक उपभोग्य वस्तु त्यसमा चाहिँ असर पर्ने अवस्था चाहिँ छैन?
5: छैन सर, छैन, त्यो त असर त पर्दैन सर। सबै हाम्रो चाहिँ पिच बाटो नै हो पुरै, भिन्दतर दोधरा चाँदनीलाई जोड्ने त्यो सबै पिच बाटो नै छ। त्यसको खाद्यान्नदेखि लिएर त्यस्तो लत्ता कपडा त्यस्तो समस्या त छैन।
4: त्यसो भए नगरपालिकाले, प्रदेश सरकारले, सङ्घीय सरकारले आगामी हिउँदयामसम्ममा पुल निर्माणका लागि के काम गर्दै हुनुहुन्छ?
5: हिजो मात्रै हाम्रो कार्यपालिका समेत बसेर, कार्यपालिकाबाट पनि चाहिँ हाम्रो यो सङ्घीय सरकारलाई समेत त्यो पत्रचार गरेर चाहिँ चाँडोभन्दा चाँडो त्यसको पहल कदमी गरियोस् भनेर चाहिँ हामीले चाहिँ पहल गर्ने भनेर निर्णय पनि गरेका छौँ हिजो कार्यपालिकाबाट। हिजो मुख्यमन्त्रीदेखि लिएर माननीय मन्त्रीज्यूहरू समेत आउनु भएको थियो सुदूरपश्चिम प्रदेश सरकारको, उहाँहरूले चाहिँ त्यही प्रतिबद्धता जाहेर गर्नुभएको छ र छिटोभन्दा छिटो पुलको पुननिर्माण होस् भन्ने हाम्रो चाहना पनि हो। यो पर्यटकीय क्षेत्रमा चाहिँ सुदूरपश्चिमकै उसमा भनौँ न, अब के अरे यो पर्यटकीय गन्तव्य स्थलको रूपमा थियो हाम्रो, पूर्वदेखि लिएर विभिन्न नेपालको विभिन्न ठाउँबाट चाहिँ अध्ययन अवलोकन गर्नको लागि पनि यो हाम्रो दुधरा चाँदनी झुलुङ्गे पुल चाहिँ एकदम गन्तव्यको रूपमा रहेको थियो।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

BFB स्कोरकार विडी सुन्ने अनुसार श्रोता र कार्यक्रम हल्का फुल्काको आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो दुई घण्टाको कार्यक्रममा म सुनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का जहाँ विभिन्न रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा राख्ने गर्दछु र आजको दिनमा पनि पक्कै त्यही निरन्तरता रहने नै छ श्रोता. विभिन्न रोचक तथ्यहरूमा राख्नेछु. रोचक मात्र नभएर यो एकदमै एजुकेसनल इन्फर्मेटिभ पनि हुने गर्छ. यसै विषयमा पनि आज जानकारी रहनेछ. तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ. लोकली फोक्सटोनमा हुनुहुन्छ भने यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली BFBS एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ. र कार्यक्रममा अवश्य पनि आज पहिलो टपिक चाहिँ म कोका खोला बारे यो 16 रोचक तथ्य म राख्ने नै छु. अब को कसलाई चाहिँ मन पर्दैन होइन, यो बारेमा पनि जानकारी रहने नै छ. र कार्यक्रम सुन्दै गर्नुहोस्. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFBS गोर्खा रेडियो सुन्ने अनुसार श्रोता हामी कार्यक्रम अहिले यो समय छौँ जसरी हल्का फुल्काको यो पहिलो घन्टामा र पनि आज म तपाईँको माझमा जानकारी राख्ने नै छु विशेष गरी अहिलेको यो समयमा कोका कोलाको बारेमा चाहिँ 16 रोचक तथ्यहरू चाहिँ आज हल्का फुल्कामा म राख्ने नै छु अब कोका कोला कस्तो हुन्छ स्वाद र रङको बारेमा त केही भन्नै परेन तपाईँले पक्कै पिउनु भएको छ कतिको लागि यो प्रिय पेय होला कतिकोले चाहिँ यो एक घुट्की भए पनि पिएकै होला बजारमा छ्याप छ्याप्ती पाइने कोका कोला आफैमा रोचक पेय हो यसको इतिहास र विकाससँग जोडिएका केही रोचक तथ्यहरू तपाईँलाई थाहा छ त पहिलो रोचक तथ्य रहेको छ कोका कोला यो चाहिँ 1886 अमेरिकी फार्मासिस्ट डाक्टर जोन एस पेम्बर्टनले चाहिँ सुरु गरेका थिए पहिलो वर्ष यसको दैनिक औसत बिक्री चाहिँ करिब 9 ग्लास मात्र हुन्थ्यो र दोस्रो रोचक तथ्य रहेको छ कोका कोलाको नाम यो चाहिँ फ्रैंक एम रॉबिन्सले सुझाएका थिए उनी पेम्बर्टनका बुककिपर तथा व्यावसायिक साझेदार थिए रॉबिन्सनकै सुन्दर हस्तलेखनमा लेखिएको कोका कोला नामपछि प्रसिद्ध भएको हो र अवश्य पनि श्रोता म रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्नेछु अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Gurkha Radio Sunday and Sasrota, Karikram Halka Fulka Kohami, Pilikantama, Sora Tabikumazamasi, Miley, Ili Coca Cola Barimasi, Isura Rod Sura, Rotsakta Tiru, Jankari Rakirekusu, Risigari Tisruma Rekusa, Prarumbi Coca Cola Ma, Coca, Pat Pata, Prapta Cookin Reko, Aitihasik Praman Painsa, UC 1903 Sama Aipugda. Cooking hotai ko thiyo ahile ko coca cola ma pani cooking hudaina chautho ma raheko cha coca cola ko naam ma raheka coca ra cola shabda isko prarambhik samagri sanga sambandhit thiye coca coca pat sanga ra cola cola not sanga sambandhit thiyo र अवश्य पनि यो कोकको बारेमा म अवश्य पनि रोचक तथ्यहरू तपाईँको माझमा राख्दै गर्ने नै छु श्रोता तबसम्म अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

एफबीएच गोर्खा रेडियो सुन्दैहुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ। श्रोता, तपाईँको समक्षमा मैले चर्चा गरिरहेको छु कोका खोलाको यी 16 रोचक तथ्यहरू तपाईँको माझमा राखिरहेको छु। यसै गरी पाँचौँमा रहेको छ, सुरुका दिनमा कोका खोलालाई सामान्य पेयका रूपमा मात्र नभई औषधीय गुण भएको पेयका रूपमा पनि प्रचार गरेको थियो। त्यति बेला यसको स्वास्थ्य सम्बन्धी विभिन्न दावी गरिन्थे। यसै गरी छैटौँ रोचक तथ्य रहेको छ, कोका कोलाको प्रसिद्ध घुमाउरो आकारको बोतलको डिजाइन चाहिँ यो 1915 तयार गरेको थियो। यसको डिजाइन चाहिँ 1916 बजारमा प्रयोग हुन थाल्यो। र कार्यक्रममा अवश्य पनि यो कोका कोलाको रोचक तथ्य म तपाईँको माझमा राख्दै गर्ने नै छु। श्रोता, अहिलेको लागि पनि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

BFB गोर्खा रेडियो सुन्ने अनुसार श्रोता कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र तपाईँको माझमा म अहिले राखिरहेको छु यो समय मासिक कोका कोलाको यी 16 रोचक तथ्यको बारेमा अवश्य पनि म जानकारी राखिरहेको छु श्रोता। र यसै गरी हामी रोचक तथ्य राख्ने क्रममा चाहिँ अब भने लागौँ अर्को रोचक तथ्य सेभेन्थमा रहेको छ, सातौँ मासी रहेको। उक्त बोतलको यो आकारको कोकालाई बनाउने सामग्रीमध्ये एक हो भने गलत बुझाइका कारण कोका कोलाको फलको चित्रबाट प्रेरित भएर विकास गरेको बताइन्छ। यसै गरी आठौँ रोचक तथ्य रहेको छ, कोका कोलाको ओलम्पिक सङ्घको सम्बन्ध चाहिँ यो चाहिँ 1928 एम्स्टर्डममा चाहिँ यसको भएको चाहिँ ओलम्पिक खेलबाट चाहिँ सुरु भएको हो। र त्यसर्थ यसैमा चाहिँ कम्पनी लामो समयदेखि चाहिँ ओलम्पिकसँग जोडिएको छ। र अवश्य पनि तपाईँको माझमा रोचक तथ्यहरू कोका कोलाको बारेमा म राख्दै नै गर्नेछु श्रोता। अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, BFPS.

पीएफबीएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको अहिले हामी यो समय छौँ पहिलो घण्टामा श्रोता र म पनि हेर्दा हेर्दै यो पहिलो घण्टाबाट पनि बिदा लिने समय आइ नै सकेको छ र अवश्य पनि कार्यक्रम हल्का फुल्कामा चाहिँ मैले चर्चा गरिरहेको छु तपाईँको माझमा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू र यसैमा चाहिँ हामी चर्चा गरिरहेका छौँ अहिलेकै समय कोका कोला बारेमा चाहिँ 16 रोचक तथ्यहरू चाहिँ तपाईँको माझमा राखिरहेको छु र अवश्य पनि कार्यक्रम हल्का फुल्कामा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्स यानि कि रोचक तथ्य मात्र नभएर चाहिँ एकदमै एजुकेसनल हामीले इन्फर्मेटिभ कुराहरू पनि जान्ने गर्दछौँ यसै निरन्तरता म अझै बाँकी रहेको छवटा रोचक तथ्य पनि कार्यक्रमको दोस्रो घन्टामा राख्ने नै छु श्रोता र अवश्य पनि तपाईँले हामीलाई पिएफएस गोर्खा रेडियो ट्युनिङ गर्न सक्नुहुन्छ तपाईँ यदि लोकली सुन्नुहुन्छ भने फोक्सटोन बासी हुनुहुन्छ भने रेडियो मार्फत तपाईँले सुन्न सक्नुहुन्छ हामीलाई अवश्य पनि 105.4 मेगाहर्ज मार्फत र यदि तपाईँको एरियातिर रेडियो एक्सेस नभएको खण्डमा भने तपाईँले सिम्पली बिएफबिएस एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र यसैमा विभिन्न स्टेसन्सहरूमध्ये तपाईँले बिएफबिएस गोर्खा रेडियो सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ श्रोता र अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र केही क्षणमा समाचार पश्चात कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा हामी भेट्नेछौँ स्टे ट्युन सुन्ने गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो

0: कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा नेता आङदेम्बेले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
1: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन? भदौ 23 का घटना देख्ने सुन्ने र चिच्याउने सरकार भदौ 24 को आगजनी तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
0: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ।
1: नेपालमा योजना छन्, बजेट छन्, प्रतिबद्धता पनि छन्, तर जनताको प्रश्न एउटै छ, काम कहिले हुन्छ? सडक किन समयमा बन्दैन? पुल किन समयमा सम्पन्न हुँदैन? आयोजना किन वर्षौंसम्म अलपत्र हुन्छ? जथाभावी पूर्वाधार विनाशको अकल्पनीय कारण पनि बन्न सक्ने देखेपछि तिनको पुनर्विचार कहिले गर्ने? ठेक्काको म्याद किन बार बार थपिन्छ? हामीलाई अब शिलान्यासको सरकार होइन, यो स्वयं सत्ता पक्षले नै भनेको कुरा हो। सम्पन्नताको सरकार चाहिएको हो। सरकारको मूल्याङ्कन भाषणको संख्याले होइन, सम्पन्न आयोजनाको संख्याले निर्धारण गर्नुपर्छ।
0: भोटेकोसी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने भनेर उहाँले सोध्नु भएको छ।
1: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो, तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन, सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
0: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइ दुबईको जहाज उद्धारमा भारतीय मूलका चालकको प्रशंसा गर्नुभएको छ। घटनाको भोलिपल्ट बोल्दै मोदीले छुरा प्रहार सहेर विमान नियन्त्रणमा लिएको भन्दै चालक स्मिथ मच्छरलाई सम्झाउनु भएको छ।
2: म देशवासियों से प्रार्थना करता हूं कि हम सब स्मिथ के दीर्घायु के लिए, स्मिथ के उत्तम स्वास्थ्य के लिए प्रार्थना करें और भारत के गौरव के बढ़ाने वाले भाई स्मिथ का अभिनंदन करें।
0: मोदीले घटनापछि चालकका आमा बुबासँग समेत कुरा गरेको बताउनु भएको छ। इजरायलका प्रधानमन्त्रीले आतंकवादी हमलाबाट बचिएको बताएको मोदीले उल्लेख गर्नुभएको छ।
2: और जैसे आज इजरायल के प्रधानमन्त्री ने कहा कि इस हिंदुस्तानी ने 9/11 होने से बचा लिया। हर देशवासी के लिए स्मिथ का ये पराक्रम हमें गौरव से भर देता है।
0: दुबईबाट तेल अभिव उडेको विमान साउदी अरबको आकाशमा पुगेपछि ओमनका सहचालकले छुरा प्रहार गरे पनि मच्छरले यात्रु र जगेडा चालकको सहायतामा विमान सुरक्षित ओह्राल्नु भएको थियो। चालक मच्छर आक्रमणमा परेपछि सो विमानलाई इजरायलका प्लम्बर यात्रुले भिडियो हेरेको ज्ञानको आधारमा नियन्त्रणमा राखेको बताएका थिए। अब खबर फटाफट।
3: गएको सेप्टेम्बर एक महिनामा 88,000 विदेशी पर्यटक भित्री, भारतबाट मात्रै 17,500 र चीनबाट 11,200 आए। पोहोरको सेप्टेम्बर भन्दा यसपालि 10,000 बढी पर्यटक भित्रिए। केही निजी विद्यालयले आइतबार पनि पठन पाठन गरेको वीरगंज महानगरमा गुनासो आएपछि शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई महानगरको निर्देशन। रूपन्देहीको सिद्धार्थ नगर एक शान्ति गेटको जाँच कक्षबाट 2,51,00,000 भन्दा बढी मूल्यको गरगहना बरामद। भारतबाट नेपाल ल्याउँदै गरेको 2,600,000 सुनका गहना सहित काठमाडौँ महानगर 19 बस्ने 46 वर्षे इला पटेल सशस्त्रको नियन्त्रणमा। रसुवा भोटेकोसी बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सडक खण्डमा ट्र्याक खोल्न सकियो। ट्र्याक खुले पनि अब ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय ज्येष्ठ नागरिकका अनुभव बैंक बनाउँदै ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहको रूपमा मात्रै नहेरेर अब उनीहरूको ज्ञान सिप र अनुभवका अमूल्य स्रोत संरक्षण गर्ने मन्त्रालयको अवधारणा। दार्चुलाको मालिकार्जुन चार हुनेनाथको ओजी गाड खोलामा स्वार्थ र हजुवाको भरमा 7 वर्ष अघि बनाइएको झोलुङ्गे पुल प्रयोगविहीन। 38,65,000 खर्चेर बनाइएको 77 मिटर लामो पुल जान जग्गा धनीले बाटो नदिएपछि अलपत्र। र पूर्वी चितवनको कालिका 6 का जङ्गबहादुर पुनले पालेका 106 घार मौरीमा चिनीको चास्नीका कारण संक्रमण बढ्यो।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

पीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम हल्का फुल्काको अहिले हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु अहिलेको यस समय म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का सुन्न सक्नुहुन्छ. यो दुई घण्टाको कार्यक्रम हरेक हप्ता इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समीक्षामा लिएर उपस्थित हुने गर्दछु र आजको दिनमा पनि त्यही निरन्तरता रहेको छ र हल्का फुल्कामा हामीले अघि नै कोका कोलाको बारेमा यी 16 रोचक तथ्य राख्ने आज अवश्य पनि यो जानकारी राखेको छु र हामीले 6 रोचक तथ्य त राखिसकेका छौँ र अब भने यो समयमा चाहिँ यी रहेका अझै 6 रहेको म रोचक तथ्य पनि तपाईँको माझमा कोका कोला बारेमा राख्ने नै छु. सातोमा रहेको छ कोका कोलाको बटलको आकार कोका कोला बनाउने सामग्री मध्ये एक हो भने गलत बुझाइका कारण कोका कोलाको चाहिँ यो फलको चित्रबाट प्रेरित भएर विकास गरिएको बताइन्छ. रेसेमा 8 रोचक तथ्य रहेको छ कोका कोलाको ओलम्पिक सङ्घको सम्बन्ध चाहिँ यो 1928 एम्स्टरड्याममा भएको ओलम्पिक खेलबाट सुरु भएको तसत्य कम्पनी लामो समयदेखि नै ओलम्पिकसम्म चाहिँ जोडिएर बसेको छ. र अवश्य पनि कार्यक्रममा म राख्दै नै गर्नेछु यो कोका कोला बारेमा रोचक तथ्य. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

SBS Gorkha Radio. BFB's Gorkha Radio सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रमले हामी हल्का फुल्काको यो सेकेन्ड आवरमा छौँ र तपाईँ सम्पूर्णलाई अवश्य पनि जानकारी गराउन चाहन्छु. अहिलेकै समय हामी कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको माझमा राखिरहेको छु. यसै गरी कोका कोला बारेमा चाहिँ स्वर रोचक तथ्यहरू आज तपाईँको समक्षमा आइरहेको छ श्रोता. यसै क्रममा आउनुहोस् अब भने हामी अर्को रोचक तथ्य राख्नेछौँ यसबारेमा. अब कोका कोलाको चाहिँ आठौँ यो रोचक तथ्य चाहिँ कोका कोलाको ओलम्पिक सङ्घको सम्बन्ध चाहिँ यो 1928 एम्स्टरड्याममा भएको ओलम्पिक खेलहरूबाट सुरु भएको हो. त्यसो त कम्पनी लामो समयदेखि ओलम्पिकसँग जोडिएको छ. र अवश्य पनि यसै अनुसार तपाईँको माझमा म जानकारी राख्दै नै गर्नेछु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

एस गोर्खा रेडियो आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा

BFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय हल्का फुल्काको सेकेन्ड आवरमा र तपाईँको माझमा म चर्चा गरिरहेको छु कोका कोलाको बारेमा यी 16 रोचक तथ्य. त्यसै गरी तपाईँको माझमा यो 9 राख्नेछु आज रोचक तथ्य कोका कोला बारेमा. कोका कोलाका विज्ञापनमा सान्ता क्लजको प्रयोग सियो 1920 को दशकदेखि हुँदै आएको थियो, तर आज परिचित हँसिलो रातो पोसाक लगाएको कोका कोला सान्ताको प्रसिद्ध रूप चित्रकार यो चाहिँ ह्वान्ट सनब्लकले चाहिँ 1931 को विकासमा गरेका थिए. यसै गरी 10th यो रोचक तथ्य पनि कोका कोलाको बारेमा. कोका कोला तयार गर्ने मूल सूत्रलाई लामो समयदेखि अत्यन्त गोप्य राखिँदै आएको छ. यो चाहिँ 2011 उक्त सूत्र एटलान्टा स्थित कोका कोला सङ्ग्रहालयमा सारिएको थियो. र 11 कोका कोलाको यो रोचक तथ्य रहेको छ. कोका कोलाका उत्पादनहरू विश्वका 200 भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छ. र अवश्य पनि कोकको बारेमा यो रोचक तथ्य म तपाईँको माझमा राख्दिने गर्नेछु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

Radio. BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता. यो समय जसरी दिवा क्षमा गर्नुहोला, हल्का फुल्काको चाहिँ यो हामी अहिले सेकेन्ड आवरमा छौँ र अवश्य पनि मिठा मिठा गीत सङ्गीतको साथमा यो इन्ट्रेस्टिङ फ्याक्ट मैले कोका कोलाको बारेमा राख्दै आइरहेको छु. त्यसै गरी ट्वेल्थ यो इन्ट्रेस्टिङ फ्याक्ट रहेको छ. कम्पनीका अनुसार उसका विभिन्न पेय पदार्थलाई जोड्दा दैनिक करिब 2.2 अर्ब सर्भिङ उपभोग हुने गर्दछ. यस सङ्ख्या कोका कोला मात्रको होइन, कम्पनीका विभिन्न पेय पदार्थको संयुक्त सङ्ख्या पनि हो. यसै गरी 13 रहेको छ. 1985 चाहिँ यो न्युयोर्क न्यू कोक नामको नयाँ स्वाद बजारमा ल्याएको थियो. उपभोक्ताबाट ठूलो प्रतिक्रिया आएपछि कम्पनीले जुलाई यो 1985 पुरानो स्वादलाई कोका कोला क्लासिक नामसहित पुनः बजारमा ल्याएको हो. र कोकको यो रोचक तथ्य म तपाईँको माझमा राख्दै गर्ने नै छु श्रोता. अहिलेको लागि भने आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले हामी हल्का फुल्काको सेकेन्ड आवरमा छौँ श्रोता र तपाईँको माझमा चाहिँ मैले कोका कोला बारेमा यी 16 रोचक तथ्यहरू राखिरहेको छु। त्यसै गरी 14 रहेको छ दोस्रो विश्वयुद्धका क्रममा जर्मनीमा कोका कोला बनाउन आवश्यक सामग्रीको आपूर्ति रोकिएपछि त्यहाँ कम्पनीले उपलब्ध स्थानीय सामग्री प्रयोग गरेर नयाँ प्रकारको पेय उत्पादन गरेको थियो। यही उत्पादनबाट फ्यान्टाको प्रारम्भिक रूप विकास भएको थियो। त्यसै गरी 15 रहेको छ कोलम्बियामा कोका कोलासँग सम्बन्धित श्रमिकमाथि हिंसा र श्रमिक अधिकार उल्लङ्घनमा गम्भीर आरोप लगाउँदै मुद्दा परेको थियो। कोका कोला कम्पनीले ती आरोप अस्वीकार गरेको थियो। पछि अमेरिकी अदालतले कम्पनी विरुद्धको उक्त दावी खारेज गरेको थियो। र अवश्य पनि श्रोता कोका कोलाको यी रोचक तथ्यहरू मैले तपाईँको समक्षमा राखिरहेको छु र अन्तिम रोचक तथ्य 16 पनि म राख्ने नै छु केही क्षणमा। तर पनि अहिलेको लागि लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोरखा रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। EFBS गोरखा रेडियो।

is Gorkha Radio. Gorkha Radio. BFB's Gorkha Radio सुन्ने अनुहुन्छ र कार्यक्रममा लामी छौँ श्रोता. यो समय हल्का फुल्काको दोस्रो घण्टामा तपाईँको समक्षमा मैले चर्चा गरिरहेको छु. अहिलेको समयमा चाहिँ कोका कोलाको बारेमा चाहिँ 16 रोचक तथ्यहरू रहेको छ र आजको अन्तिम रोचक तथ्य चाहिँ यस प्रकार रहेको छ. 16 रहेको छ. अमेरिकामा कोका कोलाले जातीय विभेद सम्बन्धी रोजगारी विवाद र मुद्दा समेत सामना गरेको थियो. 1999 चाहिँ यसले अशिक्षित कर्मचारीलाई चाहिँ पारिश्रमिक पदोन्नति र रोजगारीका अवसरमा विभेद गरिएको आरोपसहित ठुलो मुद्दा दायर भएको थियो. र यसै गरी कोका कोला केवल एउटा पेय पदार्थको नाम मात्र होइन, यसको पछाडि लामो इतिहास, व्यापार, विज्ञापन, संस्कृति र विवादसँग जोडिएका अनेकौँ रोचक प्रसङ्गहरू पनि छन्। तपाईँसँग पनि श्रोता, आजको दिनमा मैले कार्यक्रम हल्का फुल्कामा तपाईँलाई कोकलाई सम्बन्धित यो रोचक तथ्य राखेको थिएँ. अब कोका कोला कसलाई चाहिँ मन पर्दैन होला? एउटा सानो नानी जन्मिएदेखि उसको मुखमा त्यो टेस्ट पायो भने उसले त्यसको नै पछि लागिरहेको हुन्छ, होइन? र सानो बालकदेखि लिएर वृद्ध सबैलाई मनपर्ने यो पेय पदार्थ पनि हो. र अवश्य पनि यसको हेर्छौँ भने फाइदाहरू त त्यति छैन अनेस्टली भन्दाखेरि, नकर्नेलाई हामीले कुरामा चाहिँ एकदमै अवेर नै हुनुपर्छ. तर पनि कोक चाहिँ वान अफ दि सबैको मनपर्ने पेय पदार्थ नै हो. र अब पनि यसैको साथमा श्रोता, कार्यक्रम हल्का फुल्काबाट पनि बिदा लिने समय आइ नै सकेको छ. पक्कै पनि आशा गर्दछु आजको दिनमा तपाईँले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ र साथै कार्यक्रममा चाहिँ यो कोका कोला सम्बन्धी पनि रोचक तथ्यहरू चाहिँ पाउनु भएको छ. र अब भने जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु श्रोता. कार्यक्रम हल्का फुल्कामा इन्जोय गर्न होला र फेरि नेक्स्ट विक यस्तै रोचक तथ्य लिएर म सुनिया उपस्थित हुने नै छु. अहिलेको लागि बिदा लिऊ. नमस्ते. बाई.

0: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो सरकारले सहकारी ठगी आरोपमा फरार जीवी राईलाई लुकाएर राखेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल,
1: आफ्नो सरकार फाइल खोल्न नसक्ने, राज्य शक्तिको दुरुपयोग गरेर स्टन्ट गर्दै सरकार त गर्न खोज्दै थियो नि त भन्ने भ्रम सिर्जना गर्ने अनि सांसदहरू संसदमा कराएर जनतालाई भ्रमित पार्ने कार्य नहोस्। सभामुख महोदय, विधि सम्मत भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याइयोस्। रासोपाले बिर्सेको सहकारी ठगीको आरोपमा विदेश भागेका जीवी राईलाई पक्राउ गरी स्वदेश ल्याइयोस्। हो या होइन सरकारले प्रष्ट पारोस्। जीवी राई सरकारवादी साथीहरूसँग सम्पर्कमै छन् भन्ने हल्ला छ। सरकारले जवाब दियोस् र भ्रष्टाचारीलाई कारवाही गरेकै आधारमा र जीवी राईलाई पक्रिएमा पनि अब सरकार नढालियोस्।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुसबु ओलीले प्रधानमन्त्री कार्यालयभित्रबाटै नियुक्ति प्रक्रियामा नीतिगत मिलोमत र अपारदर्शिता भएको गम्भीर आरोप लगाउनु भएको छ। प्रतिनिधि सभामा बोल्दै सांसद ओली,
2: पहिलो प्रमाण जेठ 12/2083 प्रधानमन्त्री कार्यालयले यो केन्द्रको नियम र कार्यविधि टिओआरको मस्यौदा कोर्न एउटा आन्तरिक कार्यदल बनाउँछ र त्यसको संयोजक एक निजी उद्यमी किरण तिमसिनालाई तोक्छ। तिनै संयोजकले भोलि आफैले खाने जागिरको योग्यता र परीक्षाको नियम आफै लेख्छन्। दोस्रो प्रमाण भदौ 4/2083 मन्त्री परिषदबाट गठन आदेश स्वीकृत भएको भोलिपल्टै तिनै किरण तिमसिनाले लिङ्कडिनमा गर्वका साथ आफ्नो पञ्चलाइन लेख्छन्, ओ बॉय दिस वाज टफ। र सोही दिन प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा भित्रै बसेर कर्मचारी प्रतीक कुँवरले यो सेटिङ समूहलाई बधाई दिँदै केक काटेर उत्सव मनाएको तस्विर सार्वजनिक गर्छन्। जब मिडियामा यसको विवाद बढ्छ तब प्रमाण लुकाउन तिनै किरण तिमसिनाले यो पोस्ट सामाजिक सञ्जालबाट डिलिट गर्छन्। तेस्रो प्रमाण असोज 1 दिउँसो 4:16 27 आवेदक संकलन गरेर अचानक असोज 1 बेलुका 6 सर्टलिस्ट वेबसाइटमा हालिन्छ र भोलिपल्टै असोज 2 दिउँसो 2:30 अन्तर्वार्ता दिने हतारो फास्ट ट्र्याक ड्रामा मञ्चन गरिन्छ। सभामुख महोदय, सबैभन्दा शंकास्पद क्षण त्यति बेला देखिन्छ जब असोज 2 मन्त्री परिषद बैठक पछि सरकारका प्रवक्ताले विवादास्पद नियुक्तिको निर्णयमा एक शब्द पनि उच्चारण गर्नुहुन्न, निर्णय लुकाइन्छ, सूचना दबाइन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङले 3 गरिब विपन्नलाई निशुल्क उपचार गराउने पुरानो प्रतिबद्धता पूरा नगरी आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङ,
3: सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुहुन्थ्यो गोजीमा पैसा नहुने गरिब विपन्न जनताले उपचार पाउनुपर्छ, यो नारा अहिले भुलेको हो कि अथवा भुलाइएको हो? यही सदन मार्फत म गम्भीर रूपमा ध्यान गर्न चाहन्छु। कम्तीमा पनि नेपाली जनताले 2/3 नजिकको बहुमतको सरकार हामीलाई दिएको छ। धेरै कुरा गर्न नसके पनि कम्तीमा स्वास्थ्य निशुल्क गर्न सक्यो भने साँच्चैकै हाम्रो चाहिँ जय जय नै हुनेछ भन्ने मलाई लाग्छ। त्यसै कारण नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा 3 स्वास्थ्य निशुल्क हुन पर्यो भनेर म जोरदार माग गर्न चाहन्छु र यदि हुन सकेन भने 3 चाहिँ आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला एकअर्कामाथि आरोप प्रत्यारोप भन्दा पनि साथ दिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पराजुली,
4: यतिखेर प्रतिपक्षले सरकारलाई खबरदारी गर्नु उसको लोकतान्त्रिक धर्मसँगै जिम्मेवारी पनि हो, तर खबरदारीसँगै विगतका उद्धार र पूर्व तयारीका समीक्षा, कमजोरीको सुधार र पीडितको पुनर्स्थापनामा सहकार्य गर्नु हामी सबैको साझा दायित्व हो। विपदले सरकार र प्रतिपक्ष छुट्याउँदैन, यसले हामी सबैको मानवीय चरित्र, राज्यको सामूहिक क्षमता परीक्षण गर्छ। त्यसैले यो समय आरोप होइन, तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम गर्ने समय हो।
0: सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ।
5: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रुपियाँ तोकिएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात् प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षहरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको हो। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युतीय व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: BFBS, गोर्खा रेडियो हो।

0: नेपाल विद्युत प्राधिकरणले विद्युत दुर्घटनामा परि गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित 17,78,000 रुपियाँ दिने भएको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप 5 सिमलभन्ज्याङ खर्क भित्तेमा विद्युत दुर्घटनामा घाइते भएका तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अङ्गभङ्ग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। 27 वर्षीय तामाङ 11 केभी वितरण लाइनको अस्थायी स्ट्रेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा पर्नु भएको थियो। 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीलाई स्वैच्छिक अवकाशको कानूनी व्यवस्था खुलाइएको छ। निजामती विधेयकको दफा 60 स्वैच्छिक अवकाशबारे व्यवस्था गरिएको हो। विधेयकमा निजामती कर्मचारीले जुनसुकै बखत राजीनामा दिएर स्वैच्छिक अवकाश लिन सक्ने भनिएको छ। महोत्तरी बलवा नगरपालिकाको बन्चौरी र महोत्तरी गाउँपालिकाको गोरीगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किँदा जलेश्वर जलमग्न भएको छ। बुधबार साँझदेखि निकास नहुँदा पानी जम्दै गएर जलेश्वर बजार क्षेत्र जलमग्न भएको हो। जलेश्वर 1 नगरपालिका चोकदेखि हटिया क्षेत्रमा पानी छ। 3 ठाउँमा भत्किएको बाँधले मडै गोरीगमामा खेत काटेर नोक्सान पुर्याएको छ। वर्षेनी यिनै ठाउँमा बाँध भत्किने गरेको महोत्तरी 6 गोरीगमाका किसान भोला महतोले जानकारी दिनुभएको छ। बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ। गएको वर्ष पनि बन्चौरीमा बाँध फुटेको थियो। जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन र हिँडुल गर्न असजिलो भएको स्थानीयले बताएका छन्। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले सुशासन कायम गर्ने मामिलामा सरकारमाथि गम्भीर प्रश्न उठेका बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले मानवाधिकार आयोगको प्रतिवेदन भदौ 24 पछि भागेका हजारौं कैदी कहाँ छन् भन्नुभएको छ।
1: मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारले किन हिम्मत गरिराखेको छैन? भदौ 23 घटना देख्ने, सुन्ने र चिच्याउने सरकार भदौ 24 आगजनी, तोडफोड र आतताई घटना किन देख्दैन अनि किन सुन्दैन? कारागारबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिन सरकारलाई कुन कानूनले छेकेको छ या केको डर उहाँहरूको मनमा पसिरहेको छ? मैले त्यो बुझिरहेको छैन।
0: विकास निर्माणमा सरकारको गति फिल्डमा नदेखिएको उहाँको भनाइ छ। भोटेकोसी बाढी प्रभावितहरू अस्थायी आश्रय स्थलमा कहिलेसम्म बस्नुपर्ने हो भनेर उहाँले सोध्नु भएको छ।
1: विपद कोषमा पर्याप्त रकमको जो पनि भयो तर प्रभावित व्यक्ति र परिवार अझै आश्रय स्थलमै छन्। सरकार हराएको महसुस किन गरिरहेको छ? म सभामुखजी मार्फत म सोध्न चाहन्छु। मानिसहरू थप विचलीमा परिरहेका छन्। यसबाट राज्य प्रभावितहरूप्रति करुणाहीन मात्र होइन सामान्य कर्तव्यबाट विमुख देखिएको छ। भएको स्रोत परिचालन गर्न नसक्ने या कम प्राथमिकताका क्षेत्रमा खर्च गर्ने असंवेदनशील चरित्र लोकतान्त्रिक सरकारलाई शोभा दिँदैन।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य बिपिन आचार्यले नेपाली मुद्राको आफ्नै आधिकारिक मुद्रा चिन्ह निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्य,
2: संसारका जति पनि पावरफुल मुद्राहरू छन् त डलर, युरो, पाउन्ड अथवा जापानिज एन, इभन छिमेकी राष्ट्रको युआन र भारतकै भारूको पनि आफ्नै सिम्बोलहरू छ। तर आजसम्म पनि हामी नेपाली मुद्रामा चाहिँ नेपालीमा रुपैयाको एक्रोनिम रु र अङ्ग्रेजीमा चाहिँ नेपाली रुपियाँ एनपिआर बनाएर काम गरिरहेछौँ। आजको यो ग्लोबल फिनटेक एजमा चाहिँ एउटा आफ्नै मौलिक युनिकोड सिम्बल भयो भने त्यसले चाहिँ हामीलाई धेरै कुराहरूमा सहज हुन्छ। एउटा देवनागरीको मौलिकता र राम्रो हाम्रो राष्ट्रको स्वाभिमान झल्किने एउटा मुद्राको सिम्बल बनाउनका लागि चाहिँ सभामुख मार्फत अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कको चाहिँ ध्यान आकर्षण गराउँछु।
0: सन् 2026 सेप्टेम्बर महिनामा 88,000 धेरै विदेशी पर्यटक नेपाल आएका छन्।
3: नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 पर्यटक नेपाल आएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात् सन् 2025 सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै हो। सन् 2025 सेप्टेम्बरमा 78,711 पर्यटक नेपाल आएका थिए। यस वर्ष भोटेकुसी बाढी र असोजको 8-11 गतेसम्मको वर्षाका कारण पर्यटकको संख्या घट्ने चिन्ताका बीच पनि संख्या भने घटेको छैन। यस वर्षको सेप्टेम्बरमा भित्रिएका जम्मा पर्यटकमध्ये 34% भन्दा धेरै दक्षिण एसियाली देशका छन्। भारतबाट मात्र 17,425 पर्यटक आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 7% भन्दा धेरैले बढेर 11,212 पुगेको छ।
0: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 284 सवारी चालकलाई कारवाही गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित छु म लाल शाही। मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन। आज शुक्रबार 2 अक्टोबर 2026 साल, तदनुसार असोज 16 गते 2083 विक्रम सम्बत। हजुर, शुक्रबारको कार्यक्रम सुरु भयो र अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु, मलाई साथ दिँदै गर्नुहुनेछ। थुप्रै कलाकारहरू मिलेर गाउनु भएको गीत मेरो देश नेपाल, देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ र अब यो 3 घन्टा तपाईँको लागि सुसूचित गराउने अनि मनोरञ्जन दिलाउने जिम्मेवारी मेरो हो र मेरो यो जिम्मेवारीमा तपाईँको साथ पनि चाहिन्छ, साथ पक्कै पनि दिँदै गर्नुहुनेछ। ब्रुनाईको समय अहिले बिहानको 7:30 गयो र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। यदि तपाईँ प्रभातकालीन आवाज कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग विशेष गरी सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जरबाट सम्पर्कमा आउनुभए पनि हुन्छ, जसका लागि टेलिफोन नम्बरहरू 2 छन् स्टुडियोमा 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो मिलिट्री नम्बर पनि छ एउटा स्टुडियोमा 9419333284। अनि इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब आजको थॉट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे, यो प्रेरक भनाई जॉन लेननको हो। उहाँ भन्नुहुन्छ, लाइफ इज व्हाट ह्यापन्स व्हाइल यु आर बिजी मेकिङ अदर प्लान्स। जब तपाईँ अरू योजना बनाउन व्यस्त रहनुहुन्छ त्यति बेला जे हुन्छ जे घट्छ त्यो नै जीवन हो, सोचेको जस्तो हुँदैन। भनिन्छ नि, सोचे जस्तो रहेनछ जीवन भनेर। हो, तपाईँ के कुरा गर्दै हुनुहुन्छ त्यति बेला फ्याट्टै एउटा के कुरा आइलाग्छ, त्यो नै जीवन हो। त्यसबाट अथवा त्यसलाई झेल्दै हामी अगाडि नबढी सुखै छैन।

ब्रिटिस प्रिजनर्स अफ वारलाई जापानिज क्याप्टरहरूले कसरी दलाएका थिए, काम गराएका थिए, अनि पुल आदि इत्यादि बनाउनमा जबरजस्ती उनीहरूको श्रम शोषण गरेका थिए भन्ने कुरा यसमा छर्लङ्ग देखाइएको छ। द ब्रिज अन द रिभर क्वाई चर्चित चलचित्र हो, जुन चलचित्रले बेस्ट पिक्चर अवार्ड एक वर्षपछि यानि कि सन् 1958 सालमा प्राप्त गरेको हो। अब हेल्थ टिप्स, कट ब्याक अन सोडियम भन्नै नपर्ने। धेरै नुन खाने गर्नुभयो अथवा सोडियम खाने गर्नुभयो भने जोखिम धेरै कुरामा हुनसक्छ, हाई ब्लड प्रेसर, हार्ट अट्याक, स्ट्रोक आदि आदि। र प्याकेज्ड अनि प्रिपेयर्ड फुड्समा 70% सोडियम हुन्छ भनेर भनिएको छ, सम्म 70%। त्यसर्थ एकदमै होसियार हुनुपर्छ। कटब्याक कसरी गर्ने त, कम कसरी गर्ने? हाइली प्रोसेस्ड फुडबाट अलिक टाढै रहनुहोस् र कमन प्रोसेस्ड फुड्स जस्तै ब्रेड्स, पिज्जा अनि डेली मिट्स, विशेष गरी प्रोसेस गरिएको मासुहरू, ससेज, बेकन, ह्याम आदिमा एकदमै बढी नुन हुने गर्दछ। अनि अनप्रोसेस्ड फुड किनेर आफैले बनाएर खाने गर्नुभयो भने त्यो नै एकदमै राम्रो अप्सन हो। फ्रेस अनि फ्रोजन भेजिटेबल्स जुनसुकै भए पनि समस्या छैन, तर आफैले प्रिपेयर गरेर खाने गर्नुभयो भने तपाईँलाई थाहा हुन्छ तपाईँले कत्तिको त्यसमा नुन हाल्नुहुन्छ भनेर। त्यही भएर त्यो बानी बसालौँ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम, आजको दिन झलमल्ल भइसकेको छ र अधिकतम तापक्रम यहाँ 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। हुन त मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने, बदली हुने अनि मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ, विशेष गरी साँझ पख। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 14 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनाऊ अञ्जना गुरुङको तिम्रै खुसी।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफपीएस गोर्खा रेडियो।

Sunday to Kevin Glan Tamanku Gid Kina Micho Gid BFPS Gorkha Radio सुनिरहनु भएको छ यो प्रभातकालीन आवाज कार्यक्रम हो ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने विश्वभरि विविध माध्यमबाट हामीलाई सुनिरहनु भएको छ यदि तपाईं कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नु होला फोन गर्न सक्नुहुन्छ इमेल द्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नु भए पनि हुन्छ ब्रुनाईको समय अहिले बिहानको 7:30 बजेको छ र तपाईँ कार्यक्रममा हुनुहुन्छ लाल शाहीको साथमा ब्रिटिस फोर्सेस ब्रुनाईमा हिजो साफा क्यालेन्डर अक्सन भएको थियो एकदमै सफलतापूर्वक बिएफएस गोर्खा रेडियो अनि बिएफएस इङ्ग्लिस सर्भिस दुवै सेवामा कन्करेन्टली चलिरहेको थियो बिडिङ प्रोसेस र अक्सनमा धेरैको सहभागिता रहेको थियो र साफाले जुन उद्देश्य बोकेर अगाडि बढेको छ त्यो पक्कै पनि पुरा भएको हुनुपर्छ र हिजो साफाको क्यालेन्डर अक्सनमा सहभागी सबै सबैलाई हाम्रो पनि एकमुष्ट धन्यवाद छ त्यसै सिलसिलामा नानीहरूको ड्रइङ कम्पिटिसन पोस्टपोन गरिएको छ अर्थात् 30 तारिकसम्मको डेडलाइन थियो पहिला 30 सेप्टेम्बरसम्मको अहिले एन्ट्रीहरू सब्मिट गर्नका लागि मिति सारिएको छ 9 अक्टोबरसम्म शुक्रबार 9 अक्टोबरसम्ममा नानीहरूको ड्रइङ कम्पिटिसन भ्यालिड छ त्यो दिनसम्म अर्थात् 9 तारिकसम्म आफ्नो छोराछोरीहरूलाई तपाईँले इन्गेज गराउन सक्नुहुन्छ यसमा र फाइनल डे 9 अक्टोबर हो त्यो दिन भने हाइभ अफिस चाहे मुमङमा होस् वा चिटच्याट कम्युनिटी सेन्टरमा बुझाउनु पर्ने हुन्छ आर्टवर्क याद गर्नुहोला A4 ल्यान्डस्केपको आर्टवर्क हो डेडलाइन 9 अक्टोबर भनिएको छ अहिले अब गीत सुनाऊ स्नेहाको मधुरो फोटो

मधुर फोटो स्नेहाको गीत ब्रिटिस फोर्सेस बनाएमा आज बिएफपिएस बिग सल्युट क्विज के हो यो बिएफपिएस बिग सल्युट भन्नुहुन्छ होला बिएफपिएसले हरेक वर्ष बिग सल्युटको ब्यानर अन्तर्गत मिलिट्री च्यारिटिजका लागि अर्थ सङ्कलन गर्दै आएको छ र यस वर्ष पनि सुरु भइसक्यो बिएफपिएस बिग सल्युट फन्ड रेजिङ र त्यसैको एक उदाहरण हो यो र यसपल्ट क्विज हुँदैछ आज बेलुकी नाफीको चौतारीमा 7 बजे सुरु हुन्छ र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र प्रति व्यक्ति $5 तोकिएको छ तपाईँले यो कार्यमा सहभागी भएर केही हदसम्म डोनेट गर्न सक्नुहुन्छ बिएफपिएस बिग सल्युटलाई हजुर क्विजमा भाग लिएर साथीभाइसँग भेटघाट पनि हो रमाइलो पनि गर्ने अनि साथसाथमा अलिकति भए पनि ज्ञानको भण्डार बढाउने मौका छ यो मौका नचुकाउनुहोला र भरै 7 बजे सुरु हुन्छ बिएफपिएस बिग सल्युट क्विज ब्रुनाईको ब्रिटिस फोर्सेस ब्रुनाईको नाफीमा नाफीको पनि चौतारीमा यो कार्यक्रम हुनेछ आउनुहोस् अनि यो फन्ड रेजिङ इभेन्टमा सहयोग गर्नुहोला इन्टरनेसनल डे बियोन्ड बोर्डर्स आज शुक्रबार दिनको 3 बजेदेखि रातको 8 बजेसम्म बेलुकी 8 बजेसम्म यो कार्यक्रम अब्दुल रजाक प्लाजामा रहेको लक्सामाना कलेजमा हुँदै रहेछ र यो कार्यक्रममा पोल्यान्ड घाना जापान ब्रुनाई लगायत 12 भिन्न देशहरूको सहभागिता रहनेछ त्यहाँका ट्रेडिसन्स कल्चर मानिसहरू आदि इत्यादि जान्ने मौका छ यो एकदमै क्रस बोर्डर एक्टिभिटी अथवा बियोन्ड बोर्डर्स भन्ने बित्तिकै यसले सबै कुरा भनिरहेको छ किनभने अचेल हामी ग्लोबल भइसकेका छौँ र अरू देशको कल्चर ट्रेडिसन र त्यहाँका मानिसहरूको रहनसहन बुझ्न पाउनु त्यो पनि एउटा राम्रो मौका छ यदि तपाईँ इच्छुक हुनुहुन्छ भने इन्टरनेसनल डे बियोन्ड बोर्डर्स कार्यक्रममा सहभागी बन्न सक्नुहुन्छ आज दिनको 3 बजेदेखि बेलुकी 8 बजेसम्म अब्दुल रजाक प्लाजा ब्रुनाईमा अब सुनौ इन्टेक बिट्सलाई कति माया

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFPS Radio.

Sandayonantyo, bada mishagit, Kevin Glantaman ko, maaf gano la, Buddha Lama ko, Manka Kura. VFS गोरखा रेडियो सुनिरहनु भएको छ यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ कार्यक्रममा अब पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको US डलर एकको खरिद दर 153 रुपियाँ 81 पैसा बिक्री दर 154 रुपियाँ 41 पैसा युरो एकको खरिद दर 173 रुपियाँ 31 पैसा बिक्री दर 173 रुपियाँ 99 पैसा पाउन स्टर्लिङ एकको खरिद दर 202 रुपियाँ 94 पैसा बिक्री दर 203 रुपियाँ 74 पैसा स्विस फ्रान्क एकको खरिद दर 183 रुपियाँ 76 पैसा बिक्री दर 184 रुपियाँ 48 पैसा अस्ट्रेलियन डलर एकको खरिद दर 106 रुपियाँ 61 पैसा बिक्री दर 107 रुपियाँ 3 पैसा कनेडियन डलर एकको खरिद दर 107 रुपियाँ 88 पैसा बिक्री दर 108 रुपियाँ 30 पैसा सिङ्गापुर डलर एकको खरिद दर 120 रुपियाँ 1 पैसा बिक्री दर 120 रुपियाँ 48 पैसा जापानिज येन 10को खरिद दर 9 रुपियाँ 71 पैसा बिक्री दर 9 रुपियाँ 75 पैसा चाइनिज युआन एकको खरिद दर 22 रुपियाँ 94 पैसा बिक्री दर 23 रुपियाँ 3 पैसा साउदी अरेबियन रियाल एकको खरिद दर 40 रुपियाँ 96 पैसा बिक्री दर 41 रुपियाँ 12 पैसा कटारी रियाल एकको खरिद दर 42 रुपियाँ 20 पैसा बिक्री दर 42 रुपियाँ 36 पैसा थाई भाट एकको खरिद दर 4 रुपियाँ 56 पैसा बिक्री दर 4 रुपियाँ 58 पैसा युएई डिरहाम एकको खरिद दर 41 रुपियाँ 88 पैसा बिक्री दर 42 रुपियाँ 4 पैसा मलेसियन रिङ्गित एकको खरिद दर 37 रुपियाँ 66 पैसा बिक्री दर 37 रुपियाँ 80 पैसा साउथ कोरियन वान 100को खरिद दर 11 रुपियाँ 26 पैसा बिक्री दर 11 रुपियाँ 30 पैसा स्विडिस क्रोनर एकको खरिद दर 15 रुपियाँ 29 पैसा बिक्री दर 15 रुपियाँ 35 पैसा डेनिस क्रोनर एकको खरिद दर 23 रुपियाँ 18 पैसा बिक्री दर 23 रुपियाँ 27 पैसा हङकङ डलर एकको खरिद दर 19 रुपियाँ 60 पैसा बिक्री दर 19 रुपियाँ 68 पैसा कुवैती डिनार एकको खरिद दर 499 रुपियाँ 46 पैसा बिक्री दर 501 रुपियाँ 41 पैसा बारेन डिनार एकको खरिद दर 407 रुपियाँ 97 पैसा बिक्री दर 409 रुपियाँ 56 पैसा र अन्तमा ओमानी रियाल एकको खरिद दर 399 रुपियाँ 51 पैसा बिक्री दर 401 रुपियाँ 7 पैसा सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर अब हामी गीत सुन्छौँ भोजेन पुनको तिमीलाई

सुन्दै हुनुहुन्थ्यो भजन फोनको तिमीलाई. भजन फोन ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासँग आबद्ध हुनुहुन्थ्यो. केही वर्ष अगाडि उहाँले अवकाश लिइसक्नु भएको छ. हामी यो गीतको साथमा कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु. निरु बुढा मगरको एउटा मिठो गीतबाट मायाको चिनो भन्ने गीत छ. इन्जोय गर्दै गर्नुहोला. यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ. स्वीकार्नुहोस् निरु बुढा मगरलाई.

संघीय सदनका दुवै सदनको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछन्। मन्त्री परिषदको असोज 13 गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र